0: परनिर्भरता र अरूले गरेको प्रदूषणको मूल्य ज्यान र पूर्वाधार गुमाएर चुकाउनु पर्ने यो दुष्चक्र रोक्न नेपालले आफूलाई जलवायु विपदको पीड़ितका रूपमा विश्व सामु प्रस्तुत गर्दै जलवायु न्यायको मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विज्ञहरूको भनाइ छ।
1: विनाशकारी बाढ़ीको छैठौं दिनसम्म पनि रसुवागढ़ीको जनजीवन सामान्य हुन सकेको छैन। बाढ़ीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहस नहस बनाएपछि रसुवागढ़ी टिमुरे र स्याप्रोवेशी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ। सोमबार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किँदा देखिएको दृश्यले बाढ़ीको क्षति जमीनबाट अनुमान गरिए भन्दा निकै ठूलो रहेको देखाएको छ। नदी किनारका बस्ती, सड़क, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढ़ीले पुर्याएको क्षतिको वास्तविक विवरण आउन सकेको छैन। आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ, सड़क भएको ठाउँमा हिलो र ढुङ्गाको थुप्रो छ, पुल रहेका स्थानमा नदीको धार मात्र देखिन्छ, कतिपय घर उभिएका छन् तर मानिस छैनन्, ढोकामा भोटे तालचा झुन्डिएका छन्। बाढीबाट जीवित उद्धार गरिएकालाई सुरक्षा निकायले काठमाडौँ लगायत सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि सीमा क्षेत्रमा मानवीय चहलपहल अत्यन्त न्यून भएको छ। अहिले त्यहाँ हेलिकप्टरको आवाज सुनिन्छ भने त्यसबाहेक अधिकांश क्षेत्र अस्वाभाविक नाटामा छ। रसुवागढ़ीबाट बेत्रावतीसम्म भोटेकोशी र त्रिचुली नदी आसपासको भूगोलमा बाढ़ीले पुर्याएको क्षति केवल घर र संरचनाको विनाशमा सीमित छैन। बाढ़ीले राज्यको नियमित पहुँचका आधारहरू, सड़क, पुल, संचार र आपूर्ति प्रणालीमा समेत गम्भीर क्षति पुर्याएको छ। त्यस्तै सुरुङभित्र जीवन खोज्दै सेना भनेर अर्को खबर छ। बाढ़ीपछि उद्धार टोलीको सबैभन्दा कठिन चुनौती मध्ये एक बनेको छ जल विद्युत आयोजनाका सुरुङमा थुनिएकाहरूको उद्धार। त्रिशुली 3A आयोजनाको सुरुङभित्र ठूलो संख्यामा मानिस थुनिएको आशंका गरिएको छ। नेपाली सेनाका प्रमुख सेनानी गंगा बरालका अनुसार सुरुङमा 40-50 जनासम्म मानिस रहेको अनुमान गरिएको छ। उद्धार टोली सुरुङमा पुग्ने र ब्रेकथ्रू गर्ने प्रयासमा लगातार खटिएको छ। सुरुङको अवस्थाको कारण उद्धार कार्य अत्यन्त चुनौतीपूर्ण बनेको छ। बाहिर नदीले बाटो काटेको छ, भित्र सुरुङले मानिसको बाटो रोकेको छ, बीचमा उद्धार टोली जीवन खोजिरहेको छ, समय भने निरन्तर बितिरहेको छ। हेलिकप्टरको आवाजले मात्रै भङ्ग गर्छ सन्नटा। र सुवागढीदेखि बेत्रावतीसम्म मृत्युको मौनता, बस्ती बगरमा परिणत, सड़कविहीन गाउँ नाकाबन्दीमा लगायतका उपशीर्षकमा उद्धार कर्मी बाहेक मानिस छैनन् र सुवागढीमा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।

0: खबर रसुवाको भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा हाल रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ। हिमपहिरो, हिमताल, हिमनदी र उच्च हिमाली भूभागमा हुने आकस्मिक परिवर्तनको समयमै जानकारी नहुँदा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायदेखि सड़क, पुल र जल विद्युत आयोजनासम्म जोखिममा रहेको विज्ञहरूले बताएका छन्।
1: नेपाल रेड क्रस सोसाइटीले भोटेकोसी हिम बाढ़ी प्रभावित क्षेत्रमा 5,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन गर्दै आवश्यक सहयोगलाई उच्च प्राथमिकता दिएको छ। रेड क्रसका अनुसार त्रिपाल 2,000 थान, कम्बल 1,000 थान, म्याट्रेस 1,000 थान, डोरी 600 थान, मर्यादित स्वच्छता महिनावारी हुँदा प्रयोग गर्ने लगायतका सामग्री 5,000 किट, सब व्यवस्थापन ब्याग 1,790 थान सहयोग गरिसकिएको छ।
0: भोटेकोसी र त्रिशुली नदीमा आएको बाढ़ीले पुर्याएको आर्थिक क्षतिको प्रारम्भिक विवरण यसै हप्ता ल्याउने तयारी भएको छ। अर्थ मन्त्रालयले आगामी बिहिबारसम्म त्यस्तो विवरण ल्याउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर छोडिङ वाग्लेले बिहिबारसम्म बाढ़ीपछिको आर्थिक घाटाको सम्बन्धमा ऱ्यापिड एसेसमेन्ट प्रतिवेदन तयार गर्ने लक्ष्य रहेको बताएका छन्।
1: दोलखाको गौरीशंकर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएको साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्। साइरनमा जडान गरिएका महत्वपूर्ण उपकरण चोरी तथा बिग्रिएपछि 3 अघि स्थापना गरिएको पूर्व सूचना प्रणालीले काम गर्न छाडेको हो।
0: तातोपानी नाका गत 31 असारदेखि पूर्ण रूपमा बन्द थियो। कोरोना नाकाको बाटो लामो र असहज भएकाले धेरै व्यवसायीले रसुवा भन्सारबाट व्यापार गरिरहेका थिए। कन्टेनर छुटाउन सयौंको संख्यामा व्यापारी कारोबारका लागि रसुवा पुगेका थिए। उनीहरू त्यही भएका बेला भोटेकोसी बाढ़ीले वितण्डा मचायो। बाढ़ी आएको 5 बित्दा पनि रसुवा भन्सारसँग सम्बन्धित व्यापारी, कर्मचारी र चालक सम्पर्क विहीन छन्। भन्सार कर्मचारी 15 सम्पर्कमा छैनन् भने 300 भन्दा बढी चालक तथा कन्टेनर कर्मचारी बेपत्ता भएको अनुमान गरिएको छ।
1: चाडपर्व नजिकै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ।
0: बाढ़ीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्कालीन राहत र पुनर्स्थापनामा सहयोग पुर्याउन आईएमई ग्रुपले 10 करोड़ रूपियाँ योगदान गरेको छ। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ग्रुप अन्तर्गतका विभिन्न कम्पनीका प्रतिनिधिले सोमबार चेक हस्तान्तरण गरेका छन्।
1: भोटेकोसी करिडोरमा आएको भीषण बाढ़ी पहिरोका कारण चीनसँग जोड़िएका नेपालका 2 प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढ़ी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएका छन्। गत बुधबार आएको बाढ़ीले रसुवागढ़ी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य व्यापारिक सम्पर्क टुटेको छ।
0: भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितका लागि एक्सट्रीम इनर्जी ड्रिंक नेपाल भलिबल लीग एनभीएलले सहयोग गर्ने भएको छ। एनभीएलको पहिलो दिन भदौ 19 गते हुने खेलको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले जनाएको छ।

0: DTH Seva Dish Home.
1: Dish Home. Khushi ko connection.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। दक्षिण कोरियाको अदालतले विवादास्पद युनिफिकेशन चर्चकी नेत्री हान हक जामुनलाई भ्रष्टाचार मुद्दामा 2 वर्षको जेल सजाय सुनाएको छ। राजनीतिक कोष ऐन उल्लंघन गरेको र तत्कालीन प्रथम महिला किम की ओन हीलाई घुस तथा महँगा उपहारहरू दिएको अभियोगमा उनी दोषी ठहर भएकी हुन्। मंगसिर 2075 काठमाडौँको हायत होटलमा युनिभर्सल पीस फेडरेशन यूपीएफले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा हानले सहभागीहरूलाई होली वाइन खुवाएकी थिइन्।
4: नेपाली खबरमा अब खेल खबर। अर्जेन्टिनी महान खेलाड़ी लियोनल मेस्सीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। जुलाईमा मात्र उनले लगातार दोस्रो पटक अर्जेन्टिनालाई विश्वकपको फाइनलमा पुर्याएका थिए। सन् 2022 उनकै कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकप जितेको थियो, जुन अर्जेन्टिनाले जितेको तेस्रो विश्वकप थियो। मेस्सी अहिले अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन्। उनी त्यहाँ 2028 अनुबन्धित छन्।
3: अब विचार विश्लेषणको पालो। विपत्ति विरुद्ध सामूहिक एकता शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्रमा छापिएको छ। भोटेकुसी बाढीपछि संसारभरका नेपालीको आँखा रसाएको छ, मन भारी भएको छ। अप्ठ्यारोमा संसारभरका नेपाली एक ठाउँमा उभिन्छन् भन्ने सन्देश पनि प्रवाह भएको छ। सबैले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्यौं भने मात्र नेपालीको पहिचान सुरक्षित हुनेछ, राष्ट्रियता पनि बलियो हुनेछ। निर्देशित चरित्र

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 16 गते मंगलबार, सन् 2026 सेप्टेम्बर 1 तारिक भदौ कृष्ण पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार उद्धार राहतमा व्यस्त भइरहँदा पीडित भने भौतारी दै, बाढी प्रभावित पालिकाहरूमा फरक प्रकृतिको राहत आवश्यक, अब पालिकाको नेतृत्वमा राहत वितरण हुने।
0: बाढीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्योल, बाढी पीडितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या नआतिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव।
4: तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
1: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा, मूल्य वृद्धि र कालो बजारी गर्नेलाई कारबाही हुने।
0: बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने, कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढी देखिने अध्ययनको ठहर।
1: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ
6: किन डोला हौ गेबिट बाल्यो?
7: मुङ्गुर बाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
6: ल हेर यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
8: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
9: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र

0: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय पिलेटदाना
1: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज नै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
2: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
1: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस् खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
6: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
7: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: नेपालको भूगोललाई छिन्न भिन्न पार्ने गरी गएको बुधबार आएको विनाशकारी बाढीले हजारौंको खुशी मात्र बगाएको छैन कयौं परिवारलाई लास र सासको दोसाँधमा ल्याएर पछारी दिएको छ बाढीले सड़क सञ्जाल छेदविच्छेद पारेपछि उद्धार र राहतका ठूला सरकारी दावीहरू केवल आश्वासनमा सीमित बनेका छन् सरकार पीड़ितको उद्धार र राहतमा व्यस्त छ तर पीड़ितहरूले न आफन्त पाएका छन् न राज्यले उनीहरूको विषयमा कुनै खबर नै दिन सकेको छ आजको अन्नपूर्ण पोस्टले लेखेको छ बाढीमा बेपत्ताको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तजन भौतारिँदै रहेका छन् सम्पर्कविहीन भएका आफन्तलाई अस्पताल ल्याइएको छ कि भन्ने आश बोकेर कयौं परिवार 5 दिनदेखि अस्पताल परिसरमै भौतारिरहेका छन् भोटिकोसी बाढीबाट प्रभावित विभिन्न जिल्लाका 15 पालिकामा फरक फरक प्रकृतिको राहत आवश्यक परेको छ बाढीबाट बढी प्रभावित रसुवाका गोसाईकुण्ड उत्तर गया आमा छोङदिम्बो गाउँपालिकामा दैनिक उपभोग्य वस्तु औषधि र बत्तीका लागि सोलर प्यानल ब्याट्री र जेनेरेटर आवश्यक परेको पालिकाहरूले जनाएका छन् रसुवाकै कालिकामा औषधि र एम्बुलेन्स आवश्यक छ भने नुवाकोटको बिदुर नगरपालिका लगायतका पालिका र धादिङ गोर्खाका प्रभावित पालिकामा कनेक्टिभिटी जरुरी भएको भन्दै प्रदेश र सङ्घ सरकारलाई आग्रह गरिएको खबर आजको कान्तिपुरले लेखेको छ यसैबीच सङ्घीय सरकारको एकद्वार प्रणाली मार्फत राहत वितरण प्रभावकारी नभएको गुनासो बढेपछि पालिकालाई जिम्मेवारी दिएको छ हिजो रसुवाको धुन्जेमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा बसेको बैठकले पालिका र त्यहाँ गठन गरिएको सर्वदलीय संयन्त्रलाई राहत वितरणको जिम्मेवारी तोकिएको हो
9: यसैबीच भोटे कोशी र त्रिशुलीमा बाढी गएको छैठौँ दिन कटिसक्दा पनि त्यस क्षेत्रका जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक कर्मचारी र इन्जिनियरहरूको उद्धार हुन सकेको छैन हिजो पनि नेपाली सेनाले भारतीय र चिनिया टोलीलाई साथ लिएर उद्धारको प्रयास गरेकोमा सुरुङबाट एकजनाको पनि उद्धार गर्न सकेन विभिन्न जलविद्युत परियोजनाका सुरुङमा 500 हाराहारीमा व्यक्ति फँसेको रिपोर्ट छ माथिल्लो त्रिशुली एकमा उद्धार निकै कठिन रहेको सेनाको ब्रिफिङ छ भने माथिल्लो त्रिशुली 3A को सुरुङमा पानी भरिएको भेटिएपछि सोचे जस्तो प्रगति हुन सकेन लाङटाङमा सुरुङको 65 मिटरसम्म पुगेको उद्धार टोलीले एउटा सब भेटेकोमा अगाडि बढ्न नसकेपछि फर्किएको छ अन्य परियोजनामा पनि सन्तोषजनक कुनै प्रगति भएको छैन बाढीका कारण केरुङमा रोकिएका र स्वदेश फर्कन चाहने नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश फर्क पठाउने पहल सुरु भएको छ। केरुङमा रहेको नेपाली मध्ये तत्काल 40 जनालाई तातो पानी नाकाबाट नेपाली आउने तयारी लासाको नेपाली महावाणिज्य दूतावासले अघि बढाइएको खबर नयाँ पत्रिकामा छ। यस्तै एक हप्ता अघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको हो। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज, उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ।
8: बाढीबाट 17,000 बालबालिका प्रभावित भएका छन्। कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य अन्यलमा परेको छ। बाढी प्रभावित क्षेत्रमा कति बालबालिका सम्पर्कविहीन छन्, कतिको ज्यान गयो र कति उद्धार गरिए भन्ने तथ्याङ्क अहिलेसम्म लिन नसकिएको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनु भयो। युनिसेफले तयार पारेको तथ्याङ्क अनुसार बाढीबाट 17,000 बालबालिका प्रभावित छन्। युनिसेफकी प्रतिनिधि एलिस अङ्गुलाले जारी गरेको विज्ञप्तिमा यो तथ्याङ्क उल्लेख छ। उहाँका अनुसार बाढीबाट बचेका बालबालिकाहरू अहिले रोग, कुपोषण, हिंसा र शोषणको उच्च जोखिममा छन्। बाढी प्रभावित बालबालिकालाई अस्थायी सिकाइ केन्द्र, वैकल्पिक सिकाइ सामग्री र बालबालिका तथा शिक्षकहरूका लागि मनोसामाजिक परामर्श सहित शिक्षा जारी राख्न तत्काल सहयोग आवश्यक रहेको युनिसेफले औल्याएको छ। उद्धार गरिएका बालबालिकाहरू पनि यति बेला जोखिममा छन्। कतिपय बालबालिका गैर कानुनी रूपमा ओसार पसार हुने जोखिम भएकाले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सचेत हुन आग्रह गर्दै विज्ञप्ति निकालेको छ। युनिसेफले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श टोलीहरू परिचालन गरेको छ। बेपत्ता वा परिवारबाट बिछोडिएका बालबालिकाको पहिचान, दर्ता र पारिवारिक पुनर्मिलनका लागि पनि युनिसेफले काम गरिरहेको छ। प्रभावित क्षेत्रमा खटिएको नेपाल रेड क्रस सोसाइटीले पनि बालबालिकाहरू जोखिममा रहेको जनाएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढीबाट उत्पन्न मानसिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा।
11: ओहो ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
12: पर्खा दीपक,
11: किन
12: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
11: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
13: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
14: बाढीवासीहरूका लागि खुसीको खबर,
15: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
16: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
17: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235।
8: उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीडितहरू भने भौतारिँदै बाढी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक, जलविद्युतको सुरुङमा फल्सेकाहरूको उद्धार कठिन बन्दै अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार, झन्डै 4,000 जना सम्पर्कविहीन, अब पालिकाको नेतृत्वमा राहत वितरण हुने, बाढीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यल लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी खबर। भोटेकोशी र त्रिशुली नदीको बाढीबाट प्रभावित मानिसमा दर्द त्रास जस्ता मनोसामाजिक समस्या देखिन थालेको छ। अस्पताल तथा होल्डिङ सेन्टरका स्वास्थ्य कर्मीका अनुसार बाढी पीडितहरूमा मनोसामाजिक समस्या देखिन थालेकाले परामर्शको आवश्यकता देखिएको छ। जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढी प्रभावित मानिसमा डर त्रासको समस्या देखिन थालेको छ। कतिपयले कानमा बाढीको आवाज आइरहेको बताउने गरेका छन्। उहाँका अनुसार उपचारमा आउने बाढी प्रभावित क्षेत्रका मानिसमा डर त्रासको समस्या देखिन थालेकाले परामर्श आवश्यक रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग विभागकी प्रमुख डाक्टर पोमावती थापाले होल्डिङ सेन्टरमा रहेका करिब 1000 प्रभावितमा डर त्रासको समस्या पहिचान भएको बताउनुभयो। विभागले बाढी प्रभावित क्षेत्रमा खटिएका तालिम प्राप्त मनोपरामर्शदाताले दिएको जानकारी आधारमा उनीहरूमा डर त्रासको समस्या देखिएको हो। यो खबर नागरिकमा छ। यसैबीच कतिपय बाढी प्रभावित परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेकाले टाढाबाटै घर बगेको, आफन्त बेपत्ता भएको वा परिवारका सदस्य गुमाएको खबर सुन्नु परेको छ। केही तत्काल नेपाल फर्किए पनि धेरै फर्किन सकेका छैनन्। स्वदेश फर्किन नपाउनु, आर्थिक अभाव र विदा नपाउँदा रोजगारी गुम्ने डरले उनीहरूमा थप चिन्ता बढेको छ। अर्कोतर्फ सर्वस्व गुमाएका प्रभावितमा अब कसरी जीवन अघि बढाउने भन्ने चिन्ताले मानसिक पीडा र असहायपन बढाउन सक्छ। साथी महेश केवालीले अहिलेको विपदको असर विदेशमा रहेका नेपालीलाई कस्तो परेको छ भनेर लगनखेलको मानसिक अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीलाई सोध्नु भएको छ।
18: यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तवमा मनोदशा अत्यन्त गहिरो र पीडाजन्य छ। फर्कने प्रयास गरिरहनु भएको छ, फर्कन पनि सहज छैन। क्षतिको उहाँले महसुस गर्नुभएको छ परिवारजनमा, र आफू चाहिँ विदेशमा रहेर व्यक्ति विचलित हुनु, चाहिँ दुःख लाग्नु, दिक्क लाग्नु, नरमाइलो लाग्नु, कतिपय सवालमा चाहिँ आफूले आफूलाई पनि ब्लेम गरेर म परिवारसँगै भइदिएको भए कठिनाइमा म उहाँहरूको हात समाउँथे, साथ दिन्थे भने उहाँलाई लागेको हुनसक्छ। हाम्रो सिङ्गो समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसर बाँकी राखेको छैन। यो समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ। यहाँहरू जो बाहिर हुनुहुन्छ पछुतोको महसुस नगर्नु होला। यो गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नो लागि पनि र समाजको लागि पनि स्वस्थकर रहन्छ।
19: हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अब अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, त्यहाँ भएको साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
18: वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँग समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि सुरुवात गरेको छ, र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरुरी छ भने त्योसम्म लिनको लागि हामीले सुविधा दिएका छौँ। त्यसैले उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअली उहाँहरूलाई सुनिदिने, उहाँहरूलाई परामर्श दिने सेवा पनि सुरुवात गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ यति बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ पराउँछ पनि दिन सक्ने एउटा प्लेटफर्म छ। त्यसैले गर्दा उहाँहरू जो जहाँ हुनुहुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको, म मेरो कोही छैन भन्ने एउटा निराशाको भावना छ, त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन। अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ। त्यो कठिनाईलाई पनि उहाँहरूले कति चाहिँ सान्द्रिक र जरुरी छ, कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि ख्याल राख्नुपर्छ। यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ। डिप ब्रिदिङ एक्सर्साइज गरेर पनि उहाँहरूले आफूलाई शान्त राख्न सक्नुहुन्छ, जसमा चाहिँ आफ्नो कानले सुन्ने, आँखाले देख्ने, जिब्रोले स्वाद लिने, नाकले गन्ध लिने र वास्तविकतामा आफू चाहिँ रहने, त्यो गरेर पनि उहाँहरूले आफूलाई चाहिँ एउटा त्यो तत्कालीन अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ। र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने, यदि नसम्हालिएको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीभाइ जो नजिकमा हुनुहुन्छ उहाँहरूको साथमा रहने, उहाँहरूसँग सेयरिङ गर्ने, उहाँहरूलाई चाहिँ आफ्नो कठिनाई भन्नुको लागि असहज नमान्ने, आफू एक्लो भएर एक्लिएको महसुस गर्नुभन्दा पनि आफ्नो साथ चाहिँ खोज्नुपर्छ। तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
8: मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला भोटेकोशी बाढीले रसुवा नाका तहस नहस पारेसँगै नेपाल चीन व्यापारका लागि दोस्रो नाका तातो पानी पनि अनिश्चित भएको छ। तातो पानी नाका सञ्चालनको टुङ्गो नलागेपछि ट्रान्सपोर्ट कम्पनी र व्यापारीहरू चिन्तित बनेका छन्। चीनको खासा कस्टमले नेपालतर्फ कोदारी राजमार्ग जोखिमपूर्ण रहेकोले मुस्ताङको कोरोला नाका प्रयोग गर्न ट्रान्सपोर्ट कम्पनीलाई सुझाव दिएको छ। यद्यपि दैनिक 500 भन्दा बढी पर्यटक तातो पानी नाका भएर काठमाडौँ आइरहेका छन्। खासाको चिनिया ट्रान्सपोर्ट कम्पनीहरूले दिएको जानकारी अनुसार नेपाल आउने मालवा कन्टेनर न्यायमै रोकिएको छ, जसले गर्दा लामो समयदेखि कामविहीन भएका चिनिया ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीहरू बिचल्लीमा परेका छन्। भदौ 10 को विनाशकारी भोटेका श्री बाढीले नेपाल चीन व्यापार गर्ने व्यवसायहरूको पनि बिचल्ली भएको छ। व्यापारी व्यवसाय कन्टेनर चालक सहचालक र भन्सार एजेन्टको बिचल्ली भएको हो। चालक सहचालक व्यापारी र भन्सार एजेन्ट सहित 550 बाढीमा परेर अहिलेसम्म बेपत्ता छन्।
9: निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्गमा पहिरो गएर यातायात प्रभावित भएपछि सरकारले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्ग प्रयोग गर्ने निर्णय गरिएको छ। हिजो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र यातायात व्यवसायका प्रतिनिधि बीच भएको छलफल तत्कालका लागि उपत्यका भित्रिने गाडीलाई त्रिभुवन राजपथ र बाहिरिने गाडीलाई कान्ति राजपथ प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार खाद्यान्न, एलपी ग्यास, चिनी, दूध तथा तरकारी लगायत अत्यावश्यक वस्तु बोकेका गाडीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी समय तालिका निर्धारण गरिएको छ। आपूर्ति जनित गाडीलाई त्रिभुवन राजपथ, नौबिसे, दामन, हिटौडा खण्ड हुँदै उपत्यका भित्र्याउने र बाहिरिने गाडीका लागि कान्ति राजपथ प्रयोग गर्ने गरी कार्यतालिका मिलाइएको छ। यसैबीच चाडपर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सृजना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि 13 वटा बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 वटा टोलीबाट बजार अनुगमन हुँदै आएको थियो, तर चाडपर्वको समय बढ्दो माग र आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढाउने अवस्था आउन नदिनु। विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीका अनुसार विभिन्न क्षेत्रमा परिचालन हुने टोलीले बजारमा वस्तुको मूल्य उपलब्धता र बिक्री वितरणको अवस्थाको निगरानी गर्नेछ। बजार अनुगमनको क्रममा हिजो अस्ति जुन मूल्यमा सामान बेचिएको छ त्योभन्दा फरक पाइए अनुगमन टोलीले ठाउँको ठाउँ कारवाही गर्ने अधिकार पाएको किरातीले बताउनु भएको छ।
20: कृषि मन्त्र नार्कसँग
21: मध्य पहाडमा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।
8: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
22: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
23: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
22: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
23: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
24: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 7061 र 98550 7053।
23: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
0: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
23: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
2: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
1: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड
8: रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
9: अब बाँकी खबर। काठमाडौँ उपत्यकामा ब्रोइलर कुखुराको मासुको राम्रो खपत गर्ने जिल्ला हुन् नुवाकोट, धादिङ, गोर्खा र रसुवा। पछिल्लो समय यी जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको संख्या वृद्धि भएको छ। त्यहाँका किसान बिहान बेलुका दुध बोकेर संकलन केन्द्र पुग्ने गरे पनि भोटेकोसी त्रिशुली क्षेत्रमा आएको भीषण बाढी पछि धेरै किसानले दुध बेच्न पाएका छैनन्। मानवीय क्षति र उद्धारको पीडा त छँदैछ, त्यसको छायामा पशुपालन व्यवसाय पनि संकटमा परेको छ। बाढीले गोठ बगाएको र पशु चौपाया मारेको विवरण अझै पनि पूर्ण रूपमा संकलन भइसकेको छैन, तर पशुपालनको आधार मानिने दाना, दुध र बजारको चक्र भने बाढीले नराम्ररी प्रभावित बनाएको पशु सेवा विभागले त्यस क्षेत्रमा खटाएका नवराज श्रेष्ठले उल्लेख गर्नुभयो। पशु सेवा विभागको निर्देशनमा खाद्य तथा कृषि संगठन एफएओ को सहयोग सहित परिचालित प्राविधिक टोली शुक्रबारदेखि रसुवाका उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा स्थलगत निरीक्षणमा खटिएको छ। समस्या केवल खेत वा गोठमा सीमित छैनन्। सडक अवरुद्ध हुँदा कुखुरा पालक किसान दानाको अभाव झेलिरहेका छन्। व्यावसायिक फार्ममा हजारौं कुखुरा छन्, तर दाना पुर्याउने गाडी पुग्न सकेका छैनन्। कतिपय किसानको कुखुरा बिक्रीका लागि तयार भइसकेका छन्, तर बजारमा लैजान नसक्दा फार्ममै रोकिएका छन्। सहयोग खोज्दैछ ग्रामीण अर्थतन्त्रको मेरुदण्ड शीर्षकको खबर आज गोर्खा पत्रमा छ।
8: अब विदेशको खबर। बाल बालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने उमेरकै ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न सुरु गर्ने किशोर किशोरीमा चिन्ता र अपसाद वा डिप्रेसनका लक्षण बढी देखिने गरेको सिन्हुवाको खबरमा उल्लेख छ। यद्यपि सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्य सम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ।
9: अब खेल खबर। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्त्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेसीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले आफ्नो निर्णय निकै पीडादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुसी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको वहाँ उनको भनाइ छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्।
8: आया कैरनमा अब केही खबर संक्षेपमा। अहिले नुवाकोट, धादिङ, गोर्खा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराति, गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठुलो पानी परेको छ। कास्कीको मोदी खोला, काठमाडौँको बागमती नदी र लमजुङको मर्स्याङ्दी नदीमा जलसतह सतर्कता तह पार गरेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज पनि देशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
9: बाढीमा सम्पर्कविहीन भएकाहरूको शव शनाखतका लागि प्रहरीले डीएनए जाँचको प्रक्रिया सुरु गरेको छ। संकलन भएका सबै शवको यसअघि प्रहरीले डीएनए नमुना लिइसकेको छ। अब उनीहरूका परिवारको डीएनए नमुना लिएर म्याचिङ गराइने प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्लेले बताउनु भएको छ।
8: भोटेकोशी बाढीबाट रसुवा नुवाकोट र धादिङका 23 विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 3 जिल्लामा क्षति पुगेका 23 विद्यालय मध्ये पूर्ण नष्ट भएका र ट्रेसिङ गर्न समेत चुनौती भएका 8 विद्यालय रहेका छन्। रसुवाको भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा अहिले रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ।
9: दोलखाको गौरी शङ्कर गाउँपालिका 9 रहेको छोरोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्।
8: काया कैरनमा अब पालो उखानको
9: पर्खिन गाह्रो सहन साह्रो
8: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
9: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीडित भने भौतारिँदै बाढी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक। अब पालिकाको नेतृत्वमा राहत वितरण हुने।
8: बाढीबाट 17,000 बालबालिका प्रभावित। कयौंका अभिभावक नहुँदा भविष्य अन्यल। बाढी पीडितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या नातिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव।
9: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित। अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा। मूल्य वृद्धि र कालोबजारी गर्नेलाई कारवाही हुने।
8: बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने। कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढी।
9: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
8: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौँ। विपदको बेला अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुको सट्टा उल्टै फाइदा लुट्न खोज्ने प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ बाढी आएको ठाउँमा गिद्धको आकृति भएका एकथरी मान्छे सिलिन्डर तान्दैछन् अनि नजिकै रहेको उस्तै आकृतिको अर्को भन्दैछ, सिलिन्डर मात्रै मैले त सुनै लुस्न भ्याएँ। अनि छेउमै उभिएर क्यामेरा तेर्सिरहेको कन्टेन्ट क्रिएटर चाहिँ भन्दैछ, आहा कन्टेन्ट। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। आधिकारिक र पुष्टि भएका सूचना र खबरमा मात्र विश्वास गरौँ। नमस्कार।
3: स्वदेश एफएम 93.2 मेगाहर्ज।
4: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। बाढी प्रभावित क्षेत्रतर्फ इङ्गित भएको छ, केन्द्रित भएको छ। करिब 939 जनाको शव भेटिसकेको छ भोटेकोशी महाविपत्तिमा। 3,925 जना अझै पनि बेपत्ता छन्। यो महाविपत्ति आइलाग्यो नेपालका लागि, महाबाढी आइलाग्यो। हामीसँग अझै पनि 47 माथि हिमतालहरू हुन्, हिम बमहरू हाम्रो सिरानीमाथि नै छन्, तरवार झुन्डिएकै छ। तिनीहरू कतिखेर कुन अवस्थामा फुट्छन् भन्ने कुराको पनि अहिलेसम्म लेखाजोखा आकलन छैन। त्यसैले गर्दाखेरि हिम नदीहरू, हिमतालहरू हाम्रा जति सौन्दर्य हुन् उति खतरनाक पनि छन्, ती हिमबम पनि छन्। त्यसको बारेमा चाहिँ अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता अब टटकारो रूपमा देखिसकिएको छ। यो त हिमबमहरू, 47 हिमबम फुट्ने स्थिति आयो भने नेपाल मात्र होइन, यसले भारत र बङ्गलादेशसम्मलाई पनि असर गर्ने एकदमै निश्चित छ। त्यसैले गर्दाखेरि सरकारले अब जलवायु परिवर्तन सम्बन्धीका विभिन्न फोरमहरूमा अब नेपालले यो दक्षिण एसियालाई नै आफ्नो साथमा लिएर यस सम्बन्धी काम गर्नुपर्ने स्थिति छ। किन नेपाल देशमा धेरै दोषी छैन, कार्बन उत्सर्जन गर्ने विभिन्न देशहरूका कारणले गर्दाखेरि जलवायु परिवर्तन भइ नै रहेको छ। त्यसको अलिक राम्रो भेषमा जसमा नेपालका अध्यक्ष पूर्व प्रधानमन्त्री उपेन्द्र यादव हुनुहुन्छ। यादवजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: र स्वामा महामारी आयो, महाविपत्ति आयो, जसले निकै ठुलो जनधनको क्षति पुर्याएको छ। अझै पनि सुरुङमा हामीले हेर्दैछौँ, यहाँ जल विद्युत आयोजनाका 900 जना 6 दिनदेखि सम्पर्क विहीन छन्। कतिपय हताहतीको संख्या पनि अझै बढ्न सक्ने भनिएको एउटा परिस्थिति छ। जसपा नेपालले यतिखेर के गरिरहेको छ, तपाईँहरूले के गर्नु भएको छ त्यहाँको राहत उद्धार पीडितहरूका लागि?
6: के भन्दाखेरि यो बडो प्राकृतिक आपदा अचानक आएको छ र यो अचानक आएकोमा धेरै नेपाली विदेशीको ज्यान गएको छ, धेरै धनजनको क्षति भएको छ र नेपालले ठुलो त्रासदी भोग्नु परेको छ। अब यसबाट सबभन्दा पहिला त ती मृतक परिवारहरूलाई संवेदना र मृतकलाई श्रद्धाञ्जली, र अब सबभन्दा ठुलो कुरा के भन्दाखेरि अस्ति भर्खर सर्वदलीय बैठक बसेको थियो, त्यसले अब सबभन्दा सारा शक्ति लगाएर सबभन्दा जोर जबरजस्ती लगाएर पहिला त्यहाँ फसेकाहरूलाई रेस्क्यु गर्ने र त्यसपछि राहतको कुरा, सेल्टरको कुरा, घाइतेहरूको उपचारको कुरा र ती मृतक लासहरूलाई व्यवस्थापन गर्ने कुरा, र अब यसपछि यस्ता त्रासदीहरू हुनबाट जोगिन जुन असुरक्षित बसोबास नदी किनारका बसोबास छ, यस्ता जोखिमपूर्ण बसोबासलाई व्यवस्थित ठाउँमा लैजाने र अब अव्यवस्थित ठाउँमा बसोबासका लागि उपयुक्त छैन भनेर राज्यले नदी रोक्ने कानुन बनाउने एकातिर, अर्कोतिर के हो भन्दाखेरि त्यहाँनिर चाहिँ विज्ञहरूले स्टडी गरेको अनुसार जथावी बसोबास त छँदैछ, जथाभावी बाटोघाटो बनाउँदाखेरि पनि पुरा साइन्टिफिकल्ली टेस्ट गरेर कम जोखिम हुने बाटोबाट लाने र टनेलको बाटो बढी निर्माण गर्ने भनिराखेको छ। त्यस कारणले अब हामी के भन्छौँ भन्दाखेरि तत्कालको जरुरत राहत हो, तत्कालको जरुरत चाहिँ पीडितहरूलाई त्यहाँबाट निकाल्ने हो, उद्धार हो, र उद्धार कार्यमा अहिले सबै शक्तिहरू यो ठाउँमा एक ठाउँमा छन्, सरकारका साथमा छन्। सरकारले र सुरक्षा निकाय, खास गरिकन नेपाली सेना, नेपाल प्रहरी लगायतका स्वास्थ्य टिमहरू, यी सबैले चाहिँ के छन् भन्दाखेरि दिन रात खटिराख्नु भएको छ, लागेको छ। पोलिटिकल पार्टीहरू हामी लगायत सबैले राहतका लागि सरकारलाई सहयोग गर्न हामीले आफ्ना सदस्यहरू, पार्टी सदस्यहरूलाई, शुभचिन्तकहरूलाई सबैलाई चाहिँ के छ भन्दाखेरि सहयोग गर्नका लागि त्यो सहयोगहरू परिचालन भएको छ, मेडिकल टिमहरू परिचालन भएका छ। त्यसैले यसमा यसले र त्यसले भन्दा पनि सबै शक्ति अहिले हामी एक ठाउँ मिलेर लागेका छौँ। यस त्रासदीबाट नेपाली जनतालाई कसरी चाहिँ के छ भने मुक्त गर्ने र अहिलेको जुन आवश्यकता हो त्यसमा, यद्यपि ठाउँ ठाउँमा चाहिँ के भन्दाखेरि कहीँ राहत पुगेन, कहीँ खान पाइएन, कहीँ सेल्टर भएन, कहीँ चाहिँ लासको व्यवस्थापन भएन, जस्ता कुराहरू पनि समस्याहरू देखिएको,
5: सङ्घ र स्थानीय तहबीच पनि राम्रो तादम्यता मिलेन भन्ने खालका विषय आइरहेका छन्। पीडितले राहत पाउन सकेको छैन,
6: गुनासोहरू आएको छ, त्यो गुनासोलाई तुरन्त ध्यान दिनुपर्छ।
5: 939 जनाको शव भेटिसकेका छ, 3,925 जना अझै पनि बेपत्ता छन्, होइन? महाविपत्ति नेपालमा बाजा बजाएर आउँदैन, किनभने अझै पनि हामीसँग 47 वटा हिम बम माथि हाम्रो सिरानीमा कुकुरी तरवार जस्तो झुन्डिएर बसेको एउटा परिस्थिति छ। यसबाट भारी आउँदा, विपत्ति आउँदा चाहिँ एकदम हतारिएको जस्तो, तर हिजोका प्रतिवेदन समेत पोहोरका प्रतिवेदन थन्किँदा पनि यसको निकै ठुलो क्षति भएको भन्ने विषय छ।
6: तर यस्तो अब पटक पटक आइरहन्छ भन्ने अनुमान पनि वैज्ञानिकहरूले गरेका छन्। यो हाम्रो भन्दा पनि यो के हो भने सारा असर यो ग्लोबल वार्मिङको हो। ग्लोबल वार्मिङले गर्दाखेरि के छ भन्दाखेरि एभरेस्टमा, माउन्टेनमा, हाई माउन्टेनमा चाहिँ बर्फहरू पग्लिने, चट्टानहरू फुट्ने र झर्ने र हिम तालहरूमा ग्लेसियल लेकहरूमा चाहिँ के छ भन्दाखेरि प्रेसर बढ्ने र फुट्ने र नदीमा चाहिँ बाढी आउने यो क्रम जारी रहन्छ भन्ने चाहिँ वैज्ञानिकहरूको अनुमान छ। त हामीले के गर्ने त अब पनि ढिलो गर्नु हुँदैन। जोखिम पूर्ण स्थानमा बसोबासको लागि अयोग्य भनेर घोषणा गर्नुपर्छ र ती बसोबासहरू हुन नदिने र बसोबास भइरहेका अति जोखिम ठाउँमा छन् भने तिनलाई चाहिँ के छ भने सुरक्षित ठाउँमा सार्नै पर्छ। त्यो जोखिमको मुखमा राख्नु हुँदैन। अर्को चाहिँ के छ भने हामीले बाटो सडकहरू बनाउँदाखेरि त्यहाँको सोइल टेस्ट स्टोन टेस्ट स्पेसियालिटी टेस्ट सबै गरेर अनि मात्रै बनाउनु पर्छ। जथाभावी बाटो बनाउनु हुँदैन। हाम्रो फेरि चलन के छ भने बाटो जथाभावी बनाउने नदी किनारमा बस्ने त्यहाँ जग्गा देखिन्छ अलिक देख्यो कि ठाउँकै बसिहाल्ने अनि त्यहीँबाट बाटो लाने अनि नदीको चाहिँ के छ भने बग्ने नदीहरू बाढी आउने सम्भावना भएको नदीहरूले त दुःख दिन्छ। त्यो एकैचोटि भएको होइन, पहिला पनि नेपालमा धेरै भएका हो। त्यसले गर्दाखेरि के हो भने सुरक्षित बसोबास बाटो निर्माण गर्दाखेरि पुरा बुद्धि पुर्याउनु पर्ने र सखर विज्ञहरूले के भन्नुभएको छ भने हामीले त्यो नदी किनारको बाटोभन्दा टनेलको बाटो बढी प्रयोग बनाऊ, त्यो ज्यादा सेफ हुन्छ। त्यस कारणले सेफ बाटो बनाउने यी सब कुराहरूमा ध्यान दिनुपर्छ। र अर्को चिज के छ भन्दाखेरि यस्ता दुर्घटनाहरू त एकै दिनमा हुँदैन, यसले त एउटा कोष लिएर दुर्घटनामा आउँछ भन्दाखेरि त्यसको एलार्मिङका लागि व्यवस्था गर्ने यी कार्यहरू भविष्यमा हामीले गर्नुपर्छ।
5: अब एउटा कुरा नि, अब धेरै पटक चाहिँ विपत्ति आएको छ, 72 सालमा भूकम्प पनि आयो होइन, त्यतिखेरको राष्ट्रिय एकता राम्रो देखिएको थियो डलरहरू बिचको, तर अहिले यो बिचमा अलिकति कता कता सामाजिक सञ्जालदेखि लिएर हरेक ठाउँमा हेर्दाखेरि सङ्घ सरकार र स्थानीय तह प्रदेश बिचको समन्वयको भूमिका चाहिँ अलिकति त्यति राम्रो देखिएको छैन भनेर
6: सरकारले प्रदेश सरकारलाई टोटल इग्नोर गर्नु हुँदैन। प्रदेश स्थानीय र सङ्घ तिनैवटा मिलेर कोर्डिनेट गरेर सम्पूर्ण सरकारी संयन्त्रहरूलाई अहिले चाहिँ उद्धारमा राहतमा व्यवस्थापनमा लाग्नुपर्छ। कसैले कसैलाई यो बेला उपेक्षा नगरौँ, राजनीति नगरौँ। परदेश मन पर्दैन भनेपछि परदेशलाई इग्नोर गर्न पाउँदैन। मन परेको आधारमा र नपरेको आधारमा अहिले यो विपत्तिको बेलामा हेर्ने होइन।
5: तर राहत र उद्धारको प्रक्रिया जुन छ अहिले त पीडितले वा अप्ठ्यारो परेका व्यक्तिले समयमा राहत पाउने कुरा महत्वपूर्ण होला, उद्धारको कुरा महत्वपूर्ण होला, तर यसमा पनि अलिकति कता कता राजनीतिक गन्ध आउँदाखेरि पीडितले झन् पीडा त पाए नि त होइन। त्यो कुरा त क्लियर छ,
6: राजनीति पछि गरौँ, उद्धार गरिसकौँ अनि राहत पुर्याउँ, त्यहाँका सबै व्यवस्थापन गरौँ अनि चुनाव आउँदैछ त्यसमा राजनीति
5: गरौँला। अब यसको बारेमा आगामी दीर्घकालीन रूपमा चाहिँ नेपालले चाल्नुपर्ने भूमिका खेल्न सक्ने भूमिकालाई चाहिँ कसरी हेर्नु भएको छ जान्दै जाँदै?
6: होइन, पहिलो कुरा त के हो भने नेपालले एक्लै सम्भावित एक्लै यसलाई यो यसलाई रोक्न सक्ने क्षमता छैन, यो क्लियर कुरा हो, त्यो भएको कुरा भन्नुपर्छ। हामीले यसमा जोडिएका चीन र भारत लगायत विकसित राष्ट्रहरूसँग कुरा गर्नुपर्छ, किनभने विकसित राष्ट्रहरूले गर्दा ग्लोबल वार्मिङ बढेको छ, त्यसमा नेपालको योगदान, म त भन्छु नेपालको कुनै योगदान छैन ग्लोबल वार्मिङमा, ठुला विकसित राष्ट्रहरूको योगदान छ। ती राष्ट्रहरूले यो ग्लोबल वार्मिङलाई कन्ट्रोल गर्न लगानी गर्नुपर्छ नम्बर एक। त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ के छ भने अभियान चलाउने। दोस्रो के हो भने यी नदीका किनारमा जहाँ जोखिमका सम्भावना छ ती हिम नदीसँग जोडिएका नदीहरू त्यसका किनारको बसोबासलाई चाहिँ के छ अब नयाँ बसोबास अनुमति नदिने र भएका बसोबासलाई बिस्तारै बिस्तारै सुरक्षित ठाउँमा लैजाने। तेस्रो के हो भन्दाखेरि मैले फेरि रिपमा दोहोऱ्याउँछु कि बाटोघाटो निर्माण गर्दाखेरि भोलि गएर जोखिमपूर्ण हुने ठाउँबाट नलैजाउँ, किनभने जहाँ बाटो हुन्छ त्यहाँ बस्ती बस्छ अनि त्यहाँ जोखिम ठाउँ पऱ्यो भने त्यो जोखिममा जानुपर्छ। यी सब कुराहरू कानुनी रूपले पनि बनाउनु पर्छ भने कानुन बनाऊ र यस्ता कुराहरूमा ध्यान दिऊ।
5: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उपेन्द्र यादवजी नमस्कार। उहाँ हुनुहुन्थ्यो जसमा नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री उपेन्द्र यादव। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
7: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय।
10: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
11: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
10: सम्पर्क कुवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर। फोन 9802421343 र 9814829230।
11: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
12: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
13: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
12: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
13: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हार्ड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा।
5: नेपाली बसमा विभिन्न क्षेत्र विषयका बारेमा चर्चा परिचर्चा गरिरहेका छौँ। यतिखेर चाहिँ देश रोइरहेको छ, अप्ठ्यारोमा छ, बाढीमा छ, पीडितमा छ, संकटमा छ, राष्ट्रिय एकताको खाँचो छ यतिखेर मुलुकलाई। हामी यति बेला नेपाली बसबाट यिनै विषयमा चर्चा परिचर्चा गरिरहेका छौँ। यतिखेर हामीसँग जोडिनु भएको छ नेपाली कङ्ग्रेसका नेता उदय शमशेर राणा। राणाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब यति बेला देश रोएको छ, बाढी पीडितहरू, प्रभावितहरू निकै सकट सङ्कटमा छन्, समस्यामा छन्। कतिपयले अभिभावक गुमाएका छन्, कतिपयले लालाबाला गुमाएका छन्। जलविद्युत आयोजनाका 900 छ दिनदेखि, आज त 7 भइसकेको छ, 7 सम्पर्कविहीन छन्। यो प्रक्रियालाई यहाँले कसरी हेर्नु भएको छ? उद्धार राहत र सरकारको सक्रियता कस्तो छ?
25: अब पहिलो कुरा त यो अत्यन्तै यो दुःख लाग्दो, डर लाग्दो यो घटना हो। सबै त्यहाँका पीडित साथीहरूलाई आत्माको चिर शान्तिको कामना गर्छु। हाम्रो सिम्पथिज उहाँहरूको परिवारप्रति छ र साथसाथै त्यहाँ सहयोगमा फिल्डमा खटेको सुरक्षाकर्मी लगायत अरू नेपाल सरकारका कर्मचारी साथीहरू अनि हाम्रो त्यहाँ भलिन्टियर साथीहरू, जनप्रतिनिधि साथीहरू जो एक्चुअल फिल्डमा छन्, उहाँहरूलाई पनि म त धन्यवाद व्यक्त पनि गर्न चाहन्छु। आफ्नो ज्यान जोखिममा राखेर उहाँहरू त्यहाँ जानु भएको छ, आफ्नो दाजुभाइ दिदीबहिनी, आफ्नो परिवार, अरू नेपाली, अरू विदेशीलाई बचाउन सबैभन्दा पहिला त्यहाँबाट सुरु गर्छु। अब दोस्रो कुरो, नेपाली काङ्ग्रेसले यो बाढी पहिरो अथवा यो ग्लेसियर मेल्ट भएको दिनै हामीले मिटिङमा राखेर हामीले अहिले यो सरकारको मात्र जिम्मेवारी होइन, हामी सबैको यो जिम्मेवारी हो र सरकारले गरेको काममा हाम्रो समर्थन हुन्छ, हाम्रो साथ हुन्छ भनेर अब हामीले पनि यो प्रधानमन्त्री राहत कोषमा 1 करोड रुपियाँ हामीले बुझाउँदैछौँ। त्यो बाहेक हामीले सबै हाम्रा जनप्रतिनिधि, हाम्रा प्रदेशका निर्वाचित साथीहरूलाई पनि सरकारलाई सहयोग गर्न, काम गर्न उहाँहरूलाई हामीले आग्रह गरेको छौँ। हाम्रो कार्यकर्ता, हाम्रो विभिन्न भातृ शुभेच्छुक संस्था साथीहरूलाई पनि र विशेष गरेर नुवाको धादिङ र रसुवाका हाम्रा कार्यकर्ता साथीहरूलाई पनि त्यहाँ जुट्न लाग्छु। कतिपय साथीहरूले आफ्नै परिवार गुमाएका छन्, कतिपय हाम्रा महासमिति महाधिवेशन साथीहरू पनि बित्नु भएको छ। तर अब यो बेलामा हामी सबै नेपालीहरू एक हुनुपर्छ र सरकारले सबैलाई मिलाएर समेटेर सबैलाई त्यो वान विन्डो पोलिसी भन्नुभएको छ, त्यो वान विन्डो पोलिसी मार्फत सबैलाई हामीले सबैको सहयोग, नेपालीहरूको मात्र होइन, सरकारको कर्मचारीहरूको मात्र होइन, हामीले एक्सपर्ट्सहरू विशेष गरेर यो टेक्निकल एक्सपर्ट्स अहिले जुन टनलको एक अत्यन्तै ठुलो समस्या आइरहेको छ, यो सानो काम पनि होइन, यो अत्यन्तै अप्ठ्यारो काम, किनभने टनलहरू नै पुरिसकेको छ माथिबाटै, पहिला ड्रिल गरेर तल जानुपर्छ, भर्टिकल ड्रिल गर्नुपर्छ, अनि मात्र टनलमा पस्न प्रयास गर्नुपर्छ। यो हाम्रो निम्ति नयाँ चिज हो, यसैले हामीले सरकारलाई बारम्बार भनिरहेछौँ, यो यस्तो विकट यस्तो परिस्थितिमा, यस्तो अप्ठ्यारो परिस्थितिमा हामीले लाज मान्नुहुन्न विदेशको सहयोग माग्न, हामीलाई हामीले पनि अरूलाई सहयोग गर्नुपर्छ। त्यसैले विदेशी सहयोगहरू, विशेष गरेर यो टनल डिगिङको एक्सपर्ट्सहरूलाई हामीले प्रयोग गर्नुपर्छ, र त्यति मात्र होइन, कतिपय जो जो प्राइभेट सेक्टरमा इन्भल्भ भएका इन्जिनियरहरू जसले यो टनलहरू बनाएको छन्, उनीहरूलाई त्यहाँको जियोलोजी, त्यहाँको टनलको बनावट र टनलको डिटेल्स अरूभन्दा बढी थाहा हुन्छ, त्यसैले ती साथीहरूलाई पनि इन्भल्भ गर्नुपर्छ भन्ने कुरा। तर यो विषयमा अनफर्चुनेटली हामीले विदेशका एक्सपर्टहरूलाई, अब के कारण हो, अब राष्ट्रता त हाम्रो घुम्दैन मान्छे बचाए,
5: धेरै ढिला भए पनि आउनु भएको छ, अहिले चाहिँ होइन कि
25: अहिले आउनु भएको छ, तर के हो भने रेस्क्यू भनेको यो तिन दिनभित्र म्याक्सिमम हामीले रेस्क्यू गर्नुपर्छ, र विदेशी छोडिदिनुहोस् त कतिपय हिजो मैले मलाई चाहिँ अचम्मै लाग्यो, इन्जिनियरिङ एसोसिएसनका साथीहरूको कुरा पनि हामीले सुन्यौँ, पार्टीमा पनि उहाँहरूको विज्ञप्ति पनि आयो, कतिपय इन्जिनियरहरूले जसले त्यहाँ बनाएको छ त्यो टनलहरू, उहाँहरू पनि आफूले म सहयोग गर्छु भन्ने किसिमको कुरा गरिसकेपछि सरकारले आवश्यक पर्यो भने हामी बोलाउँला। उहाँहरूको भनाइ के छ भने त्यो ठाउँको बारे हामीले त्यहाँ 2-4 वर्ष निरन्तर काम गरेर यो टनल बनाएको हो, त्यति मात्र होइन मसँगै हामीसँगै काम गरेका इन्जिनियर भाइहरू त्यो टनलभित्र छ, हामीलाई नै सहयोग गर्ने त्यहाँ सहयोगी साथीहरू पनि टनलमा परेका छ, उहाँहरू हाम्रो रगतले नाता नभए पनि हाम्रो व्यवहारले नातै हो, दाजुभाइ नै हो, र हामीलाई नै इन्भल्भ गराएर सरकारले एक्लै गर्न त खोजोस् भन्ने हाम्रो पनि आग्रह। वान डोर पोलिसी एकदम राम्रो हो, वान डोर नत्र भद्रगोल हुन्छ, तर त्यहाँ 2 कम्प्लेन, एउटा कम्प्लेन नभनु, यो बेलामा कम्प्लेन गर्ने ठाउँ पनि छैन, सरकारलाई बलियो बनाउने हो, हामीले पनि सरकारको परिस्थिति बुझेको छौँ, अत्यन्तै अल्मलिने, अत्यन्तै अल्मल परिस्थिति हुन्छ यस्तो बेलामा, होइन, त्यसैले हामीले पनि सरकारलाई विरोध मात्र गर्नु हुँदैन, हामीले उहाँहरूलाई सुझाव दिनुपर्छ, तर अलिकति सरकारले पनि, म आफै सबै गर्न सकिहाल्छु, म जस्तो हाम्रो त एकदम हामी त गजब भौँ
5: समस्या भयो नि त सर, समस्या भयो, जलविद्युत आयोजनामा 900 जना 6 दिनदेखि आज 7 दिनदेखि बेपत्ता छन्, सम्पर्क विहीन,
25: त्यही त म तपाईँलाई भन्दैछु, अहिले सरकारको लाई हामीले सुझाव के दिएको छौँ भने विदेशी सहयोग यसमा लिनुपर्छ, उहाँहरूले विदेशी सहयोग 3 दिनपछि लिन सुरु गर्नुभयो, 4th दिन मात्र एक्सपर्ट्सहरू आइपुग्यो, त्यति मात्र होइन नेपालमा एक्सपर्ट छ, नेपालमै इन्जिनियरहरू जसले त्यो टनलहरू बनाएको छ उहाँहरूलाई पनि इन्भल्भ नगरेर हामी अलिकति चकित छौँ। अब हिजो हाम्रो पार्टी सभापति पनि त्यहाँ नुवाकोटसम्म पुगेर आउनु भएको छ, त्यहाँले उहाँले पनि त्यहाँको रिपोर्ट लिएर आउनुहुन्छ, 3 दिन अगाडि हाम्रो संसदीय दलका नेता पनि पुग्नुभयो र आज उहाँले हामीलाई ब्रिफिङ गर्नुहुन्छ, आज 9 बजे हाम्रो सचिवालयका साथीहरूसँग छलफल गरेर हामीले प्रधानमन्त्री अथवा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई भेटेर हाम्रो सुझावहरू पनि उहाँ दिन्छौँ। एउटा 2 महत्त्वपूर्ण सुझाव हाम्रो के छ भने हामीले यस्तो बेलामा सरकार बाहिरका साथीहरूको पनि सहयोग लिनुपर्छ, एक्सपर्ट्सहरूको सहयोग लिनुपर्छ, या मन्त्रीहरू ठुल्ठुला नेताहरू मात्र विदुरमा गएर अथवा त्रिशुलीमा गएर फोटो खिचेर मात्र, कर्मचारीहरूसँग कुरा गरेर, आर्मी जज साहबहरूसँग कुरा गरेर मात्र इस्यु सल्भ हुँदैन, त्यसैले टेक्निकल पिपलहरू पठाउनुपर्छ। एक दोस्रो भनेको, म पनि तपाईँको सांसद हुँदा 2 मेरै निर्वाचन क्षेत्रमा अत्यन्तै ठुलो असर परेको थियो, एउटा भूकम्पले, एउटा 2 वर्ष अगाडि ललितपुर काभ्रेमा जुन किसिमको बाढी गएको थियो, र दोस्रो पटक त्यति बेला स्थानीय तह थियो. पहिलो पटक भूकम्पमा स्थानीय तह थिएन, तर स्थानीय तहलाई हामीले अत्यन्तै बढी परिचालन गरेको थियो. त स्थानीय तहले त्यति बेला अत्यन्तै राम्रो काम गरेर छोटो समयमा बाटोहरू, किनभने यो कनेक्टिभिटी अत्यन्तै महत्त्वपूर्ण हुन्छ. अहिले रसुवा कम्प्लिटली आइसोलेटेड छ, रसुवामा कनेक्ट भएको छैन. हाम्रो कनेक्टिभिटी भने एउटा रोड, अर्को भने एयर ट्रान्सपोर्टेसन. त्यसैले कनेक्टिभिटीमा हामी अत्यन्तै त्यहाँ पछाडि परेको छौँ. बाटोहरू खोल्न सकिरहेको छैन, सबै बाटो सरकार केन्द्र सरकारले खोल्न सक्दैन. हामीले स्थानीय तहलाई पैसा दिएर ल तिमीहरू खोल, किनभने यो बाटो बनाउने होइन बाटो खोल्ने हो. र अहिलेका हाम्रो स्थानीय तहका, हाम्रै पार्टीका स्थानीय तहका वडा अध्यक्ष, पालिका प्रमुखहरू पनि र सांसदहरूलाई पनि खासै उहाँहरूले चासो दिएको छैन. त्यसैले त्यो फिल्डमा काम गर्ने, फिल्डमा तपाईँको कुन वडाको कुन गाउँमा कहाँ छ, कस्तो परिस्थिति छ भनेर त्यो तपाईँ हामीलाई थाहा हुँदैन. प्रधानमन्त्रीलाई, गृहमन्त्रीलाई थाहा हुँदैन, त्यही वडा अध्यक्षलाई थाहा हुने हो, त्यही वडा सदस्यलाई थाहा हुने हो, त्यही हारेको वडा अध्यक्षलाई थाहा हुने हो, ती लोकल मान्छेलाई थाहा हुने हो. उहाँहरूलाई पनि इन्भल्भ गर्नुपर्छ. अहिले तपाईँको यो सरकारले वान डोर पोलिसीको नाममा कम्प्लिट आइसोलेसनमा उहाँहरू काम गर्नु भइरहेछ. अलिअलि बढी उहाँहरू फेसबुक र सोसियल मिडियामा लाइक र कमेन्टमा अलिकति बढी केन्द्रित भएको कि भन्ने मलाई लाग्छ.
5: तर अब राहत वितरणमा समेत अब संघ, स्थानीय तह र प्रदेश बीचको जुन समन्वयकारी भूमिका हुनुपर्ने हो, त्यो भूमिकामा पनि कता कता केही आलोचनाहरू आएका छन् होइन, यसलाई कसरी लिनु भएको?
25: कता कता आलोचना होइन, अहिले उहाँहरूलाई खास इन्भल्भै गरेको छैन.
5: स्थानीय तहलाई,
25: स्थानीय तहलाई इन्भल्भै नगरेर स्थानीय तह र जिल्ला समन्वय र प्रदेशका साथीहरू चाहिँ प्यारलली त नभनु अलिकति आफ्नै हिसाबले पनि काम गर्न बाध्य भएको छ.
5: तर स्थानीय तहले समयमा राहत वितरण गरिदिएन भन्ने गुनासो राजसभाका सांसदले लगाइरहेको पनि सुनिरहेको थियो.
25: राजसभाका सांसदज्यूहरूले यस्ता कुरा केही समस्याहरू छ भने कोठामा बसेर छलफल गरेर वडा अध्यक्षलाई बोलाएर, मेयर पालिका प्रमुखलाई बोलाएर कुरा गर्नुपर्छ. यो तपाईँको सोसियल मिडिया भिडियो लिएर नाटक गरेर अनि दुई मिनट पछि त्यो सोसियल मिडियामा त्यस्तो पोस्ट गरेर अल्मलाउने काम गर्ने हो? पोलिटिक माइलेज नलिउँ. अहिले सांसदहरूलाई पनि म भन्न चाहन्छु, होइन, धेरै राम्रो लाइक्स र फोटोहरू र रिलहरू उहाँहरूको अहिले गइरहेछ मार्केटमा, तर अहिले ज्यान बचाउने काम हो. विकास भनेको लाइक्सले मात्र, सोसियल मिडियाले मात्र र कमेन्टले मात्र त्यो सोसियल मिडिया हुँदैन, त्यो विकास हुँदैन, ज्यान बच्दैन. अहिले तपाईँको जो बाहिर, हामीहरू जस्तो मान्छे जो बाहिर छौँ, हामीले त्यहाँ हेर्दाखेरि ओहो गजबै काम भयो भन्ने हामीले देख्छौँ. तर जो पीडित छन्, जहाँ लोकल मान्छेहरू छन्, त्यहाँ रुवावासी छ. त्यसैले अहिले हामी सरकारलाई साथ दिन्छौँ र हाम्रो सरकारलाई दुईटा सुझाव छ. एउटा सुझाव, यो जो एक्सपर्ट्सहरू सबै मन्त्री बन्दैमा अथवा सांसद बन्दैमा आफू एक्सपर्ट बनिन्न, एक्सपर्टहरूलाई उहाँहरूले प्रयोग गर्नुपर्छ. त्यो विदेशी होस् स्वदेशी होस्, विदेशी सहयोग ल्याए पनि हाम्रो राष्ट्रता यस्तो समयमा घुम्दैन. एक दोस्रो कुरोको लोकल गभर्मेन्ट, स्थानीय तहलाई राम्ररी प्रयोग गर्नुहोस्, स्थानीय तहलाई फिल्डमा अगाडि बढाउनुहोस्. आफै फिल्डमा गएको गएर सांसदहरू, केन्द्रका सांसदहरू, हामी जस्ता नेताहरूले केही गर्न सक्दैन. हामी पछाडि बस्ने हो, लोकल गभर्मेन्टलाई अगाडि बढाउने हो, प्रदेशलाई अगाडि बढाउने हो दोस्रो कुरा. र तेस्रो कुरा चाहिँ सबैलाई एकै ठाउँमा राख्ने प्रयास पनि गर्न जरुरी छ. र अहिले हामीले यो रेस्क्यु को चरण त लगभग सिद्धिन लायो. अब रात वितरणको काममा पनि सबैलाई इन्भल्भ होस्, कोही नछुटोस्, किनभने हामी एक्लैले गर्न सक्दैनौँ. हामीलाई यस्तो बेलामा टिमवर्क चाहिन्छ, हामीलाई सपोर्ट गर्न चाहिन्छ. नेपाली काङ्ग्रेस सपोर्ट गर्न चाहन्छौँ साथीलाई. हामी एक्लै सुपरम्यान हामी होइन, हामी ह्युमन बिइङ्स हो, हामी मनुष्य हो, सुपर मनुष्य हामी कोही पनि छैनौँ. त्यसैले उहाँहरूले एउटा टिमवर्क गरोस् भन्ने हाम्रो आग्रह। यो दुईटा सुझाव हामीले सरकारलाई सहयोग गर्न चाहन्छौँ। रात पनि उहाँहरूले उठाइदिएको छ। हाम्रो भातृ सङ्गठन नेपाल तरुण दल, हाम्रो नेभी सङ्घहरू पनि स्कुल स्कुलमा गएर हिलो सफा गर्ने कामहरू गरेका छन्। उहाँहरू फिल्ड एक्चुअल फिल्डमा जाने उहाँहरूको टेक्निकल एक्सपर्टिज अथवा त्यहाँको लोकल नलेज नभएपछि त्यहाँ स्कुलहरूमा बाहिर हामीहरूलाई पठाइरहेछौँ। त्यसैले वी आर रेडी टु हेल्प, हामी सहयोग गर्न तयार छौँ। तर सरकारले यो बेलामा विशेष गरेर स्थानीय तहलाई प्रयोग गर्नुहोस्। सरकार बाहिरका इन्जिनियर होस्, अरू एक्सपर्टलाई, त्यो प्राइभेट सेक्टरको किन नहोस्, कतिपय त्यहाँ प्राइभेट जलविद्युत आयोजना छन्, त्यहाँका एक्सपर्टिजहरूलाई पनि किन सरकारले प्रयोग नगर्ने? त्यसैले एउटा टिमवर्कमा काम गर्न जरुरी छ।
5: र अब जाँदा जाँदै नेपाली कङ्ग्रेसका विषयमा केही गतिविधि गएर पोलिटिकल विषयमा केही समयमा पनि हामी केही पछि पनि कुराकानी गरौँला। तर अब अहिले कङ्ग्रेसको निर्धारित समयको महाधिवेशन समयमै सम्पन्न हुने र फेरि तपाईँहरूले यो क्रियाशील

0: साथीहरूलाई सहयोग गर्नेतिर हामीहरू अहिले केन्द्रित छौँ. त्यो एक दुई चार दिनपछि अलिकति समस्या अलिकति नर्मलाइज भइसकेपछि हाम्रो पार्टीको आन्तरिक कम्पिटिसनको बारे अधिवेशनको बारे त्यो गुण हो. अहिले हाम्रो पार्टीभित्रको कुरो ठुलो कुरो होइन. अहिले नेपाल र नेपाली र जो जोले ज्यान गुमाएका उहाँहरूको विषय बढी महत्त्वपूर्ण छ. त्यसैले त्यतातिर अहिले म जान चाहन्छु.
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: हस्, थ्याङ्क यू.
1: उहाँ हुन्थ्यो नेपाली कङ्ग्रेसका नेता सहमहामन्त्री उदय शमशेर राणा. आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ. खेम बम बिद चाहन्छु. नमस्कार.
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053.
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0656 4394 4440 4395 80 र 98550 26 440.
4: It's 7 o'clock. अहिले 7 बजेको छ.
2: खबर तपाईँको समुदायको अनि तपाईँको सरोकारको.
5: खबर तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता.
6: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन माडीको बसन्तपुरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा 81 जनाले रक्तदान गरेका छन्। कार्यक्रममा रक्तदान गर्ने 81 जना मध्ये 50 जना पुरुष र 31 जना महिला रहेका छन्। यस्तै 23 जनाले पहिलो पटक रक्तदान गरेको आयोजकले जनाएको छ। रक्तदान गरौ जीवन बचाऊ भन्ने सन्देश सहित विश्व रक्तदाता संगठन चितवनको आयोजनामा बसन्तपुर स्थित खुला मञ्चमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। संगठनका सदस्य डोलनाथ आचार्यको अध्यक्षतामा सञ्चालित यसो कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुर ढकालले ढकालको प्रमुख आतिथ्य र माडीनगर प्रमुख तारा कुमारी काजी महतोको विशिष्ट आतिथ्य रहेको थियो। ढकाल र महतोले कार्यक्रमका प्रथम रक्तदाता स्वदेश एफएमका अध्यक्ष तथा नेपाल खुल्ला विश्वविद्यालय ललितपुरका अध्यापक देवनारायण शाहलाई रगत ब्याग हस्तान्तरण गरी कार्यक्रम समुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडी, नेपाल रेडक्रस सोसाइटी माडी लगायत लायन्स क्लब अफ माडी, इको बसन्तपुर युनाइटेड क्लब तथा लिबर्टी क्लब बरुवा सहायोजकका रूपमा सहभागी थिए। भोटेकोसी बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित तथा घाइते भएपछि उपचारका लागि रगतको माग बढेको अवस्थामा आयोजित रक्तदान कार्यक्रमले आवश्यक रगत संकलनमा सहयोग पुगेको आयोजकले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी बहुद्देश्य सहकारी संस्था लिमिटेड बसन्तपुरले 71,100 रुपियाँ सहयोग गरेको छ। सहकारी सञ्चालक समितिको तर्फबाट 11,000 रुपियाँ, कर्मचारी परिवारको तर्फबाट 9,000 रुपियाँ र संस्थामा रहेको सदस्य राहत कोषबाट 51,100 रुपियाँ गरी कुल 71,100 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहकारीका अध्यक्ष मानबहादुर विष्टले बताउनुभयो। रकम सहयोगसँगै सहकारीले बाढीमा परि ज्यान गुमाउने प्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। विपदको यस घडीमा गरिएको सहयोगले पीडित परिवारको राहत तथा पुनर्स्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास लिएको कार्यको ऋण उपसमिति संयोजक रामेश्वर चौधरीले बताउनुभयो। पालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले आफ्नो 50 औं जन्मदिनको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु 15,555 सहयोग गर्नुभएको छ। जन्मदिनको खुसीलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले नगर

महतोले उक्त रकम सहयोग गरेको बताउनुभयो। उहाँले आफ्नो सानो सहयोगबाट विपदमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा केही राहत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। जन्मदिनको शुभकामना, माया, आशीर्वाद तथा शुभेच्छा व्यक्त गर्ने सम्पूर्ण परिवारजन, आफन्त, साथीभाइ र शुभेच्छुकप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ। भुरी गाउँपालिकाले भाद्र 10 गते भुटेको सीमा आएको बाढीबाट प्रभावित बाढी पीडितका लागि रु 11 लाख सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको एक महिनाको तलब तथा भत्ता र गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट रकम जुटाएर बाढी पीडितलाई रु 11 लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो। यसै गरी ढोरी गाउँपालिकाका सम्पूर्ण कर्मचारीबाट संघीय सरकारको निर्णय अनुसार तोकिएको रकम बाढी पीडितका लागि सहयोग गर्ने निर्णय समेत भएको बैठकले जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग रकम सहयोग उपलब्ध गराउन गाउँपालिकाले अन्य स्रोतबाट समेत सहयोग जुटाउने जनाएको छ। गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले आवश्यकता अनुसार इच्छुक व्यक्ति तथा सहयोगी संस्थाबाट समेत सहयोग संकलन गरी पीडितलाई सकेसम्म सहयोग गर्ने गाउँपालिकाको प्रयास रहेको बताउनु भएको हो। माडी युवा भजन समितिलाई चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति मार्फत करिब करिब 10,000 रुपियाँ बराबरको वाद्यवादक सामग्री सहयोग स्वरूप प्राप्त भएको छ। माडी युवा भजन समितिका सक्रिय अभियन्ता प्रकाशन्द्र चापागाईको आग्रह तथा चितवन सेवा समाजका सल्लाहकार क्षेत्र देवकोटाको समन्वय र पहलमा समाजमा आबद्ध सक्रिय व्यक्तित्वहरूको सहयोगमा भजन समितिलाई आवश्यक वाद्यवादन सामग्री प्रदान गरिएको हो। भजन समितिलाई मादल, खैजडी, मुजुरा र कर्ता लगायतका सामग्री हस्तान्तरण गरिएको जनाइएको छ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा सक्रिय माडी युवा समाज माडी युवा भजन समितिलाई आवश्यक सामग्री सहयोग भएपछि समितिका गतिविधिमा थप सहजता हुने अपेक्षा गरिएको छ। र सुवाकोटी कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडीसार खैरन स्थित नवजागरण महिला समूहले 22,085 रुपियाँ सहयोग गरेको छ। समूहका सदस्यहरूले तिजको दर खाने कार्यक्रमका लागि छुट्याइएको खर्चमा कटौती गरी उक्त रकम बाढी पीडितको सहयोगका लागि प्रदान गरेका हुन्। आफ्नो खुसीका लागि गरिने खर्च केही घटाएर विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सदस्यहरूले सहयोग रकम जुटाएका हुन्। यसैबीच माडी 7 किर्तनपुर बिलसारे टोल विकास संस्था र दीपज्योति आमा समूहले पनि 25,540 रुपियाँ आर्थिक सहयोग गरेका छन्। उक्त रकम सोमबार ग्लोबल आइएमई बैङ्क मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिएको टोल बेलसारे टोल विकास संस्थाका सचिव राम अर्यालले जानकारी दिनुभयो। सहयोग रकम मध्ये माडी 7 निवासी 83 वर्ष ज्येष्ठ नागरिक नारायण दत्त सापकोटाले आफ्नो वृद्ध भत्ताबाट 3,510 रुपियाँ प्रदान गर्नुभएको छ। बाढी तथा विपदबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले वृद्ध भत्ताको रकमबाट सहयोग गरेको बताउनुभयो। सुवाकोटीकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि चितौरको बाढी स्थित माडी युवा भजन समितिले 15,555 रुपियाँ आर्थिक सहयोग गरेको छ। समितिले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेको हो। यसबाहेक समूहले बाढीबाट प्रभावित नागरिकको शीघ्र राहत, उद्धार तथा पुनर्स्थापनाको कामना गर्दै सो विपदबाट प्रभावित परिवारप्रति सहानुभूति समेत व्यक्त गरेको छ। धार्मिक तथा सांस्कृतिक जागरणको उद्देश्य सहित सो समितिले नियमित कालीन भजन कीर्तन अभियान सञ्चालन गर्दै आएको छ। अभियानले धार्मिक भजन अभियान सँगसँगै सामाजिक सेवाको क्षेत्रमा समेत काम गर्ने उद्देश्य सहित सहयोग गरेको समूहका सक्रिय अभियन्ता सुलभ बन्धु पोखरेलले जनाउनुभयो। पालिकामा गाई भैँसीमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि निशुल्क खोप अभियान जारी रहेको छ। नगरपालिकाले भदौ 13 गते सुरु गरेको अभियान सञ्चालन विगत 3 दिनदेखि जारी रहेको हो। माडी नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको समन्वय तथा पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा सञ्चालित सो अभियान अन्तर्गत नगरपालिकाबाट 9 वटा वडामा रहेका गाई तथा भैँसीलाई खोरेत रोग विरुद्ध खोप लगाइँदैछ। अभियान केही सातासम्म निरन्तर सञ्चालन हुने जनाइएको छ। अभियानका क्रममा प्राविधिक तथा खोपकर्ता सम्बन्धित ओडामा पुगेर पशुहरूलाई खोप लगाउनेछन्। खुरेत रोग गाई भैँसी लगायत खुर फुट्टा पशुमा तीव्र रूपमा फैलिन सक्ने संक्रामक रोग भएकाले यसको रोकथामका लागि खोप अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
माडीको बगै स्थित गोविन्देश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। थुरा सामुदायिक होमस्टेको सभाहालमा आइतबार सम्पन्न सो कार्यक्रममा एन्जल फाउन्डेसनका तर्फबाट सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत विधि, आकस्मिक अवस्थामा अप्नाउनु पर्ने सावधानी तथा गुप्त रोग सम्बन्धी जानकारी र बस्ने उपायबारे जानकारी गराइएको हो। गोविन्देश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्याम दुराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडीनोका वडा अध्यक्ष घनश्याम दवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी, सदस्य तथा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो। रसुवाको भुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि माडी चितवन एकता समाज रोमनियाले आर्थिक सहयोग गरेको छ। समाजमा आबद्ध सदस्य तथा शुभेच्छुकहरूको व्यक्तिगत एवं संस्थागत पहलमा संकलित रु 50,844 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको हो। गत भदौ 10 गते रसुवाको भुटेकोसी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपदको समयमा सहयोग गर्नु सामाजिक तथा मानवीय दायित्व भएको भन्दै सहयोग रकम संकलन गरिएको समाजले जनाएको छ। आफ्नो पसिनाको कमाईबाट सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति समाजले धन्यवाद समेत व्यक्त गरेको छ। माडीको पर्वमा कृष्ण जन्माष्टमी पर्वको दिन सुरु भई तीज पर्वको दिनमा फाइनल स्पर्धा हुने गरी 3100 स्टार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताको आयोजनाबारे सोमबार साँझ खेल सञ्चालन स्थल बरुवामा एक पत्रकार सम्मेलन मार्फत जानकारी दिनुका साथै ट्राई सिट समेत सार्वजनिक भएको छ। स्टार स्पोर्ट्स युवा क्लब माडी एक बरुवा बजारको आयोजनामा बरुवा स्थित स्टार फुटबल चौरमा भदौ 19 गते कृष्ण जन्माष्टमी पर्वका दिन उद्घाटन भई 29 गते हरितालिका तीजको दिनसम्म सञ्चालन हुने गरी सो खुल्ला नकट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। विगत 2052 सालदेखि निरन्तर सञ्चालन हुँदै आएको नेपालकै पुरानो मध्येको सो प्रतियोगिताको समुद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब र भरतपुर स्थित नारायणी मोटर्स युनिक फुटबल क्लब भिन्नेछन्। प्रतियोगितामा माडीका 3 सहित विभिन्न क्षेत्रका 10 वटा टोली सहभागी रहने जनाइएको छ। रसुवाको भुटेको सी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीबाट देशै शोकमा रहेको अवस्थामा हरेक खेलमा शोक प्रकट र मौन धारण गरिने क्लबका प्रेरणा समेत रहनुभएका माडीका वडा अध्यक्ष अमित लामाले जनाउनुभयो। हाल खेल सञ्चालनको तयारी तीव्र पारिएको छ। गत बुधबार भुटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटको विदुर गाउँपालिकामा जनधनको ठूलो क्षति भएको छ। नगरपालिका अन्तर्गत प्रभावित क्षेत्रमा अवस्था निकै कष्टकर छ भने नागरिकहरू अझै पनि सामान्य अवस्थामा फर्कन सकेका छैनन्। नगरपालिकाका उपमेयर प्रभाव बोगटीका अनुसार धेरै नागरिक आफ्नो थाथलोबाट विस्थापित भएका छन्। विस्थापितहरूका लागि नगरपालिकाले विभिन्न 15 स्थानमा होल्डिङ सेन्टर पनि स्थापना गरी सामूहिक रूपमा खाना र बस्ने व्यवस्था मिलाएको छ। नगरपालिकाभित्रका 311 जना नागरिक बेपत्ता रहे सन् उक्त ओडामा 538 वटा घर बाढीले पूर्ण रूपमा ध्वस्त पारेको छ। 10 गते रसुवाको भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट भएको समग्र क्षतिको विवरण संकलनको काम अन्तिम चरणमा पुगेको छ। रसुवा बाढी प्रति कार्य सम्बन्धी परिचालन समिति अन्तर्गत ऱ्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट टिमका संयोजक अर्जुन भण्डारीका अनुसार मानवीय सहित भौतिक क्षतिको विवरण संकलन गरी कार्य भइरहेकाले केही दिनभित्रै प्रतिवेदन तयार हुनेछ। बाढीबाट भएको मानवीय सहित भौतिक क्षतिको डाटा संकलन भइरहेको छ। अविरल वर्षापछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको पनि अभाव र अमूल्य वृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा 10 वटा विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। बाढी पहिरोको भीषण चपेटामा परेको रसुवाको उत्तरी क्षेत्रमा अवस्थित आमा छोदिङमो गाउँपालिका हाल देशका अन्य भूभागबाट पूर्ण रूपमा विच्छेद हुन पुगेको छ। भोटेकोसी र लन्दे खोलामा आएको अप्रत्याशित विनाशकारी बाढी तथा पहिरोका कारण उक्त क्षेत्रको जनजीवन निकै नै कष्टकर बनेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष बसुङ तामाङका अनुसार बाढीले त्यहाँका सडक सञ्जाल पैदल मार्ग र झोलुङ्गे पुलहरू समेत बगाइदिएपछि सम्पूर्ण गाउँपालिकालाई अघोषित नाकाबन्दीको अवस्थामा पुगेको छ। बाढीकै कारण रसुवाको कालिका गाउँपालिकाको जनजीवन पनि कष्टकर बनेको छ। गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले गाउँपालिकाको अवस्था कष्टकर रहेको भन्दै सङ्घ सरकारसँग सोचे अनुसार समन्वय हुन नसकेको गुनासो गर्नुभएको छ। गाउँपालिकाको वडा नम्बर 1 बाढीले नराम्ररी क्षति पुर्याएको छ। अध्यक्ष देवकोटाका अनुसार गाउँपालिकाभित्रका मात्रै करिब 200 जना व्यक्तिहरू बेपत्ता भएका छन्। उनका अनुसार बेपत्ताहरू अझै बढ्न सक्नेछन्। यकिन तथ्याङ्क आउन अझै केही दिन लाग्ने भएकाले सो संख्या बढ्न सक्ने उहाँको भनाइ छ।
बाढीका कारणले यति बेला हजारौं मानिस बेपत्ता छन्। करिब 1000 जनाको त सबने फेला परिसकेको छ। यसरी बाढीमा पर्ने मध्ये धेरै कर्मचारी तथा श्रमिकहरू रहेका छन्। हाइड्रो पावर, सड़क यातायात श्रमिक, ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी, ढुवानी सेवा प्रदायक लगायतका विभिन्न क्षेत्रका श्रमिक उक्त क्षेत्रमा हराइरहेका छन्। अहिले निजी क्षेत्रका सबै संस्थाका कर्मचारीका लागि सामाजिक सुरक्षा कोष खुला छ। तर बेपत्ता सूचीमा भएका मध्ये मुस्किलले 4 कम्पनीका करिब 50 जना श्रमिक मात्रै सामाजिक सुरक्षा कोषमा आबद्ध भएको पाइएको छ। नेपाली स्थित अमेरिकी दूतावासले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ। दूतावासले नेपालको समग्र सुरक्षा अवस्थालाई दोस्रो तहमा राख्दै थप सावधानी अपनाउन आग्रह गरेको छ। विशेष गरी रसुवा जिल्लाको बाढी प्रभावित क्षेत्रमा भने चौथो तहका कडा चेतावनी दिँदै ती क्षेत्रमा भ्रमण नगर्न निर्देशन दिएको छ। दूतावासले रसुवा जिल्लाको रसुवागुडी टिमुरे स्याप्रो विशेष क्षेत्र र नेपाल चीन सीमानाकामा जुनसुकै कारण पनि भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीका कारण बेपत्ता भएकाहरूको एकिन तथ्याङ्क अझै स्पष्ट नभएको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको एकिन संख्या निर्धारण गर्न कठिन रहेको बताउनुभयो। हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनाका सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो। रसुवामाईको बाढीमा बगेर नारायणी नदी हुँदै नवलप्रासी पश्चिमी आइपुगेका शवको व्यवस्थापन शुरू गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको निर्णयपछि सुनोल नगरपालिका 4 स्थित मूलपानी सामुदायिक वनको कोरोना डाँडामा शव व्यवस्थापन थालिएको हो। नवलप्रासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले आवश्यक मापदण्ड पूरा गरी शव व्यवस्थापनको काम भइरहेको जनाउनुभयो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यतिखेर हाम्रो बेसमा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन पाण्डेजी, रसुवामा लगायत नुवाकोट धादिङ चितवनसम्म बाढी पीडितहरू निकै आक्रान्त बनेका छन्। राहत पुनर्स्थापना र उद्धारको काममा स्थानीय तह र संघबीचको समन्वयको अभाव देखिएको भन्ने विषय आएको छ। यसको जिम्मेवारी अन्त कसले लिने? यो चाहिँ किन यस्तो समस्या सिर्जना भयो भने क्या विपदमा पनि राजनीति गर्ने हो विपदमा?
1: यो महाविपत्तिमा परि ज्यान गुमाउनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु र हराइरहेका नागरिकहरूको सकुशल उद्धार हुनेछ भन्ने जिनो आशा अझै जीवित छ त्यसको कामना गर्दछु। यो महाविपत्तिमा हामीहरूले यो कसैले पनि कल्पना नगरेको अवस्था सिर्जना हुँदा हामीहरू त्यो स्थानमा फिल्डमै पुगेर सहयोग गरौँ भन्ने होटहोटी पनि जागेको छ। तर यति हुँदा हुँदै पनि हामी फिल्डमा पुग्न सकेका छैनन्। त्यहाँ भएका स्थानीय तहका जनप्रतिनिधिहरूलाई भेटेर यसरी सहयोग गरौँ भन्न हामी सकिरहेका छैनौँ। तर हामीले महासङ्घको तर्फबाट, स्थानीय तहको छात्र सङ्गठनको तर्फबाट यो विपद व्यवस्थापन प्राधिकरणसँग दैनिक रूपमा उपस्थिति भएर समन्वय र सहजीकरण गर्ने काम भइरहेको छ। र म आफै नवलपरासी पूर्वमा छु। यहाँ यति धेरै सबहरू आइरहेका छन्, यो व्यवस्थापनको लागि यति ठुलो सङ्कट सिर्जना भइरहेको छ। सबहरूको टुक्रा टुक्रा परेका सबहरू सिङ्गो शरीरै पनि कम आएका छन्। त्यस्तो अवस्थामा जो जहाँ छ त्यहीँबाट हामी सहयोग गरौँ भनेर हामीले हाम्रो तर्फबाट देशभरिका गाउँपालिकाहरूलाई चाहिँ सदस्य पालिकाहरूलाई सबै साथीहरूले कसरी सहयोग गर्न सकिन्छ भनेर उहाँहरूले महासङ्घसँग समन्वय गरिरहनु भएको छ। र
0: स्थानीय तहले संघीय सरकारलाई सहयोग नै गरेन, राहत नै बानी दिएनन् भन्ने आरोप छ नि त तपाईँहरूलाई?
1: त्यो यति धेरै हामीलाई चित्त दुखेको छ। हामीले हिजो कोरोनामा यसरी सहयोग गरेको सङ्घ सरकारले हामीलाई त्यति बेला यति ठुलो ढाडस दिएको थियो कि सङ्घ सरकारले अभिभावक जस्तो भएर हामीलाई धन्यवाद दिएको थियो। अहिले हामी के चाहेका छौँ भने यो एउटाले अर्कोलाई आरोप लगाउने भन्दा पनि जो छिटो भेटिन सक्छ त्यहाँ यसरी काम गरौँ भनेर सल्लाह दिने, होइन त्यहाँको यो उद्धार कार्य सदाको विपद जस्तो यो अहिले छैन। यो विपदलाई चाहिँ सामना गर्नको लागि यति ठुलो तागत चाहिएको छ यो बेलामा। हामीले आफ्नो देशभित्रका पनि हिलो छ्याप्ने काम दोषारोपण गर्ने समय यो होइन। हामीले दक्ष जनशक्ति, दक्ष उपकरण, त्यहाँभित्र रहेका मानिसहरूको उद्धारको लागि सबै कुरा अपनाउनु पर्ने बेलामा हामीले चाहिँ स्थानीय तहलाई दोष लगाउने, गाली गर्ने, यिनीहरू गरेनन् यति दिनसम्म पनि हेरेर बसे भन्ने अवस्था छैन। यति निरीह अवस्था सिर्जना भएको
0: दृश्यहरू देखियो। स्थानीय तहले रातै बाँड्दैन भनेर चाहिँ संघीय जनप्रतिनिधिहरूले झन्डै त्यहाँ झम्किने जस्तो व्यवहार पनि गर्नुभयो। दुवै पक्षबीच हानाहानकै स्थिति हुन्थ्यो कता धादिङतिर, म देख्दै थिएँ त्यो भिडियोहरू, होइन सामग्री आयो नि त बाहिर।
1: त्यो त यो मानवीय व्यवहार भएन, त्यो अति नै हामी दुखी छौँ। त्यो विषयमा हाम्रा वडा अध्यक्षहरूले महासङ्घलाई हामीलाई चाहिँ सहयोग गर्नुहोस्, हामी जान पर्यो भने हामीलाई हाम्रो ज्यानको प्रवाह पनि छैन, हामी सहयोग गर्न तयार छौँ भनेर उहाँहरू रोइरहनु भएको छ, उहाँहरू अत्तालिरहनु भएको छ। एउटा सङ्घको सरकारले चाहिँ एउटा विज्ञप्ति निकाल्दा मात्रै पनि राहत महसुस गरेर अब केही हुन्छ कि भन्ने आशा गर्ने स्थानीय तहलाई यसरी आरोप लगाउनु राम्रो होइन। हामी यो विषयमा दुखी छौँ। देशै रोएको बेलामा झगडा गर्दै हिँड्ने वातावरण यो बेलामा किन भएको छ, त्यहाँनिर किन मानवता हराएको छ, मैले बुझेको छैन। हाम्रा साथीहरू हामीले यति धेरै प्रयत्न गर्दा गर्दा बल्ल अहिले त्यहाँका जनप्रतिनिधि साथीहरूसँग हामी सम्पर्कमा जान सकेका मात्रै छौँ। टेलिफोन सम्पर्क गर्न कति प्रयत्न गर्दा गर्दा बल्ल अहिले संवाद हुन थालेको छ। यदि मृत्यु नै भयो भने स्थानीय जनप्रतिनिधिको मृत्यु भएको छ, स्थानीय कर्मचारीको मृत्यु भएको छ, त्यो क्षेत्रमा काम गर्ने राष्ट्र सेवकहरूको मृत्यु भएको छ, नागरिकको मृत्यु भएको छ, तीर्थयात्रीहरूको मृत्यु भएको छ, पर्यटनमा रमाउनेहरूको विपत्ति छ, त्यसकारण यो बेलामा गाली गर्ने, रिसाउने, दोषारोपण गर्ने, राहतको आशा गर्ने, राहतको विषयमा चाहिँ आरोप प्रत्यारोप गर्ने बेला होइन कि स्थानीय तहमा बसेका जनप्रतिनिधि र कर्मचारीलाई आँसु बगिरहेको बेलामा त्यो राहतको लाभ लिन्छु भन्ने कुरा चाहिँ कल्पना पनि गरेको छैन। तर यस्ता कुराले चाहिँ धेरै
0: अब एउटा कुरा नि लक्ष्मी पाण्डेजी होइन, किनभने अब उद्धारकै काम अझै पनि हुन सकेका छैन। जलविद्युत आयोजनामा चाहिँ करिब 900 जना 6 दिनदेखि सम्पर्क विहीन छन् होइन। जलविद्युत आयोजनाका सुरुङमा चाहिँ हामीसँग त्यस्तो जनशक्ति नहुँदाखेरि एउटा समस्या सिर्जना पनि भएको छ, यहाँलाई राम्रोसँग थाहा छ। अब बाँचेकाहरूलाई चाहिँ अलिकति राहतको सास फेराउनु पर्छ भन्ने खालले जुन ढङ्गले सरकार कतिपय आरोप पनि के लागेको छ भने सरकार फेसबुकमा छ, सरकार डिजिटल प्लेटफर्महरूमा छ, अल्गोरिदममा छ, तर सरकार भुइँ तहमा छैन भन्ने खालका पनि आरोप लागेका छन्। राहत वितरणको सूची कसले बनायो, प्राथमिकता कसरी निर्धारण भयो, वास्तविक पीडित छुटेकै छुटेनन्, यसको के छ तपाईँसँग तथ्याङ्क डाटा, वा तपाईँ पनि प्रभावित क्षेत्रमै नवलपरासीमा पनि कतिपय सबहरू भेटेको स्थिति छ, यद्यपि त्यहाँ निकै ठुलो क्षति त पुर्या छैन, तर प्राथमिकता
1: हामीले हाम्रा त्यहाँका साथीहरूसँग हामी टेलिफोन गर्दा उहाँहरूले के भन्नुभएको छ भने हामीलाई अरू धेरै कुरा सामाजिक सञ्जाल हेर्ने फुर्सद हामीलाई चाहिँ त्यो त्यो सुविधा हामीलाई अहिले छैन। हामीलाई मात्र के छ भने हराएका मान्छेहरूका परिवारहरू अहिले विचलित अवस्थामा भएका बाँचेका मान्छेहरू कोही परिवार विदेशमा छ, कोही परिवार आफ्नो जुन जिल्ला हो त्यो जिल्लामा रोइरहेको छ। यसको उद्धारको लागि अब सबै मिलेर गरिदिनुहोस्, हाम्रो देशको मात्रै शक्तिले हुँदैन भने विदेशीसँग पनि सहायता लिएर भए नि हामीलाई यसरी सुरुङमा फँसेका मान्छेहरू जीवित छन् भनेर रोइरहेको सुन्न नपरोस्, यो कुराको लागि समन्वय गरिदिनु पर्यो भनेर हामी हाम्रा साथीहरूले भनिरहनु भएको छ। कतिपय अब उपाध्यक्ष एउटा गोसाइँगुण्ड गाउँपालिकाको त 5-6 जना जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि उपाध्यक्ष सहित उहाँहरू हराउनु भएको छ, कर्मचारीहरू हराएका छन्, स्वास्थ्य कर्मीहरू हराएका छन्। समग्र त्यो क्षेत्रमा हुने त्यत्रो हराउँदाखेरि त्यहाँका स्थानीय जनप्रतिनिधिहरूलाई रमाइलो गरे अथवा काम गरेनन् भनेर दोष लगाउनु यो त साह्रै नै हृदय विदारक भइरहेको छ हामीलाई, होइन। अब चाहिँ अब कसैले पनि एकले अर्कालाई दोषारोपण गर्ने होइन, हामीसित जे जनशक्ति छ त्यो प्रयोग गरौँ, खटौँ। हामीले हाम्रो ठाउँबाट गर्नुपर्ने कुरामा चाहिँ हामी जति बेला पनि हामी तयार छौँ। स्थानीय तहका देशैभरिका साथीहरूले फोन गरिरहनु भएको छ, हामीले प्रधानमन्त्रीको एकद्वार प्रणाली त्यो प्रधानमन्त्री राहत कोषमा हामी पठाउने कि हामीले सिधै त्यहाँ दिँदा छिटो उहाँहरूलाई राहत हुन्छ कि हामीले कसरी सम्पर्क गर्न सक्छौँ, नजिक भएका स्थानीय तहहरूसँग नगरपालिका गाउँपालिकासँग समन्वय गरौँ भनेर भनिरहनु भएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीका गाउँपालिकाहरूका साथीहरू सबैजना यसरी नै अतालिनु भएको छ, हाम्रो सहयोग छिटो पुगोस् भन्ने कुरामा उहाँहरू लागिरहनु भएको छ र हामी त्यसैको लागि जोड्ने प्रयत्न पनि हामी गरिरहेका छौँ। अब सबैजना मिलेर काम
0: गर्छौँ। यो के छ भने यो अधिकारको लडाई पटक पटक हुने गर्दछ, आफ्नो क्राइटेरिया के हो, आफूले लिने इनिसिएसन के हो भन्ने कुरामा त संहिता लागू भएदेखि नै केही बातचितताहरू यसका रहि नै रहेका छन्, रहलहरू रहेका छन्। तर महाविपत्ति बाजा बजाएर आउँदैन, यस्ता विपत्तिहरू नेपालका लागि निकै जोखिमपूर्ण छन्, भविष्यमा पनि निकै जोखिम छन्, किनभने 47 तालहरू चाहिँ कतिखेर फुट्ने भनेर चाहिँ वेटिङ गरेर हिमबमका रूपमा माथि बसिरहेका छन्। त्यसका लागि त धेरै कामहरू राज्यले गर्नुपर्ने होला, तर समन्वयकारी भूमिका चाहिँ कस्तो भइदिएको भए हुन्थ्यो, वा चाहिँ के गर्दाखेरि अझ बेटर हुन्थ्यो, पीडितले राहत महसुस गर्थे, आफ्नो जनप्रतिनिधिहरू भएको महसुस गर्थे, केन्द्र र संघ र प्रदेश बीचको यो लुछाचुडी हरेक बेलाको लुछाचुडी कम हुन्थ्यो जस्तो लाग्छ।
1: खिमजी, योभन्दा अगाडिको 72 को महाभूकम्प, त्यति बेला संघ सरकारले गरेको भूमिका, त्यति बेलाका राजनीतिक दलहरूले देखाएको उदारता अत्यन्त सराहनीय छ। त्यो आज किन हुन सकेन, हाम्रा मानसिकताहरू किन यसरी टुक्रिएका छन् मलाई थाहा छैन। यहाँ अधिकार लिने र दिने बेला हो र यो विपत्तिमा हामी त सबै श्रेय जसले श्रेय लिन मन लागेको लिए हुन्छ, तर हाम्रा त्यो अवस्थामा फँसेका नागरिकको उद्धार हुने कुरा महत्त्वपूर्ण हो। श्रेय त स्थानीय तहलाई लिनु परेको छैन, स्थानीय तहको जति आँसु खसेको छ त्यो आँसु सायद अरूको खसेको छैन। त्यो त्यहाँको विपत्ति हेर्ने त नजिक जो छ त्यसले देखेको छ, परिवारका सदस्यले देखेको छ। यहाँ चाहिँ यो लडाईँ यसको यो झटारो हान्ने कुराले चाहिँ देशमा मानवता हराएको भन्ने भोलि त्यो सङ्केत देखिन्छ। त्यसकारण हामीहरूलाई त्यस्तो कति पनि मनैदेखि आएको छैन, अधिकारको लडाईँ लड्ने समय आउला नि त। पहिला त महाविपत्तिलाई चाहिँ सामना गर्ने शक्ति सिर्जना गर्ने होला। हामीले चाहिँ अन्तर्दृश्य भगवान्सित प्रार्थना गरेका छौँ भने जीवित मानिसहरू त मिलेर काम गर्ने होला नि त। यसैको लागि होला नि त राजनीतिक दल, यसैको लागि होला संसद, सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, हामीहरूको तर्फबाट हामीलाई त अभिभावकको त प्राप्त होला भन्ने हामीले आशा गरेका छौँ। त्यसकारण हामीसित कुनै पनि यो लुछाचुडी गर्ने हाम्रो मनसाय छैन, हामीले सहयोग गर्न चाहन्छौँ। त्यसकारण सङ्घ सरकारको विपद प्राधिकरणमा महासङ्घको तर्फबाट हामी अलर्ट छौँ। त्यहाँ गएर हामीले दिने सल्लाह, हामीले गर्नुपर्ने कामहरूको विषयमा के जिम्मेवारी हामी लिन सक्छौँ लिन्छौँ भनेका छौँ। र अर्को कुरा, हाम्रो समन्वय गर्ने मन्त्रालय अहिले स्थानीय तहसँग जोडिनुपर्ने हाम्रो मन्त्रालय नै हामीसँग जोडिएर त्यहाँका कर्मचारीहरूले जिम्मेवारी प्राप्त गरेको जस्तो हामी जानकारी पनि पाइरहेका छैनौँ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लिखित रूपमा केही भूमिका भए पनि हामीलाई चाहिँ एउटा यसको आधारमा काम गर्ने भन्ने हुन्थ्यो, त्यो चाहिँ भूमिका पनि हामीलाई भएको जस्तो, कुनै लिखित भूमिका भएको जस्तो पनि हामीलाई लाग्दैन। भूकम्पको समयमा त सो मन्त्रालयले निकै ठुलो भूमिका खेलेको थियो। यो विपत्तिमा राजनीति पूर्वाधार राख्ने, शङ्का सिर्जना गर्ने र अर्कालाई गाली गर्ने, दोषारोपण गर्ने, यसमा चाहिँ सायदै सबै मान्छे रोएका होलान् ती शब्द सुन्दाखेरि। त्यसकारण यस्तो कसैलाई यस्तो अप्रिय व्यवहार गर्न नआओस्, भगवान्ले त्यस्तो प्रवृत्ति नदेखाउन। अहिलेको यो विपत्तिमा हामीले हाम्रो जस्तो राष्ट्रमा हामी यति जोखिममा रहेछौँ, सबै मान्छे त्रसित छन्। अहिले यो नदी किनारामा रहेका यहाँ त्रिवेणीसम्म, नारायणी नदीको त्रिवेणीसम्मका वरिपरि हुने मानिसहरू सुतेका छैनन्, सबै लासको यस्तो छरपष्ट भएको छ। मानिसको जीवन हो त्यो भन्ने कुरामा हाम्रो ध्यान गएन भने योभन्दा अप्रिय कोही पनि हुन सक्दैन। देश विदेशबाट हामीलाई चाहिँ दुःख व्यक्त गरिरहेको बेलामा हामी भित्र देशभित्र भएका बन्धुत्वको भावना हामी खोजिरहेका छौँ, त्यो स्थानीय तहले खोजेको छ। त्यसकारण हामीले गर्नुपर्ने कुराहरू सङ्घ सरकारले तपाईँहरूले यो गरिदिनु पर्यो, यो चाहिँ छिटो होला भनेर उहाँहरूले भनिदिनु भयो भने सबै कुरा राहत कोषमा जम्मा गर्दैमा ठुलो भइँदैन। मानिसलाई मलम लगाउने कुरा, त्यो मानिस फँसेका मान्छेको उद्धार गरेको
0: बराबरको रकम जम्मा भएको छ, तर त्यसलाई परिचालन गर्न अझै सकिएको छैन। मान्छे भोकभोकै बस्नु परेको छ, हामीसँग कल आइरहेका छन् धेरै ठाउँबाट, होइन भोको बस्न त भएन नि त। नागरिकहरूलाई त स्थानीय तहले पनि राम्रोसँग हेर्नु पर्यो, सङ्घले पनि त्यो किसिमको अपनत्व लिइदिनु पर्यो। राजनीतिक प्रतिस्पर्धा होइन नि त, अहिले त पीडितको पीडामा मलम लाउने बेला हो नि त, होइन यो चाहिँ
1: होइन। हामीले भनेकै त्यही हो, हामी हिँडेर जान सक्ने भए नि हिँड्थ्यौँ होला, हामी कहाँबाट, हामी हेलिकप्टर उडेको छ, हेलिकप्टरले उद्धार गर्यो होला भनेर हामी समाचार सुनिरहेका छौँ, हेरिरहेका छौँ। कोही मान्छे पनि अझै थप जीवित मान्छेको समाचार सुन्न पाइयोस् भगवान भनेर हामी बसिरहेको बेलामा हामीलाई कुनै स्वार्थ छैन। यो बेलामा हाम्रा ती परिवारलाई हामी बिर्सन हुँदैन। एउटै परिवारको तीन पुस्ता गयो भनेर रोएको बेलामा चाहिँ हामीले के सहयोग गर्न सकिन्छ? हामी त्यहाँ जुटौँ, हामीले यो कलुषताको भावना नराखौँ। अहिले गर्न सकिने यो देशभित्र भएको सबैजनाको भावना एकै ठाउँमा आउनु पर्यो। हामीलाई चाहिँ त्यो रमाइलो र लुछाचुडी गर्नु पनि छैन। हामीले ती नागरिकहरूको अपिलहरू सुनेर हामी रमिता हेरेर बस्न सकेका छैनौँ। त्यसकारण हाम्रो तर्फबाट सङ्घ सरकारलाई के सहयोग हुन्छ? हामी गर्न तयार छौँ।
0: भाषणले के गरिरहेछ अहिले संसदले के सहयोग गर्नुभयो तपाईँहरूले प्रधानमन्त्री?
1: हामी सबै साथीहरूले आफ्नो कार्यपालिकाको बैठक बसेर निर्णय गरिरहनु भएको छ। हामी त्यहाँ टाढा भएकाले हामी रकम पठाउँछौँ, नजिक भएकाले लत्ता कपडा खाना के पुर्याउन सकिन्छ त्यो नजिकबाट गरिदिनु पर्यो भनेर सबै साथीहरूले भन्नुभएको छ। हामी सबै समन्वय गरिरहेका छौँ, नगरपालिका सँगसँग गाउँपालिका राष्ट्रिय महासङ्घका साथीहरू सबैले हामी चार पाँच पटक चाहिँ भर्चुअल बैठक बसेर हामीले यो पठाउने उपायहरू छिटो गर्नु पर्यो त्यहाँका नागरिकसँग भनेर हामीले त्यहाँका विपत्तिमा परेका गाउँपालिकाका अध्यक्षहरूसँग त्यहाँका सम्बन्धित वडाका वडाध्यक्षहरूसँग उपाध्यक्षहरूसँग नजिकका नगर प्रमुखहरूसँग हामी समन्वय पनि गरिरहेका छौँ र हामीले भनिरहेका छौँ अब जति सकेको छिटो जस्तो ठाउँ हुन्छ त्यहाँनिर कार्यालय खडा गरेर तपाईँहरू जो बाँच्नु भएको छ तपाईँहरू अभिभावक बनिदिनुहोस् हामीले यहाँहरूलाई सहयोग गर्न तयार छौँ भनेर ती सम्बन्धित स्थानीय तहहरूलाई पनि हामी भनेका छौँ र सङ्घ सरकारमा बजेट पठाउने कुरामा पनि सबै स्थानीय तहहरूले अहिले नगरपालिका र गाउँपालिकाहरूले आफ्नो तर्फबाट सहयोग गर्नको लागि निर्णय गरिरहनु भएको छ र यो वातावरण देख्दाखेरि सबै दुखी हुनुभएको छ किन यस्तो अप्रियता सृजना भइरहेको छ। यो बेला पनि अधिकारको लुछाचुडी गर्ने बेला हो र मानवीयता देखाउने बेलामा चाहिँ यो आवाज आयो। महासङ्घले यसको विषयमा किन यो कुराको प्रश्न गर्नु भएको छैन भनेर भनिरहनु भएको छ। हाम्रो तर्फबाट हुने सहयोग धादिङमा भएका बाँकी त्यहाँका स्थानीय तहका सबै जनप्रतिनिधि साथीहरू मरिमेटेर लाग्नु भएको छ। नुवाकोट त्यही रसुवाका बचेका साथीहरूले त हार गुहार गरिरहनु भएको छ। यसमा चाहिँ छिटोभन्दा छिटो एउटा ट्र्याक बनाउने त्यहाँ राहत पठाउने त्यहाँका मान्छेहरूलाई उद्धार गरेर ल्याउने उपचार गर्ने यो कुरामा चाहिँ हाम्रो तर्फबाट हामी सबै कुर्बानी गर्न तयार छौँ। हामीलाई यो बेलामा विकासको भोक लागेको छैन। हाम्रो मानवीयता त्यहाँका नागरिक बाँचेका नागरिकलाई चाहिँ अझ सुरक्षित राख्ने ठाउँ बनोस् भन्ने हाम्रो अपेक्षा हो। हाम्रो तर्फबाट कुनै कुरामा कमी कमजोरी हुने छैन।
0: हस् लक्ष्मी पाण्डेजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: हस् खेमजी, हस् यहाँको रेडियो मार्फत हाम्रा साथीहरूको विधारक कुरामा हामी जोडिएर सहयोग गर्न पाऊँ भन्ने हाम्रो अपिल हो। यो अपिलमा चाहिँ सबै साथीहरूलाई चाहिँ जागरूक भएर सशक्त भएर हाम्रा स्थानीय जनप्रतिनिधि साथीहरूको तर्फबाट हुने सहयोग हामी जति बेला पनि तयार छौँ भन्ने कुरा राख्न
0: चाहन्छु। थ्याङ्क यू, थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी देवी पाण्डे। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुने।
2: स्वदेश FM 93.2 MHz।
3: नमस्कार, जनता जान्न चाहन्छन्मा स्वागत छ। म ऋषि थपलिया। भोटेकोसी बाढीले घर बगायो, पुल बगायो, बस्ती बगायो, जिन्दगी बगायो। अब त्यही बाढी पछि अर्को अदृश्य खतरा हाम्रो ढोकामा आइपुगेको छ। हैजा, झाडा पखाला, संक्रमण, महामारी, बाढीले बगाएका सब यत्र तत्र छन्। कतिपय सब खोलाले टाढासम्म पुर्याएको छ। सब व्यवस्थापन गर्नका लागि खाडल खनेर पुर्नु पर्ने हृदय विदारक दृश्य देखिन्छन्। आफ्ना मान्छेको सासको त कुरै छाडौँ, लास समेत देख्न नपाउने अवस्था छ। तर यहाँ एउटा महत्त्वपूर्ण वैज्ञानिक तथ्य बुझ्न जरुरी छ। बाढीमा मृत्यु भएका सब आफै महामारीको मुख्य कारण होइनन्। विस्थापित मानिसहरू अव्यवस्थित बसोबास गर्न बाध्य छन्। यही वातावरणमा हैजा र झाडा पखाला जस्ता महामारी फैलिन सक्छन्। त्यसैले अब उद्धारको अर्थ घाइतेलाई अस्पताल पुर्याउनु मात्र होइन, पानी जोगाउनु पनि उद्धार हो, खाना सुरक्षित राख्नु पनि उद्धार हो, सरसफाई गर्नु पनि उद्धार हो। बाढीले देखिने विनाश गर्यो, अब अदृश्य विनाश रोक्ने पालो हाम्रो हो। यी र यस्तै विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। आउनुहोस्, सुरु गरौँ डाक्टर शेरबहादुर पुनसँग जनता जान्न चाहन्छन्। डाक्टर शेरबहादुर पुन, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: भोटेकोसीमा भयावह बाढीको वितण्डा भइसकेपछि सबै नेपालीको मन रोएको छ। अहिले न सास छ, न आश छ, न लास छ भने जस्तो अवस्था छ। अहिलेको यो डेड बडी व्यवस्थापनलाई लिएर चाहिँ निकै चुनौती थपिएको हो।
4: पक्कै पनि यस्तो एकदमै ठुलो प्राकृतिक प्रकोपमा विशेष गरेर सयौँ मान्छेहरू सम्पर्कविहीन भइरहेको अवस्थामा र र अहिले यत्रतत्र अब शवहरू पनि देखिन थालेको, त्यति मात्र होइन अब गनाउन पनि थालेको, कुहिन थालेको भन्ने कुराहरू आएको छ। यसले चाहिँ जनस्वास्थ्यमा एउटा ठुलो प्रभाव पार्न सक्ने सम्भावना छ, किन भन्दाखेरि प्राकृतिक प्रकोप त त्यति यही बेलामा हुनसक्ने भनेर भन्न त अलिक गाह्रो हुन्छ, तर जुन एउटा तत्पश्चात जुन उत्पन्न हुने जुन स्वास्थ्य समस्या छ त्यसको बारेमा चाहिँ हामीले आकलन गर्न सक्छौँ र त्यो प्रति हामी अलिक सजग हुनुपर्छ कि जस्तो छ मलाई।
3: जस्तो अब अहिले मानवीय तथा भौतिक क्षति अत्याधिक मात्रामा भयो, यो मानवीय क्षति भइसकेपछि जसरी लासहरू बगेर विभिन्न ठाउँमा पुगेका छन्, विशेष गरी चितवनमा पुगिसकेपछि त्यो लासलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा निकै टाउको दुखाइ भयो र अहिले खाडल खनेर पुर्ने भनेर जो चर्चामा आइरहेछ नि, त्यो ठिकै पद्धति हो?
4: त्यो पद्धति अहिले अलिकति बहसको रूपमा आएको छ, धेरैलाई चासो पनि छ त्यो प्रति, यो के गरे होला, यो त यसो हेर्दाखेरि अब खाल्टोमा गाड्नु भनेको त एक प्रकारले सनाखतै गरेको हो कि भन्ने एक प्रकारको त्यो सोच छ। यो किन यस्तो कुरा आएको भन्दा योभन्दा अगाडि यस्तो खालको हाम्रो जुन प्र्याक्टिस थिएन, तर हामीले के बुझ्नुपर्छ भन्दाखेरि अहिले जुन एउटा अवस्था सिर्जना भयो, अब जहाँ तै लास छ त्यसलाई शनाखत गर्न सकेनन्, अर्को थप जुन एउटा भनौँ न यो स्वास्थ्यको एउटा ठुलो समस्याहरू आउन सक्ने भएको हुनाले त्यसलाई तुरुन्तै तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था हो, त्यसको लागि चाहिँ यो विधि अप्नाइएको हो भन्दा फरक नपर्ला, यो मानेमा कि कमसेकम त्यो सबलाई हामीले सुरक्षित राख्न सक्यो भने त्यहाँबाट जुन उत्पन्न हुन सक्ने, अब यहाँ फेरि बुझ्नुपर्ने जरुरी के छ भन्दाखेरि फेरि डाइरेक्ट सबबाट नै ठुल्ठुलो समस्या आउने कि भन्ने कुरा त्यो होइन, त्यसको परिस्थितिले उत्पन्न हुने समस्या खास गरी जुन रोगहरू छ फैलन सक्ने त्यसलाई चाहिँ हामीले बुझ्नुपर्छ भन्ने हो, त्यसलाई मैले डाइरेक्ट भन्दा इन्डाइरेक्ट रूपमा
3: महासङ्कट पछि हो महामारी निम्ति
4: महामारी त्यो महामारी चाहिँ सिधै त्यही डेड बडीबाट नै हुने भन्ने भन्दा पनि त्यसको सराउन्डिङ जुन फ्याक्टर्सहरू छ त्यसले गर्दा हुन सक्ने भन्ने कुरा हो, र त्यसलाई हामीले के गरी शनाखत अथवा व्यवस्थापन मात्र गर्न सक्यो भने त्यसबाट जुन उत्पन्न हुने जुन अरू फ्याक्टर छ त्यो स्वत कम हुन्छ भने
3: मृत शरीरबाट कसरी महामारी फैलन सक्छ?
4: यो यसरी बुझौँ, मृत शरीरबाट नै महामारी भन्ने होइन, यहाँ बुझ्न जरुरी छ, त्यसैबाट भन्ने चाहिँ होइन, तर यसलाई चाहिँ मैले इन्डाइरेक्टली
3: माध्यम
4: भनेर हुनसक्छ। जस्तो उदाहरणको लागि यदि सब जताततै छ यत्रतत्र छ भने चाहिँ जङ्गली जनावरहरूको किराहरूको यो जुन एउटा नजिक आउन सक्ने, किनभने तिनीहरू त अब यस्तो फालिएको जुन मृत शरीरहरू छ कुनै पनि चिजको चाहिँ नजिक आउने भयो, त्यसले गर्दा के भयो त जो बाँचिरहेका जो विस्थापितहरू हुनुहुन्छ उहाँहरूमा चाहिँ त्यो सङ्क्रमणले एक प्रकारको ट्रिगर गर्न सक्ने सम्भावना। एउटा सिम्पल कुरा लिउँ, मानव मुसाहरू आयो, किन मुसाले पनि अब त्यस्तो खान्छ होइन, त्यो मुसाबाट उत्पन्न हुने रोगहरू थुप्रै छन्, मानव सिम्पल एउटा स्क्रब टाइपिस कुरा त्यो हुन त किटजन्य रोग हो, एउटा मैले स्क्रब टाइपको कुरा हेर्यो त्यो अरूले प्रेसपाइरिसिस भन्छौँ, यो सङ्क्रमित मुसाकै पिसाबाट फैलिने भयो पानीबाट, त्यसलाई मैले एउटा सानो उदाहरणको रूपमा लिएँ, यदि एट्र्याक्ट भयो भने त्यस्तो बडीहरूमा अरू विभिन्न होइन जनावर पक्षीहरूको कुराहरू छ, यदि त्यस्तो भयो भने स्पेसली मैले यहाँ जोनोटिक डिजिजको कुरा गरेँ, जुन जनावरहरू फैलिन सक्ने जुन रोगको कुरा गरेँ, त्यो चाहिँ स्वाभाविक रूपमा आकर्षित हुन्छ, जसले गर्दाखेरि जो बचेका छन् त्यहाँ चाहिँ रोगहरू फैलिन सक्छ भन्ने हो। सिधै चाहिँ यदि हेर्ने हो भने चाहिँ हामीले अलिकति व्यवस्था नगरिकन सबको व्यवस्थापन गर्न थाले, व्यवस्थित भनेको आफूले यो जुन हामीले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट जुन रक्षा कवच हुन्छ त्यो पन्जादेखि लिएर सबै कुराहरू छ त्यो प्रयोग नगरिकन केही गरी उसको चाहिँ शरीरको तरल पदार्थ ऊ पहिले नै बिरामी थियो भने
3: पिपी प्रयोग गरेन भने समस्या भने
4: उसलाई समस्या आउँछ भन्ने हो, र यदि मानव सो व्यक्तिको दिसा पिसा पनि यदि बग्यो भने पनि त्यसले अर्को के गरे त जनस्वास्थ्यमा समस्या लाग्यो। यहाँ बुझ्नुपर्ने कुरा फेरि पनि डाइरेक्ट बडीबाट आएको बडीमै अब त्यो कुहिने बित्तिकै अब त्यसबाटै खत्तम हुने भन्ने कुरा अहिलेसम्म त्यति वैज्ञानिक रूपमा प्रमाणित चाहिँ छैन, तर त्यसले ल्याउने जुन सराउन्डिङ जुन एउटा फ्याक्टर्सहरू छ त्यसले चाहिँ उत्पत्ति गराउन सक्ने सम्भावना चाहिँ रहने।
3: आम समुदायलाई बुझाउन जरुरी छ कि त्यसले कस्तो कस्तो रोग निम्तिन सक्ला, विशेष गरी कस्तो रूप लिन सक्ला।
4: एकदम सरल रूपमा हामीले बुझ्न सकिन्छ कि त्यसबाट झाडा पखाला हैजाको कुराहरू छ, त्यसपछि लेप्टोस्पाइरोसिस भन्छ हामीले, त्यो एक प्रकारको अघि मैले मुसाको कुरा हेरेँ, एकदम सिम्पल एउटा बुझ्ने भाषामा होइन, त्यो त्यसबाट चाहिँ अब किन भन्दाखेरि बिरामी हुने कोलाई, महामारी हुने कोलाई, मृतकलाई त होइन, जो जीवित छ उसलाई हुने हो, त्यसले गर्दाखेरि उनीहरूसम्म चाहिँ त्यो यो पानीको माध्यमबाट पुग्न सक्ने सम्भावना रह्यो। टाइफाइडको कुराहरू भयो र कतिपय मानिसहरूको अब त्यो इन्जरी भएर त्यही इन्फेक्सन हुनसक्छ खुट्टाहरूमा, किनभने पानीको फोहोर हुनसक्छ, पानी स्वयं आफैमा प्रदूषित भएर आएको छ, अब हिलो हिलोको कुराहरू छ, त्यहाँ कति सङ्क्रमणहरू होला, त्यो कुनै कारणले गर्दाखेरि अहिले जो विस्थापितहरू हुनुहुन्छ त्यहाँ उनीहरूको शरीरमा भित्रिन सक्ने सम्भावना रह्यो। ती सबैका बावजुद चाहिँ अब हामीले यदि व्यवस्था गरे, यी कुराहरू त हामीले जानेकै छौँ, बुझेकै छौँ, तर यसलाई चाहिँ व्यवस्था गऱ्यो भने तत्पश्चात चाहिँ यो पानीजन्य रोगहरूको समस्या देखियो। त्यो सँगसँगै किटजन्य रोगको कुराहरू अघि मैले भने चाहिँ स्क्रब टाइप त्यो किटजन्य रोगमा पर्छ, जब आकर्षित हुन्छ त्यस्तो मरेको चौपाया पशु चौपायाको कुराहरू छ, त्यो खाना लाउने भयो, त्यस्तो कुरामा पनि यो ती त्यस्ता जसले क्यारी गरेका हुन्छ, रोगहरू क्यारी गरेको हुन्छ, ती चाहिँ नजिक आउने र त्यसले गर्दाखेरि जो विस्थापित जो बचेका हुनुहुन्छ उहाँसम्म आइपुग्दाखेरि चाहिँ त्यो सहजै रूपमा रोगहरू चाहिँ मानिसमा आउन सक्ने भयो। यो चाहिँ मैले अब अहिलेसम्म जति पनि यो यो डेड बडी पशु चपायो मानिसकै कुराहरू गर्दाखेरि कसरी हुनसक्छ भन्ने कुराको अलिकति प्रस्ताउने कोसिस गरेँ।
3: डाक्टर साहब, डेड बडीलाई नगाडिकन अरू कुन प्रक्रियाबाट चाहिँ त्यसलाई निकै लामो समयसम्म केही पनि नहुने गरी राख्न सकिन्छ त, नबिग्रिने गरी?
4: अब यो चाहिँ सानो स्तरको, सानो थोरै मानिसहरूको त्यस्तो भयो भने, मृत्यु भयो भने त्यो गर्न सक्ने भयो, किनभने हामीसँग सबै क्षमतै छैन क्या। यो रह्यो एउटै बटम लाइन छ, क्षमताको कुरा हो। हामीलाई सबैलाई थाहा छ कि यो मलाई जहाँसम्म लाग्छ सयौँको होइन, हजारौँको सङ्ख्यामा मृत्यु भएको होला अहिलेसम्मको अनुमानहरूले हेर्दाखेरि, गणना गर्दै जाँदा
3: नि
4: अब
3: तथ्याङ्क नै यकिन छैन,
4: हेरिन्छ होइन, त्यो एकदमै भयावह हो नि त। त्यसले गर्दाखेरि हामी तयारी के अवस्थामा हुनु पऱ्यो कि ती जो मृतकहरू छ त्यसको जुन शरीर छ त्यसलाई चाहेर पनि हामीले लामो समय जुन एउटा बक्सको कुरा छ, एउटा तापक्रमहरू हामीले मेन्टेन गरेर जुन एउटा राख्ने जुन छ, त्यो त मलाई जहाँसम्म लाग्छ लगभग लगभग असम्भव देखिन्छ है, तत्कालको लागि अब यो, अनि त्यसपछि हाम्रो यो अवस्था बेलामा। त्यसले गर्दाखेरि नै यो जुन एउटा अहिलेको नयाँ जुन उपायको कुराहरू छ, यो उपाय अप्नाएको भन्ने म बुझ्छु, र सँगसँगै चाहिँ अब यसले तुरुन्तै बहस निकाल्दो यो मानेमा कि हाम्रो रीतिरिवाज अनुसार त अब हामी सकेसम्म डेड बडी भयो भने हामीले त्यसलाई आफ्नो अन्तिम
3: संस्कार गर्नु पर्यो, जलाउनु पर्यो,
4: जलाउँछ, त्यो सेन्टिमेन्टसँग जोडिन गएको हुनाले यहाँ प्रश्न चाहिँ त्योसँग ठोकिन पुगेको जस्तो लाग्छ।
3: नेपाली मूल्य मान्यता संस्कृति रीतिरिवाज विपरीत भयो भनेर प्रश्न उठाइरहेछ,
4: प्रश्न उठाइरहेको छ, तर यहाँ बुझ्न पनि जरुरी छ कि यसले नै गर्दाखेरि अरू समस्याहरू निम्तिने हो कि, किनभने तपाईँ हामी सबैलाई प्रभाव पार्न सक्ने सम्भावना रह्यो, त्यो कारणले अलिकति त्यो जुन एउटा सङ्ख्या वात्तै बढ्दा र त्यसलाई व्यवस्थापन गर्ने त्यो सम्भावना लगभग लगभग कम भएको हुनाले अब अर्को उपाय अप्नाउनु पर्ने भएको हुनाले त्यो गरेको हुनसक्छ। र यद्यपि यो कुराहरू पनि आइरहेछ कि आवश्यक पऱ्यो भने हामी तपाईँ जो कोहीको पनि डिएनएहरू म्याच हुने बित्तिकै हामीले फेरि तुरन्तै निकालेर दिन्छौँ। त्यो एक प्रकारले भनौँ सुरक्षित राख्न खोजेको हो, तर बाहिर राख्दा त्यो यत्तिकै झन् नष्ट भएर जाने भयो भने त्यसलाई केही हदसम्म सुरक्षित राख्छ।
3: त्यो त्यसमा कुनै सामग्रीलाई भण्डारण गरेको रूपमा राख्न खोजेको जस्तो
4: लगभग त्यसरी बुझ्दा हुन्छ भन्ने हुन्छ, अरू उपाय नभएको हुनाले, र लामो समयसम्म हामीले त्यो खालको रेफ्रिजरेटरहरू जुन हामीले देख्ने गर्छौँ जसलाई हामीले धेरै लामो समयसम्म राख्न सक्छौँ, त्यसको व्यवस्थापन त्यो दुई एक दुई चार दस हजार के अरे हजार दर्जन होइन सय कुखुरा होइन, यो त हजारौँ हजार सयौँको सङ्ख्यामा छ, त्यो सम्भावना अलि अहिले अलिकति नदेखेको हुनाले यो उपाय तुरुन्तै अप्नाउनै पर्ने अवस्था चाहिँ सिर्जना भएको मैले देखेको छु।
3: मान्छेहरूलाई विश्वास छैन नि त फेरि त्यसरी डेड बडी लुकाइसकेपछि, खाडल खनेर पुरिसकेपछिको अवस्था म बुझ्छु, अनि नेपाली मूल्य मान्यताको अवस्था, अब सास नभेटे पनि लास भेटियोस् भनेर आफन्तहरू इष्टमित्र होइन साथीभाइ सबै खोजी कार्य तीव्र बनाइरहेको अवस्थामा लगेर गाडिँदाखेरि त राम्रो सन्देश त गएको छैन नि।
4: हो, सन्देश गएको छैन, तर यथार्थ पनि त्यही हो, हामी यथार्थमा बाँच्नुपर्ने हुन्छ, कुनै पनि अवस्थाहरूको एउटा उपायहरू हामीले अप्नाउनु पर्ने हुन्छ, र त्यो उपाय भनी पनि रहेका छन् कि आवश्यक पऱ्यो भने हामी फेरि त्यो दिन सक्छौँ, त्यो म्याचिङ हुने बित्तिकै दिन सक्छौँ डिएनए भन्ने कुराहरू छ। त्यसले गर्दाखेरि मलाई जहाँ चाहिँ लाग्छ जुन वैकल्पिक उपाय छ र तत्कालको लागि जुन सोच्ने छ यो बाहेक त म अर्को देख्दिनँ जस्तो लाग्छ।
3: त्यो फेरि विश्वमै डेड बडीलाई हेर्ने अवस्था अथवा दृष्टिकोण जुन छ नि, नेपालीहरू पनि विभिन्न देशमा गएर काम गर्दा क्रममा होस् या अध्ययन गर्दाको क्रममा होस् या घुम्दाको क्रममा होस् त्यहाँ मान्छे मर्यो भने कारणवश मृत शरीरलाई त स्वदेशमै फर्काइदिन्छ, विदेशले समेत त्यसरी प्रायोरिटी दिन्छ काठको बाकसमा आउने जुन प्रचलन छ नि। अनि यहाँ चाहिँ देशमै भएको सबलाई पनि त्यस्तो गर्नुपर्ने अवस्था आउने यही हो नेपाल।
4: अवश्य पनि त्यो नहुनुपर्ने थियो, फेरि पनि नेपालमै हुँदो रहेछ, यत्रो बाढी आयो, भोटे खोसी आयो, त्यो जो विदेशमा भनौँ दुर्भाग्यवश त्यस्तो भयो भने त त्यो त दुई चार भनौँ दर्जन होइन त्यो त्यो सङ्ख्यामा नै आइराख्ने हो, त्यसको लागि त व्यवस्थापन गर्न सक्ने भयो। यहाँ त यस्तो आएछ कि जुन संसारै एक प्रकारले यो जुन एउटा अवस्था सिर्जना भयो त्यो देखेर नै उनीहरू पनि एकदमै हामीप्रति होइन अब सहानुभूति देखेर चाहिँ किन भन्दाखेरि यस्तो खालको त लगभग देखिने गाह्रो छ नेपालमा। मलाई जहाँसम्म लाग्छ म पनि अब हुर्के बढेँ त्यत्रो अब भनौँ न हामीले बाढी पहिरो आएको भने सुनिरहेकै हो, नसुनेको त होइन, तर अहिले हेर्नुहोस् त कतिवटा गाउँ पुरै सत्ते बगाएको छ होइन, सक लगभग हाम्रो यो नक्सामै देखिँदैन भन्ने कुरा पनि आइरहेको छ। भनेपछि त्यहाँ कति हजार मान्छेहरूको बस्ती थियो र ती हजार हजारौँ मान्छेहरूको जुन बस्तीहरू छ त्यसमा ती व्यक्तिहरूको मृत्यु भएपछि त हामीले जुन अहिले तुलना गरेर जुन विदेशबाट हामीले त्यो गर्यो यो गर्यो त्यहाँसँग त सङ्ख्यासँग त कम हामीले कम्पेयरै गर्न सक्दैन।
3: जस्तो युद्धग्रस्त मुलुकहरू प्यालेस्टाइन होइन सिरिया लेबनान यस्ता यस्ता देशहरूबाट अझ युक्रेनदेखि रसियादेखि ती देशहरूबाट हजारौँ व्यक्तिहरू मारिँदाखेरि पनि आफ्नो देशमा लासलाई त फर्काइदिन्छन्। जस्तो प्यालेस्टाइनले हमासले कब्जा गरेर लगेको थियो नि, अपहरण गरेर लगेको विपिन जोशीलाई नेपाल फर्काइदियो, त्यहाँ पनि धेरै सङ्ख्यामा थिए, इजरायलले नेपाल फर्काइदिन सक्यो। अब भनिसकेपछि यहाँ चाहिँ किन व्यवस्थापन गर्न नसकेको होला भनेर प्रश्न उठ्नु त स्वाभाविक हो नि।
4: व्यवस्थापन गर्नुपर्छ गर्नु त्यो प्रश्न उठ्नु स्वाभाविक हो, फेरि पनि यहाँ तपाईँले जुन तुलना गर्नुभएको छ त्यो लडाइँ हो, बाहिर लडिरहेको हुन्छ मान्छे मर्यो ल्याउँछ, यहाँ त पुरै माटोसहितको त्यसरी आएछ कि मान्छे रेस्क्यु गर्ने मान्छे नै त्यहाँ जान सकिरहेको छैन। अब तपाईँ हामी नै विचार गरौँ, केही चिन्ने अवस्था छैन, एकदम बिल्कुल फरक परिस्थिति देख्छु कि मैले यो अवस्था चाहिँ कि हो अब त्यहाँ छ लडाइँ भयो भनौँ विभिन्न देशमा एक अर्काको गृहयुद्ध छ अथवा एक अर्कालाई देशमा बम हानेछ ल्याइरहेछ, त्यो त बाहिरको कुरा भयो अथवा गोली हान्यो त्यो देख्यो सक्यो, तर बम नै हान्यो भने त ल्याउन सक्दैन डेफिनेटली। र एक प्रकारको यस्तो फरक खालको प्राकृतिक विपत्ति आइपऱ्यो कि माटो ढुङ्गा सबै गङ्गा गुरुङ लिएर आएको छ हेर्नुहोस् है, अब कहाँबाट कति बेला कसरी जाने, किनभने अहिलेसम्म पनि जीवित मान्छेलाई रेस्क्यु गर्न सकिरहेको अवस्था छैन, विभिन्न अब बाध्यता होइन लिमिटेसन कुराहरू छ होला,
3: स्रोत साधनको अभावका कुरा छ।
4: भनेपछि अब पहिला यता लासतिर अथवा यता सासतिर अब यो दुईवटा कुराहरू डेफिनेटली जसले पनि पहिला त सासतिर नै कुराहरू छ मलाई त्यस्तो लाग्छ है, अब यो मेरो एकदम व्यक्तिगत कुरा हो, त्यसले गर्दाखेरि त्यो सँगसँगै हुनुपर्छ हुनु पर्थ्यो त्यो त आफ्नो ठाउँमा छ, तर अब
3: त्यो त विपद पछिको उद्धारको अभ्यास पनि त्यही नै हुन्छ, पहिला त सासलाई नै प्राथमिकता दिनु,
4: त्यसले गर्दाखेरि अब त्यो कतिन्जेलसम्म त्यसरी राख्ने भन्ने कुरा है, क्या हामीसँग त ह्युमन रिसोर्स पनि छैन नि त, अब यति अब माटो ढुङ्गामा अब त्यो गढेर बसेपछि अब कहाँ कहाँ कसरी खोज्ने, त्यो खोज्नलाई मलाई जहाँसम्म लाग्छ दिन त कुरै छोडिदिनुहोस् हप्तौँ लाग्छ होला जस्तो लाग्छ है, मेरो अनुमान हुन्छ जुन हामीले देखिरहेछौँ। त्यसले गर्दाखेरि अलिकति त्यो जुन अरू परिस्थिति र हाम्रो परिस्थिति एकदम म बिल्कुल देख्छु, जसले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ विकसित देश र मानौ अमेरिका युरोप भए पनि उसँग यो अवस्थामा हुन्थ्यो भने सीमित नै होला, उसले के गर्छ अब डिएनए एक्सपर्टिज पठाएको छ स्काइबेटर त्यहाँ पुग्न सक्ने अवस्था छैन, मान्छे कहाँ कहाँ गाडेछ त्यो पनि थाहा छैन, विकसित देशलाई पनि यो एक प्रकारको हम्मे हम्मे पर्ने स्थिति थियो होला जस्तो लाग्छ मलाई, इभन विकसित देश अब जस्तो जापान भने पहिलोहरू जान्छ, मलाई जहाँसम्म लाग्छ उनीहरूलाई पनि यो अवस्था जुन नेपालको जुन अवस्था छ भौगोलिक अवस्था अहिलेको जुन एउटा माटो ढुङ्गा सहितको जुन एउटा भनौँ एक प्रकारले सुनामी जस्तै नै भनौँ नै हिमाली सुनामी पनि भन्ने गरिरहेको छ, त्यस्तो अवस्थामा चाहिँ लासहरूले तुरन्त एकदम फ्याट फ्याट फ्याट ल पहिचान गर्ने भन्ने कुरा गाह्रो कुरा हो र त्यो यस्तै देखिन्छ कि अहिले पनि तपाईँ हामीले हेर्ने भने मान्छे गाडिन्छ अब कसरी निकाल्ने भन्ने प्रश्न हेर्नुहोस् अब कसरी कहाँबाट निकाल्ने भन्ने कुराहरू छ। यो कुराहरू को अवस्थालाई हेर्दाखेरि चाहिँ अब हामीसँग बाध्य भएर त्यो उपाय मात्र प्रयोग गरेको जस्तो म देख्छु, त्यसले गर्दा त्यो बाहेक पनि त उपाय छैन नि त।
2: अहिले त सबहरू छेद विच्छेद भएका छन् फेरि
4: अवश्य पनि त्यही कारणले गर्दा
2: अङ्गभङ्ग भएका छन्
4: अङ्गभङ्ग छन्। अब कहाँ कुनै एउटा हात कता छ खुट्टा कसको कता छ त्यो अब चिन्ने कुरा पनि होइन, यति हो कि अब हाम्रो डिएनएको जुन प्रविधिलाई प्रयोग गरेर हामीले अब त्यसलाई पहिचान गर्ने भन्ने कुराहरू छ, त्यतिन्जेल के गर्ने त भन्ने कुरा।
2: अर्को एउटा उत्सुकता पनि छ, जस्तो पोस्टमार्टम र डिएनए टेस्ट गर्दाखेरि कसरी थाहा हुन्छ मृत शरीरको कसरी पहिचान गर्न सक्छ?
4: यस्तो छ अब यो त हाम्रो जुन डिएनए भन्ने त्यो परिवारसँग म्याच गर्ने भन्ने कुरा हो, यो अलिकति मलिकुलर लेभलको टेस्ट हो भनेको एकदमै भनौँ न पिन पोइन्ट हाम्रो जुन एउटा डिएनएबाट हेरेर यो यो व्यक्तिसँग सम्बन्धित छ भने हामी जसरी त्यो गर्छौँ र नजिकको मान्छेको हामीले डिएनएहरू हेरेर त्यो परीक्षणको लागि एकदम उच्च प्रविधिकै कुराहरू आउँछ र फेरि हामीसँग त्यो प्रविधिहरू मलाई जहाँसम्म सीमित छ किनभने यस्तो ठुल्ठुलो कुराहरू त सोच्ने कुरा नै भएन, त्यसले गर्दाखेरि एउटा अब हामीसँग त संसारमा पनि त्यही हो एउटा डिएनएको परीक्षण सो फ्यामिलीको दुइटाको म्याचिङ हुनु पऱ्यो, म्याचिङ भएपछि हामी बल्ल उहाँले चाहिँ यो तपाईँको हो भन्ने कुराहरू पुष्टि गर्छ यो वैज्ञानिक हो जहाँ पनि गर्ने गर्छ र त्यसको आधारमा नै हामीले चाहिँ अनि उहाँलाई सपहरू प्रदान गर्ने हो, नत्र त अरू त उपाय नै छैन किनभने हेरेर मात्र त सबै हेर्दा उस्ता उस्तै देखिन्छ त्यसमा पनि फेरि बडी पार्टहरू मात्र पाइरहेको अवस्था छ, त्यो कारणले गर्दा त्यति सहज त हुने भएन।
2: तपाईँले त निकै लामो अनुभव हासिल गर्नुभएको छ यस सन्दर्भमा, त्यो डिएनए चाहिँ विश्वसनीय हुन्छ यस्तो अवस्थामा पहिचान गर्न चाहिँ सक्छ?
4: हेर्नुहोस् अब तपाईँले भाइरस देख्नुहुन्न होइन अथवा ब्याक्टेरिया देख्नुहुन्न त के गरिन्छ त डिएनए अन्तिम होइन अन्त हामीले आरएनए टेस्टहरू भन्छ डिएनए यो सबै कुराहरू यहीसँग सम्बन्धित छ र कुनै पनि भाइरस यही भाइरस हो भन्नलाई के गर्छ त हामीले यस्तै टेस्ट नै गर्ने हो त्यसलाई फाइनल जुन जुन सिक्वेन्सिङ भने एक प्रकारले सुन्नुभयो होला तपाईँले जुन बेलामा हामीले भाइरसको पनि भेरिएन्टहरू यो भेरिएन्ट आयो यो भयो त्यसको जिनमा यो यो परिवर्तन आयो भने जुन भनेको छौँ त्यो चाहिँ मलिकुलर लेभलको स्टडी हो जसले गर्दाखेरि चाहिँ ओके यो चाहिँ यही अथवा कहिलेकाहीँ त्यहाँबाट फरक भयो परिवर्तन भयो जस्तो एउटा बुवाबाट छोरामा गयो होइन चेन्ज भयो भने पनि यसको मेन चाहिँ डिएनए त्यो भयो त्यसबाट केही चेन्जेस हुन्छ म्युटेसन भएर जान्छ र यो यो परिवारसँग फ्यामिलीसँग सम्बन्ध छ भन्ने गर्छ भनेपछि यस्तो एकदमै सानो होइन अब भाइरस जस्तो ब्याक्टेरिया जस्तो जुन हामीले देख्दैनौँ त्यसलाई त हामीले यसरी पहिचान गर्छ भने त अब हाम्रो त पक्कै पनि यो यो अझ कतिसम्म भन्दाखेरि त्यो त्यसकै पहिचानबाट कुन कुन चाहिँ जनावरको कति होइन समय अगाडि मृत्यु भयो यस्तो कुराहरू कोरिलेट गरेर विभिन्न वैज्ञानिक यो अध्ययनहरू गरिरहेको हुन्छ भनेपछि त्यो त्यो चाहिँ एउटा सबैभन्दा भनौँ न अहिलेसम्म हाम्रो टेक्नोलोजीमा सबैभन्दा अलिकति विश्वासिलो चाहिँ हामी मान्दछौँ।
2: डाक्टर पुन, अहिलेको अवस्थामा स्वास्थ्य जोखिम चाहिँ कहाँ कहाँ देख्नुहुन्छ तपाईँ, कस्तो कस्तो अवस्थामा अब र राज्यका निकायहरूले कतिको समन्वय सहकार्य गरिरहेछन्? गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय,
4: अब उहाँहरूको समन्वय पक्कै पनि द्रुत होला भन्छु किनभने म त्यो ठाउँमा त छैन, मैले यसैले नै यकिन गराएको छैन भन्न मिल्दैन किन भन्दाखेरि रात दिन खटिरहेको होला भन्ने मेरो अनुमान छ किनभने म त्यो ठाउँमा नभएको हुनाले भन्न मिल्दैन, तर यहाँ चाहिँ मृतक भन्दा पनि जीवितलाई चाहिँ कसरी अब हामी चाहिँ अब यो जुन सङ्क्रमणहरू नफैलिनुलाई हामी के गर्ने भन्ने प्रश्न चाहिँ महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ किनभने आई थिङ्क इट्स बेटर लुक ब्याक भन्दा पनि हामी लुक अहेड होइन अब वे फरवर्ड के हो त हामी कसरी चाहिँ अगाडि बढ्ने भन्ने कुरा हो र घाँसबासको त अब डेफिनेटली त्यो त छँदैछ तर त्यो सँगसँगै स्वास्थ्य जोडेर आउनुपर्छ भन्छु अघि पनि हामी सुरुमै भन्यो त्यो प्राकृतिक प्रकोप त अलिकति हाम्रो अनुमान ट्याक्कै यति बेला भन्न नसकेला तर अब रोगको बारेमा त हामीले सोच्न सक्छौँ नि त त्यसले गर्दाखेरि त्यो त्योप्रति चाहिँ हामी अलिकति संवेदनशील हुनुपर्छ भन्ने मलाई लाग्दछ र अब यसमा चाहिँ मैले अलिकति छुट्टाएर हेर्ने गरेको छु एउटा यो जुन पानी खानेकुराको कुरा आयो त्यसपछि किटजनेको कुरा आयो रोग फैलिने तरिकाको र सँगसँगै चाहिँ हावाबाट खोकेर सर्ने भन्ने कुराहरू चाहिँ म देख्छु पक्कै पनि यो सँगै नसर्ने रोगलाई पनि अलिकति मैले जोडेर हेरेँ. हुन त म सङ्क्रामक रोगमा अलिक बढी लामो समय भए तापनि विभिन्न देशको जुन अध्ययनहरूलाई पनि मैले अलिकति जोडेँ. यहाँनिर चाहिँ जो विस्थापितहरू हुन्छ उहाँहरूमा चाहिँ उच्च रक्त छ, मधुमेह र मनोवैज्ञानिक यो जुन एउटा प्रभाव भन्नु साइकेट्रिक समस्याहरू आउन सक्छ है. अब मैले यो अलिकति मेरो ठ्याक्कै विधा त होइन, तर मैले कतिपय देशमा यस्तो पनि देखेँ कि
2: त्यो तपाईँको अनुभवले भन्दैछ.
4: श्रीलङ्कामा जुन बेला सुनामी आएको थियो त्यो बेलामा श्रीलङ्कामा एकदमै खानेपानीको एकदम राम्रो व्यवस्थापन गर्दाखेरि चाहिँ यो झाडा पखाला वा यिनीहरूभन्दा पनि त्यो बेलामा मधुमेह अनि साइकेट्रिक समस्याहरू यिनीहरू चाहिँ एकदम बढेको देखेको थियो. त्यसले गर्दाखेरि मैले यसलाई यताबाट अलिकति जोडेँ. यो मेरो अलिकति विषय नपरे तापनि तर सङ्क्रामक रोगमा चाहिँ अब फेरि पनि हामीले हेर्नै पर्ने हुन्छ. अब पानीको एकदम विशेष गरेर खानपानमा चाहिँ मैले पानीलाई एकदम विशेष जोड दिने गर्छु, किन भन्दाखेरि त्यो एकदम आवश्यक पनि छ. र एउटा पानी केही गरी दूषित भयो भने त्यो अरूलाई बाँड्दा धेरै मान्छे बिरामी हुने भयो त्यो कारणले. भने अर्को चाहिँ किटजन्य रोगमा अघि मैले स्क्रब टाइपको कुरा गरेँ, जुन हाम्रो 72 सालको भूकम्प आउँदाखेरि पनि विस्थापितहरू बाहिर बस्दा त्यो केमा भन्छ एक प्रकारको माइक त्यसले टोकेर फैलेको अनुमान गरिन्छ. त्यसरी चाहिँ फैलेको अवस्था छ भने अहिले रुघाखोकी पनि त्यत्तिकै बढिरहेको अवस्था थियो. खास गरी त अझ यो बाढी आउनुभन्दा अगाडि त अझ रुघाखोकी व्यापक बढिरहेको थियो होइन. त्यसले गर्दाखेरि पनि हामीले त्यतातिर पनि ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ. भने अर्को चाहिँ कोही व्यक्ति विस्थापित मध्येमै कोही बिरामी मात्र देख्यो भने तुरन्त उहाँको चाहिँ उपचार गर्नेलाई छुट्टै स्वास्थ्य केन्द्रमा पुर्याउनुपर्छ, ताकि जो बाँचिरहेको छ उहाँमा चाहिँ त्यो रोग नफैलोस् भन्नलाई.
2: यो प्राकृतिक विपत्ति पछि झन् जो जीवित छन् उनीहरूलाई निकै सङ्घर्ष गर्नुपर्छ होइन स्वास्थ्यका हिसाबले.
4: स्वास्थ्यका हिसाबले चाहिँ पक्कै पनि, किन भन्दाखेरि अब
2: अर्को विपद निम्तिन सक्छ,
4: त्यही कारणले
2: महामारी निम्तिन सक्छ, उग्र रूप लिन सक्छ
4: अवश्य पनि. त्यही कारणले गर्दाखेरि जुनै पनि देशमा हामीले हेऱ्यौँ भने चाहिँ डिजास्टर पछिको जुन समस्याको रूपमा हेर्छौँ त्यो चाहिँ नम्बर वान हेल्थसँग सम्बन्धित हुन्छ. र हेल्थ सर्ने नसर्ने दुईवटा रोगसँग मैले अलिकति चर्चा पनि गरिहालेँ. यो साइकेट्रिक समस्या साइकोलोजी समस्यादेखि लिएर जोडेर नसर्ने रोगमा अब उच्च रक्तचाप मधुमेहसँग जोडेर अनि तुरुन्तै व्यापक रूपमा फैलिन सक्ने सङ्क्रामक रोगको कुरा पनि गरेँ. यो सबैलाई हामीले समन्वय गर्दै अगाडि बढ्नुपर्ने समय म देख्दछु. र त्यसमा अब हामीले भन्छौँ फेरि अब यो खानेकुरा यो गर त्यो गर पानी होइन उमालेर खाऊ या स्वच्छ खाऊ भनेर यहाँ कसैले कसैलाई भनेर खास त्यति प्रभावकारी हुन्छ जस्तो लाग्दैन तत्कालको लागि है. मैले फेरि अब पछि त त्यो आवश्यक छ. यो मान्यमा कि त्यो बेलामा जो विस्थापितहरू हुनुहुन्छ उहाँहरू आफै एकदमै डिप्रेसनमा हुन्छ, आफ्नो घर परिवारहरू लगिरहेको अवस्थामा उहाँले उहाँसम्म त्यो आवाज पुग्ने सम्भावना पनि म धेरै कम देख्छु र उहाँहरूले चाहेर पनि त्यो व्यवहारमा लागू गर्नलाई धेरै गाह्रो छ. त्यो कारणले गर्दाखेरि सङ्घ संस्था वा जो अहिले सहयोगी हातहरू भनौँ अब नेपाल सरकारको कुराहरू आउला अथवा सङ्घ संस्थाहरू उहाँहरूले चाहिँ त्यहाँसम्म जुन दिने खानेकुराहरू छ पानी विशेष गरेर त्यो चाहिँ सुरक्षित र सफा हुनुपर्छ सबभन्दा नम्बर वान मैले त्यही देख्छु. र अवश्य पनि शौचालयको व्यवस्था पनि साह्रै महत्त्वपूर्ण छ, किन भन्दाखेरि कस्तो पनि हुन्छ सरहरूमा होइन कहिलेकाहीँ चाहिँ लक्षण नदेखे तापनि किटाणुहरू निक्लिरहेको हुन्छ. उदाहरणको लागि मैले हैजाको कुरा गरेँ, हैजामा चाहिँ 10 लगभग 1 मात्रै कडा देख्छ भने पनि 9-8 त हैजाको सङ्क्रमित त हुन्छ, उसको दिशाबाट हैजा गइरहेको हुन्छ. त्यसले गर्दाखेरि उसले दिशा गरेर उसले राम्रोसँग हात धोएन वा उसको शौचालय त्यति व्यवस्थित छैन भने त अरूलाई सर्ने भयो नि त होइन. नजिकै जो सँगै बसिराख्नु भएको छ या जो विस्थापितहरूको एउटा समूह छ त्यसरी चाहिँ फैलिन सक्छ. त्यसले गर्दा सबै सङ्क्रामक रोगले लक्षण नदेखाउन सक्ने भएको हुनाले हामी सतर्क रहनुपर्छ.
2: बाढी आएकै ठाउँमा पनि सबैलाई प्रभावित पार्न सक्छ, उद्धारमा खटिएका सुरक्षा कर्मीहरूलाई असर गर्न सक्छ, स्वास्थ्य कर्मीहरूलाई नै सर्न सक्छ
4: स्वयं हो. त्यसले गर्दाखेरि यहाँनिर चाहिँ हामी आफ्टर डिजास्टर पोस्ट डिजास्टर जब हामी कुरा गर्छौँ स्वास्थ्य चाहिँ प्रायोरिटीमा एकदम पर्नुपर्छ. यद्यपि त्योभन्दा अगाडि घर बासको त आफ्नो घाँस बास भनौँ हामीले होइन त्यो त छँदैछ,
2: त्यसको लागि अहिले नै सतर्कता अप्नाउनु पर्यो.
4: अब त्यो छ
2: बेलैमा सोच्नु पर्यो
4: त्यो समय हामी

0: र अब त्यसपछि चाहिँ फेरि यतातिर खानपानको कुराहरू छ, त्यो फेरि विस्थापितलाई हामी कसरी सहयोग गर्ने भन्ने
1: त्यसको अनुभव त हामीलाई फेरि भूकम्प कोरोना
0: पहिला पनि थियो
1: होइन, तिनीहरूले दिइसकेको छ।
0: अब सबभन्दा दुःखको कुरा के रहेछ भन्दाखेरि हामी सबै बिर्सिदिँदो रहेछ। भूकम्प आयो आयो आयो
1: रात गई बात गई
0: हो यस, त्यही त्यो कुरा चाहिँ मैले एकदमै अब लामो समयमा बसेँ, मतलब लामो समय हामी तपाईँ हामी जब यो उमेरसम्म आइपुग्यो होइन, धेरै प्राकृतिक प्रकोपहरू देख्यौँ, कतिपयले भोग्यो, अब 72 साल त हामीले भोग्यो पनि र देखिरहेको पनि छौँ यो बाढीको यो समस्याहरू। तर हामी त्यो बेलामा चाहिँ एकदमै ल अब के होला कसो होला भनेर चाहिँ लाग्ने, तर त्यो सकिने बित्तिकै फेरि बिर्सिने मानिस, त्यो चाहिँ कहिले सुधार हुने मलाई थाहा छैन।
1: जस्तो यो त फेरि विभिन्न देशहरूमा नै हुन्छ नि त, एउटा कुनै विषयलाई मात्रै केन्द्रमा राख्ने, त्यसपछि अरू विषयलाई थाथी राख्ने।
0: हो
1: जापानमा पनि भूकम्पको लागि उच्च सतर्कता अप्नाइयो, विगतको अभ्यास हेर्दाखेरि सामुद्रिक आँधी आयो, सुनामी आयो, त्यसपछि 20,000 मान्छे स्वाहा भए। यस्ता घटनाबाट पाठ सिक्नुपर्छ। भूकम्पबाट कोही एकजना व्यक्तिमा पनि मानवीय क्षति भएन, उनीहरू भूकम्पको लागि अवेर भए,
0: पहिलेदेखि अवेर छन् उनीहरू त किन,
1: अनि सुनामीले चाहिँ सखापै पार्यो। नेपालमा पनि त्यस्तो हुन सक्छ,
0: अब हो
1: जस्तो अहिले पनि भूकम्प पछि त धेरै व्यक्तिहरूले त्यही अनुसारको संरचना बनाएछन् होइन, कोरोना महामारी पछि पनि खोप लगाउनेदेखि लिएर आवश्यक स्वास्थ्य सतर्कता अप्नाउने होइन, परीक्षण गर्ने त्यो गरे, अहिले बाढीले एकैपटक हानिदियो।
0: अब फेरि नेपालको हकमा मलाई जहाँसम्म लाग्छ बाढीको जुन एउटा समस्या छ त्यो हामीले विगतै भोग्दै आएको हो क्या। अब जस्तो अघि तपाईँले भन्नु जापानको भूकम्पको बारेमा धेरै अब अनुसन्धानहरू भइरहेछ, उनीहरू लगभग तयारी छ र कम क्षति नै भएको देखिन्छ त्यहाँ मानवीय क्षतिको मैले कुरा हेरेँ, तर अरू अरू कुराले अलिक दुःख दिइरहेको देखिन्छ। हाम्रो मात्र यो त अहिलेदेखि मात्र होइन नि त, यो त वर्षौँदेखि यो बाढी पहिरोको जुन एउटा समस्या छ त्यो देखिरहेको, तर हामीले त्यसलाई एउटा भनौँ विश्लेषण गर्न नसकेको कि या त्यो बारेमा छलफलै नगरेको कि या व्यवस्था गरेको हो होइन, त्यो चाहिँ देखिन्छ। हाम्रो पहिलोचोटि होइन तर अलिक यत्रो ठुल्ठुलो बाढी जुन अहिले भोटेपछिको जुन बाढी आयो यो चाहिँ मैले पनि यसो हेर्दाखेरि मैले पनि त्यति याद छैन यति धेरै गाउँहरू लगेको भन्ने कुराहरू, तर योभन्दा अगाडि त थियो नि जे भए पनि होइन, हाम्रो त बेला बेलामा यस्तो हुन्थ्यो,
1: बेला बेलामा जनाउ घन्टी पनि दिन्थ्यो
0: होइन,
1: अवेर रहनको लागि
0: हामी
1: प्रकृतिले पनि एकै पटक त हानेको होइन,
0: हो यो त नेपालले त भोगिरहेको थियो, त्यसमा हामीले सुधार गर्नमा कहीँ न कहीँ चुक्यौँ कि भन्ने लाग्छ मलाई। त्यो सँगसँगै अब मेरो आफ्नो जुन एउटा कार्यक्षेत्र छ त्यो सररोग भएको हुनाले मेरो जहिले पनि अलिकति सतर्कता भनेको चाहिँ त्यो नहोस् होइन,
1: जनचेतना सचेतना जागरण अभियानै सञ्चालन गर्नुभयो तपाईँले,
0: चाहिँ मैले एकदमै गर्न चाहन्छु।
1: कोरोना प्रकोप पछि पनि तपाईँको भूमिका मेरो अत्यन्तै अहम रहेको थियो,
0: हो मैले चाहिँ कोसिस जहिले पनि यस्तो अवस्थामा जहिले पनि गर्ने गर्छु। अब यद्यपि मलाई मात्र होइन सबैलाई दुःख परेछ, सबैलाई दुःख परेछ, त्यसमा म पनि दुःखी छु, मेरो पनि आफ्नो तर परेछन् अहिलेको अवस्थामा, तर त्यो गर्दा गर्दै पनि म आज तपाईँहरू मार्फत कुराकानी गर्न आएको छु। किन भन्दाखेरि मैले मेरो मात्र दुःख गर्ने होइन, दुःखे सब पोख्दै बस्ने भन्दा पनि मैले फेरि अब सबैको होइन अब अझ पनि यो समस्या स्वास्थ्यमा ठुलो समस्याहरू आउँछ कि भनेर म आज
1: म तपाईँको आफन्त हराएको सन्दर्भमा त आउँछु नै, त्योभन्दा अगाडि चाहिँ नेपालमा बाढी पहिरो भूकम्प जलवायु परिवर्तन होइन, जस्तो यस अगाडि ठुलो स्वास्थ्य सङ्कट आइपऱ्यो कोरोना प्रकोपको महामारीको, त्यस्तो अवस्थालाई लिएर चाहिँ नेपालले धान्न सक्ने स्वास्थ्य अनि उपचारका हिसाबले कस्तो कस्तो छ प्रविधि उपकरणहरू?
0: मैले विभिन्न लेखहरू लेखेँ होला लेखेँ जसमध्येमा मैले जहिले पनि के भन्ने गरेको छु भने हामी 21 शताब्दीमा प्रवेश गर्दै गर्दा सर्वरोग जुन एउटा महादेशमा देखेको तुरुन्तै आज आइपुग्न सक्छ, हामी जुन तयारीमा हुनुपर्थ्यो त्यो पर्याप्त छैन, मैले भने छु लेखेछु यो बारेमा, तर त्यो सोचे जस्तो चाहिँ भएको देखिँदैन। कोभिड पछि पक्कै पनि तत्कालीन मन्त्रीहरूले घोषणा नै गर्नुभयो, मलाई जहाँसम्म लाग्छ अर्थमन्त्रीले नै घोषणा गर्नुभयो अब टेकु अस्पताललाई एउटा अहिले त 100 बेडको छ 300 बेडमा

0: उन्नति गर्ने र एउटा भनौँ न ठुलो अस्पतालको रूपमा गर्ने र विभिन्न प्रदेशहरूमा पनि स्थापना गर्ने भन्ने कुराहरू थियो जस्तो लाग्छ मलाई. अब त्यो कतिको प्रोग्रेसमा छ त्यो आफ्नो ठाउँमा छ मलाई थाहा छैन. तर मैले चाहिँ के चाहन्थेँ र चाहन्छु भन्दाखेरि जहिले पनि कुनै पनि संसारमा देखिने ठुल्ठुलो प्रकोपहरू देख्यो भने नेपाल जहिले पनि तयार हुनुपर्छ, त्यो चुस्त दुरुस्त हुनुपर्छ. त्यसको लागि अब जस्तो सिडिसीहरू भन्ने हुन्छ संस्थाहरू जो चाहिँ एकदमै एक्टिभली काम गर्छ, त्यो खालको संरचनामा नेपालले पनि बनाए हुन्थ्यो भन्ने कुरा हो. यद्यपि यसको चर्चा चाहिँ भएको देख्छु मैले अहिले नयाँ सरकारको कतै न कतै, तर अलिकति खुल्ला रूपमा त्यो चर्चामा मैले चाहिँ देख्न पाएको छैन के हो त्यो.
1: विगतभन्दा अहिले केही न केही सुधार भएको चाहिँ देख्नुहुन्छ तपाईँ?
0: सुधार गर्न
1: विगतका सरकारहरूभन्दा अहिले
0: म यसरी
1: जस्तो विगतमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार थियो, केपी शर्मा ओली नेतृत्वको सरकार थियो, शेरबहादुर देउवा नेतृत्वको सरकार थियो, यो 70 को दशक पछि त अहिले प्रधानमन्त्री बालेन्द्र शाह हुनुहुन्छ.
0: मैले थुप्रै प्रधानमन्त्रीहरू देखेँ, देखियो अब तपाईँ हामीले देख्यौँ धेरै चेन्जहरू पनि भए. मैले फेरि एउटै कुरा दोहोऱ्याउन चाहे, सर्वरोगमा जुन हामीले गर्नुपर्थ्यो त्यो अझ पनि पर्याप्त मात्रामा भएको छैन.
1: स्वास्थ्य मन्त्रालय चाहिँ कतिको संवेदनशील भएर काम गरिरहेको छ अहिले?
0: होइन, उनीहरूको आफ्नो जुन क्यापेसिटी भन्छौँ नि त्यो अनुसार त नगर्ने भन्ने त कुरै आउँदैन. हेर्नुहोस् किन भन्दाखेरि तीव्र त्यो जुन प्रतिक्रियाहरू छ त्यसले त अब आफ्नो तर्फबाट, किनभने हामीसँग सीमित त कम छ होइन, चाहिने ठाउँमा हामीलाई हो यो ठाउँमा भइदियो भने त्यो ठाउँमा भइदिने हाम्रो धेरै डिजायरहरू छ, तर त्यसका बावजुद पनि त हामी त सीमित रूपमा हामीसँग सीमित स्रोत साधन छ. चिकित्सकहरूकै कुरा गर्दाखेरि पनि स्वास्थ्यकर्मीको कुरा गर्ने भने त पर्याप्त मात्रामा त छैन. अब यो विभिन्न कारणले होला, तर मैले चाहिँ अहिले जुन हामीसँग भएको रियल टाइमको कुरा गर्दैछु, म कारणतिर गएन. त्यो कारणले गर्दाखेरि नहुने होइन, गर्ने जुन आफ्नो ठाउँबाट छ त्यो नगर्ने होइन, गरिरहेको अवस्था पनि छ, गरिरहेको छ, त्यसलाई अझ पनि बेटर गर्न सकिन्छ भन्ने कुराहरू त आफ्नो ठाउँमा छ. म फेरि गएर फेरि घुमेर सर्वरोगकै कुराहरूमा आएँ. नेपालमा एउटा सर्वरोग चाहिँ पर्फेक्टली एकदम एक्टिभ अस्पताल चाहिन्छ जस्तो चाहिँ मलाई लाग्छ, जसले गर्दाखेरि विदेश यो पेन्डेमिक भन्छ हाम्रो जुन संसारहरू फैलिन्छ त्योदेखि त्यो लगायत नेपालमै पनि देखिन सकिन्छ. कहिले प्राकृतिक प्रकोपको कारणले होला वा नेपालमा पनि त कहिलेकाहीँ त नयाँ नयाँ डिजिजहरू आउन सक्छ, त्यसको लागि हामी तयारी कति छौँ, त्यसलाई कसरी चाहिँ ओभरकम गर्ने होइन, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने कुरामा अझ पर्याप्त मात्रामा पुगेको छैन कि त्यो भने सोचेको छैन कि भन्ने छ. अब हाम्रोमा समग्रमा हेर्ने हो भने चाहिँ अलिकति राजनीतिक केन्द्रित बढी छ हरेक कुराहरू होइन, यो सर्वविदित छ. तर त्यो बाहेक अलिकति स्वास्थ्यतिर पनि वा अरू अरू विषयहरूमा पनि त्यतिकै बहस र त्यो बारेमा अलिकति कामहरू गर्दै हुन्थ्यो भन्ने हो. त्यसमा म स्वास्थ्यकर्मी हो, त्यही कारण मैले स्वास्थ्यको कुरा उठाउने नै भयो. त्यसमा पनि म सर्वरोगसँग सम्बन्धित भए पक्कै पनि सर्व
1: व्यक्ति स्वस्थ हुन त जरुरी छ,
0: जरुरी छ,
1: स्वास्थ्य त महत्त्वपूर्ण कुरा
0: हो छ. त्यो कारण सर्वरोगमा चाहिँ के रहेछ भन्दाखेरि हुन त नसर्ने रोग पनि उत्तिकै महत्त्वपूर्ण छ. अब भनौँ सामान्य मान्छेले बुझ्ने भने सुगर प्रेसर भन्छ, आफ्नो उच्च रक्तचाप, मधुमेह कुरा घर घरमै छ, यो पनि एक प्रकारले एपिडेमिक भइसकेको छ होइन. तर सर्वरोग चाहिँ कस्तो छ भने एकपटक देखेपछि धेरै मान्छेले एकैपटक ढाल्न सक्ने सम्भावना छ. र त्यसको लागि यो 12 महिना नदेखेला, तर कुन बेला देखिन्छ त्यो पनि थाहा छैन. लगभग म कहिलेकाहीँ चाहिँ प्राकृतिक प्रकोप जस्तै देख्छु कि अचानक वात्तेबाट वारै धेरै फैलिन्छ. त्यो त्यसको लागि चाहिँ हामी जहिले पनि एकदमै तयारी हुनुपर्छ. र
1: सरकारको तयारी तदारुकता तादात्म्यता चाहिँ कतिको देखिरहनु भएको छ तपाईँले?
0: यस्तो छ, अब यो मैले फेरि पनि भने केही गरेको छैन म भन्दिनँ, सबैको ठाउँबाट आउने छ. तर मैले पनि फेरि चाहना मेरो के छ त, म सर्वरोगसँग सम्बन्धित भएको हुनाले यसमा बल गर्नु पर्यो. हाम्रो जुन हुनुपर्ने हो त्यसलाई अझ हामीले स्तरोन्नति गर्न सक्यौँ. कुनै समयमा कोभिडको बेलामा मन्त्रीहरूले घोषणा गरिसकेको जुन एउटा छ, यसलाई एकदमै एउटा भनौँ 21 औँ शताब्दीमा जुन देखिन सक्ने, अब इबोला जुन बेलामा अफ्रिकामा देखियो त्यो बेलामा यता त सतर्कता हामीले जुन तरिकाले अप्नायौँ, तर यस्तो होला है उस्तो होला है, तर भइहालेमा के गर्ने त, त्यसलाई ठाउँ त चाहियो नि त. हो त्यस्तो अलिकति स्रोत साधनको कुराहरू, भौतिक संरचनाहरूको कुराहरू होला, अनि त्यो सँगसँगै फेरि त्यसको लागि जनशक्तिको कुरा, त्यो हामी तयारी अवस्थामा हुनुपर्छ कि भन्ने चाहिँ मलाई लाग्छ.
1: अहिले प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीलाई तपाईँको सुझाव के छ?
0: कोसिस म देख्छु मेरो आफ्नो तर्फबाट, त्यसमा पनि अझ पनि अब जुन प्राकृतिक प्रकोप छ जो बाँचेका छन्, जुन अघि सास र लासको कुराहरू आयो, जो सासहरू छ भएसम्म आफन्तहरू उहाँहरूको जुन कुराहरू छ उहाँलाई एड्रेस गरिदिनुहोस्, किन भन्दाखेरि सबै कुराहरू सरकारको आँखा जाँदैन कि अहिले त यो कम्युनिकेसनको जमाना छ, त्यही कारण उहाँहरूले कहाँ कहाँबाट के भनिरहनुहुन्छ त्यो कुरालाई कलेक्सन गर्नुहोस् र त्यो ठाउँमा राहत या उद्धारको कुराहरू छ त्यो चाहिँ एकदमै गर्नुहोला, गरिराख्नु भएको छ अझ पनि गर्नुहोला, किनभने सबै सरकारको आँखा पुग्छ भन्ने छैन कि उहाँहरूलाई पनि कतैबाट त्यो इन्फर्मेसन आउनु पऱ्यो, त्यसले गर्दाखेरि त्यो सबै कलेक्सन गरेर विश्लेषण गरेर कहाँ कहाँ कसरी चाहिँ व्यवस्थापन गर्ने भन्ने कुराहरू छ त्यो चाहिँ गरिदिनु होला भन्ने मेरो आग्रह हो। र सँगसँगै अब स्वास्थ्यको लागि चाहिँ हाम्रो तयारी हुनु पऱ्यो, किन भन्दाखेरि नेक्स्ट वार भन्यो भने चाहिँ नेक्स्ट सर्वहरूसँग नै सम्बन्धित छ, डेफिनेटली यो सँगसँगै साइकेरी मनो जुन परामर्श कुराहरू छ यो त छ, मैले फेरि सर्वहरूसँग सम्बन्धित भएको हुनाले त्यो त हामी तयार छौँ, हामीसँग टिम पनि तयार छ, र मैले त्यति मात्र भनेन कि जो जो जहाँ जहाँ छ कुनै पनि अस्पतालमा उनीहरू जस जस तयारी छ भन्ने मैले सुन्नमा आएको छ,
1: अस्पतालको
0: अवश्य हामी त तयार नै छौँ।
1: रघुपन, यो भोटेको सी बाढीबाट तपाईँले आफन्त अहिलेसम्म पनि कस्तो अवस्थामा हुनुहुन्छ थाहा पाउनु भएको छैन, सम्पर्क विहीन हुनुहुन्छ तपाईँको सीधा भन्दाखेरि सासु ससुरा?
0: हो, मेरो सासु ससुरा चाहिँ अब 10 गते नै जानुभएको गोसाइकुण्डको लागि, र उहाँहरू सम्पर्कविहीन हुनुहुन्छ, म आजको दिनमा बोल्दै गर्दाखेरि सम्म सम्पर्कविहीन छ, अब राम्रै अवस्थामा होस् चाहना मेरो छ, तर हामी पनि खोज तलासहरू गर्ने क्रम तीव्र गतिमा हाम्रो पनि गरिरहेको छ आफ्नो ठाउँबाट, अब त्यो त फेरि पनि भने अब कसलाई थाहा छ र यस्तो हुनसक्छ,
1: बाढी आएको धेरै दिन भइसक्यो, फेरि
0: बाढीहरू आइरहेको, अब त्यति नै ठुलो नै अवस्थामा आउँछ भन्ने थाहा थिएन, उहाँहरू जानुभयो र जुन बेला
1: उहाँसँग अन्तिम सम्पर्क चाहिँ कति बजे भएको थियो, कतिखेर भएको थियो, कसरी उहाँहरू देवता हुनुभयो अन्तिम अवस्थामा?
0: खास गरी चाहिँ उहाँहरू बिहान निक्लिनु भयो
1: गोसाइकुण्ड दर्शन गर्ने क्रम,
0: दर्शनको लागि निक्लिनु भयो, र त्यसपछि अब पक्कै पनि अब गइरहेको बेला त सामान्यतः सम्पर्क गर्ने कुरा होइन, किनभने टाइम अब एकदमै राम्रो भनौँ न दिन जस्तो देखिन्थ्यो, अब गइरहेको छन् धेरै, अब म मेरो सासु ससुरा बाहेक अरू पनि त थुप्रै होइन अब दर्शनार्थीहरू जानुभएको छ, स्पेसली झन् जुन अलिकति उमेरले भनौँ न अलिकति मेच्योर भएकाहरू जो बुवा आमाहरू हुनुहुन्छ उहाँहरू धेरैजना जानुभएको छ जस्तो लाग्छ मलाई त्यो त्यो समयमा, र पक्कै पनि धेरैले त्यत्तिकै चाहिँ कम्युनिकेसन गरेन होला जस्तो लाग्छ, जब जुन बेलामा भोटेको सीमा बाढी आयो भने चाहिँ त्यसपछि अब सुरु भयो कन्ट्याक्ट गर्नलाई, त्यति जेलसम्म हामीले मैले कन्ट्याक्ट गर्न खोज्दाखेरि चाहिँ सम्पर्क हुन सकेन भन्ने कुरा आयो, त्यसपछि त अब 11-12 बजेपछि त फोनै स्विच अफको कुराहरू आएको छ, त्यसपछि अब अवस्था के छ हामीलाई पनि थाहा छैन, र अहिलेको लागि अब यही हो यही भयो भन्ने अवस्था चाहिँ म देख्दिनँ, अब त्यही कारणले गर्दाखेरि अब मेरो मात्र होइन धेरै सयौँ मानिसको बुवा आमाहरू त्यहाँ कतै न कतै हराइराख्नु भएको छ, सम्पर्कमा आउनु भएको छैन, यसलाई चाहिँ अब
1: कयौँ व्यक्तिहरू सम्पर्कविहीन हुनुहुन्छ
0: त्यसले गर्दाखेरि
1: डेड बडी चिन्ने अवस्थामा छैन
0: यी सबै कुराहरू छ, त्यसले गर्दाखेरि अब अहिलेको अवस्था भनेको चाहिँ एकदमै गम्भीर अवस्था छ, एकदमै नेपालको लागि दुःखद क्षण हो, जसमा अब मेरो स्वयं आफ्नै पनि सासु आमा बुवाहरू पर्नु भएको छ, जो कोहीले पनि कसैलाई कसैलाई चिनेको छ देखेको छ भने अब सम्पर्क गराइदिनुहोस्, मैले त अब तपाईँहरूको मार्फत पनि मैले भन्न चाहन्छु, कतै देख्नुभएको छ कोही पनि जो कोही पनि हुनुहुन्छ र तपाईँहरू सहयोगीहरू पक्कै हुनुहुन्छ, सकेसम्म चाहिँ कसैले कसैको कन्ट्याक्ट भएको छैन भन्यो भने चाहिँ कतैबाट पनि कोही पनि म्यासेज गरेर हुन्छ कि या फोन गरेर हुन्छ कि कन्ट्याक्ट गराइदिनु होला, यो चाहिँ मेरो आग्रह।
1: अहिले खोजी चाहिँ कसरी गरिरहनु भएको छ तपाईँहरूले त्यो अरूलाई पनि काम लागोस् भनेर?
0: अब यस्तो छ, खोजी भनेको अहिलेको जुन अवस्था छ त्यो स्वयं हामी त्यहाँ गएर खोज्ने कुरा भएन, किनभने हाम्रो प्रहरी जनपद सशस्त्र अनि सेना सबैजना आफ्नो ठाउँबाट एकदमै लागिराख्नु भएको छ. तर फेरि अवस्था मैले के देखिरहेको छु भन्दाखेरि ती त्यस्तो ठाउँमा जानलाई पनि धेरै गाह्रो छ कि जहाँ चाहिँ अब पुरै गहिरो होइन मान्छेहरू त्यो हाँडी हाँडी नै डुब्ने खालको अवस्था छ अनि सबहरू गाडिएको छ कि भन्ने कुराहरू पनि छ. अब अहिले चाहिँ बिस्तारै ढिलो भएपछि झन् बाहिर अब देखिन सुरु हुने होला. त्यो भएको हुनाले हामी केमा बढी रिलाइ गरिरहेको छौँ भन्दाखेरि जुन एउटा नेपाल सरकारले वा कसैले पनि आधिकारिक मानिसहरूले जुन एउटा उद्धार गरिएको जो मानिसहरूको लिस्टहरू त्यो अपडेटहरू गरिरहेको छ त्यसलाई बढी चासोको साथ हेरिरहेको छौँ. र त्यो सँगसँगै पक्कै पनि अब
1: सुरक्षाकर्मीसँग त्यहाँको सिडिओसँग
0: उहाँहरूसँग
1: उद्धारकर्ताहरूसँग समन्वय गरेर
0: समन्वय सिधै त अब उहाँहरू जो काममा लागिरहनुहुन्छ उद्धारकर्मीहरू त आफ्नो काममा होला. अब हामी जस्तो त थुप्रै हुन्छन् होइन त्यसले गर्दाखेरि अब त्यसरी डाइरेक्ट अब कन्ट्याक्ट त्यो गरेको चाहिँ अब छैन. तर जुन उहाँहरूले टोल फ्री नम्बर भनेर दिनुभएको छ त्यसमा हामीले अब सबैलाई भनेको पनि छौँ यस्तो यस्तो नाम भएको अलिकति सम्पर्क विच्छेद छन् भनेर भनेको छ.
1: कति वर्षको हुनुहुन्थ्यो उहाँहरू?
0: उहाँहरू
1: सासुआमा र ससुरा बुवा
0: 65 त्यस्तै होला. उहाँहरू
1: 65 प्लस हुनुहुन्थ्यो दुवैजना?
0: दुवैजना 60 प्लस त भनेर 65 प्लस नै भनौँ किनभने उहाँहरू पनि अब उमेरले सबैले अब चाहना हुन्छ कि गएर दर्शन गरौँ भन्ने हुन्छ. जस्तो अरूको बुवा आमाहरू छ त्यस्तै अब मेरो बुवा आमाको पनि चाहना त हुने नै भयो. र त्यो पनि एकदमै ठिक समय अब हेर्नुहोस् अब जाने पूर्णिमाको दिन नै अब सबैले टार्गेट गरेर गएको होला जस्तो मलाई लाग्दछ. त्यो हेरेर चाहिँ अब उहाँहरू निक्लिनु भएको र त्यसपछि जब बाढीको समय सुरु भयो त्यसपछि सम्पर्क चाहिँ अब विच्छेदमा हुनुहुन्छ.
1: कतिजना जानुभएको थियो
0: उहाँसँग? 5 जानुभएको. अर्को परिवार पनि हुनुहुन्छ?
1: अर्को पनि परिवारै सम्पर्कमा हुनुहुन्छ?
0: परिवार भन्नाले उहाँ पनि श्रीमान श्रीमती हुनुहुन्छ,
1: सम्पर्कविहीन हुनुहुन्छ? उहाँहरू
0: सम्पर्कविहीन हुन्छ. अब त्यो भएको हुनाले कहाँ हुनुहुन्छ के हुन्छ थाहा छैन. अब समाचार हामीले पनि त्यही अरू उहाँहरू जसरी अरू सर्वसाधारण गर्नुपर्छ त्यसरी नै हेरिरहेका छौँ. र यो चाहिँ खुसी लाग्छ कि अहिले हामीले सम्पर्क गर्दाखेरि जो जसले फोन उठाउनुहुन्छ हामीले टेलिफोनमा पनि अफिसमा गएर पनि कन्ट्याक्ट ट्रेस किनभने कहाँ कहाँ पुगेको थियो भनेर हेर्नु खोज्दाखेरि उहाँले एकदम मजाले चाहिँ हामीलाई सहयोग गरिरहेको चाहिँ मैले पाएँ. र यतिसम्म पाएँ कि उहाँले आफ्नो समय सबै चिज छोडेर जुन एउटा टाइमिङ हुन्छ त्यो सबैलाई छोडेर दिन रात खटेको मैले पाएको छु. जुन चाहिँ मलाई जहाँसम्म लाग्छ हामीले एकदमै एप्रिसिएट गर्नुपर्छ जस्तो चाहिँ मलाई लाग्दछ. भनेको जो जो जहाँ जहाँ हामी पुग्यौँ उहाँहरूले चाहिँ एकदमै कोअपरेट गरिराख्नु पर्छ, सबैलाई गरिरहेको देखिन्छ. जो जसको प्रश्नहरू छ त्यसलाई उत्तर दिने कोसिस, अब सबै त थाहा हुँदैन डेफिनेटली, तर प्रश्नको उत्तर चाहिँ दिने कोसिस गर्नुभएको चाहिँ देखिन्छ. यो चाहिँ अब त्यसमा हामीले धेरै हदसम्ममा एप्रिसिएट गर्नै पर्छ जस्तो चाहिँ मलाई लाग्दछ.
1: हामी आशावादी हुँदै प्रार्थना गरौँ उहाँहरू छिट्टै सम्पर्कमा आउनुहुनेछ.
0: म पनि अब त्यही आशामा छु र म जस्तै हजारौँ
1: जस्तो अवस्थामा हुनुहुन्छ थाहा पाउने
0: परिवारजनहरूले पनि थाहा पाओस् भन्ने मेरो कामना छ. म जस्तै थुप्रै दाजुभाइ दिदीबहिनीहरूको आफन्तहरू हराइराख्नु छ, सम्पर्कमा आइराख्नु भएको छैन, उहाँहरूको पनि शुभ समाचार सुन्न पाइयोस्. र मेरो पनि सासु आमा बुवाहरू र उहाँहरूसँग जानुभएका जो जो हुनुहुन्छ सबैको सकुशल होस् भन्ने त्यो मात्र मैले प्रार्थना गर्दछु. अब त्यो होस् भन्ने चाहना छ.
1: यो मन भकानी नै पीडादायक क्षणमा पनि आएर स्वास्थ्य सतर्कतादेखि समग्र आफूले जानेको कुरा अनुभव सेयरिङ गरिदिनु हो यसको लागि र समय सम्पादन जानकारीको लागि यहाँलाई धन्यवाद.
0: बोलाइदिनु भयो, अहिलेको एकदम विपदको अवस्था थियो. म पक्कै पनि यो दुःखको क्षणमा सायद नआए पनि हुन्थ्यो होला किन भन्दाखेरि म एकदम दुःखी मनले बस्न सक्थेँ होला. तर यहाँ म मात्र
1: मन भारी बनाएर मात्रै भएन
0: म मात्र होइन धेरै हजारौँ दाजुभाइ दिदीबहिनीको यस्तै अवस्था छ. र त्यो सँगसँगै म एउटा कर्मचारी पनि हो र म एउटा यो विषयसँग सम्बन्धित लामो समयदेखि काम गरेको हो. र अब जे जस्तो भइरहेछ भइसक्यो त्यो कुरा भन्दा पनि अब हुनेवाला जुन एउटा समस्या छ त्यो बारेमा पनि जानकारी दिन मेरो एउटा ठुलो धर्म हो जस्तो लाग्छ, जसको लागि म नेपालमा लामो समयदेखि म कोसिस गरिरहेछु कि
1: धेरै मानवहरूको जीवन रक्षा गर्नको लागि अवरात र प्रयासरत
0: मैले मेरो तर्फबाट गर्दैछु जसरी
1: धेरै योगदान पुर्याउनु पनि भएको छ
0: जसरी चाहिँ अब कर्मठ सिपाही प्रहरीहरू सबैजना लागिरहेछ त्यस्तै तरिकाले मेरो आफ्नो ऐत फरक छ त्यही कारण मैले आफूले सिपाहीकै रूपमा भन्ने गर्छु जहिले पनि म पनि एउटा सिपाही हो तर म अलिकति बौद्धिक कुरासँग सम्बन्धित होला विज्ञतासँग सम्बन्धित होला भने अरू दाजुभाइ दिनुभयो भने सेना प्रहरी सशस्त्र प्रहरीहरू त अब फिल्डमा खटिनु भएको छ मैले चाहिँ आफूलाई त्यही रूपमा लिइरहेको छु र निरन्तर रूपमा चाहिँ सम्भावित अर्को दुर्घटना नहोस् भन्नको लागि चाहिँ सचेत गराउनलाई चाहिँ म लागि परिराख्नु छु
1: हस् धन्यवाद नमस्कार

0: So this FM 93.2 MHz.
1: नमस्कार म बिभु श्रेष्ठ. भाद्र 10 गते बुधबार रसुवा हुँदै आएको बाढीले यति बेला देश क्षत विच्छेदको अवस्थामा छ. यस्तो अवस्थामा सरकारले पनि आफ्नो हर सम्भव प्रयास जारी राखिरहेको छ भने नेपालका हरेक राजनीतिक दलले पनि आफ्नो तर्फबाट राहत तथा उद्धारका लागि केही प्याकेज घोषणा गरिरहेको अवस्था छ. देशलाई यति बेला राजनीतिक पार्टीको आफ्नो सिद्धान्त र आफ्नो लाइन भन्दा पनि अहिले ऐक्यबद्धता जनाएर देशलाई एकजुट बनाउनु पर्ने आवश्यकता छ र त्यो चरित्र पार्टीहरूले पनि देखाइरहेका छन् र हरेक जनताले पनि यति बेला देशको लागि आफ्नो ठाउँबाट बसेर सहयोग गरिरहेको अवस्था छ. देशमा अहिले कस्तो खालको अवस्था छ, परिस्थिति कस्तो छ, यी लगायतको विषय र सँगसँगै नेपाली कङ्ग्रेसले अहिले राजनीतिक दलहरू मध्येबाट सबैभन्दा बढी राहतको लागि नगद घोषणा गरेको छ र कङ्ग्रेसको आन्तरिक जीवन अब कसरी अगाडि बढ्छ, यी लगायतको विषयमा आजको संवाद केन्द्रित रहनेछ र संवादको निम्ति आज मेरो पाहुना आउनुहुन्छ नेपाली कङ्ग्रेसका नेता उदय शमशेर राणा. उदय स्वागत छ.
2: हस् थ्याङ्क यू.
1: अब बुधबारको बाढी तपाईँले देखिहाल्नुभयो, अहिले हामी अफ एयर पनि कुराकानी गर्दै थियौँ, तपाईँ लाई पनि त्यो दृश्य जुन त्यो तिब्बतको नाका त्यो बिल्डिङलाई जुन हिसाबले बाघले झम्ट्या जस्तो खालको दृश्य थियो त्यो विषयमा कुरा गर्दै हुनुहुन्थ्यो. तपाईँले त्यहाँदेखि आजसम्म आउँदा यो उद्धार र राहतको कार्यलाई कसरी हेरिरहनु भएको छ?
2: अब विशेष गरेर यो भूकम्पपछि लगभग एभ्री इयर केही न केही भइरहेको छ हाम्रो नेपालमा. त्यसैले तर जुन किसिमको जुन यो भोल्युममा जुन पानी आयो त्यसबाट चाहिँ हामीहरू अलिकति सबै हामीले छक्का छौँ, होइन? एभ्रीबडी सक्ड. र यसले नुवाकोट र रसुवा धादिङलाई मात्र असर गरेका छैन, हामी सबैलाई नै यसले असर पारेको छ. र हामीले नेपाली काङ्ग्रेस हामी क्लियर छौँ, यो काम भनेको सरकारको मात्र होइन, हामीहरूले पनि सरकारलाई एकबद्धता गराउनुपर्छ. हामीले सरकारले गरेको काममा हामीले सहयोग पुर्याउनुपर्छ. तर त्यही केही कमी कमजोरीहरू स्वाभाविक रूपमा हुन्छ, त्यो केही कमी कमजोरीलाई पनि हामीले सुझावहरू दिनुपर्छ भनेर हामी स्पष्ट छौँ र हामीले पनि केही सुझावहरू सरकारलाई दिएको छौँ. हामीहरू क्लियर छौँ, त्यहाँ गएर तपाईँको फोटो खिच्ने, सोसियल मिडियामा हाल्ने, त्यहाँ नेताहरू लाइन लागेर जाने, आफ्नो त्यहाँका एमपिज कार्यकर्ता कर्मचारी साथीहरूलाई अल्मलाउने त्यो काम हामी गर्दैनौँ. तीन दिन अगाडि हाम्रो संसदीय दलका नेता र उहाँको एउटा सानो टोली गए. आज हाम्रो पार्टी सभापति र दुई चारजना अरू पदाधिकारी साथीहरू जानुहुन्छ र त्यति हो. हामीले चाहिँ बाहिरबाट बसेर अथवा त्यहाँका हाम्रा लोकल एमपिजहरू अहिले भूकम्प यो बाढी पहिरो गइसकेपछि रसुवाको सांसद हाम्रो माननीय मोहनजी
1: मोहन आचार्य
2: अहिले रसुवामै हुनुहुन्छ, उहाँको भनाइअनुसार हामी टोटली कट अफ छौँ. रसुवामा जान सक्ने एयरलिफ्ट बाहेक अरू केही गर्न सक्दैनौँ. र त्यसमा दुई तिनवटा केही सुझावहरू हामीले सरकारलाई दिएको छौँ. सरकारले जुन वान डोर पोलिसी भनेको छ त्यो ठिक छ प्रिन्सिपली, तर वान डोर पोलिसी आइसोलेसनमा गर्न भएन. वान डोर पोलिसीमा त्यहाँ प्रदेश सरकार, त्यहाँ लोकल गभर्मेन्ट, त्यहाँ तपाईँको विभिन्न सङ्घ संस्थाहरू आइएनजिओहरू जुन काम गरेका छन्, अफकोर्स सिक्योरिटी फोर्सेस तिनीहरू उहाँहरू त भइहाल्ने भयो, सबैले होमोजेनियस रूपमा हामीले काम गर्नुपर्ने हुन्छ. तर अलिकति अहिले सेन्ट्रल गभर्मेन्ट र लोकल र प्रोभिन्स गभर्मेन्टमा अलिकति ग्याप छ र अहिले जुन हामीले सिभिल सोसाइटी भनौँ न, विशेष गरेर त्यहाँका विभिन्न सङ्घ संस्थाहरू हुन्छन्, ती संस्थाहरूलाई पनि अलिकति मोबिलाइजेसन नगरेको अलिकति ग्याप देखेको छ. त्यसैले हामीले त्यो एउटा महत्त्वपूर्ण सुझाव उहाँहरूलाई दिएको छ. अब मैले पनि म 2015 पनि म ललितपुरबाट निर्वाचित, म ग्रामीण ललितपुरको ग्रामीण क्षेत्रबाट निर्वाचित भएको थिएँ. त्यति बेला पनि ठुलो भूकम्पले त्यहाँ पनि इफेक्ट गर्यो. दुई वर्ष अगाडि काभ्रे र ललितपुरमा ठुलो बाढी पहिरो
3: पनि आयो,
2: त्यति बेला पनि मेरो निर्वाचन क्षेत्र सहरबाट कम्प्लिटली कट अफ भएको थियो. तर फरक मैले दुई अर्थक्वेकको टाइम र त्यो बाढी पहिरोको दुई वर्ष अगाडि टाइममा के देखेँ भने, अर्थक्वेकको टाइममा लोकल गभर्मेन्ट थिएन, बाढीको पहिरोको टाइममा लोकल गभर्मेन्ट थियो, र विभिन्न पार्टीका साथीहरू हामी मिलेर काम गऱ्यौँ. लोकल गभर्मेन्टलाई हामीले फुल्ली मोबिलाइज गऱ्यौँ, फन्ड्सहरू हामीले लोकल गभर्मेन्टलाई दियौँ. र यस्तो परिस्थितिमा सबैभन्दा महत्त्वपूर्ण कुरो भनेको कम्युनिकेसन, कनेक्टिभिटी. कनेक्टिभिटी सबैभन्दा पहिला जोड्नुपर्ने हुन्छ, र त्यति बेला पनि यो कनेक्टिभिटी खोल्नको निम्ति अब हाइवेलाई आजको भोलि हाइवे बनाउन सक्दैन, तर बाटो खोल्न सक्न सम्म चाहिँ त्यो अत्यन्तै जरुरी छ. त्यसैले यो लोकल गभर्मेन्टलाई मोबिलाइज नगरिसकेपछि अलिकति यो जुन ट्रान्सफर कम्युनिकेसनमा चाहिँ अलिकति कमी भएको छ, त्यो एयर कम्युनिकेसन, एयर ट्रान्सपोर्टेसन होस् अथवा तपाईँको रोड ट्रान्सपोर्टेसन होस्, किनभने हाम्रो 5 दिन भइसक्यो, रसुवा इज कम्प्लिटली कट अफ. अहिले हाम्रो मान्यजीसँग हिजो हाम्रो वार्ता भयो, उहाँ वार्ता हामीसँग कुरा गर्न आउन पनि, हामीलाई रिपोर्ट दिन पनि धुन्चेमा गएर त्यहाँ पनि सर्टेन एरियाबाट मात्र उहाँले हामीसँग वाट्सएपमा कुरा गरिरहन सक्नु भएको छ. त्यस्तै अहिले हामी सबै हाम्रा मन्त्रीजीहरू, ठुला ठुला व्यक्तिहरू अहिले विदुरमा गएर सबैले त्यहाँ फोटो खिचिरहनु भएको छ, होइन? तर खोला पारी नुवाकोट पनि कर्णाली बनिसकेको छ. त्यसैले यो रिमोट एरियाजहरू चाहिँ अझसम्म अलिकति यो अफ लिमिट, काठमाडौँ अथवा हाम्रो गभर्मेन्टको निम्ति अफ लिमिट छ. त्यसलाई कनेक्ट गराउनुको निम्ति हामीले सुझाव दिए अनुसार अहिले अब कतिपय ठाउँमा त बाटो गरेर पनि सम्भव हुँदैन, त्यसैले हामीले अहिले एउटा सबै हेलिकप्टरहरूलाई चाहिँ सेन्ट्रलाइज गरेको छ, विच इज गुड, तर त्यतिले पुगिरहेको छैन. हामीले भारतबाट पनि चाइनाबाट पनि सरकारले हेलिकप्टर हायर गर्नुपर्ने हुन्छ. अहिले रसुवामा जत्ता ततै लास छ भन्छ, र कति एनिमलको पनि बडिज, डेड बडिजहरू छ, र त्यसले एपिडेमिक महामारी पनि फैलाउन सक्नु परिस्थिति हुन्छ. त्यसैले अब त्यसलाई कसरी उठाएर ल्याउने, हामीले ठुलो MI-16 त्यो ठुलो रसियन हेलिकप्टर्स आर द बेस्ट अप्सन्स. त्यसैले त्यो उता पनि इन्डियामा पनि छ प्राइभेट कम्पनीहरूसँग पनि, अथवा इन्डियन सरकारलाई पनि हामी सम्पर्क गर्न सक्छौँ, चाइनिज गभर्मेन्टलाई पनि सम्पर्क गर्नु पर्यो. बाहिरको ल्याउन धेरै टाइम लिन्छ, एज इट इज गेटिङ लेट. र अर्को सुझाव हामीले सरकारलाई के दिएको छ भने, यस्तो विपदमा विदेशी सहयोग माग्नु गल्ती होइन कि. र अहिले म्याक्सिमम मान्छे यो त्यहाँ धेरै हाइड्रो पावर भएर टनलमा अड्क्या छन्, र टनलमा रेस्क्यु गर्न एक्सपर्टिज चाहिन्छ जो हामीसँग छैन, होइन? र केही वर्ष अगाडि त्यो इन्डियाको टिरी ड्याममा पनि त्यही किसिमको समस्या परेर त्यहाँ चाहिँ अलिकति स्पेसलाइज इन्डियन सिक्योरिटी फोर्सेसमा त्यो र क्षमता छ, चाइनिजहरूसँग पनि झनै ठुलो क्षमता त्यसमा छ. एउटा कुरा मैले बुझ्न नसकेको, किन 3-3 दिन लायो सरकारले
3: उहाँहरूले सहयोग माग्नको लागि,
2: किनभने मान्छे बचाउनको निम्ति राष्ट्रताको कुरा आउँदैन. नेपालीलाई इन्डियनले बचायो भने हाम्रो राष्ट्रता कम हुँदैन, अथवा हामीलाई चाइनिजले बचायो भने. अहिले तपाईँको झन्नै 500 टुरिस्टहरू कम्तीमा एज पर द रेकर्ड अफ टुरिज्म बोर्ड, तर बढी छ भन्ने कुरा छ, सबै टुरिज्म बोर्डमा रेकर्ड गरेको पनि हुँदैन. हामीलाई ट्राभल एजेन्सीहरूले तथ्य रिपोर्ट पनि गभर्मेन्टमा दिएको छैन,
3: 400 अझै उतार गर्न बाँकी नै रहेको जस्तो देखिएको
2: होइन. टोटल अमाउन्ट अफ टुरिस्ट त्यहाँ गएको टुरिज्म बोर्डको अनुसार
3: 1400
2: कति, तर त्यो रेकर्ड इज नट क्लियर, होइन? त्यसैले अरू देश, अब अस्ट्रेलियन मैले मिडियासँग पनि कुरा गरेको थिएँ, उहाँहरूको 34 अस्ट्रेलियन नागरिक छ भन्ने छ, सो दे वन्ट टु हेल्प अल्सो. तर जुन किसिमको हाम्रो रेस्पोन्स गभर्मेन्टको चाहिँ धेरै स्लो हो, किनभने रेस्क्यु गर्न विदिन 12 रेस्क्यु गरिसक्या हुनुपर्छ. आफ्टर तपाईँको 36 आवर्स आफ्टर 2 देन रेस्क्युको पसिबिलिटी गोज डाउन, किनभने मान्छेहरू धेरै सर्भाइभ गर्न सक्दैन. फ्यु केसेस हो जहाँ पाँच पाँच छ छ सात दस दस दिनसम्म सर्भाइभ गर्छ. त्यसैले स्पेसली यस्तो परिस्थितिमा अहिले पनि वेदर पनि राम्रो छैन, त्यसैले अलिकति दुईवटा किसिमको सुझाव हामीले दिएको छौँ सरकारलाई. लिखित पनि हाम्रो मिटिङ पछि दिने भनेको थियो, सायद इट्स कम आउट, मैले हेरेको चाहिँ छैन. एउटा चाहिँ हामीले कनेक्टिभिटी, त्यो रोड कनेक्टिभिटी र एयर कनेक्टिभिटीलाई अझै अगाडि बढाउनु पर्यो. अहिले एक किलोमिटर पनि राष्ट्रिय राजमार्गहरू खोलेको छैन जुन केन्द्र सरकार अन्तर्गत छ, र यस्तो समयमा केन्द्रले गर्ने गरेर गर्न सकिन्न, हामीले लोकल गभर्मेन्टलाई प्रयोग गर्नुपर्छ. तर लोकल गभर्मेन्ट र केन्द्रीय गभर्मेन्टमा अत्यन्तै ठुलो समन्वयको कम्युनिकेसन र एकले अर्कालाई आक्षेप लाउने काम हो, होइन? अब ठुलो भनेको त सेन्ट्रल गभर्मेन्ट, ठुलैले सानो साथीहरूलाई समेट्ने हो नि, त्यो चाहिँ नसमेटेको देख्यो एक. अर्को चाहिँ अहिले तत्कालीन हामीले कुनै रेस्क्यु एफर्ट गर्नुको निम्ति बाटो खोल्नुपर्छ, र अहिले रसुवा कम्प्लिटली कट अफ र खोलापारीको नुवाकोट पनि कट अफ छ, र अर्को अहिले तत्कालीन दुई चार दिनको निम्ति हामीले यो चाहिँ तपाईँको भेरी नेक्स्ट डे नै हामीले सबै हेलिकप्टरहरूलाई काठमाडौँ सेन्ट्रल गभर्मेन्टले सेन्ट्रलाइज गरेको छ, विच भेरी गुड. तर अरू हेलिकप्टरहरू पनि हामीले मगाउनु पर्ने थियो,
3: किनभने देखिएको छ,
2: देखिएको अत्यन्तै छ, किनभने रसुवा जिल्ला इज कट अफ, हाफ अफ नुवाकोट इज कट अफ, होइन? अहिले सबै हामी विदुर गइरहेछौँ.
3: भनेपछि सरकारले ढङ्ग पुर्याएर काम गरिरहेको चाहिँ देखिएन, होइन?
2: होइन, यस्तो बेलामा
3: तिन तिन दिनसम्म विदेशी सहयोग नलिनु आदि इत्यादि,
2: यस्तो बेलामा ढङ्ग पुर्याए कि पुर्याएन त्यो पछि कुरा गरौँला, होइन? तर अहिले हामीले सरकारलाई यो गर, यो कमी कमजोरी देखेको छ, किनभने हामी नेपाली काङ्ग्रेस होस् एमाले होस् हाम्रो नेटवर्क पनि जिल्ला गाउँ गाउँमा सायद अहिलेको रुलिङको पार्टीको भन्दा राम्रै नेटवर्क होला, होइन? किनभने त्यहाँ लोकल गभर्मेन्टमा हाम्रो साथीहरू छन्, होइन? उनीहरूलाई उनीहरूको इन्फर्मेसन, किनभने कुन चाहिँ पालिकाको इन्फर्मेसन मसँग त हुँदैन नि, अथवा त्यहाँको मान्यसँग हुँदैन, त्यहाँको पालिका प्रमुख वडा अध्यक्षसँग हुन्छ, त्यसैले त्यो ग्याप चाहिँ कम्प्लिट ग्याप देख्यो. हिजो हाम्रो एउटा स्टेयरिङ कमिटीको मिटिङ थियो, सम्बन्धित जिल्लाका माननीय, प्रदेशका मान्य, केन्द्रका मान्यहरूलाई पनि बोलाएर, जिल्ला सभापतिहरूलाई बोलाएर कुरा गरेका थियौँ. हामी र केन्द्रीय गभर्मेन्ट बिच कम्युनिकेसनै भएन, त्यो कम्युनिकेसन चाहिँ मिलाइदिनुहोस्, त्यो सरकारलाई सुझाव दिइदिनु पर्यो तपाईँहरूले भन्ने किसिमको कुरा उहाँहरूले गरेको छ. त्यसैले वान डोर पोलिसी इज गुड, यो गर्नुपर्छ, किन अर्थक्वेकमा पनि हामीले केही समस्याहरू देखेको थियौँ, होइन? तर वान डोर पोलिसी आइसोलेसनमा गर्नु भएन, त्यहाँ रुलिङ पार्टीका साथीहरू मात्र, त्यहाँका मन्त्रीहरू मात्र, त्यहाँका सिक्योरिटी फोर्सेस मात्र, केन्द्रीय सरकारको विभागका साथीहरू मात्रले सकिन्न, कि लोकल इन्फो त्यहाँ त्यति मात्र होइन, हामीले त त्यहाँ काम गर्ने विभिन्न संस्थासँग पनि काम गर्नुपर्छ के, उनीहरूको पनि त्यहाँ अब कुनै एउटा आइएनजिओ अथवा एनजिओले महिला बालबालिका सम्बन्धी काम गरे होला, फेरि महिलाहरूको अर्कै समस्या हुँदो रहेछ अहिले, होइन? त्यो हामीलाई तपाईँ र मसँग त्यो नलेज हुँदैन, त्यो नलेज प्रयोग गरौँ न, होइन? त्यहाँ लोकल इस्युजहरू हामीलाई थाहा हुँदैन, त्यसैले हाम्रो सरकारलाई सुझाव सबै मैले नै गर्छु, म नै सुपरम्यान हुँ, म नै राम्रो हुँ भनेर भन्नु हुँदैन, एभ्रिबडी हेज टु, र त्यसको निम्ति मेरो पार्टीको त्यहाँका वडा अध्यक्ष होस्, त्यहाँका हारेका वडा अध्यक्ष होस्, सबैलाई हामीले सरकारलाई सपोर्ट गर्छु भनेको छ. तर उनीहरूको कम्प्लेन हामीलाई के छ, सपोर्ट त गर्ने तर हामी त कनेक्टै हुन सकिरहेको छौँ सेन्ट्रल गभर्मेन्टसँग भन्ने उहाँहरूको गुनासो छ. त्यसैले अहिले अब हाम्रो सभापति पनि आज जानुहुन्छ,
3: र कहाँ जानुहुन्छ आज?
2: आज उहाँ विदुरसम्म पुग्नुहुन्छ, सके भने नुवाकोटको खोलापारी पनि इज गोइङ टु ट्राई, त्यसैले फर्केर आएर हामी भोलि सरकारसँग पनि भेटेर यो तिनवटा सुझाव चाहिँ हामी दिन्छौँ. विदेशी सहयोग लिन लाज मान्नु हुँदैन. मान्छे अर्को देशको मान्छेले नेपाली आएर बचाइदिए भने पनि हाम्रो राष्ट्रियता गुम्दैन. एक दोस्रो, अहिले हामीले फोकस चाहिँ कनेक्टिभिटीलाई गर्नुपर्छ, बाटो खोल्नुपर्छ, नत्र हामीले यो डेड बडिजको सिचुएसन चाहिँ इज गेटिङ भेरी सिरियस. होइन, हामीले उनीहरूलाई प्रपर लास्ट राइट्स दिन नसक्ने परिस्थितिमा हामी पुगिसकेका छौँ.
3: होइन,
2: थालिसकेका छौँ. दिस इज भेरी सेन्सिटिभ, किनभने इट्स अनम्यानेजेबल. योभन्दा पहिला कुनै पनि बाढी पहिरोमा अथवा कुनै पनि भूकम्पमा यो हदसम्म हामीले जानुपर्ने परिस्थिति आएको छैन. नगाडे पनि फेरि डिजिज फैलिन्छ. पाँच दिन भइसक्यो, पाँच दिनसम्म के भयो त? विदुरमा मात्र गएर फोटो खिचेर मात्र हुँदैन. त्यसैले हामीले स्ट्रिक्टली हाम्रो नेताहरूलाई, केन्द्र सदस्यहरूलाई, बाहिरका नुवाकोट, धादिङ र रसुवाका साथीहरू बाहेक अरू त्यहाँ सकेसम्म नजाऊ भनेका छौँ.
3: ल खैर, यो बुझ्यो. यो कङ्ग्रेसको तिनवटा माग रह्यो र अहिले सरकारले गरिरहेको कामप्रति कङ्ग्रेसको दृष्टि कस्तो छ भन्ने कुरा रह्यो. अब तपाईँहरूको आन्तरिक पार्टी जीवनको पनि कुराकानी
2: गर्नु. अर्को फेरि म दोहोऱ्याउँछु यसमा, हामीले यसलाई नेगेटिभली भन्दा पनि हाम्रो यो पोजिटिभ प्रोडक्टिभ सुझाव होस्, होइन हामीले प्राप्त गरेको नलेज सरकारलाई दिउँ. यो पछि दस दिनपछि भनाभन गरौँ. तर जुन किसिमले एकजना सांसदले कुनै वडा अध्यक्षलाई आक्षेप लाउने, उसले अर्को गर्ने, अनि त्यहाँ सोसियल मिडिया लग्ने, मिडिया हाल्ने,
3: आफ्नै चस्मा भयो क्यामेराले खिच्ने,
2: हिजो अनि हिलोमा गएर खेलिदिने, फोटो खिच्ने, राति दुई बजे साइटमा गई,
3: समग्र भनौँ यो दुःखद बेलामा आफ्नो प्रचार प्रसारको लागि स्टन्टबाजी कम
2: गरिदिउँ के,
3: त्यही त रह्यो नि कुरो. अब एकैछिन तपाईँहरूको पार्टीको आन्तरिक जीवनको कुराकानी पनि गरौँ. यसो हेरेको घडी हेरेको 20 मिनट हामीले यसैमा खायौँ. मैले त्यसमा प्रश्न जम्मा दुईचोटि मात्रै गरेछु. किन भन्दाखेरि यो संवेदनशील विषयमा नेपाली कङ्ग्रेस जस्तो एउटा पार्टीको आधिकारिक धारणा, उसको तयारी के छ भन्ने कुरा बुझ्न मलाई मन लाग्यो. त्यही भएर 20 मिनट जम्मा दुईवटा प्रश्न, त्यसपछि सबै तपाईँको कुरा राखियो. अब सर्वोच्च अदालतले देउवा पक्ष र पूर्णबहादुर खड्काको पक्ष भनौँ अहिले त ले निवेदन दिएको थियो 15 महाधिवेशन रोक्नको लागि. त्यो सर्वोच्च अदालतले मानेन. तपाईँहरूले महाधिवेशनको कार्यक्रम अगाडि बढाइसक्नुभयो, होइन?
2: हजुर.
3: अब पार्टी फुटे फुटोस् भन्ने लाइनमा लाग्नु भयो तपाईँहरू.
2: होइन, हेर्नुहोस्, यो अदालतको निर्णय भन्दा पनि हाम्रो मन मिल्न पर्छ. हामी राजनीतिक पार्टी हो. राजनीतिक पार्टीको विषयमा निर्णय हामीले गर्नुपर्छ, हाम्रो कार्यकर्ताले गर्नुपर्छ, अदालतले होइन. त्यसैले विशेष महाधिवेशन भयो. विशेष महाधिवेशनलाई निर्वाचन आयोग, त्यसपछि अदालतले त्यसलाई मान्यता दियो. र गगन थापाकै सिग्नेचरमा धेरै साथीहरू जो अहिले असन्तुष्ट हुनुहुन्छ, उहाँहरूले उहाँकै नाममा टिकट लिएर जानुभयो, उहाँकै नाममा भोट माग्नुभयो, अहिले आएर मान्दिन भन्नुभएको छ. त्यो मोरली कति ठिक बेठिक उहाँहरूलाई सोध्नुहोस्. अब अर्को कुरा के हो भने, हामीले यसको चिरफार गरौँ त. अहिले रूपान्तरित कङ्ग्रेस भर्सेस पुरानो काङ्ग्रेसमा एक किसिमको हाम्रो प्रिन्सिपली आइडियोलोजिकली डिबेट त्यहाँ छ. काङ्ग्रेस यथास्थितिमा चलाउने कि काङ्ग्रेसलाई परिवर्तन गर्न प्रयास गर्ने, यो दुईटा बिचको एक डिफ्रेन्ट भ्युज हो नि. त्यसैले यसलाई 15 महाधिवेशनमा लगेर यसलाई टुङ्गाइदिउँ, होइन? पुरानै नेतृत्व नेपाली काङ्ग्रेसको कार्यकर्ताहरूलाई आवश्यकता छ भने त्यही गरौँ, होइन? काङ्ग्रेस, इफ द कङ्ग्रेस निज टु चेन्ज, त्यो भने उहाँहरूले हामीहरूलाई भोट हालेर अगाडि
3: बढाउँ, गरे पनि डेमोक्रेटिक वेबाट गरौँ
2: र त्यसलाई फ्री एन्ड फेयर बनाउनुको निम्ति हामीले के गर्न सक्छ गरौँ, होइन? अहिले हामीले एउटा अप्सनमा जुनमा मोरलेस अग्री भइसकेको थियो, तर उहाँहरू फेरि अदालतमा अपिल गरिसकेपछि त्यो कुरा स्याडोमा गयो. झनै हाम्रो पूर्व सभापतिज्यू यहाँ फर्किसकेपछि त्यो कुरा झनै अब अर्कोतिर लाग्यो. हाम्रो भनाइ के हो भने, यसलाई फ्री एन्ड फेयर बनाउनको निम्ति एउटा छुट्टै 11 जना 13 जना 15 जनाको हाई लेभल स्टियरिङ कमिटीको बनाऊ, त्यसलाई निष्पक्ष चुनाव कसरी गराउने त्यसले हेर्छ, विभिन्न समितिहरूमा पनि मान्छे थपौँ, उहाँहरूको सदस्यताको बिचमा केही इस्युहरू छ त्यो त्यसको निम्ति पनि छुट्टै एउटा कमिटी बनाएर अगाडि बढौँ भन्दाखेरि हुन्छ भन्ने कुरा आएको थियो. र कुरा आइसकेपछि दुई दुईजना प्रतिनिधि वार्ता टोलीमा राखेर लिखितम गर्ने कुराहरू भइसकेको थियो. तर अल अफ अ सडन त्यहाँ प्रतिनिधि साथीहरूको नाम पनि आएन, वार्ता टोलीको नाम पनि आएन. उहाँहरू पनि फेरि मुद्दामा जानुभयो, फेरि पूर्व पार्टी सभापतिजी आउनुभयो. एक त्यो पछि एउटा एक किसिमको माहौलै बिग्रेर गएको छ.
4: शेरबहादुर देव आएपछि झन् बाण भैलो भयो अवस्था.
2: हामीलाई चाहिँ त्यो पार्टी उहाँ आइसकेपछि अलिकति मिल्ने बाटोतिर जान्छ कि भन्ने थियो, तर त्यो चाहिँ अर्कोतिर गएको जस्तो हामीले महसुस गऱ्यौँ. हाम्रो पार्टी सभापतिले पनि भेट्न प्रयास गरेको भन्ने कुराहरू हामीले बुझेको छौँ. तर
3: हाम्रो पार्टी सभापति भन्नाले गगन थापाले
2: पनि
3: भेट्ने प्रयास गरेको
2: प्रयास गरेको भन्ने कुरा हामीले बुझेको छौँ. तर यो अब मुद्दा मामला सकिसकेपछि बसौँला भन्ने
3: तपाईँहरू यो भन्नुहुन्छ. उताबाट गगन थापा भेट्नै खोज्दैनन्, टुङ्ग्याउनै खोज्दैनन्, मिलाउनै खोज्दैनन् भन्नुहुन्छ. खास कुरो के हो
2: अब
3: एकअर्कालाई दोषारोपण मात्रै गर्ने हो कि के?
2: यही समस्या आएर हामीले पार्टी सभापतिलाई यो के हो कुरा भन्ने कुरा गरिसकेपछि होइन ल तपाईँहरूले पनि कुरा गर्नुहोस् भनिसकेपछि हाम्रो सेकेन्ड जेनेरेसन अथवा सेकेन्ड टियर लिडरसिपले पनि हामीले कुरा गऱ्यौँ. हाम्रो महामन्त्रीले गएर शेखर दाईहरूसँग पनि कुरा गरेका छन्. शेखर दाईको कुरा चाहिँ अलिकति पोजिटिभ छ है. र त्यो पछि अब म नामै लिएर तोकेरै भन्छु. यो फुटबलको फाइनलको दिनको कुरा हो, त्यो यस अर्जेन्टिना र स्पेनको
3: वर्ल्ड कप.
2: बेलुका हामी 6 बजी बसेको थियौँ. त्यो पछि 3 राउन्डहरू बस्यौँ. उमेश श्रेष्ठको घरमा म बसेका थिएँ,
3: राजेन्द्र केसी,
2: अर्जुन जोशी, प्रकाश शरण महत, एनपी साउथ, कृष्ण पौडेल बसेर अघि अस्तिको फर्मुलालाई कसरी फाइनलाइज गर्ने भनेर हामीले त्यो लगभग कुरा टुङ्गाइसकेको थियौँ. तर वार्ता गर्न वार्ता टोलीमा बसेर एउटा सबै फर्मलाइज गरौँ भनेर वार्ता टोलीमा नाम मागेका थियौँ, तर नामै आउँदैन. त्यसैले यो गगन थापा र शेरबहादुर देउवाको मात्र पार्टी होइन, यो हाम्रो पार्टी पनि हो. र हामीले हाम्रो पार्टी सभापतिसँग ग्रिन सिग्नल लिएर हामीले यो अधिकार लिएर उहाँहरूसँग कुरा गरेको हो. र त्यो पछि हामीले गएर उहाँलाई ब्रिफ गरिसकेपछि ठिकै छ, र हामी मध्ये को जाने तपाईँहरू डिसाइड गर्नुहोस्, नत्र म नाम दिइदिन्छु. उहाँहरूको नाम आउने बित्तिकै हामी त रेडी छौँ भन्ने कुरा गर्नुभयो. त्यही अनुसार शेखर दाईले पनि म त नाम रेडी छु, एकजना नाम शेखर दाईतिरबाट, एकजना नाम
3: देउवा पक्षबाट,
2: दुईजना नाम हाम्रोतिरबाट लिखितम गर्ने होइन, नाम दिन पर्यो नि. गगन थापाले मात्र सबैको घरमा गगन थापा मात्र गएर कुरा गर्ने कुरो आउँदैन नि, किन गगन थापा मात्र यो पार्टी होइन नि, इज जस्ट द प्रेसिडेन्ट. हामी पनि हो नि त्यहाँ, र त्यो र कुनै पनि पार्टीमा पावर डिसेन्ट्रलाइज गर्नु पर्यो नि. गगन थापा पूर्णबहादुरको घरमा पनि जान पर्ने, शेखर कोइलाको पनि, प्रकाश मानको पनि, विमलेन्द्रको पनि, अनि यो के अरे पार्टी यसरी चल्दैन. यो 21औं शताब्दीमा पार्टी सभापतिले प्रतिनिधि अधिकार दिएर आफ्नो विश्वास पात्रलाई दिने हो अधिकार, त्यो विश्वास पात्रले गएर डिल गर्छ.
3: अब एकदम हार्डकोर भएर जवाब दिनुहोस् त, जुन हिसाबले तपाईँहरूले 15 महाधिवेशनको अब सबै कार्यतालिकाहरू अगाडि बढाइसक्नुभयो, यतापट्टि शेरबहादुर देवा पक्षले पनि 15 महाधिवेशनको छुट्टै तयारी गरेको भन्ने खालका कुराहरू बुझ्न आएको छ. पार्टी फुटेको हो, तपाईँले कसरी बुझ्नुहुन्छ?
2: पार्टी फुट्ने कुरा पार्टी फुट्दैन,
3: उहाँहरू चोइटिनु भयो,
2: उहाँहरू अब हामीले अझै एकचोटि अब यो हामीले गर्नुपर्ने, तर यो अलिकति हामी यो रसुवा इस्युमै अलिकति यो बाढी पहिरोमै अलिक बढी इन्भल्भ भयौँ.
3: 19 गते भन्दा उता गयो भने चाहिँ सकियो.
2: अब होइन, त्यो होइन, अब हामीले के हामीले अब उहाँहरूलाई अकमोडेट गर्न विशेष गरेर दुईटा इस्यु छ. एउटा निष्पक्ष कसरी बनाउने, र कतिपय साथीहरूले अध्यावधि अझै गरेको छैन र यो विषयमा पनि हाम्रो इन्टर्नली हामीले यो फर्मलाइज गरेको छैन तर उहाँहरूले चाहे पनि अध्यावधिको केही समय पनि हामी बढाइदिन्छौँ
3: बढाइसक्नु भयो त 19 गतेसम्म
2: होइन त्यो बढा सरी हिजो बढायो त्यो बढाइसकेका छ सो द्याट एभ्रीबडी क्यान कम इन टु द मेन स्ट्रिम होइन त्यो बाहेक उहाँहरूलाई 15 महाधिवेशनमा कसरी ल्याउन सक्छ र परे पनि अलिअलि डेटमा पनि माथि तल गरे गर्न पनि हामी तयार हुन्छ
3: 19 अझै सर्न पनि सक्छ
2: होइन 19 होइन 24 हो नि त वडा अधिवेशन तर सदस्यता अध्यावधिको निम्ति त धेरै समय छ धेरै समय दिइसकेका छ कुरा गरौँला हामी ओपन टु टक्स उहाँहरूलाई मिलाउन जे गर्न पनि तयार छौँ भने
3: खै कहाँ तयार हुनुभयो उहाँहरूको मागै पुरा भएको छैन
2: के माग उहाँहरूको माग
3: पदाधिकारीहरू समेट्नु
2: उहाँहरूको माग त 14 महाधिवेशन हामी के अरे विशेष महाधिवेशन मान्दैनौँ
3: 14
2: त्यो द्याट्स नट पोसिबल त्यो चाहिँ दस नोट पर्छ
3: त्यसो भए त उहाँहरू त्यहाँबाट टस्कोमस हुने अवस्था पनि छैन
2: अब हेरौँ अब पहिला त थियो पहिला त लगभग कुरा मैले भनिहालेँ उदाहरणको सहित
3: पहिला भन्नाले कहिले
2: मैले भने जुन वर्ल्ड कप फाइनलको दिन थिएन
3: उमेश श्रेष्ठको
2: घरमा हामी बस्या त्यो बाहेक विभिन्न अरू साथीहरू
3: उहाँहरू पनि राजी भइसक्नु भएको थियो
2: उहाँहरू पनि राजी प्रकाश शरण महत र कृष्ण पौडेल
3: राजी भइसकेका
2: थियो प्रतिनिधि आउँदैन मुद्दामा जान्छन् अनि के गर्ने
3: त्यसपछि शेरबहादुर देव आउनुको कुरो सबै बिग्रियो
2: खोइ अर्कैतिर मिल्नेतिर गएन हामी चाहिँ आशावादी के थियौँ पनि शेरबहादुर दाई फर्किसकेपछि अझै कुरा मिल्नेतिर जान्छ कि भन्ने हामीलाई लागेको थियो तर मैले मात्र होइन तपाईँहरूले पनि महसुस गरिरहनु भएको छ अझै उहाँहरूको स्ट्यान्ड अझै हाइग हुँदै गयो र मूल कुरो मिल्ने कि नमिल्नेमा मेन्टली अहिले धेरै पुराना दुःख गरेका नेताहरू जो 48 सालदेखि पार्टी र सरकार विभिन्न चोटि चलाउनु भएको छ उहाँहरूलाई यो फुच्चेहरूलाई हामी नेता कसरी मान्ने अथवा यो फुच्चेहरूसँग अधिवेशनमा गएर कसरी चुनाव
3: लड्ने
2: कसरी हारे भने हाम्रो बेजत हुन्छ भन्ने किसिमको मेन्टालिटीबाट ननिस्केसम्म यो पार्टीमा एकीकरण होला जस्तो लाग्दैन त्यसैले मेरो यही टिभीबाट अनुरोध गर्न चाहन्छु हाम्रो देशमा 35 वर्षको प्रधानमन्त्री छ हामी सबले उहाँलाई एक्सेप्ट गरेका छौँ उहाँले हामीलाई चुनाव हरायो तर हामी फेरि उहाँहरूसँग आउने लोकल इलेक्सनमा र आउने उसमा तयार छौँ विभिन्न साथीले यो इलेक्सन फ्री एन्ड फेयर भएन झेल्ली भयो भन्ने पनि छ हामी त्यो मान्दैनौँ इलेक्सन यो भयो वी हेभ एक्सेप्टेड द रिजल्ट होइन एन्ड वी मुभ फरवर्ड
3: ल अब बताइदिनुहोस् 15 महाधिवेशनको प्रक्रिया अगाडि बढाउँ भनेर अदालतले भन्यो तपाईँहरू बढाइरहनु भएको छ तर अर्कोपट्टि देउवा पक्षबाटै हालेको अर्को निवेदन पुनरावलोकनको बाँकी नै छ महाधिवेशन गर्नुहोला पुनरावलोकनबाट अर्कै निर्णय आउला त्यसपछि के हुन्छ त्यसको तयारी के गर्नुभएको छ तपाईँ
2: हामी त्यसको तयारी नै गरेका छैन कानुनी लडाईँमा हामीले धेरै टाउको नदुखाउँ दिस इज नट अ लिगल ब्याटल यो पोलिटिकल ब्याटल हो पोलिटिकली सल्भ गरौँ यो इस्यु कतिचोटि अदालत कतिचोटि निर्वाचन एकचोटि दिइसक्यो निर्वाचन आयोगले त्यो पछि चुनाव लडिसक्यौँ त्यो पछि फेरि अदालतले कति अदालतमा धाएको उहाँहरू कार्यकर्तामा जाउँ न फेस गरौँ न किन कार्यकर्तामा जान डराएको उहाँहरू
3: यही तालले उहाँहरू बिना पनि तपाईँहरू 15 महाधिवेशनसम्म पुग्नुहुन्छ
2: सकेसम्म अझैसम्म
3: यो बुझ्यो उहाँहरू बिना पनि 15 महाधिवेशनको लागि तपाईँहरू तयार भइसक्नु भयो मेन्टल्ली
2: छैनौ मेन्टल्ली तयार भएको छौँ हामीलाई एक्सेप्ट गर्नै गाह्रो भएको छ किनभने हाम्रा पनि जो साथीहरूसँग जो नेताहरूसँग यत्रो समयदेखि सँगै बस्यौँ उनीहरूलाई मेन्टली हामीले बाइपास गरेर जान मेन्टली वी आर नट रेडी त्यसैले त हामीले भनिरहेछौँ त अहिले तपाईँको मैले एउटा कुरा बुझ्न नसकेको 48 सालदेखि आजसम्म विभिन्न पदमा पार्टीभित्र पार्टी बाहिर बसेर उहाँहरूले दुःख गर्नुभएको छ, पार्टी पार्टीलाई सक्ने आफ्नो हैसियत क्षमताले दे ट्राइड द बेस्ट. अब कति 30 वर्षभन्दा बढी पावरमा कति बस्ने
3: अब
2: उहाँहरूले होइन ल अब म होइन
3: उहाँहरूलाई रिटायरमेन्ट लिनुहोस् आनन्दले गरेर बस्नुहोस् भन्ने बेला आयो नि त होइन त्यसो भए
2: यो त धेरै पहिला आइसकेको थियो.
3: त्यही भएर त भन्दैछु उहाँहरू बाहेक पनि 15 महाधिवेशनमा जान तयार हुन भइसक्नुभयो तपाईँहरू अब
2: होइन उहाँहरू नआयो भने त जानै पर्यो वी हेभ नो अप्सन किनभने हाम्रो डेट पनि डेड लाइन पनि छ मङ्सिरसम्म त हामीले अधिवेशन गर्नै पर्छ नत्र हाम्रै पार्टी डिफङ्क्ट हुन्छ वी हेभ नो चोइस.
3: हस् आइदिनु आफ्नो विचार.
2: थ्याङ्क यू
3: धेरै धन्यवाद नमस्कार.

0: हेलो आयन, के छ
1: के हो यार सम्राट? यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: ल कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0556-8853-5189353।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 98550-26440।
6: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
7: स्वदेश टाइम चेक
8: इस समय सूचकका साथमा
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-6053, 98550-77061 र 98550-77053।
5: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेक,

प्रधानमन्त्री दैवी प्रकोप कोषमा झन्डै 5,88,00,00,000 रुपियाँ संकलन। यात्रा र ढुवानी सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालन। चीनसँगको अर्को मुख्य नाका तातो पानी पनि बन्द। दशैं नजिकिँदै गर्दा सम्भावित वस्तु अभावलाई लिएर व्यवसायी थप चिन्तित। एआईले विश्व अर्थतन्त्रमा मन्दी ल्याउन सक्ने इङ्ल्यान्डका गभर्नरको चेतावनी। साइबर आक्रमण र सुरक्षा प्रणालीमा प्रवेश गर्ने प्रयासका लागि तयार रहन सुझाव। र स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसी बाढीको सातौं दिन आज पनि खोज उद्धार र राहत वितरणको काम भइरहेको छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरै सुरुङमा फँसेको आशंकामा निकाल्ने प्रयास भइरहेको छ। बाढीमा फँसेका र अलपत्र भएकाहरू मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। सरकारले खोज उद्धार र राहत वितरणको काम भइरहेको बताए पनि प्रभावकारी हुन नसकेको भन्दै पीडितले गुनासो गरेका छन्। भोटेकोसीको बाढीपछि प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा झन्डै 5,88,00,00,000 रुपियाँ संकलन भएको छ। हिजो दिउँसोसम्म 9 वाणिज्य बैङ्कका खाताहरूमा 5,87,92,23,000 जम्मा भएको हो। यस्तै हिमालयन र लक्ष्मी बैङ्कमा 31,93,238 अमेरिकी डलर जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्ने बढिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको छ। साथै कार्यालयले बाढी प्रभावितका लागि भन्दै यी कोषका नाममा तोकिएका बैङ्क बाहेक अन्य खातामा पनि रकम सङ्कलन भइरहेको जानकारी आएकाले बुझेर मात्र रकम उपलब्ध गराउन आग्रह गरेको छ। आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाडौँ हेटौँडा सडकलाई एकतर्फी बनाइएको छ। आजदेखि साना यात्रुवाहक गाडीलाई आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सिट भन्दा कम क्षमताका गाडी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ आउनेछन्। काठमाडौँबाट हेटौँडा जाने गाडी फर्पिङ फाखेल कुलेखानी भीमफेदी हुँदै सञ्चालन हुनेछन्। मालवाहक तथा ठुला यात्रुवाहक गाडीले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। खाद्यान्न खाना पकाउने ग्यास चिनी दुध तरकारी लगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने गाडीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था समेत मिलाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवत जावत गर्ने गाडीको चाप बढेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय गाडी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। भोटेकोसी बाढीले क्षति पुर्याएका रसुवा नुवाकोट र धादिङका मुख्य सडकको मर्मतसँगै वैकल्पिक सडक सञ्चालनको काम हुन थालेको छ। पहिलो चरणमा तत्काल सम्भव देखिएको सडक सञ्जालको सफाई तथा पुनर्निर्माण कार्यलाई ती प्राथमिकतामा राखिएको छ। नुवाकोट प्रशासनका अनुसार बाढीले क्षति पुर्याएको गल्छी देवीघाट सडक खण्डको ठुलो खोला पुल मर्मत कार्य भइरहेको छ। तादी खोलामा रहेको पुल बगाएर अवरुद्ध भएको सडकमा बेली ब्रिज राख्ने तयारी भइरहेको छ। त्रिचुलीको ढुङ्गे बजार क्षेत्रबाट रसुवा जाने सडक मार्ग पनि आंशिक रूपमा सञ्चालन गरिएको छ। बाहुन बेसी लान्चाङ धुन्चे सडकमा साना गाडी सञ्चालनमा रहेको छ। नुवाकोटको ढिकुरे फेदी बेसी बोरे भन्ज्याङ ढुङ्गे धारा हुँदै बेत्रावती रसुवा जाने बाटोमा पनि साना गाडी सञ्चालनमा छन्। यो सडकबाट ठुला गाडी गुड्न मिल्ने गरी काम भइरहेको छ। कोलोनी बुद्धसिंह घाट जाने सडक तथा लबडाँडा कालीखोला माझी गाउँ हुँदै कोलोनी जाने वैकल्पिक मार्ग पनि सञ्चालनमा आएको

0: विदुर नगरपालिकाको ढुङ्गे क्षेत्रमा पनि यातायात सञ्चालनमा ल्याइएको छ। कोलोनी ढुङ्गे लगायत ठाउँमा ट्विन सञ्चालनको तयारी भइरहेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल मार्फत दिनुभएको जानकारी अनुसार गल्छी त्रिशुली राजमार्ग अन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कलेरी टार, कोशी खोला, पिपल टार, दर्शन टार, छत्रे खोला, गौरी बेसी हुँदै त्रिशुली बजारसम्म सडक सञ्चालनमा आएको छ। धादिङमा बाढीले फुर्के खोलाको पुल बगाएपछि मास्टार क्युरिन टार हुँदै त्रिशुली नदीको दायाँ किनारबाट धादिङ बेसी जोड्ने वैकल्पिक सडक पनि सञ्चालनमा ल्याइएको छ। फुर्के खोलामा तत्काल बेली ब्रिज राख्न कठिन हुने देखिएपछि यही सडकलाई स्तरोन्नति गर्ने काम भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बिएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
2: फोन 056421261, 596617, मोबाइल 98550607768, 98511625994, 98510542024।
3: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल चीन बीचको प्रमुख व्यापारिक नाका तातो पानी नाका पनि बन्द भएको छ। पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नआएसम्मका लागि नाका बन्द गरेको हो। यात्रु आवत जावत खुल्ला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ। रसवागढी नाका पनि बाढीले क्षतिग्रस्त भएपछि अब कोरला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ। गएको बुधबार भोटेकोसे नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनु अघि नेपाली व्यवसायीले तातो पानी टिमुरे र कोरला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए। नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि तातो पानी नाका बन्द गरेको हो। साउन तेस्रो हप्तादेखि सीमित रूपमा यातायात सञ्चालनमा आएको करिब 10 दिनपछि रसुवामा गएको बुधबार आएको भीषण बाढीपछि चिनिया पक्षले फेरि अर्को सूचना नभएसम्म तातो पानी नाका बन्द गरेको हो। तातो पानी भन्सार नाका लामो समयदेखि बन्द हुँदा सीमाका दुवैतर्फका व्यवसायी प्रभावित बनेका छन्। रसुवागढीको टिमुरे बजार समेत बाढीले बगाएपछि नेपाल चीन व्यापारमा थप समस्या सृजना भएको छ। दशैं नजिकिँदै गर्दा व्यवसायी सम्भावित वस्तु अभावलाई लिएर थप चिन्तित बनेका छन्। बाढी प्रभावित जिल्लामा अवरुद्ध भएको विद्युत पुनर्स्थापना भइरहेको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाको कालिका स्थान, नौकुण्डको केही भाग, गोसाईकुण्ड गाउँपालिकाको वडा 5 र 6 का केही भाग गरेर सदरमुकाम धुन्चे सहित करिब 30% घरधुरीमा विद्युत पुगिसकेको छ। साथै आमा छोदिङ गाउँपालिकाका केही भागमा साञ्चेन जलविद्युत आयोजनाको प्रणालीबाट विद्युत सञ्चालनको तयारी भइरहेको छ। जिल्लाका बाँकी भागमा घराइसी सोलर मार्फत विद्युत सेवाका लागि 500 थान पोर्टेबल सोलर पठाइएको छ। नुवाकोटमा विद्युत सेवा प्रभावित भएका मध्ये अहिलेसम्म 85% क्षेत्रमा विद्युत पुनर्स्थापना भइसकेको छ। बाँकी 15% क्षेत्रमा 5 दिनभित्र विद्युत सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ। मन्त्रालयका अनुसार धादिङका पृथ्वी राजमार्गको दायाँ बायाँको क्षेत्र गजुरी, आदमघाट, मलेखु, जहरे, मौवा खोलासम्म प्रभावित भएकामा आदमघाटको केही क्षेत्रबाहेक धादिङको सम्पूर्ण क्षेत्रमा 98% विद्युत सेवा पुनर्स्थापना भइसकेको छ। अबको 2 दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुनर्स्थापना हुने गरी काम भइरहेको छ। आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। साथै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँका नदी आसपासमा सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराति पनि केही ठाउँमा मध्यमदेखि ठूलो पानी परेको थियो। अब विदेशको खबर। बैंक अफ इङ्ल्यान्डका गभर्नर एन्ड्रयु बेलीले कृत्रिम बौद्धिकता एआईको क्षेत्रमा पाएको सम्भावित सङ्कटले विश्व अर्थतन्त्रमा ठूलो मन्दी ल्याउन सक्ने चेतावनी दिनुभएको छ। G20 का अर्थमन्त्रीहरूलाई पठाएको खुला पत्रमा बेलीले एआई कम्पनीको वृद्धि अचानक रोकिएर लगानीकर्ताको विश्वास कमजोर भए त्यसले विश्वव्यापी रूपमा वित्तीय बजारमा ठूलो असर पार्न सक्ने बताउनु भएको छ। उहाँका अनुसार अहिले एआईसँग सम्बन्धित कम्पनीहरूको सेयर मूल्य निकै उच्च छ। त्यसमाथि लगानीकर्ताले ऋण लिएर लगानी गर्ने क्रम बढेको छ भने एआई क्षेत्रमा सीमित ठूलो प्रविधि कम्पनीमा ठूलो मात्रामा पुँजी केन्द्रित भएको छ। यी सबै अवस्था एकैपटक आएमा बजारमा हुने सामान्य गिरावट समेत ठूलो सङ्कटमा परिणत हुन सक्ने उहाँको चेतावनी छ। अब खेल खबर। स्पेनिस ला लिगामा साबिक विजेता बार्सिलोनाले पुनरागमन जित निकालेको छ। गैराती क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई 5-2 गोलले पराजित गरेको हो। खेलको 12 मिनटमा सर्जियो कामेलोले गोल गर्दै रायोलाई अग्रता दिलाएका थिए, तर 19 मिनटमा राफिन्हा र 21 मिनटमा लामिन यमालले गोल गरेपछि बार्सिलोना 2-1 अघि बढ्यो। 51 मिनटमा रायो फ्लोरियन लेजुनले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता 3-1 भयो। 59 मिनटमा कामेलोले दोस्रो गोल गरे पनि 71 मिनटमा राफिना र 90 मिनटमा यमालले गोल गर्दै बार्सिलोनालाई 5-2 जित दिलाएका थिए। जितसँगै 3 खेलबाट 9 अङ्क जोडेको बार्सिलोना शीर्ष स्थानमा पुगेको छ। समान 9 अङ्क रहेको रियल मड्रिड दोस्रो स्थानमा छ। रायो भालेकानो भने 1 अङ्क सहित तालिकाको 18 स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढीको 7 दिन खोज उद्धार र राहत वितरणको काम चल्दै प्रधानमन्त्री दैवी प्रकोप कोषमा झन्डै 5,88,00,00,000 रुपियाँ संकलन। यात्रा र ढुवानी सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालन। चीनसँगको अर्को मुख्य नाका तातो पानी पनि बन्द। दशैं नजिकिँदै गर्दा सम्भावित वस्तु अभावलाई लिएर व्यवसायी थप चिन्तित। एआईले विश्व अर्थतन्त्रमा मन्दी ल्याउन सक्ने इङ्ल्यान्डका गभर्नरको चेतावनी। साइबर आक्रमण र सुरक्षा प्रणालीमा प्रवेश गर्ने प्रयासका लागि तयार रहन सुझाव। र स्पेनिस ला लिगामा बार्सिलोनाको पुनरागमन जित।
2: एनबीएल सर्वसुलभ आवास कर्जा।
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न।
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणि चूड को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाढा,
3: शहर बाट नजिकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्गानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको पाटनमा आज प्रसिद्ध नरसिंह जात्रा मनाइँदैछ। ललितपुरका मल्ल राजा सिद्ध नरसिंहको पालादेखि सुरु भएको मानिने यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ। शान्त स्वभावका नरसिंहको जात्रा उपाकल सायाका नरसिंह शान्त स्वभावका हुन् भने कार्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन्। यो नरसिंह जात्रामा भगवान नरसिंह सँगै लक्ष्मी र सरस्वतीलाई देवीको रूपमा राखिन्छ। विष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ। यो जात्रा पाटनको राजोपाध्याय ब्राह्मण समुदायबाट सञ्चालन गर्ने चलन छ। यो जात्रा करिब 400 वर्ष पुरानो भएको लिखित इतिहास रहेको छ। नरसिंह जात्रा आयोजक प्रत्युष आचार्यले दुःख नाश रोगबाट मुक्त होस् भनेर नरसिंह जात्रा मनाउने गरिएको जानकारी दिनुभएको छ। नरसिंह जात्राको क्रममा बाजागाजा प्रत्यक्ष भजन सहित नरसिंहको देवगणको टोलीले पाटन को गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगल बजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ। भदौ कृष्ण पञ्चमीका दिन आज कोलमती घाट स्नान आज गरिँदैछ। आज काठमाडौँको कागेश्वरी नगरपालिका वडा नम्बर 4 को दाँचीमा कोलमती घाट स्नान गर्ने परम्परा छ। बागमती नदीको तीर वर्णन क्रममा नेपाल महात्म्यको 128 नम्बर अध्यायमा कोलमती तीर्थ र कोलमती घाटका बारेमा वर्णन गरिएको छ। कोललाई बराह भनिने भएकोले श्वेत बाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुकु कुन्द देवकोटाले बताउनु भएको छ। कोलमती बागमतीमा मिसिने घाटलाई कोलमती घाट भनिन्छ। कोलमती र बागमती मिसिने स्नानमा चैलमती मिसिएर त्रिवेणी घाट बनेकाले यो स्थलको महत्त्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ। पशुपति क्षेत्रको जय बागेश्वरी मन्दिर परिसरमा रोपाई जात्रा सम्पन्न भएको छ। सप्ताहव्यापी गाई जात्राको तेस्रो दिन अर्थात् भाद्र कृष्ण तृतीयाका दिन हिजो पशुपति क्षेत्रको जय बागेश्वरी मन्दिर परिसरमा यो जात्रा मनाइएको हो। परम्परागत कृषि जीवनको झल्को पाइने यो जात्रा हेर्न पशुपति क्षेत्रमा सर्वसाधारणको घुइँचो लागेको थियो। आम नागरिकले यस दिन देवपाटन क्षेत्रमा रोपाई गरेको अभिनय गर्दै जात्रा गर्ने गरेका पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोट कचहरी कार्यालयले जानकारी दिएको छ। पशुपति क्षेत्रका भक्कुटोल, जय बागेश्वरी र तिलगङ्गाबाट जात्रा निकालिने गरिन्छ। घोडचढीले पनि जात्रामा रौनकता थप्ने गरेका छन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यात्रा र ढुवानी सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने, बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालन। ललितपुरको पाटनमा आज प्रसिद्ध नरसिंह जात्रा मनाइँदै भदौ कृष्ण पञ्चमीको दिन आज कोलमती घाट स्नान गरिँदै र पशुपति क्षेत्रमा रोपाई जात्रा सम्पन्न। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: 102.5 MHz.
1: नवजात शिशु देखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन.
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ.
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन. फोन 056-518-853, 518-953.

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
3: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
5: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
6: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
7: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर रमेश नेपाली। सम्पर्क 98550 51584, 98651549।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 7073 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन। फोन 0556 4940 4493 580 र 98 550 2640।
3: It's 10 o'clock. अहिले 10 बजे को छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। भोटेको सिबारीबाट भएको क्षति खोजी तथा उद्धार राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रवक्ता जगदीश

स्थापनमा सहयोग पुर्याउने निरन्तर प्रयास अन्तर्गत ल्याइएको हो। करिब 52,000 बाढ़ी पीड़ित जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी पठाइएको यस सहायता सामग्रीभित्र पानी तानेर निष्कासन गर्ने उपकरण, बत्ती, खाद्यान्न तथा बहुउपयोगी त्रिपाल समावेश छन्। विशेष गरी शुद्ध पिउने पानी र अत्यावश्यक सेवाको पहुँचमा कठिनाई झेलिरहेका क्षेत्रका परिवार तथा बालबालिकाको प्राथमिक मानवीय आवश्यकता पूरा गर्न यस सहयोगले ठूलो मदत पुर्याउनेछ। कतारी आन्तरिक सुरक्षा बलसँग सम्बद्ध कतारी इन्टरनेशनल सर्च एण्ड रेस्क्यू ग्रुपले राज सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउन र मैदानमा सञ्चालित मानवीय कार्यमा प्रत्यक्ष सहयोग गरिरहेको छ। विपद र संकटको घड़ीमा प्रभावित देश तथा जनताको पक्षमा उभिने कतारको स्थापित निधिकै निरन्तरताको रूपमा यो सहयोग आएको छ। संकटको सामना गर्नुका साथै प्रभावित समुदायको पुनर्स्थापना र उत्थानशीलता अभिवृद्धिमा योगदान पुर्याउनु अन्तर्राष्ट्रिय सहकार्यको मुख्य ध्येय रहेको विश्वास कतारले लिएको छ। नेपाल कम्युनिष्ट पार्टी बहुमतभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष मण्डलका अध्यक्ष धर्मेन्द्र वास्तोला कञ्चन निष्कासित भएका छन्। पार्टीको केन्द्रीय समितिको विशेष जुम बैठकले संयोजक तथा अध्यक्ष मण्डलका अध्यक्ष कञ्चनलाई बर्खास्त गरेको हो। भदौ 15 गते बसेको केन्द्रीय समितिको विशेष बैठकले वास्तोलालाई अध्यक्ष मण्डलको अध्यक्ष र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। असोज 5 गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। पार्टीद्वारा जारी प्रेस वक्तव्यमा वास्तोलाले स्वेच्छाचारी, सांगठनिक अराजकता र अनैतिक हरकत गरेको आरोप लगाइएको छ। पार्टीको राष्ट्रिय सम्मेलन एकल निर्णयबाट स्थगित गर्न खोजेको, फरक दस्तावेज अस्वीकार गरेको र सैद्धान्तिक वैचारिक बहसबाट पन्चिएको आरोप उनीमाथि लगाइएको छ। लामो समयदेखि उनमा गैर मार्क्सवादी तथा पार्टी अनुशासन उल्लंघनका गतिविधि देखिएको र पार्टीभित्र अल्पमतमा पर्दै आएको दावी समेत गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। एक हप्ता अघि रसुवाको भोटेको सिरदीमा आएको बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जल विद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ। संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग बन्द भएपछि पूर्वी पहाड़ी तथा तराईका जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्गमा सवारी चाप बढ़ने भएको छ। आइतबार बिहान त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर लगायत विभिन्न स्थानमा सड़क कटान भएपछि यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क डिभिजनल भक्तपुरले पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै तराई तथा पूर्वी जिल्लाबाट काठमाडौँ आउने रात्री बस तथा मालवाहक सवारी साधनको चाप बीपी राजमार्गमा बढ़न सक्ने जनाएको छ। त्यस्तै सड़क डिभिजन भक्तपुरका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएपछि पश्चिम तथा पूर्वी क्षेत्रबाट आउने सवारी साधनका कारण कान्ति लोकपथ र त्रिभुवन राजपथमा समेत सवारी चाप बढ़ने बताएका छन्। बोरेगोसीमा आएको बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा 24 जनाको शव भेटिएको छ। बेदुर नगरपालिका 10 स्थित एउटा घरबाट 24 जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन्।

भेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो। सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको 13 शव, पुरुषको 11 र एक बच्चाको शव भेटिएको हो। प्रहरीका अनुसार उक्त भवनको वास्तविक स्वामित्व र त्यहाँ यति ठूलो संख्यामा मानिस कसरी पुगे भन्ने बारे पनि अनुसन्धान भइरहेको छ। शवको पहिचान खुलेको छैन। पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवेणी शिक्षण अस्पतालमा ल्याइएको छ। नेपालमा गत भदौ 10 गते आएको भीषण बाढ़ी र पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण दावी गरेको छ। चीनले नेपालमा निम्तेको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा 12 दिन अघि नै चेतावनी दिएको बताएको छ। बाढ़ी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्व सूचना साझा नगरेको भन्दै चीनको आलोचना भइरहेका बेला बेजिङले आफ्नो बचाउमा यस्तो स्पष्टीकरण दिएको हो। चीनका अनुसार उसको वर्ल्ड मेट्रोलोजिकल सेन्टरले विपत्ति आउनुभन्दा 12 दिन अघि नै नेपाललाई इमेल मार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो। उक्त इमेलमा भारी वर्षा, भूचैरा र आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको चीनको दावी छ। पछिल्लो तथ्याङ्क अनुसार यस विनाशकारी विपत्तिमा परिहालसम्म नेपाल र तिब्बतमा गरी कुल 955 जनाले ज्यान गुमाइसकेका छन्। जसमध्ये नेपालमा मात्र मृत्यु हुनेको संख्या 939 पुगेको छ भने तिब्बतमा 16 जनाको मृत्यु भएको छ। विपत्का कारण बेपत्ता हुनेहरूको संख्या अझै भयावह छ। हालसम्म 3900 भन्दा बढी मानिसहरू सम्पर्कविहीन रहेका छन्, जसले गर्दा मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। पहिरोको जोखिम बढ़ेको भन्दै चीनले नेपाल संघको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ। भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले अर्को मुख्य नाका रसवागढ़ीको टिमुरे बजार, पन्सार र अध्यागमन कार्यालयहरू समेत ध्वस्त बनाएकै बेला चीनले तातोपानी नाका समेत बन्द गरेको हो। लासा स्थित नेपाली महावाणिज्य दूत लक्ष्मी निरौलाले लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चिनिया पक्षले व्यापारिक गतिविधि सुचारू गर्ने सम्भावना नरहेको बताएका छन्। यद्यपि यात्रुहरूको आवत जावत भने जारी रहनेछ। र तातोपानी दुवै नाका ठप्प भएपछि अब नेपालका लागि कोरोला नाका मात्रै एकमात्र व्यापारिक विकल्पका रूपमा बाँकी छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सो लाभली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरगोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरूभन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: FM 93.2 MHz.
1: हर गज, ये वो हर गज,

किनभने म त तिमी यहाँ ससुरालीमा छु भनेर डाउले चुनाएर आउने हो कि डाउले चुनाएर आउने हो यसो गरौँ न छ्यास यहाँ बसेर बात मारौँ न।

0: मौना कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीसै घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मोटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-4394-738 मोबाइल 98550-88002
4: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन भ चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाउ त्यतैतिर
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
9: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रसुवाको भोटेकुसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सोमबार साँझ 6 बजेसम्मको विवरण अनुसार यस विपत्तिमा परि ज्यान गुमाउनेको संख्या 939 पुगेको छ भने 3925 जना अझै सम्पर्कविहीन रहेका छन्। बेपत्ताहरूको यति ठूलो संख्या भए पनि उनीहरूको विस्तृत विवरण सार्वजनिक हुन नसक्दा आफन्तहरू अन्यल र छटपटीमा छन्। विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका कयौं स्थानमा सड़क सम्पर्क विच्छेद गरिदिएको छ। पहुँच मार्ग

क्षतिग्रस्त उपसम सुदी दलको कार्यालयमा बस्नेछ। बैठकमा बुटीकोशी बालीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका विषयमा छलफल हुने जनाइएको छ। बुटीकोशीमा एक बाढ़ी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा 24 जनाको शव भेटिएको छ। बेदुर नगरपालिका 10 स्थित एउटा घरबाट 24 जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताएका छन्। बेत्रावतीमा रहेका व्यक्तिको घरबाट 30 शव निकालिएको हो। सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको 13 शव, पुरूषको 11 र एक बच्चाको शव भेटिएको छ। शवको पहिचान खुलेको छैन। पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवी शिक्षण अस्पतालमा ल्याइएको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नुवाकोटको विदुर नगरपालिका एक स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारी साधन सञ्चालनमा आएसँगै थप सहज भएको छ। भोटेकोसी बाढीले क्षति पुर्याएका सड़क तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद व्यवस्थापन समितिले पहिलो प्राथमिकता राखेर काम अगाडि बढ़ाएको छ। ढुङ्गे बजारको बस्ती र सड़कमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार सड़क सञ्चालन भइसके उक्त क्षेत्रमा सब व्यवस्थापन क्षति पुग्न बाँकी घरको सामग्री संकलन सहित बेत्रावतीसम्म पुग्न सहज भएको छ। त्यस्तै नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण शुरू गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले पुल बगाउनुका साथै सड़कमा क्षति पुर्याएपछि विदुर सहित रसुवासम्मको सड़क यातायात अवरूद्ध भएको छ। त्रिशुली अस्पताल सहित जिल्लाका विभिन्न क्षेत्र र रसुवासम्मको सड़क यातायात यही भदौ 10 गतेदेखि बन्द छ। बाढ़ी प्रभावित क्षेत्र को खोज तथा उद्धार सब व्यवस्थापन र राहत वितरणमा समस्या भएकाले तत्काल आवागमन सहज बनाउन तीन निर्माण थालिएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिएका छन्। नेपाल खानेपानी संस्थानले कर्मचारी पदपूर्तिका लागि आह्वान गरेको 198 पदको विज्ञापन रद्द गरेको छ। संस्थानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरले आज एक सार्वजनिक सूचना जारी गर्दै गत वैशाख 6 गते गोर्खापत्रमा प्रकाशित खुला आन्तरिक र बढ़ुवा प्रतियोगिताका सबै विज्ञापनहरू रद्द गरिएको जानकारी दिएको हो। संस्थानका अनुसार पूर्वाधार विकास मन्त्रालयको गत 32 गतेको पत्र अनुसार साबिकको संस्थान अस्तित्वमा रहने नदेखिएको र सम्बन्धित स्थानीय तहहरूमा हस्तान्तरण प्रक्रिया अघि बढ़ाउनु पर्ने भएकाले विज्ञापन रद्द गर्न निर्देशन प्राप्त भएको थियो। सोही निर्देशन र लोकसेवा आयोगको भदौ 3 गतेको सहमति अनुसार संस्थानको पदपूर्ति समितिको बैठकले विज्ञापन रद्द गर्ने निर्णय गरेको हो। विज्ञापन रद्द भइसके दरखास्त दिएका आवेदकहरूले आफूले बुझाएको परीक्षा दस्तुर फिर्ता पाउने भएका छन्। दस्तुर फिर्ता लिन इच्छुक आवेदकहरूले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र संस्थानको तोकिएको शाखा कार्यालय वा प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा उद्धार राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस विपत्तिमा परि ज्यान गुमाउनेको संख्या 939 पुगेको जनाएको छ भने 3,925 जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। बेपत्ताहरूको यति ठूलो संख्या भए पनि उनीहरूको विस्तृत विवरण सार्वजनिक हुन नसक्दा आफन्तहरू अनियल र छटपटीमा छन्। विनाशकारी बाढ़ीले रसुवा नुवाकोट र धादिङका कयौं स्थानमा सड़क सम्पर्क विच्छेद गरिदिएको छ। पहुँच मार्गहरू भत्किएका कारण कतिपय दुर्गम बस्तीहरूमा राहत पुग्न सकेको छैन। उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि पीड़ितहरूले राज्यको उपस्थिति जमीनमा भन्दा आकाशमा मात्रै सीमित भएको भन्दै आक्रोश पोखिरहेका छन्। भोटेकोसी बाढ़ीका पीड़ितहरू रसुवाको श्रीनाथ

गढ बाहिर आफन्तको उद्धारको प्रतीक्षामा बस्ने गरेका छन्। कतिपय आफन्तहरू विभिन्न हाइड्रोको सुरुङ मार्गमा फसेको भन्दै उनीहरूले छिटो उद्धारको लागि हार गुहार गरिरहेका छन्। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: भाचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: फेसु जस्तो नाम उस्तै काम, एकपटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: स्वदेश FM 93.2 MHz।

0: हेलो आयन, के छ
1: के हो यार सम्राट? यहाँ खाडीमा गर्मी छ के सारी? माडीतिर हाम्रो नेपालमा?
0: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
1: भिडियो अन गर न यार।
0: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
2: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814829230।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
2: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855-63938 र 9855-65542।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धारमा अझै ढिलाइ, सरकारले प्राथमिकता नदिएको परिवारजनको गुनासो, प्रयास भइरहेको सरकारको भनाई। कृत्रिम अभाव र कालो बजारी गर्नेलाई कारवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। सुदूरपश्चिममा गौरा पर्व शुरू, घर घरमा बिरुडा राखी मनाइँदै। पहिरोमा ज्यान गुमाएका तथा बेपत्ताहरूको स्मृतिमा तिब्बतमा शोक सभा, प्रभावित क्षेत्रमा खोजी र राहत वितरणको काम पनि चल्दै। र राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिलाद्वारा बाढी प्रभावितलाई सहयोग। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसी बाढीको सातौं दिन आज पनि खोज उद्धार र राहत वितरणको काम भइरहेको छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइदिए पनि अझै सफलता मिलिसकेको छैन। 500 भन्दा धेरैजना सुरुङमा फँसेको आशंकामा उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हरसम्भव प्रयास भइरहेको बताउनु भएको छ। जलविद्युत आयोजना सुरुङ तथा पावर हाउसमा फँसेका नागरिकको उद्धारमा सरकारले प्राथमिकता नदिएको परिवारजनहरूले गुनासो

0: काठमाडौँ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरूद्ध भएको बहानामा बजारमा कृत्रिम अभाव र कालो बजारी गर्नेलाई कारवाही हुने सरकारले जनाएको छ। बजारमा कृत्रिम अभाव र कालो बजारी गर्न सक्ने आशंकामा सरकारले आजदेखि बजार अनुगमनका लागि थप 10 टोली परिचालन गर्दैछ। खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि थप 10 टोलीलाई बजार अनुगमनका लागि परिचालन गरेको हो। यसअघि नियमित रूपमा बजार अनुगमनमा 6 टोली परिचालित भएकोमा अहिले थप टोली परिचालन गरिएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र निर्धारण गरी टोली परिचालन हुने वहाँको भनाइ छ। बजारमा उपलब्ध वस्तु पुरानै ढुवानी र लागतको भएकाले मूल्य वृद्धि गर्न नपाइने वहाँले स्पष्ट पार्नु भएको छ। वहाँका अनुसार पहिलेकै स्टकलाई नयाँ र बढ़ी मूल्यमा बेचेको पाइएमा तत्काल कारवाही गरिनेछ। पछिल्ला दिनमा सड़क अवरूद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या आएको र यसै मौकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी खाद्यान्न भण्डारण गर्ने प्रवृत्ति पनि देखिएको छ। यसले गर्दा बजारमा कृत्रिम अभाव सृजना हुन सक्ने जोखिम बढ़ेकाले सरकारले अनुगमन तीव्र बनाएको हो। आपूर्ति व्यवस्था र ओहोरदोहोर सहज बनाउन काठमाडौँ हेटौडा सड़कलाई एकतर्फी बनाइएको छ। आजदेखि साना यात्रु वाहक गाड़ीलाई आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको हो। मकवानपुर प्रशासनका अनुसार 14 सीट भन्दा कम क्षमताका गाड़ी भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौँ आउनेछन्। काठमाडौँबाट हेटौडा जाने गाड़ी फर्पिङ फाखेल कुलेखानी भीमफेदी हुँदै सञ्चालन हुनेछन्। मालवाहक तथा ठूला यात्रुवाहक गाड़ीले काठमाडौँ आउँदा त्रिभुवन राजपथ र फर्किदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने खाद्यान्न खाना पकाउने ग्यास चिनी दूध तरकारी लगायतका अत्यावश्यक वस्तु ढुवानी गर्ने गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी नयाँ व्यवस्था मिलाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ आवतजावत गर्ने गाड़ीको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय गाड़ी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुदूरपश्चिममा गौरा पर्व शुरू, काठमाडौँ उपत्यका लगायत 27 जिल्लामा बाढ़ीको जोखिम लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.in

0: एनपी वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056421261, 596617, मोबाइल 98550607768, 98511625594, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारमा अझै ढिलाइ, कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भदौ शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने यो पर्वको पहिलो दिन आज घर घरमा बिरूडा राखेर मनाइँदैछ। आजको दिनलाई बिरूडा पञ्चमी भन्ने गरिन्छ। व्रतालु महिलाले घरमा बिरूडा अर्थात पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको शुरूआत गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिंगार पटार गरी त्यसभित्र पञ्च अन्न मास कलौ गहत गहुँ र गुरुस भिजाएर बिरूडा मनाउने चलन छ। बिरूडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरा देवीको पूजा आजामा बिरूडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरूडा पञ्चमीदेखि गौरा पर्व विधिवत रूपमा शुरू गर्ने चलन छ। बिरूडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरूडा भिजाउने बेलाको फाग गाउने चलन छ। यसरी भिजाएका बिरूडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ। आजकै दिनदेखि ठाउँ ठाउँमा देउडा खेल्ने चलन छ। आज काठमाडौँ उपत्यका लगायत 27 जिल्लामा बाढीको जोखिम रहेको छ। काठमाडौँ उपत्यकासँगै सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, धादिङ, गोर्खा, लमजुङ जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलडुङ्गा, रामेछाप, दोलखा, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि बाढीको जोखिम छ। नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेकोले उच्च सतर्क रहन महाशाखाले आग्रह गरेको छ। एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाव आज सामान्य बढेको छ। आज सुनको भाव तोल्लामा 100 रूपियाँले बढेर 306,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो एकै दिन 3,000 र अस्ति 9,500 रूपियाँले घटेको सुनको भाव आज भने 100 रूपियाँ बढेको हो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएकोमा आज बढेको हो। आज चाँदीको भाव भने 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,780 रूपियाँ कायम रहेको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। दक्षिण पश्चिम चीनको सिचाङ तिब्बत स्वायत्त क्षेत्र अन्तर्गत पर्ने केरुङ काउन्टीमा आज बिहान विशेष शोक सभाको आयोजना गरिएको छ। अघिल्लो हप्ता आएको विनाशकारी लेदो सहितको पहिरोमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो। केरुङ क्षेत्रमा गएको भीषण प्राकृतिक विपत्तिमा नेपाल सहित तिब्बतमा पनि ठूलो संख्यामा मानवीय क्षति हुनुका साथै कैयौं मानिसहरू बेपत्ता भएका थिए। बेपत्ता भएकाहरूको खोजी र प्रभावित क्षेत्रमा राहत कार्य भइरहेको समयमा शोक सभा गरिएको हो। अब खेल खबर। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले बाढ़ी तथा पहिरो प्रभावितका लागि 40,444 रूपियाँ सहयोग गरेकी छिन्। आमाको जन्मदिनको अवसर पारेर अञ्जिलाले आमा र आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम सहयोग गरेकी हुन्। सामाजिक सञ्जाल मार्फत उनले विपत्तिमा परेकालाई आफ्नो सानो प्रयासबाट केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी छिन्। यसअघि ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले 1,20,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। यसैगरी फुटबलर प्रीति राईले 35,000 रूपियाँ तथा पाल वादुकाई कराटेका खेलाड़ी तथा प्रशिक्षक सन्मान गोले तामाङले 55,555 रूपियाँ सहयोग गरेका छन्। बाढ़ी तथा पहिरोबाट प्रभावित नागरिकको राहतका लागि विभिन्न खेलाड़ी तथा खेल सम्बद्ध व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारमा अझै ढिलाइ, सरकारले प्राथमिकता नदिएको परिवारजनको गुनासो, प्रयास भइरहेको सरकारको भनाई। कृत्रिम अभाव र कालो बजारी गर्नेलाई कारवाही हुने, आपूर्ति सहज बनाउन हेटौँडा काठमाडौँ आउँदा जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने। सुदूरपश्चिममा गौरा पर्व शुरू, घर घरमा बिरुडा राखी मनाइँदै। पहिरोमा ज्यान गुमाएका तथा बेपत्ताको स्मृतिमा तिब्बतमा शोक सभा, प्रभावित क्षेत्रमा खोजी र राहत वितरणको काम पनि चल्दै। र राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिलाद्वारा बाढ़ी प्रभावितलाई सहयोग। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
5: सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
6: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: कृषि मन्त्र नार्क सँग।
9: मध्य पहाडमा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं।

0: सीधा खुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
3: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-333 493-555

0: this FM 93.2 megahertz.
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर।
4: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
6: यो माइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7071 र 0855 7073 5853
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4943 4440 4395 5880 र 98 550 26 440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेको शिवबाड़ीले बगाएका मध्ये अहिलेसम्म 987 जनाको शव फेला परेको छ। आज बिहान 9 बजे प्राधिकरणले दिएको जानकारी अनुसार अझै 3916 जना बेपत्ता छन् र अझै पनि बेपत्ता कति छन् भन्ने बारेमा यकिन गर्न नसकिएको अवस्था रहेको छ। अहिले पनि विभिन्न शवहरू भेटिएका छन्। रसुवाको भोटेको सिमाएको बाढीपछि सम्पर्कविहीन हुनुभएका भन्सार अधिकृत नकुल शर्माको शव गोरखाको तिर्सुली नदी किनारामा भेटिएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले शव गोरखातर्फको नदी तटीय क्षेत्रमा फेला परेको जानकारी दिनुभयो। हुम्ला ताजाकोट गाउँपालिका दुईका स्थानीय शर्मा पोस्टमार्टमपछि परिवारले बुझेका छन् र गोरखातर्फ 65 जनाको शव भेटिएको छ। रसुवाको टिमुर स्थित भन्सार कार्यालयका अधिकृत गोरखामा मृत भेटिएका हुन्। रसुवाको भोटेको सिमाएको बाढीपछि सम्पर्कविहीन भएका अधिकृत नकुल शर्माको शव गोरखामा आज भेटिएको हो र पोस्टमार्टमपछि परिवारले शव बुझेको बताइएको छ। दक्षिण कोरियाले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न 44 सदस्यीय विपद उद्धार टोली पठाउने भएको छ। कोरियाली उद्धार टोलीले बाढ़ीपछि सम्पर्कविहीन भएका 9 जना दक्षिण कोरियाली नागरिकको खोजीलाई समेत प्राथमिकता दिनेछ। नेपाल सरकारले औपचारिक रूपमा सहयोगका लागि आग्रह गरेपछि दक्षिण कोरियाले विपद उद्धार टोली पठाउन लागेको हो। दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार सरकारको निर्णयपछि कोरिया डिजास्टर रिलीफ टीम नेपाल आउने निर्णय गरेको थियो। विदेशमा हुने ठूला विपदका बेला दक्षिण कोरियाको आपतकालीन राहत तथा उद्धार समन्वय गर्ने सरकारी निकाय र सम्बन्धित निजी क्षेत्रका संस्थाहरू सम्मिलित सार्वजनिक निजी ओभरसिज इमर्जेन्सी रिलीफ काउन्सिलको निर्णयपछि उक्त टोली रसुवामा परिचालन भइसकेको छ। दक्षिण कोरियाले भदौ 10 गते नेपालमा आएको विनाशकारी बाढीपछि निर्णय गर्दै उद्धारमा दक्ष उद्धार टोली पठाउने निर्णय गरेको थियो। प्रतिनिधि सभाको बैठक भोलिका लागि आह्वान हुने भएको छ। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकले यस्तो निर्णय गरेको हो। साथै भोलिको बैठकमा महाविपत्तिबारे सभामुख डोल प्रसाद अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ, जसमाथि सबै दलका नेताले बोल्ने

दिङमा 55, गोर्खामा 65, तनहुँमा 38, नवलप्रासी पूर्वमा 216, नवलप्रासी पश्चिममा 170 र चितवनमा 321 जनाको शव फेला परेको छ।

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनि बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं IME
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आकी खबर नुवाकोटको बेतुर नगरपालिका 10 मा पर्ने बेत्रावती स्थित एउटै घर भित्रबाट 24 वटा शव निकालिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तर गया मिनीमार्ट भएको घरबाट 24 वटा शव निकालिएको हो। हाम्रो क्षमताले भ्याएसम्म खोजेर 24 वटा शव निकालेका छौं, अरू ठाउँमा अझै खोज्न बाँकी छ, एसपी रेग्मीले भन्नुभएको छ। निकालेका शवको मुसुल्का गरेर पहिचान गर्ने काम भइरहेको उहाँको भनाइ छ। अहिलेसम्म शवको शनाखत हुन सकेको छैन। मुचुल्काको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिविशेक्षण अस्पताल महाराजगंज पठाइनेछ। दस पदौमा रसुवाको भोटेको सिउँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा हराइरहेका तथा सम्पर्कविन मध्ये ठूलो संख्यामा अझै उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानको तथ्याङ्क अनुसार अझै पनि 11 जलविद्युत आयोजनाबाट 894 जना सम्पर्कविन छन्। सबैभन्दा ठूलो संख्या रसुवा स्थित माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा सम्पर्कविन छन्। 216 मेगावाटको निर्माणाधीन आयोजनामा 573 जना अझै हराइरहेका छन्। सोमबार 3 जनाको उद्धार भए पनि अरू ठूलो संख्या सम्पर्कमा आउन सकेको छैन। आयोजनामा हराइरहेका मध्ये करिब 300 जना सुरुङभित्र काम गर्ने कामदार रहेको बताइएको छ। उनीहरू बाढ़ी आएको समयमा सुरुङभित्र काम गरिरहेका थिए वा सुरुङ प्रवेश गर्न बाँकी थिए भन्ने यकिन हुन सकेको छैन। बाढ़ी आएको दिन आयोजनामा करिब 1,400 जनाले काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ। माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाहरूको उद्धारका लागि सोमबार पनि प्रयास जारी रह्यो। 60 मेगावटको आयोजनाको सुरुङमा उद्धार टोलीले 24 घण्टा काम गरे पनि अहिलेसम्म भित्र फँसेकालाई उद्धार गर्न सकिरहेको छैन। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
7: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5569-6053, 98-5570-0061 र 98-5570-0053।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5853।

नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नुवाकोटको बिदुर नगरपालिका 10 पर्ने बेत्रावती स्थित एउटै घरभित्रबाट 24 शव निकालिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तर गया मिनीमार्ट भएको घरबाट 24 शव निकालिएको हो। हाम्रो क्षमताले ब्याएसम्म खोजेर 24 शव निकालेका छौं, अरू ठाउँमा खोज्न बाँकी छ। एसपी रेग्मीको भनाइ छ, निकालिएका शवको मुसुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। 10 भदौमा रसुवाको भोटेको सिंह हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेको सिंह बाढ़ीले बगाएका मध्ये अहिलेसम्म 987 जनाको शव फेला परेको छ। आज बिहान 9 बजेसम्मको विवरण अनुसार अझै 3916 जना बेपत्ता छन्। रसुवा स्थित भोटेकोशीमा 81 आएको भीषण बाढ़ीबाट ज्यान गुमाएकाहरूमध्ये 46 शवको व्यवस्थापन मध्यराती गोकर्णको जंगलमा गरिएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार सोमबार साँझ पखबाट पानी परेकाले मंगलबार राति 2 बजीतिर शव व्यवस्थापनको काम भएको हो। जमिन मुनि शव व्यवस्थापन गर्ने निर्णय भएपछि मंगलबार राति 2 बजे 46 शवको व्यवस्थापन गरिएको एसएसपी घिमिरेको भनाइ छ। बाँकी शवको व्यवस्थापन बारे अहिले छलफल भइरहेको छ। यस्तै भोटेकोशी बाढ़ीमा मृत्यु भएका मध्ये पोखरा लगेका 78 शवको मंगलबार व्यवस्थापन गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति कास्कीले शवलाई जमिन मुनि व्यवस्थापन गरेको हो। पोस्टमार्टम तथा डीएनए संकलन सहित पहिचानका लागि आवश्यक पर्ने सम्पूर्ण शवहरू सुरक्षित राखिएपछि पहिचान नभएका शवहरू सामूहिक रूपमा व्यवस्थापन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले जानकारी दिनुभएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा हराइरहेका तथा सम्पर्कविन मध्ये ठूलो संख्यामा अझै पनि उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इप्यानको तथ्याङ्क अनुसार अझै पनि 11 जलविद्युत आयोजनाबाट 894 जना सम्पर्कविन छन्। सबैभन्दा ठूलो संख्या रसुवा स्थित माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा सम्पर्कविन छन्। 216 मेगावाटको निर्माणाधीन आयोजनामा 573 जना अझै हराइरहेका छन्। सोमबार 3 जनाको उद्धार गरिए पनि अझै ठूलो संख्यामा सम्पर्कमा आउन सकेका छैनन्। माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि हिजो पनि प्रयास जारी रह्यो। 60 मेगावाटको आयोजनाको सुरुङमा उद्धार टोलीले 24 घण्टा काम गरे पनि अहिलेसम्म भित्र फँसेकालाई उद्धार गर्न सकेको छैन। यस्तै माथिल्लो त्रिशुली 3B आयोजनामा पनि आइतबारदेखि हराइरहेको खोजी कार्य जारी छ। नुवाकोटका प्रभावित आयोजनामा 24 मेगावाटको त्रिशुली जलविद्युत आयोजनाबाट 1 जना, 14.1 मेगावाटको देवीघाटबाट 1 जना, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A 42 जना, 37 मेगावाटको माथिल्लो त्रिशुली 3B 198 जना र 15.6

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भटेको सिन्धीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन 21 दिनभित्र प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ। कार्यदलले प्रभावित क्षेत्रका सड़क पुल खानेपानी पुनर्वास सोलंगे पुल भग्न अवशेष व्यवस्थापन संचार तथा स्वास्थ्य लगायत क्षेत्रमा आवश्यक कामको पहिचान समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। नेपाल भौगर्भिक समाजले भदौ 10 गते बुधबार बिहान रसुवाको भटेको सीमा आएको बाढीपछि त्रिशुली नदीको अवस्था र बाढीले पारेको प्रभावबारे स्थलगत अध्ययन गरेको छ। अध्यक्ष भास्कर खतिवडा सहितको प्राविधिक टोलीले नुवाकोटको देवीकाटदेखि धादिङको कृष्णभेटसम्मको बाढी प्रभावित क्षेत्रमा अध्ययन गरेको हो। टोलीको प्रारम्भिक प्राविधिक अध्ययनमा त्रिशुली नदीले आफ्नो बाढीको बगरभित्र बहावको दिशा उल्लेख्य रूपमा परिवर्तन गरेको पाइएको छ। बाढी अघि रहेको नदीको भौगोलिक तथा भू आकृतिक संरचना कतिपय स्थानमा स्पष्ट रूपमा पहिचान गर्न नसकिने अवस्थामा पुगेको र नयाँ ठाउँमा गेग्रान तथा माटो थुप्रिएको टोलीको निष्कर्ष छ। कोटको विदुर नगरपालिका 1 र 9 नम्बर ओडामा आउजाउ गर्न त्रिशुली नदीमा तुइन चढ़ान गरिएको छ। 10 पदौमा बटेको सी नदीमा आएको विनाशकारी बाढीसँगै यी दुवै ओडाबीचको सम्पर्क टुटेको थियो। सर्वसाधारण नागरिक आउजाउ गर्न सहज होस् भने मंगलबार बिहान तुइन चढ़ान भएको हो। तुइन चढ़ान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारीपारी आउजाउ गरिरहेका छन्। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
3: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0656 4935 80, मोबाइल 98550 26440।
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959, 98550 60 359 र 98550 67 359।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 858 5 58 953।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोसीको बाढीपछि वीर पहरा र सुरुङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै, सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर 10 मा एउटै घरबाट 24 वटा शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खरेलले विपद बारे विशेष प्रस्ताव पेश गर्ने, राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीर पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। चिपको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ़्यो। लगातार 3रो महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले 7 जना खेलाड़ीलाई टेस्ट टोलीबाट हटायो। नेपाल खबरमा अब पूरा खबर। गएको बुधबार 81 भेलबाड़ी सहित उर्लिएको भोटेकोसीले जनधनको क्षति गरेको छ। हिमाली जलाधार क्षेत्रबाट उर्लिएर आएको भोटेकोसी नदीले आफ्नो प्राकृतिक धार मात्र बदलेको छैन, पुस्तौंदेखि जोड़ेको मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। भोटेकोसी बाढ़ीको आज 1 हप्ता भइसकेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोसीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 987 जनाको शव भेटिएको छ। 3,916 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 11,814 जनाको उद्धार गरिएको छ। उत्तरी सीमा रसुवागढ़ी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता वीर पहरा र भोटेकोसीको डिलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढ़ीबाट प्रभावितका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाड़ी सड़कको अवस्थाका कारण बीच बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिका कोडा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाड़ीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढ़ीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी कुडिरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन, यसले गर्दा प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 वटा शव निकालेको छ। भोटेकोसी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो, त्यसपछि उत्तर गया मिनीमार्ट रहेको घरमा प्रवेश गरेपछि थप शव हुन सक्ने आशंकामा खोजी गर्दा अन्य 23 वटा शव भेटिएका नेपाल प्रहरीले जनाएको छ। ती शव मध्ये 1 बालिका, 11 पुरूष र 12 महिला रहेको छ। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। नेपाली सेनाले विभिन्न सुरुङमा खोजी कार्य गरिरहेको जनाएको छ। सेनाका अनुसार चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी झण्डे 50 मिटर भित्रसम्म पुगी खोजी कार्य गरेको छ। त्यस्तै लाङटाङ हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र झण्डे 150 मिटरसम्म प्रवेश गरी खोज तथा उद्धार कार्य भइरहेको छ। माथिल्लो तिर्चुली 1 हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको झण्डे 200 मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको नेपाली सेनाले जनाएको छ। तिर्चुली 3A टनेल हेड फेरा परेको र अक्सिजन दिने काम भएको छ। त्रिशुली 3B मा पनि विज्ञ सहितको टोलीले टनेलमा प्रवेश गर्नका लागि प्रवेशद्वार पत्ता

शोक सन्तप्त परिवारजन आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गराएको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा सब व्यवस्थापन गर्न भनिएको छ। साथै भोटेकोशी बाढ़ीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय नभएको भन्दै ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही 23 गते दिउँसो सभा 1 बजे बस्नेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातो पानी पारिरहेको झ्याङमो पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृत तुल बहादुर पाण्डेलाई इमेल मार्फत झ्याङमो पोर्ट अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयको लागि पोर्ट बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झाङमो पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आगमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। रसुवागढी नाका बाढीले बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। मुख्य पर्व दशैं र तिहार नजिकै आएको अवस्थामा ठूलो असर पार्ने व्यवसायको भनाइ छ। झाङमो पोर्ट बन्द गरिएपछि नेपालभित्र नै मालवाहक कन्टेनर न्यालम्मै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरुद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोसीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको भाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध छ। सड़क विभागले अवरुद्ध सड़क 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। पहिरोले कटान गरेको सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो। उहाँले अवरुद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढेको समेत जानकारी दिनुभयो। सड़क विभागका भूप्राविधिक विज्ञ मधुसूदन आचार्यले तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना छ। 3-4 मेसिन परिचालन गरी काम गर्दा कम्तीमा 2 हप्तामा कृष्णवीर क्षेत्रको सड़क सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो। अब विदेशको

0: खबर विश्व बजारमा सेमिकन्डक्टरको मागमा भएको वृद्धिका कारण गएको अगस्त महिनामा दक्षिण कोरियाको निर्यात 68.7% बढेको छ। व्यापार उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्तमा दक्षिण कोरियाको निर्यात बढेर 98.25 अर्ब अमेरिकी डलर अर्थात 14.93 अर्ब रूपियाँ पुगेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। यो सँगै लगातार तेस्रो महिना दक्षिण कोरियाको मासिक निर्यात 90 अर्ब भन्दा माथि रहेको छ। यस अवधिमा दैनिक औसत निर्यात 72.5% बढेर 4.47 अर्ब डलर पुगेको छ। दैनिक औसत निर्यात लगातार चौथो महिना 4 अर्ब डलर भन्दा माथि कायम रहेको छ। अगस्त महिनामा दक्षिण कोरियाको आयात 22.5% बढेर 63.51 अर्ब डलर पुगेको छ। दक्षिण कोरियाका 20 प्रमुख निर्यात वस्तुमध्ये 14 वटाको निर्यात बढेको छ। तीमध्ये सेमिकन्डक्टरको निर्यात सबैभन्दा धेरै 209% वृद्धि भई 46.65 अर्ब डलर पुगेको छ। यो सेमिकन्डक्टर निर्यातको अहिलेसम्मकै उच्च स्तर हो। सेमिकन्डक्टरको निर्यात लगातार 3 महिना 40 अर्ब डलर भन्दा माथि रहेको छ। विश्वका ठूला प्रविधि कम्पनीहरू गुगल र अमेजन लगायतले कृत्रिम बुद्धिमत्ता अर्थात एआई पूर्वाधारमा लगानी विस्तार गरिरहेकोले मेमोरी चिपको मूल्य बढ्दा निर्यात वृद्धिमा योगदान पुर्याएको त्यहाँको मन्त्रालयले जनाएको छ। अब खेल खबर। लर्ड्समा घरेलु टोली इङ्ल्याण्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले टोलीबाट 7 जना खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पीसीबीले मोहम्मद रिजवान, इमाम उल हक, सलमान आगा, अली उस्मान, आमिर जमाल, उबैस जफर र खुरमर शहजादलाई टेस्ट टोलीबाट हटाएको जनाएको छ। यी 7 जना खेलाडीको सट्टामा साइम अब्युब, अब्दुल्लाह फजल, अराफत मिन्सास, इमरान जुनियर, साद बेग, इमरान रन्दवा र रजाउल्लाहलाई टोलीमा समावेश गरिएको छ। यसैबीच पीसीबीले मुख्य प्रशिक्षक सरफराज अहमद र बलिङ प्रशिक्षक उमर गुलले आफ्नो पदबाट राजीनामा दिने पनि जनाएको छ। माइक हेसनले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् भने एससी नोपकेले बलिङ प्रशिक्षकको भूमिका सम्हाल्नेछन्। लर्ड्समा भएको टेस्टमा पाकिस्तानले 194 रनले हार बेहोरेपछि ओपनर ब्याटर इमाम ओकहल र अन्य खेलाडीहरूको आलोचना भइरहेको छ। चारबन्जेङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढीपछि भीर पहरा र सुरुङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर 10 मा एउटै घरबाट 24 वटा शव निकालियो। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान। सभामुख खरियालले विपदबारे विशेष प्रस्ताव पेश गर्ने, राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूको माग। तातो पानी पारिरहेको झाङमो पोर्ट अनिश्चितकालको लागि बन्द। कृष्णवीरको पहिरो अवरुद्ध, पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। चिपको कीर्तिमानी मागका कारण अघिल्लो महिना दक्षिण कोरियाको निर्यात बढ्यो। लगातार तेस्रो महिना मासिक निर्यात 90 अर्ब डलर भन्दा माथि। र पाकिस्तानले 7 जना खेलाडीलाई टेस्ट टोलीबाट हटायो।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीबाट ज्यान गुमाएका मध्ये 46 शव गैराती काठमाडौँको गोकर्णको जंगलमा व्यवस्थापन गरिएको छ। शव व्यवस्थापन गर्नु अघि पहिचान नखुलेका शवको डीएनए नमूना संकलन, फिंगर प्रिन्ट र फोटो लिइएको छ। भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट पोस्टमार्टमका लागि त्रिवेश शिक्षण अस्पताल महाराजगंजमा 114 शव ल्याइएकोमा 13 पहिचान खुलेको थियो। पहिचान हुन नसकेका 46 शव गोकर्णको जंगलमा व्यवस्थापन गरिएको हो। बाँकी शवको व्यवस्थापन बारे पनि छलफल भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। ललितपुरको पाटनमा आज प्रसिद्ध नरसिंह जात्रा मनाइँदैछ। ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि शुरू भएको मानिने यो जात्रा हरेक वर्ष भदौ कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ। शान्त स्वभावका नरसिंहको जात्रा उपकलंक सायका नरसिंह शान्त स्वभावका हुन् भन्ने कार्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन्। यो नरसिंह जात्रामा भगवान नरसिंहसँगै लक्ष्मी र सरस्वतीलाई देवीको रूपमा राखिन्छ। विष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ। यो जात्रा पाटनका राजोपाध्याय ब्राह्मण समुदायबाट सञ्चालन गर्ने चलन छ। यो जात्रा झण्डै 400 वर्ष पुरानो भएको लिखित इतिहास रहेको छ। नरसिंह जात्रा आयोजक गुठीका प्रत्युष आचार्यका अनुसार नरसिंह जात्रा दुःख नाश रोगबाट मुक्त होस् भनेर मनाउने गरिन्छ। नरसिंह जात्राको क्रममा बाजागाजा प्रत्यक्ष भजन सहित नरसिंहको देवगणको टोलीले पाटनको गाभहाल, पिम्बहाल, मंगलामुखी, कोबहाल, मंगल बजार, सुन्दारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ। र वैदेशिक रोजगारीमा इराक पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 5 घर भई अहिले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका 4 बस्ने 55 वर्षीय सञ्चमाया तामाङ रहेकी छन्। सञ्चमायाले इराक पठाइदिने भन्दै 3 जनाबाट 10 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशीको बाढ़ीपछि भीर पहरा र सुरुङ लगायतका क्षेत्रमा आज पनि खोजी तथा उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। नुवाकोटको विदुर 10मा एउटै घरबाट 24 शव निकालियो। काठमाडौँ ल्याइएका 114 मध्ये 13 शव शनाखत। गोकर्णको जंगलमा 46 व्यवस्थापन। र ललितपुरको पाटनमा आज प्रसिद्ध नरसिंह जात्रा मनाइँदै अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.5

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। 10 गतेको भोटेको शिवबाडीले छेद विच्छेद भएका जलविद्युत परियोजनामा फँसेकाहरूको उद्धारका लागि आज पनि खोजी कार्य जारी छ। नेपाली सेनासहित भारत, चीन र दक्षिण कोरियाबाट आएका टोली खटिएका छन्। आज दिउँसोसम्म चिलिमी हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब 50 मिटरभित्रसम्म पुगी खोजी सेनाले जनाएको छ। यस्तै लाङटाङ हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब 150 मिटरसम्म प्रवेश गरी खोज तथा उद्धारको काम अगाडि बढ़ाएको छ। अपर त्रिशुली एक हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको करिब 200 मिटरसम्म प्रवेश गरी खोजीको काम गरिरहेको छ। त्रिशुली 3A टनेल हेड फेला परेको र कम प्रेसरबाट हावा दिने काम भइरहेको छ। टनेलभित्रको पानी निकाल्ने काम भइरहेको छ। 3 एक्जावेटर प्रयोग गरी पछाडितर्फ रहेको वैकल्पिक मार्ग करिब 15 मिटर खोलिएको सेनाले जनाएको छ र ब्रेकरबाट टनेलभित्र छिर्ने स्थान बनाउन ढुङ्गा फुटाउने काम भइरहेको छ। त्रिशुली 3B पनि विज्ञ सहितको फौज खटिएर टनेलमा प्रवेश गर्नका लागि प्रवेशद्वार पत्ता लगाई भित्र एक्जावेटर प्रयोग गरेर खन्ने काम भइरहेको छ। बाढीपछि उद्धारको क्रममा जलविद्युत आयोजनाबाट 279 जनाको उद्धार भएको छ, जसमध्ये रसुवागढ़ीबाट 2, माथिल्लो त्रिशुली 1 33, माथिल्लो त्रिशुली 3 221, माथिल्लो त्रिशुली 3B 2, मैलुङबाट 9, नुवाकोटबाट सौर्य विद्युत आयोजनाबाट 4, त्रिशुली जलविद्युत आयोजनाबाट 3 र देवघाट जलविद्युतबाट 5 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। हालसम्म रसुवा बाढ़ीका कारण मृत्यु भएका 1058 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसो 2 1058 जनाको शव फेला परेको हो, जसमा 30 जना बालक, 35 बालिका, 232 महिला, 371 पुरूष र 290 आंशिक अंग भएका शव फेला परेको प्रहरीले जनाएको छ। जसमध्ये 972 शवलाई जाँच मुचुल्का भइरहेको प्रहरीले जनाएको छ। 58 जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको र पहिचान नखुलेका 684 जनाको शव जमिन मुनि व्यवस्थापन गरेको प्रहरीले जनाएको छ। यस्तै प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म 4606 जना सम्पर्कविहीन छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा राष्ट्रिय सभाका सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत पारित गरेको हो। भदौ 10 गतेको रसुवाको भटेको सीमा विनाशकारी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएको छ। उक्त बाढ़ीमा परेर ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। सांसदहरूले रसुवामा गएको विनाशकारी बाढ़ीपछिको अवस्थाबारे सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाल बहुगर्भिक समाजले भदौ 10 गते बिहान रसुवाको भटेको सीमा आएको बाढ़ीपछि त्रिशुली नदीको अवस्था र बाढ़ीले पारेको प्रभावबारे स्थलगत अध्ययन गरेको छ। अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले नुवाकोटको देवीघाटदेखि धादिङको कृष्णवीरसम्मको बाढ़ी प्रभावित क्षेत्रमा अध्ययन गरेको हो। टोलीको प्रारम्भिक प्राविधिक अध्ययनमा त्रिशुली नदीले आफ्नो बाढ़ीको बगरभित्र बहावको दिशा उल्लेख्य रूपमा परिवर्तन गरेको अध्ययनमा जनाइएको छ। बाढ़ी अघि रहेको नदीको भौगोलिक तथा भू आकृतिक संरचना कतिपय स्थानमा स्पष्ट रूपमा पहिचान गर्न नसकिने अवस्थामा पुगेको र नयाँ ठाउँमा गेग्रान तथा माटो थुप्रिएको टोलीको निष्कर्ष छ।

लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात प्रभाव क्षेत्र वा खाडल ओरपर रहेका हिमचट्टानहरू अझै पनि भत्कने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्ताउन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चिनिया संचार माध्यम सीसीटीभी न्यूजले मन्त्रालयलाई उद्धृत गर्दै आज यस्तो रिपोर्ट सार्वजनिक गरेको छ। सीसीटीभीका अनुसार दक्षिण पश्चिम चीनको शिजाङ तिब्बत स्वायत्त क्षेत्रको गिङरुङ केरुङ काउन्टीमा आएको लेदोसहितको बाढ़ीको विपदसँग जोड़िएका सम्पूर्ण जोखिमको निरन्तर मूल्यांकन गर्न मन्त्रालयले परामर्श तथा अनुगमनलाई निरन्तरता दिइरहेको छ। रिमोट सेन्सिङ तस्विरको हालै गरिएको तुलनात्मक विश्लेषण अनुसार गिरियोङ स्याङपो नदी बेसिनमा यसअघि पहिचान गरिएका 14 हिमतालहरूको जलसत क्षेत्रमा पनि कुनै उल्लेखनीय परिवर्तन भएको छैन। ती तालमा समग्रमा स्थिर अवस्थामै छन्। मंगलबार बिहान नेपाली समयअनुसार बिहान 5:45 बजे खिचिएको ड्रोन तस्विरका आधारमा नेपालको छोचेन खोला स्थित इम्प्याक्ट क्रेटरमा जम्मा भएको पानी धेरैजसो बगेर निकास भइसकेको छ र तल्लो तटीय क्षेत्रमा नदीको बाव सामान्य रहेको छ। यद्यपि उक्त क्रेटर वरपर अझै पनि हिम नदी वा हिमखण्ड भत्कने जोखिम कायम रहेको रिपोर्टमा उल्लेख गरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर पैह्रोले अवरूद्ध बनाएको सड़क सञ्चालनमा ल्याउन अझै कम्तीमा 15 दिन लाग्ने भएको छ। भोटेकोसीमा आएको बाढ़ीका कारण त्रिशुली नदीमा पानीको बाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध भएको छ। सड़क विभागले अवरूद्ध सड़क 15 दिनभित्र सञ्चालन गर्ने गरी तयारी गरेको जनाएको छ। विभागले प्राविधिक तथा भौगर्भिक विज्ञ सहितको टोली कृष्णवीरमा परिचालन गरेको छ। पैह्रोले कटान गरेको सड़कको स्थलगत अनुगमनपछि सड़क विभागका सहसचिव चुडा राज ढकालले बाढ़ीका कारण ठूलो बहावका कारण सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भूभागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो। राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल सुचारू गर्ने गरी काम अघि बढ़ाइने उहाँको भनाइ छ। विज्ञहरूको टोलीबाट प्राविधिक राय लिएर सम्भव भएसम्म 10 देखि 15 दिनसम्म राजमार्ग खुलाउने प्रयास गर्ने उहाँको भनाइ छ। भदौ 10 गतेको भोटेकोसी बाढ़ीले छेदविच्छेद बनाएका जलविद्युत परियोजनामा फँसेकाको उद्धारका लागि आज पनि खोजी कार्य जारी छ। नेपाली सेनासहित भारत चीन र दक्षिण कोरियाबाट आएका टोली खटिएका छन्। आज दिउँसोसम्म चिलिमी हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र प्रवेश गरी करिब 50 मिटरभित्रसम्म पुगी खोजी कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ। यस्तै लाङटाङ हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब 150 मिटरसम्म प्रवेश गरी खोज तथा उद्धारको काम जारी राखेको छ। अपर त्रिशुली 1 हाइड्रोमा विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले टनेलको करिब 200 मिटरसम्म प्रवेश गरी खोजीको काम गरिरहेको सेनाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नुवाकोटको बितुर नगरपालिका 1 र 9 नम्बर ओडामा आउजाउ गर्न त्रिशुली नदीमा तुइन जडान गरिएको छ। भदौ 10 भोटे कोशी नदीमा आएको विनाशकारी बाढीसँगै यी दुवै ओडा बीचको सम्पर्क टुटेको थियो। सर्वसाधारण नागरिक आउजाउ गर्न सहज होस् भने मंगलबार बिहान तुइन जडान गरिएको हो। तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारी आउजाउ गरिरहेका छन्। पैह्रोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरूद्ध भएको छ। अविरल वर्षापछि कालीगण्डकी गाउँपालिका 2 राक्षेमा पैह्रो खस्ता आज बिहानैदेखि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। कालीगण्डकी करिडोर तर्फ प्रहरी चौकी पूर्ति घाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभएको छ। सड़क विभाग सम्बन्धित स्थानीय तह सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी पैह्रो पछ्याउने काम भइरहेको छ। यस्तै मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी दरबार गाउँपालिका 3 घुम्तीमा सड़क माथिबाट पैह्रो खसेपछि सड़क अवरूद्ध भएको थियो। सो सड़क पनि अहिले सञ्चालनमा आएको छ। अवस्त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293230।
2: हेलो आयन, के छ?
3: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
2: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
0: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656010 40 र 98452028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।

अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख कति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98-426-43-211 98-142-076-04 र 98-550-58-369
5: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
6: अत्याधुनिक अपरेशन थिएटर ICU ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
5: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ECG युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
6: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले देलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भुटे कोसेको बाढीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो, 3916 जना अझै सम्पर्कविहीन। खोजी र उद्धार चल्दै, सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या।
0: राजसभाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने।
1: कृष्ण भीर पहिरोले अवरुद्ध, पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। बजार अनुगमनका लागि विभिन्न 16 टोली परिचालन। कृत्रिम अभाव र कालोबजारी रोक्ने तथा अत्यावश्यक वस्तु सहज बनाउने उद्देश्य।
2: तराईमा भएको चिज पहाडमा उपत्यकामा सजिलै आउने गरी मिलाउँछौ, त्यसैले आत्तिहाल्नु पर्ने, अहिले नै सञ्चय गर्नुपर्ने, भोलि खुल्दैन कि भनेर मान्नु पर्ने अवस्था होइन। हामीले यसलाई अझै सजिलो गराउँदै अगाडि बढाउँछौ।
0: अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। 17 तेल क्षेत्रको सञ्चालनका लागि अमेरिकी निजी कम्पनीलाई 100 वर्षको अनुमति।
1: र दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक मोरेनोलाई अन्तरिम प्रशिक्षक नियुक्त गर्यो। कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
3: फोन 056421261, 596617, मोबाइल 98550607068, 98511625994, 98510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआई बाट सुरु गरौं।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
3: फोन 056494333, 493555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न 8 जिल्लामा 1000 भन्दा धेरै शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोरखामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 300 21 वटा शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। त्यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य आज 7 दिन पनि चलिरहेको छ। यस्तै परराष्ट्र मन्त्रालयका अनुसार भोटेकोशी बाढ़ीबाट प्रभावित 11,800 भन्दा धेरै व्यक्तिको उद्धार हुँदा 324 जना विदेशी नागरिक रहेका छन्। सम्पर्कविहीन झण्डै 4,000 व्यक्ति मध्ये 39 देशका 590 जना विदेशी नागरिक रहेका आज भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुङमा फँसेकाहरूको खोज तथा उद्धार

0: को मानव बस्तीको भूगोल नै खण्डहर अवस्थामा पुर्याएको छ। उत्तरी सीमा रसुवागढी नाकासम्मको सम्पूर्ण यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सुरक्षाकर्मी र उद्धारकर्ता भीर पहरा र भोटेकोसेको डीलमा उभिएर क्षतिको आकलन र अन्य व्यवस्थापनमा खटिरहेका छन्। यसैबीच बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका कतिपय गाडी सड़कको अवस्थाका कारण बीच बाटोमै रोकिएका छन्। रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नम्बर 3 सड़क क्षेत्रमा राहत सामग्री बोकेका गाडीको लामो जाम लाग्ने गरेको छ। मुख्य सड़क बाढीले बगाउँदा वैकल्पिक सड़कबाट गाड़ी घुडिरहेका छन्। वैकल्पिक सड़क पनि यात्राका लागि सहज छैन। यसले गर्दा प्रभावित क्षेत्रहरूमा सम्पर्क कायम गर्न र समयमै राहत सामग्री उपलब्ध गराउन समस्या भइरहेको छ।
1: नुवाकोटको विदुर नगरपालिका 10 बेत्रावतीमा एउटै घरबाट नेपाल प्रहरीले 24 शव निकालेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका लागि खटिएको प्रहरी टोलीले बच्चुराम अवस्थीको घरबाट 30 शव निकालेको हो। शुरूमा ड्रोन क्यामेरामा एउटा शव देखिएको थियो। त्यसपछि उत्तर गया मिनी मार्ट रहेको घरमा प्रवेश गरेपछि थप शव हुन सक्ने आशंकामा खोजी गर्दा अन्य 23 शव भेटिएका नेपाल प्रहरीले जनाएको छ। ती शव मध्ये एक बालिका, 11 पुरूष र 12 महिला रहेका छन्। निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ। यस्तै रसुवाको भटेकोशीमा आएको बाढ़ीबाट ज्यान गुमाएका मध्ये 46 शव गैराती काठमाडौँको गोकर्ण जंगलमा व्यवस्थापन गरिएको छ। शव व्यवस्थापन गर्नु अघि पहिचान नखोलेका शवको डीएनए नमूना संकलन, फिंगर प्रिन्ट र फोटो लिएको छ। भोटेकोसेको बाढ़ी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंजमा 114 शव ल्याइएकोमा 13 पहिचान खुलेको थियो। पहिचान हुन नसकेका 46 शव गोकर्णको जंगलमा व्यवस्थापन गरिएको हो। बाँकी शवको व्यवस्थापन बारे पनि छलफल भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
0: यसैबीच भोटेकोसी नदीमा बुधबार आएको बाढ़ीका कारण नवलपरासी बर्दघाट सुस्ता पूर्वको नारायणी नदीमा भेटिएका शव मध्ये 159 शव व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार भेटिएका 216 शव मध्ये अहिलेसम्म 159 शवको व्यवस्थापन गरिएको हो। जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसकेका शवहरूको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिनुभयो। पहिचान नभएका शवहरू कावासुती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा अस्थायी व्यवस्थापन गरिएको उहाँको भनाई छ। भेटिएका मध्ये 17 शव पहिचान भएर आफन्तलाई प्रदान गरिएको छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको आह्वानमा आज सर्वदलीय बैठक बसेको छ। सिंहदरबारमा रहेको रासपा संसदीय दलको कार्यालयमा बसेको बैठकले सबै पक्ष मिलेर विपदको सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ। बैठकमा अहिले भइरहेको खोजी र उद्धार कार्य, प्रभावितलाई राहत वितरण तथा अबको व्यवस्थापन लगायतका विषयमा छलफल भयो। छलफलमा सहभागी अन्य दलका नेताहरूले पनि संकटको यो बेला आफूहरूले सरकारलाई आवश्यक साथ र सहयोग गरिरहेको बताएका छन्। संघीय सरकारले 3 तहका सरकारबीच थप समन्वय गर्नुपर्नेमा नेताहरूको जोड़ छ। बैठकमा विभिन्न राजनैतिक दलका दोस्रो तहका नेताहरू सहभागी थिए। यसअघि बुधबार बाढ़ी लगत्तै बसेको सर्वदलीय बैठकले विपदको दिगो समाधान र पूर्व तयारी सम्बन्धी 10 साझा संकल्प पारित गरेको थियो। आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपदको समयमा नागरिकको जीवन रक्षाका लागि आवश्यक परेमा अन्तर्राष्ट्रिय प्राविधिक सहयोग लिन सरकारले लाज मान्न नहुने भए पनि सरकारले लाज मान्दा समस्या देखिएको बताएको छ। सिंहदरबारमा बसेको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसीले सुरुङमा थुनिएका प्राविधिकहरूको उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता समेत व्यक्त गर्नुभयो।
0: यसैबीच राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा सभाध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। बाढीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धाञ्जली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन, आफन्त तथा समुदायप्रति समवेदना व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गरेको छ। घाइतेहरूको निशुल्क उपचार गराउन आग्रह गरिएको छ। वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ। साथै भोटेकोशी बाढीपछिको अवस्थामा राष्ट्रिय शोकको घोषणा गर्न सांसदहरूले सरकारसँग माग माग गरेका छन्। आजको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन्। विपदको विषयलाई आजको बैठकमा उठाउँदै सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले संघ प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधि बीच प्रभावकारी समन्वय नभएको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही 23 गते दिउँसो सभा 1 बजे बस्नेछ।
1: यसैबीच प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले

0: आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। यसअघि गएको बुधबार भोटेकोशीको बाढी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढी र विपदबारे सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजार अनुगमन र आपूर्तिको व्यवस्थापन बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोशीको बाढीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। आज 7 दिन पनि खोजी र उद्धार चल्दै सड़कको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या। रासोपाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी पारिरहेको झाङमुख पोर्ट अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत झाङमुख पोर्ट अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो। पाण्डेका अनुसार चीनी अधिकारीले केही समयका लागि पोर्ट बन्द गरेको र कहिले खुल्छ भन्ने बारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन्। झाङमुख पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। रसुवागढी नाका बाढीले बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका समेत बन्द भएपछि नेपाल चीन व्यापार प्रभावित भएको छ। झाङमु पोर्ट बन्द गरिएपछि नेपाल भित्रिने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन्। लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले बताउनुभयो।
0: पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढ़ीका कारण त्रिशुली नदीमा पानीको भाव बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरूद्ध छ। सड़क विभागले अवरूद्ध सड़क 10 देखि 15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। पहिरोले कटान गरेको सड़कको अनुगमनपछि सड़क विभागका सहसचिव चुडाराज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकोले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढेको समेत जानकारी दिनुभयो। सड़क विभागका भूप्राविधिक विज्ञ मधुसूदन आचार्यले तत्काल सड़क खुलाउन माथिल्लो भागको जोखिमयुक्त माटो तथा संरचना हटाएर सिंगल लेन डाइभर्सन निर्माण गर्न सकिने सम्भावना रहेको बताउनु भएको छ। तीन चारवटा मेसिन परिचालन गरी काम गर्दा कम्तीमा दुई हप्तामा कृष्णवीर क्षेत्रको सड़क सञ्चालनमा ल्याउन सकिने उहाँले बताउनुभयो।
5: यसैबीच विपदको समयमा बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी रोक्न आजदेखि थप अनुगमनका लागि टोली परिचालन भएका छन्। विशेष गरी काठमाडौँ उपत्यका केन्द्रित रहेर अनुगमन थालिएको छ। बाढ़ी पहिरोले सड़क अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन सक्ने भन्दै आजदेखि बजार अनुगमनका लागि थप टोली परिचालन गरिएको हो। यसअघि नियमित रूपमा बजार अनुगमनमा छ टोली परिचालित हुँदै आएकोमा अहिले थप दश टोली खटिएका छन्। भोटेकोशी बाढ़ी कृष्ण भीरको पहिरोले सड़क अवरुद्ध भएकाले बजारमा कालोबजारी र कृत्रिम अभावको जोखिम छ। यसलाई रोक्ने तर्फ पहल गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। परिचालन भएका टोलीले बजारमा हुन सक्ने अनियमितता रोक्न कसरी सहयोग गर्लान् भनेर साथी सम्झना महर्जनले मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोध्नु भएको छ।
6: टिमहरू बढाएर कभरेज बढाएर लैजान खोजेको अवस्था हो। चाडबाडको नजिक पुग्दाखेरि बजार अलि चलायमान हुन्छ, उपभोक्ताले खरिद गर्ने क्रम पनि बढ्छ। अहिले त अझै विपदहरू पनि थपिएको छ, होइन, कहीँ आपूर्ति प्रणाली पनि समयमा नहुन सक्छ। त्यस्तो अवस्थामा यो मौकामा अब धेरै व्यवसाय त जिम्मेवार हुनुहुन्छ, तथापि कसैले अब चाहिँ अलिक गैर व्यवसाय क्रियाकलाप गर्यो भने त्यसलाई रोक्ने र बजारलाई स्वच्छ बजारमा परिणत गर्ने उद्देश्य नै हो यो अनुगमन।
7: एकातिर सडकको समस्या, अर्कोतिर आपूर्तिमा समस्या, उपभोक्ताहरू पनि चिन्तित छन्, होइन, के हुन्छ भन्ने त्रासमा छन्, होइन। उपभोक्तालाई चाहिँ कसरी तपाईँहरूले चाहिँ यस विषयमा विश्वस्त दिलाउन सक्नुहुन्छ त?
6: यो आवश्यक पनि छ। जस्तो पृथ्वी राजमार्ग सधैँ जसो आपूर्ति हुने, होइन, धेरै आवत जावत हुने मार्ग अहिले अवरुद्ध छ, केही दिन खुल्ने सम्भावना पनि छैन। जस्तै अब त्रिभुवन राजपथ नेपालकै पहिलो राजपथ चाहिँ सञ्चालनमा छ, हेटौँडा जाने जसिनकालीवाला बाटो पनि सानो सवारी साधनको लागि सुचारु छ, त्यसै गरी कान्ति राजपथ सुचारू छ, अनि बीपी राजमार्ग सुचारू छ। त्यसैले हामीले के प्लानिङ गरिरहेको अवस्था छ भने, सम्झनाजी, आपूर्ति जन्ने सामग्री बोकेर आउने, खाद्यान्न बोक्ने, पेरिसेबल आइटम बोक्ने, पेट्रोलियम बोक्ने साधनहरूलाई हेटौँडाबाट यो त्रिभुवन राजपथ हुँदै उपत्यका भित्रिने र त्यो बेलामा ती सवारी साधन आइरहेको बेलामा अरू साधनलाई त्यहाँ अलाउ नगर्ने गरी मिलाइएको अवस्था छ। र त्यसरी आपूर्तिको साधनहरू आएर काठमाडौँमा अनलोड गरिसकेपछि तिनीहरू कान्ति राजपथ भएर फर्किन्छन्। फर्कँदा चाहिँ कान्ति राजपथ प्रयोग गर्ने गरी सल्लाह भएको छ र अब यात्रुको हकमा फरक टाइममा फेरि व्यवस्थापन गरिएको छ। त्यसैले उपभोक्ता वर्ग, आम जनसमुदाय सबैमा के आग्रह छ भने, हामी आत्तिहाल्नु पर्ने अवस्था छैन, विकल्पहरू छन्। पृथ्वी राजमार्गमा पनि डाइभर्सन गरेर अर्को मार्ग खोल्ने प्रयास पनि भइरहेको छ। अहिले तत्काल चाहिँ हामीले आपूर्ति श्रृङ्खला नछुट्टिने गरी यो क्रमिक रूपमा आपूर्ति भइरहने गरी र बजारमा यो ग्यासहरू लगाएर सबै सामग्री उपलब्ध हुने गरी नै व्यवस्थापन गरेको निवेदन गर्छु।
7: व्यवसायहरूलाई यहाँले सुझाव चाहिँ के दिनुहुन्छ यतिखेर?
6: व्यवसायहरू भनेको झनै बुझेको हुनुहुन्छ, झनै जिम्मेवार हुनुहुन्छ भन्ने रूपमा मैले लिन्छु। उहाँहरूको छाता सङ्गठन पनि छ, उहाँहरूको व्यवसाय आचार संहिता पनि छ, त्यसको परिपालन गरेर अलिक मुस्किल, अलिक कठिन परेको समयमा मुलुकलाई, राज्यलाई, सरकारलाई सहयोग गर्ने ढङ्गले उहाँहरू प्रस्तुत हुनुहुनेछ भन्ने नै आग्रह गर्न चाहन्छु। र उपभोक्ताहरूलाई पनि अलि आफू जागरुक बनेर कस्तो सामान किनिरहेको छु, कहाँ किनिरहेको छु, कति मूल्यमा किनिरहेको छु, डेट छ कि डेट गइसकेको अवस्था छ, यी सबै कुराहरूमा जागरुक भएर उहाँहरू चाहिँ क्रेता बन्ने अथवा उपभोक्ता बन्ने र बिल पनि माग्ने यो परम्पराको सुरुवात गर्न मैले उपभोक्ता वर्गलाई पनि विशेष अनुरोध गर्न चाहन्छु।
7: अब जागरुक हुन त यहाँले सुझाव दिनुभयो, होइन, सन्तासमा छ, आत्तिएको अवस्थामा छ, उपभोक्तालाई चाहिँ यो बेला के सुझाव दिनुहुन्छ?
6: उपभोक्ता वर्गलाई मेरो आग्रह के हो भने, अब राज्यले अब यो समस्या पर्यो, बाटो बन्द भयो भनेर चुप लागेर बसेको अवस्था छैन। हामी सबै गृह मन्त्रालयदेखि लिएर यो विपद प्राधिकरणदेखि लिएर स्थानीय प्रशासन, स्थानीय तह, होइन, प्रहरी प्रशासन सबै मिलेर यो आपूर्ति प्रणालीलाई हामीले सुचारू पनि गर्छौँ। तराईमा भएको चिज पहाडमा, उपत्यकामा सजिलै आउने गरी मिलाउँछौँ। त्यसैले आत्तिहाल्नुपर्ने, अहिले नै सञ्चय गर्नुपर्ने, भोलि खुल्दैन कि भनेर मान्नुपर्ने अवस्था होइन। हामीले यसलाई अझै सजिलो गराउँदै अगाडि बढाउँछौँ र पृथ्वी राजमार्ग नखुल्दाखेरि पनि समस्या नपर्ने गरी बजारको व्यवस्थापन हुन्छ भनेर बुझिदिनु होला, यही आग्रह गर्न चाहन्छु।
0: उहाँ हुनुहुन्थ्यो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। भोटेकोसीको बाढीले त्रिशुली नदीमा रहेका 35 भन्दा धेरै पुल बगाएको छ। यो क्षतिपछि सडक विभाग पुल निर्माण सम्बन्धी डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने पक्षमा पुगेको छ। बाढीका कारण क्षति पुगेका सडक तथा पुलको स्थलगत निरीक्षणपछि विभागका महानिर्देशक डाक्टर विजय जैशीले अब पुलको डिजाइन परम्परागत ढङ्गले गर्न नहुने बताउनु भयो। यसपटकको बाढीले नेपालमा पुल निर्माण सम्बन्धी विद्यमान मापदण्डमा पुनर्विचार गर्नुपर्ने देखाएको उहाँले बताउनु भयो। जलवायु परिवर्तनका कारण भविष्यमा विपद थप बढ्न सक्ने भएकाले अब पुल निर्माण सम्बन्धी मापदण्ड पुनरावलोकन अनिवार्य भएकोमा उहाँको जोड छ। नेपालले आफ्नै भौगोलिक तथा जलवायुसँग मिल्ने मापदण्ड विकास गर्नुपर्ने र पुल निर्माण गर्दा सकेसम्म नदीको बीचमा पिल्लर नराख्ने, लामो स्पान भएका र अग्ला पुल निर्माण गर्ने गरी मापदण्ड बनाउनु पर्ने उहाँले बताउनु भयो। रणनीतिक र लाइफलाइन पुललाई विशेष प्राथमिकताका साथ बलियो बनाउने विषयमा सडक विभागले छलफल अघि बढाएको पनि महानिर्देशक जैशीले जानकारी दिनुभयो।
0: आज दिउँसो देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलपरासी सहित सिन्धुपाल्चोक, लमजुङ, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। यी क्षेत्रमा थप पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै लमजुङको खोदी बजारमा झन्डै 38 मिलिमिटर र सुर्खेतको रानीमत्तामा 31 मिलिमिटरसम्म वर्षा मापन भएको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मध्य प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थोरै तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
1: लगातार 6 कारोबार दिन घटेको शेयर बजार आज बढेको छ। शेयर बजार परिसूचक नेप्से 9.24 अङ्कले घटेर 2522.66 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढेको छ। आज माथिल्लो मैलुन खोला जलविद्युतको शेयर 7.15% बढेको छ। समग्रमा बजार बढेको दिन उपकार लघुवित्तको शेयर 8.5% घटेको छ। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 3.64 अर्ब करोडको कारोबार भएकोमा आज 341 कम्पनीहरूको 76,13,000 कित्ता शेयर 2.90 अर्ब करोड रुपियाँमा किनबेच भएको छ।
0: आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटेकोसी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ।
1: सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा सुरु भएको छ। भदौ शुक्ल पक्षको पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन आज घर घरमा बिरुडा राखेर मनाइन्छ। आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ। व्रतालु महिलाले घरमा 5 प्रकारका अन्न तथा गेडागुडी भिजाएर गौराको सुरुवात गर्छन्। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने गरिन्छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ। आजकै दिनदेखि ठाउँ ठाउँमा देउडा खेल्ने चलन छ।
0: अब एउटा विदेशको खबर। अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि व्हाइट हाउसले आज तथ्यपत्र मार्फत सम्झौताका प्रमुख प्रावधान सार्वजनिक गरेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सम्झौता अनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरूले अमेरिकी निजी कम्पनी नर्थ अमेरिकन ब्लू इनर्जी पार्टनर्स एनएबिईपीलाई झन्डै 65 अर्ब ब्यारेल प्रमाणित भण्डार भएका 17 तेल क्षेत्र सञ्चालनका लागि 100 वर्षको अनुमति प्रदान गरेका छन्। यसको सट्टामा एनएबिपीले अमेरिकी युद्ध विभाग अन्तर्गतको अफिस अफ स्ट्रेटेजिक क्यापिटललाई आफ्नो मूल कम्पनीमा 35% इक्विटी हिस्सेदारी प्रदान गरेको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक रोबर्ट मोरेनोलाई राष्ट्रिय फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ। 48 वर्षीय मोरेनोलाई आउँदो नोभेम्बरसम्मका लागि अन्तरिम प्रशिक्षकका रूपमा नियुक्त गरिएको कोरियाली फुटबल सङ्घ केएफएले जनाएको छ। सन् 2026 विश्वकपमा समूह चरणबाटै टोली बाहिरिएपछि गएको जुन महिनामा मुख्य प्रशिक्षक वङ म्युङ बोले पदबाट राजीनामा दिएका थिए। अब मोरेनोले दक्षिण कोरियाका आउँदो 6 खेलको जिम्मेवारी सम्हाल्नेछन्। विदेशी उम्मेद्वारहरू समेत समेटिएको महिनौ लामो खोजी प्रक्रिया त्यागेर एउटा छोटो बैठकपछि हङलाई नियुक्त गरेपछि उनको नियुक्तिमाथि प्रश्न समेत उठेको थियो। केएफए बोर्डले सेओनानमा बसेको बैठकमा मोरेनोको नियुक्तिलाई अनुमोदन गरेको हो। उनको प्रारम्भ प्रारम्भिक सम्झौता नोभेम्बर 27 रहनेछ। केएफएले खुल्ला छनौट प्रक्रिया मार्फत राष्ट्रिय टोलीको व्यवस्थापक चयन गरेको यो पहिलो पटक भएको जनाएको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेकोसीको बाढीमा ज्यान गुमाउनेको संख्या 1003 पुग्यो। 3916 जना अझै सम्पर्कविहीन। खोजी र उद्धार चल्दै। सडकको अवस्था राम्रो नहुँदा समयमै राहत सामग्री पुर्याउन समस्या।
0: रासपाको आह्वानमा विपदबारे केन्द्रित रहेर सर्वदलीय बैठक। राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने।
1: कृष्णा भीर पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। बजार अनुगमनका लागि विभिन्न 16 टोली परिचालन। कृत्रिम अभाव र कालोबजारी रोक्ने तथा अत्यावश्यक वस्तु सहज बनाउने उद्देश्य।
0: अमेरिका भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक। 17 तेल क्षेत्रको सञ्चालनका लागि अमेरिकी निजी कम्पनीलाई 100 वर्षको अनुमति।
1: र दक्षिण कोरियाले स्पेनका पूर्व प्रशिक्षक मोरेनोलाई अन्तरिम प्रशिक्षक नियुक्त गर्यो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
7: स्वदेश एफएम 93.2 MHz।
8: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

भोटेकुसी बाढीबाट प्रभावितलाई माडीबाट पनि सहयोग उठ्ने क्रम जारी। बाढीबाट मृतकको संख्या 1000 नाग्यो, अझै 3900 भन्दा बढी सम्पर्कविहीन। त्रिशुलीको कटानले 900 मलेखु सडक 3 ठाउँमा भाँसियो। नारायणी किनारका काठमा वन कार्यालयको निगरानी, अवैध संकलन गरे कारवाही हुने। बाढी पहिरोबाट 3 जिल्लाका 7000 घर क्षतिग्रस्त, 12 अर्ब भन्दा बढीको क्षति। सडक पूर्वाधारमा करिब 30 अर्बको प्रारम्भिक क्षति, पुननिर्माणमा 50 अर्ब लाग्ने अनुमान। र कृष्णवीर पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग, खुलाउन कम्तीमा 15 दिन लाग्ने। राहत उद्धारमा स्थानीय तहलाई व्यवस्था नगर्न नागरिक अगुवाको आग्रह। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी दुई भैरवपुर स्थित भैरवपुर हातेमालो टोल विकास संस्थाले 18,205 रुपियाँ सहयोग गरेको छ। टोल विकास संस्थाका सदस्यहरूले सामूहिक रूपमा उक्त रकम संकलन गरी बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेका हुन्। आफ्ना लागि गरिने खर्च घटाएर विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम जुटाइएको संस्थाका सचिव नवीन बाबु पराजुलीले जानकारी दिनुभयो। संस्थाले विपदका बेला सबैले आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। र सबाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 6,36 करोड भन्दा बढी रकम जम्मा भइसकेको छ भने स्वदेश र विदेशबाट सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ। विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडीसात बाब्यो डाँडा स्थित बाब्यो डाँडा आमा समूहले पनि 25,000 रुपियाँ सहयोग गरेको छ। समूहले तीजको दरखाने कार्यक्रमका लागि छुट्याइएको खर्चमा कटौती गरी उक्त रकम बाढी पीड़ितको राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरेको हो। आफ्नो लागि गरिने खर्च घटाएर विपदमा परेका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले समूहका सदस्यहरूले रकम जुटाएका हुन्। यसैबीच रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पाणी पाँच ठुकुरबारी चितौन स्थित चिसापानी महिला समूहले 15,555 रुपियाँ सहयोग गरेको छ। समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक मार्फत दाखिला गरेका हुन्। सहयोग संकलन कार्यक्रमको अध्यक्षता चिसापानी महिला समूहकी अध्यक्ष सारा विश्वकर्माले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी बगडा उपशाखाका सभापति राममन्दु पोखरेलको उपस्थिति रहेको थियो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम प्रदान गरेको हो। माडीको बसन्तपुर स्थित समेश्वर मध्यवर्ती सामुदायिक वनोपभोक्ता समूहको आयोजनामा एक दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। माडी क्याम्पसको सभा हालमा सम्पन्न सो कार्यक्रममा एन्जल फाउन्डेसनका तर्फबाट सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत विधि, आकस्मिक अवस्थामा अप्नाउनु पर्ने सावधानी तथा गुप्त रोग सम्बन्धी जानकारी र बस्ने उपायबारे जानकारी गराइएको थियो। समेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनाथ आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी, सदस्य तथा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो। र स्वागत भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी तीन बसन्तपुर स्थित सृजनशील महिला समूहले रु 10,111 सहयोग गरेको छ। समूहले बाढी पीड़ित नागरिकका लागि सहयोग स्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी बैंक मार्फत कोषमा रकम दाखिला गरेका हुन्। रसुवाबाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको 900 मलेखु सडक खण्डमा 3 ठाउँमा सडक भाँसिएको छ। मुगलिनबाट 23 किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै 200 मिटर सडक भाँसिएको छ। सडकको भित्तोको डाँडा समेत चिरिएको छ। मलेखुबाट 3 किलोमिटर मुगलिनतर्फ पर्ने शीतल बजारमा पनि सडक 50 मिटर हाराहारी भाँसिएको छ। मलेखु पुलबाट 1 किलोमिटर काठमाडौँतर्फ परेवा भीरमा पनि 100 मिटर सडकको छेउ भाँसिएको हो।
डिभिजन वन कार्यालय चितवनले भुटेकोशी र त्रिशुलिन हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान शुरू गरेको छ। कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो। कार्यालयका प्रमुख एवं वरिष्ठ डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार रस बाढीका कारण पहाड़ी क्षेत्रका सग्ला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालकाम ढलेका तथा बगेका काठ दाउरा नारायणी नदी किनारमा ठूलो मात्रामा थुप्रिएका छन्। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरुद्ध बनाएको सड़क खुलाउन अझै कम्तीमा 15 दिन लाग्ने भएको छ। भुटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीमा पानीको बहाव बढेपछि कृष्णवीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको हो। सड़क विभागले अवरुद्ध सड़क 15 दिनभित्रमा सञ्चालन ल्याउने गरी तयारी गरेको जनाएको छ। विभागले प्राविधिक तथा भौगर्भिक विज्ञ सहितको टोली कृष्णवीरमा परिचालन गरी तत्काल सड़क सञ्चालनमा ल्याउने तयारी थालेको हो। रसो बाढीमा परि पश्चिमी नवलप्रासीको नारायणी नदी क्षेत्रमा हालसम्म 170 शव फेला परेका छन्। तीमध्ये 68 शवको व्यवस्थापन, 4 शवको शनाखत र 98 शव अस्पतालमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला सदरमुकाममा रहेको पृथ्वी चन्द्र अस्पतालमा डिएनए नमुना संकलन गरेर 68 शव सुरक्षित तरिकाले जमिन मुनि व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभयो। भारतको कुशीनगर जिल्लास्थित खड्डा गण्डक नदीमा पनि शव फेला परेका छन्। उक्त क्षेत्रमा 4 शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाकामा भारतीय पक्षले हस्तान्तरण गरेपछि अस्पतालमा राखिएको छ। यो सँगै भारतमा फेला परेका शवको संख्या 9 पुगेको छ। र समयको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीड़ितहरूको सहयोगार्थ भरतपुर दुई क्षेत्रपुर स्थित फोर्ब्स कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको छ। फर ह्युमानिटी फर रसुवा भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा 50 रक्तदाताले रक्तदान गरेका छन्। रसो बाढीका कारण ज्यान गुमाउनेको संख्या 1000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीमा परिनिधन भएका 1003 जनाको शव फेला परेको हो। विभिन्न जिल्लाबाट प्राप्त तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म चितवनमा 321, नवलप्रासी पूर्वमा 216, नवलप्रासी पश्चिममा 170, नुवाकोटमा 95, गोर्खामा 65, धादिङमा 57, रसुवामा 41 र तनहुँमा 38 जनाको शव फेला परेको हो। यसमा विभिन्न मानव अङ्गहरू समेत समावेश छन्। विपदमा परि हालसम्म 289 जना घाइते भएका छन्। घाइते मध्ये 168 जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेना मार्फत 2740 जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण हालसम्म 3916 जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमनका 3, क्वारेन्टाइन कार्यालयका 3, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 कर्मचारी रहेका छन्। प्राधिकरणका अनुसार रसोबाट करिब 865, नुवाकोटबाट 1558 र विभिन्न जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेहरूमा 583 विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका 164 नेपाली नागरिक समेत रहेका छन्। शहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नौकोट र धादिङ जिल्लामा ठूलो भौतिक क्षति भएको जनाएको छ। सड़क विभागमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रविन्द्र भोराले बाढीका कारण निजी आवास र सार्वजनिक संरचनामा अर्बको क्षति भएको जानकारी दिनुभएको हो। महानिर्देशक भोराका अनुसार रसुवा, नौकोट र धादिङमा गरी करिब 7577 निजी घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यसबाट निजी आवास क्षेत्रमा मात्रै करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यस्तै सरकारी भवन, विद्यालय र अन्य सार्वजनिक संरचना गरी 45 संरचनामा क्षति पुग्दा थप 4.5 अर्ब रुपियाँको नोक्सानी भएको समेत उहाँले जनाउनुभयो। यसैबीच बाढीकै कारण देशको सड़क पूर्वाधारमा करिब 30 अर्ब रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको छ। मंगलबार विभागमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले रसुवा र पृथ्वी राजमार्गमा भएको क्षतिको प्रकृति अकल्पनीय रहेको बताउनुभयो। साथै उहाँले पुननिर्माणमा 50 अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको पनि बताउनुभयो। भदौ 10 गते रसुवाको भुटेकोशीमा आएको बाढीले जन्धनको ठूलो क्षति पुर्याएको छ। यसको उद्धार खोजी तथा राहतका लागि हाल अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भइरहेको छ। विभिन्न मित्र राष्ट्रहरूले नेपाललाई भौतिक रूपमै सहयोग गरिरहेका छन्। विभिन्न देशका एनजीओ तथा आइएनजीओका प्रतिनिधिहरू पनि कार्यक्षेत्रमा खटिएका छन्। यसरी खटिएका मध्ये कतिपयले आवश्यक अनुमति लिएका छन् भने कतिपय अनुमति बिनै फिल्डमा पुगेका छन्, जसको प्रभावकारी निगरानी हुन सकिरहेको छैन। बाढी आएको 2 दिनसम्म सरकारले उद्धारमा वैदेशिक सहायता नलिने भने पनि पछि सरकार आफ्नो कदमबाट पछि हट्न
बाध्य भयो। सरकार एक्लैले गर्न नसक्ने र नेपाली जनशक्ति पर्याप्त नभएका र प्रविधिमा कमजोर भएपछि अन्य देशहरूको समेत साथ चाहिने भन्दै सरकारले विरोध हुन थालेको थियो र पछि सरकार केही हदसम्म लचक भएर यो निर्णयमा पुगेको हो। र सनौकोट धादिङ भुटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढी पछिको उद्धार राहत र पुनर्स्थापनामा समन्वयकारी भूमिका खेल्न 31 जना नागरिक अधिकार कर्मीहरूले सरकारलाई आह्वान गरेका छन्। लाङटाङ हिमालको उत्तरी पाखामा हिमताल फुटेर भदौ 10 गते आएको बाढीले सयको ज्यान लिएको र हजारौं बेपत्ता भएको भन्दै उनीहरूले यस महाविपदमा सरकारको ध्यान आकर्षण गराएका हुन्। र नेकपा एमाले भुटेकोशी बाढी प्रभावित क्षेत्रका जनतालाई उपलब्ध गराएको राहत सरकारी कोषमा जम्मा गर्ने भएको छ। सोमबार एमाले बाढी प्रभावित क्षेत्रका पीड़ितहरूलाई 1,20,00,000 राहत सहयोग गर्ने घोषणा गरेको थियो, तर पार्टीले घोषणा गरेको राहत सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला नगरी राहत कोष केन्द्र र आवश्यकता अनुसार स्थानीय पालिकालाई उपलब्ध गराइने महासचिव शंकर पोखरेलले बताउनुभयो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। भुटेकोशी बाढीका प्रभावितलाई माडीबाट पनि सहयोग उठ्ने क्रम छ। माडीबाट मृतकको संख्या 1,000 नाग्यो, अझै 3,900 भन्दा बढी सम्पर्क। त्रिशुलीको कटानले 900 मलिकको सडक 3 ठाउँमा भाँसियो। नाली किनारका काठमा वन कार्यालयको निगरानी संकलन गरी कारवाही हुने। बाढी पहिरोबाट 3 जिल्लाका 7,000 घर क्षतिग्रस्त, 12,000 भन्दा बढीको क्षति। सडक पूर्वाधारमा करिब 30 अर्बको प्रारम्भिक क्षति, पुननिर्माणमा 50 अर्ब लाग्ने अनुमान। र कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 15 दिन लाग्ने। राहत र उद्धारमा स्थानीय तहलाई व्यवस्था नगर्न नागरिक अगुवा। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4390 580 र 98 5570 2640।
3: It's 7 o'clock. अहिले 7 बजेको छ।

यो रेडियो नेपाल हो। अब छुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। भटेकोसी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अगाडि बढ्ने दलहरूबीच सहमति। उद्धार र राहतमा सङ्घ प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुधन गुरुङको भनाई। भोटेकोसी बाढीका कारण हालसम्म 1066 जनाको मृत्यु भएको पुष्टि। रुसिया आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु। र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय सङ्कटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। रसुवाको भोटे कोसीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1066 जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये रसुवामा 43, नुवाकोटमा 151, धादिङमा 57, चितवनमा 321, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 165 र भारतमा 9 गरी 1066 जनाको शव फेला परेको हो। फेला परेका शवहरूमध्ये 1056 लास जाँच मुसुलका सम्पन्न भएको छ भने 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। साथै पहिचान नभएको 913 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यमा हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको छ भने हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी जारी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरुङले सङ्घ, प्रदेश र स्थानीय तहले आपसी समन्वयमा उद्धार र राहतको काम गरिरहेको जानकारी दिनुभयो।
3: स्थानीय निकायहरू हामीसँग एक्टिभली उहाँहरूले काम गरिराख्नु भएको छ। कति ठाउँमा उहाँहरू आफै पनि पीडामा हुनुहुन्छ, त्यही भएर कतिजना वडा अध्यक्ष हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि हामीलाई अहिलेसम्म एक्ज्याक्ट डेटा पनि हामीसँग आइ नपुगेको अवस्थामा हामीले आफ्नो सक्ने प्रयास नेपाल सरकारले, स्थानीय सरकारले, प्रदेश सरकारले सम्पूर्ण आफ्नो जिम्मेवारीलाई बोध गर्दै उहाँले निभाउनु भएको छ जस्तो लाग्छ मेरो विचारमा। मैले त्यही नै देखाएको, मैले जे देखेको तपाईँलाई त्यही नै बोलेको छु।
2: पहिचान नखुलेका शवहरूको व्यवस्थापन भइरहेको प्राधिकरणले जनाएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोसी बाढी प्रभावितको खोज, उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ। सिंहदरबारमा आज बसेको प्रमुख राजनैतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रतिकार्यमा लाग्नुपर्ने निष्कर्ष निकालेको हो। यस्तै बैठकमा विपदपछिको पुनस्थापना र पुनर्निर्माणका लागि समेत राजनैतिक संयन्त्र बनाएर राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने सहमति भएको बैठकपछि रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
4: केन्द्रमा रासोपाका सभापति रवि लामिछानेज्यूको चाहिँ इनिसिएसनमा, अग्रसारतामा जुन केन्द्रीय रूपमा चाहिँ राजनैतिक तवरमा उच्च स्तरीय राजनैतिक संरचना संयन्त्र चाहिँ अहिले हामीले यो बनेको छ, यो लुज नेटवर्कको रूपमा चाहिँ अहिले रहेको छ। एक खालको संयन्त्र चाहिँ एक खालको सर्वदलीय बैठकहरू, संयन्त्र भन्दा पनि सर्वदलीय बैठकहरू, छलफलहरू चाहिँ अब बागमती प्रदेशमा पनि र त्यस्तै गरेर चाहिँ बाढी प्रभावित सबै जिल्लामा र बाढी प्रभावित सबै स्थानीय पालिकाहरूमा चाहिँ यो सर्वदलीय बैठकहरू, संयन्त्रहरू बनाएर चाहिँ बाढीको सामना गर्ने कुराहरूमा अगाडि बढ्नको लागि यही बैठकमा सहमति भएको कुराहरू पनि म तपाईँहरूलाई जानकारी गराउँछु।
2: नेकपा एमालेका प्रवक्ता प्रदीप गेवालीले नेपालको संविधानले विपद व्यवस्थापनलाई तीनै तहका सरकारको अधिकार क्षेत्रभित्र राखेको हुनाले प्रदेश र स्थानीय सरकारसँगको बलियो समन्वय आवश्यक रहेको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुनले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय हुन नसक्दा प्रभावितसम्म राहत पुग्न नसकेकोले यसमा ध्यान दिन सुझाव दिनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले विश्व तापमान वृद्धिका कारण नेपालले अकल्पनीय क्षति बेहोर्नु परेको हुनाले यसको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनुपर्ने बताउनुभयो। संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपालले नेतृत्वदायी भूमिकाका साथ विकसित राष्ट्रहरूले गरेको अधिक कार्बन उत्सर्जनका कारण नेपाल जस्ता अल्प विकसित राष्ट्रहरूले क्षति बेहोर्नु परेको मुद्दा उठाउन आफूहरूले सुझाव दिएको नेता शाहीले बताउनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा संकलन गरिएका सब पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको हो। विदेशी नागरिकका आफन्तहरूले आफ्नै देशमा डीएनए प्रोफाइल तयार गराई नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा पठाउन सक्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल छेत्रीले बताउनुभयो। मन्त्रालयले डीएनए प्रोफाइल पठाउन कूटनीतिक माध्यमबाट सम्बन्धित देशहरूमा औपचारिक अनुरोध समेत गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो। यस्तै बाढीका कारण विभिन्न 39 देशका 590 जना विदेशी नागरिक सहित 4,000 भन्दा बढी अझै हराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाई बीच आज टेलिफोन वार्ता भएको छ। जापानी प्रधानमन्त्री ताकाइचीले आज दिउँसो भएको टेलिफोन वार्तामा भोटेकोसी हिमबाढीले निम्त्याएको विपदपछिको अवस्थामा जापान सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो। जापानको विदेश मन्त्रालयका अनुसार जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको भीषण बाढीमा परेर ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नुभयो। सो क्रममा जापानका प्रधानमन्त्रीले

0: दलित आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। सभाको अर्को बैठक भदौ 23 गते दिउँसो 1:15 बस्नेछ। भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनले बढाउँदै लगेको चरम प्राकृतिक घटनाको ज्वलन्त उदाहरणका रूपमा लिइएको छ। प्राप्त तथ्य जानकारी तथा भू उपग्रह तस्विरहरूको अध्ययनपछि विज्ञहरूले यस बाढीको मुख्य कारण हिम पहिरो रहेको निष्कर्ष निकालेका छन्। बालिका मादेनको रिपोर्ट।
1: भोटेकोशी बाढीले बगाएका घरहरू, उजाडिएका बस्तीहरू र आफन्त गुमाएका परिवारको पीडाले यो विपद कति भयावह थियो भन्ने कुरा बयान गरिरहेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ताहरूले भोटेकोशी बाढीको असाधारण शक्तिलाई लिएर यस बाढीलाई हिमाली सुनामीको नाम दिनुपर्ने बताइरहेका छन्। अर्कोतर्फ जलवायु परिवर्तन यसले बढाइरहेको जोखिम, राज्यको जिम्मेवारी, दायित्व र पूर्व तयारीका विषयमा पनि प्रश्नहरू उठिरहेका छन्। यसै सन्दर्भमा लेखक तथा वातावरण पत्रकार रमेश भुसालले सामाजिक सञ्जालमा रसुवा बाढीबारे लेख्दै यसलाई अकल्पनीय भन्न नमिले तर्क गर्नुभएको छ। मेलम्ची रोसिवा दशक अघिको सेती बाढी देखेका हामीले यसलाई अकल्पनीय भन्न मिल्दैन, हामीले त पूर्व कल्पना गर्न सक्नु पर्थ्यो जहाँ हामी चुक्यौं, भुसालको टिप्पणी छ। देशले अकल्पनीय क्षति नोक्सानी बेहोर्नु परेको यत्रो शक्तिशाली बाढी कसरी आयो भन्ने जिज्ञासामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सह प्राध्यापक जलवायु तथा हिमताल डाक्टर सुदीप ठकुरी भन्नुहुन्छ,
2: यसको मुख्य कारण त यो आइस एभलान्स भन्छौँ, लामटाङ लिरुङको उत्तरपट्टि रहेको ग्लेसियरको आइस चाहिँ झरेर त्यो चाहिँ अब झन्डै 5,052 मिटर जनसुनमा चाहिँ त्यो एलिभेसनमा रहेको थियो, त्यो चाहिँ झन्डै झरेर चाहिँ 2,000 मिटर तल चाहिँ गयो, अनि त्यसले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब उत्तरतिरबाट बगेर आएको तिब्बतको एउटा खोला थियो होइन, त्यो खोलाबाट चाहिँ अब मार्फत हुँदै तल नेपालतिर चाहिँ छिर्यो, अनि त्यसले गर्दाखेरि नै बाढी हो।
1: डाक्टर ठकुरीले विगतमा पनि सोही क्षेत्रमा हिमताल फुटेर आएको भौगोलिक अवस्थितिका कारण भोटेकोशी क्षेत्र सधैँ जोखिम युक्त रहेको अवस्थामा जलवायु परिवर्तनका कारण एक्सट्रिम इभेन्ट अर्थात चरम प्राकृतिक घटनाका रूपमा यस बाढीलाई लिन सकिने बताउनुभयो।
2: अब गत वर्ष 14 महिना पहिला चाहिँ त्यही ठाउँमा पनि एउटा बाढी आयो, तर कारण अर्को थियो, हुन चाहिँ त्यहाँ चाहिँ ताल ड्रेन भएर चाहिँ त्यसबाट चाहिँ आएको थियो, तर यो यस्ताको कारणहरू चाहिँ अब हाम्रो यो भूगोलमा भइरहेको कारण हो र त्यसले गर्दाखेरि क्षति पुग्न सक्छ, यस्तो खालको जोखिमहरू हुनसक्छ भन्ने कुरा चाहिँ थियो, यस्तो खालको घटना चाहिँ हुनसक्थ्यो, तर अब यो क्षतिको आकलन चाहिँ थिएन। जलवायु परिवर्तनको कन्टेक्स्टमा हेर्ने हो भने पनि होइन यस्तो खालका एक्सट्रिम इभेन्टहरू हुनसक्छ भनिन्छ, त्यसैको एउटा उदाहरणको रूपमा चाहिँ यो पनि हुनसक्छ।
1: भविष्यमा यस्ता विनाशकारी बाढी पहिरोको जोखिमबाट बस्न उच्च हिमाली तथा जोखिम युक्त क्षेत्रमा रियल टाइम क्यामेरा, जलसतह नाप्ने सेन्सर र आधुनिक अर्ली वार्निङ सिस्टम विस्तार गरी हरदम तयारी अवस्थामा रहने तथा वैज्ञानिक तथ्यमा आधारित योजना बनाएर मात्र बस्ती बसाल्ने तथा पूर्वाधार निर्माण गरिनुपर्ने सुझाव दिनुहुन्छ डाक्टर ठकुरी।
2: हाम्रो भौगोलिक व्यवस्था जुन तरिकाले बसिरहेका छौँ होइन, त्यहाँ जतिखेर पनि यस्ता खालका घटनाहरू हुन सक्ने सम्भावनाहरू छन्। नेपालमै हेर्ने हो भने 1500 भन्दा बढी तालहरू चाहिँ छन्, त्यसमा पनि केही तालहरू चाहिँ अति जोखिमयुक्त तालहरू, विगतको घटनाहरू हेर्ने हो भने पनि त्यस्तो खालको सम्भावना धेरै देखिन्छ। भनेपछि पहिलो भनेको चाहिँ हामीले हरदम तयारी अवस्थामै रहनुपर्छ भन्ने हो, एउटा त विपद पर्यो भने कसरी एड्रेस गर्ने त्यसलाई भन्ने हिसाबले त्यो तयारी गर्नुपर्ने हुन्छ। अर्को भनेको चाहिँ जस्तो अब कतिपय हाम्रो बस्ती संरचनाहरू त्यसको लागि चाहिँ तयार भएको जस्तो देखिँदैन, जोखिम मूल्याङ्कन गरेर त्यो जोखिमलाई पनि एड्रेस हुने गरी चाहिँ हाम्रो संरचनाहरू बनेको देखिँदैन। वैज्ञानिक तथ्यहरूलाई टेकेर चाहिँ जस्तो अब कहाँ चाहिँ होइन जोखिम बढी छ, कहाँ चाहिँ कम छ, त्यो कुराहरू पहिले नै अलिक अब त्यो संरचना बनाउनु भन्दा पहिला चाहिँ ध्यान दिने हो भने चाहिँ यस्तो खालको क्षतिहरू कमसेकम अब विपदै रोक्न नसकिएला तर पनि क्षतिलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ।
1: देशले भोग्नु परेको प्राकृतिक पीडा प्रति रौतहटको एक विद्यालय कक्षा 9 पढ्ने विद्यार्थीहरूले खाजा खर्च संकलन गरेर जुटाएको 470 रुपियाँदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट अनगिन्ती समवेदना, सद्भाव र सहयोगहरू त जुटिरहेका छन्, तर भविष्यमा हिम पहिरो तथा हिमतालहरू फुट्ने र शक्तिशाली सुनामीको रूपमा बाढी आउने जोखिम रहिरहेकाले जतिसक्दो चाँडो गर्नुपर्ने वैज्ञानिक प्राविधिक र सामुदायिक तयारीमा ढिलो गर्न नहुने विज्ञहरूले चेतावनी दिएका छन्। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
0: भोटेको सिर त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्क

0: प्रथा अपनाउन आग्रह गरिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेको सीमा आएको बाढी पश्चात ती नदीमा पानीको बहाव तल रहे पनि सतर्कता अपनाउन भनेको हो। बाढी पूर्वानुमान महाशाखाद्वारा आज जारी बाढी पूर्वानुमान बुलेटिनमा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ। त्यसै गरी रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ। रसुवा बाढीपछि हराइरहेका जुम्लाका नागरिकमध्ये हालसम्म 28 जना सम्पर्कमा आएका छन्। सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 76 जनामध्ये हालसम्म 23 जना मात्रै सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले स्थानीय तहबाट प्राप्त विवरण अनुसार कामको लागि जुम्लाबाट रसुवा पुगेका 79 जनाको नाम ठेगाना पुष्टि भएको छ। भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार गरेर महाराजगंज स्थित शिक्षण अस्पतालमा ल्याइएका मध्ये 27 जनाको उपचार भइरहेको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईले अस्पतालमा ल्याइएका 67 बिरामी मध्ये 27 जनाको उपचार भइरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने भएको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो। भोटेकोसी बाढीका कारण प्रभावितका लागि नवलपरासी, बर्दघाट, सुस्तापूर्वको गैंडाकोट नगरपालिकाले 35 लाख सहयोग गरेको छ। भोटेकोसी बाढी तथा पहिरोका कारण भएको मानवीय, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै गैंडाकोट नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। यसै गरी झापाको मेचीनगर 8 स्थित होटल मेची क्राउनले बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि 26 लाख सहयोग प्रदान गरेको छ। होटलका अध्यक्ष बलराम सापकोटाले पर्यटन मन्त्री गणेश पौडेललाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गर्दै चेक हस्तान्तरण गर्नुभएको हो। राष्ट्रिय बाल अधिकार परिषदले भोटेकोसी बाढी प्रभावित क्षेत्रका बाल बालिकाको तस्विर तथा श्रव्य दृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा पोस्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ। परिषदका अधिकृत एवं सूचना अधिकारी राम बहादुर चन्दले आज एक सूचना जारी गर्दै बाल बालिकाको गोपनीयता कायम राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्नुभयो। सूचनामा भदौ 10 गते भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा प्रभावित बाल बालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएको कुनै पनि तस्विर तथा श्रव्य दृश्य सामग्री सार्वजनिक नगर्न उल्लेख गरिएको छ। राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोक कल्याणको कामना सहित आज श्री पशुपतिनाथ मन्दिरमा विशेष महारुद्री सहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको सञ्चालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले मूल मन्दिर परिसरमा देशमा शान्तिको संकल्प सहित महारुद्राभिषेक गर्नुभएको हो। रसुवा बाढीमा परि जीवन गुमाएका, हराइरहेका र घाइते भएकाको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको हो। नेपाल टेलिकमले भोटेकोसी बाढीबाट प्रभावित थप 3 साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ। आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार, थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन्। यो सँगै बाढीबाट प्रभावित नेपाल टेलिकमका 120 मध्ये 113 साइट सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातो पानी पारिरहेको झाङमु पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई सो जानकारी दिएको उहाँले बताउनुभयो। रसुवामा आएको बाढी जस्तै तातोपानी नाका भएर बग्ने भोटे कोसीमा पनि बाढी आउन सक्ने अनुमान गरेर चिनिया पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेले उल्लेख गर्नुभयो। उहाँका अनुसार चिनिया अधिकारीले रसुवा बाढी र त्यसले पुर्याएको क्षतिलाई मध्यनजर गरी झाङमु पोर्टबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चिनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। नाका कहिलेदेखि पुनः सञ्चालन हुने बारे केही खुलाइएको छैन। महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डा चौकी नाकाको आवागमन प्रभावित बनेको छ। महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डा चौकी भएर नेपाल भारत आवजावत गर्ने चारपाङ्ग्रे सवारी साधनलाई शारदा ब्यारेज बनबासा पुल आवागमनमा रोकेको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ। भारतको पिथौरागढमा नेपाल भारत सीमा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा सीमा क्षेत्रमा उत्पन्न हुने समस्या तथा साझा सरोकारका विषयलाई आपसी संवाद समन्वय र स्थापित संयन्त्र मार्फत समाधान गर्ने तथा शान्ति सुरक्षा र सद्भाव कायम राख्न दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ। सीमा क्षेत्रमा शान्ति सुरक्षा अपराध नियन्त्रण विपद व्यवस्थापन व्यापार सहजीकरण तथा पूर्वाधार मर्मत र निर्माण लगायतका विषयमा छलफल भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अरियालले जानकारी दिनुभयो। सीमा क्षेत्रमा हुने अवैध गतिविधि तस्करी लागू औषध ओसार पसार मानव बेचबिखन तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच नियमित सूचना आदान प्रदान गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रुसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा पनि कम्तीमा 12 जनाको मृत्यु हुनाको साथै 21 जना घाइते भएका छन्। मस्कोले पछिल्लो समय किएवमा आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्षभन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त गर्न आफ्नो अधिकतम मागहरू छाडेको छैन। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई आतंकको संज्ञा दिँदै युक्रेनको हवाई रक्षालाई थप शक्तिशाली बनाउनका लागि आवश्यक सहयोग बढाउन सहयोगीहरूलाई आह्वान गर्नुभएको छ। केही दिन अघि राजधानीको उपनगरमा रहेको गोलाबारूद भण्डारमा भएको आक्रमणमा 38 जनाको मृत्यु भएको थियो। कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रमा त्यहाँका सेनाले गरेको कारवाहीमा 20 छापामारको मृत्यु भएको कोलम्बियाका राष्ट्रपतिले बताउनु भएको छ। उहाँले कारवाहीमा 20 जना नार्को आतंककारीको मृत्यु भएको पुष्टि गर्दै 5 जनालाई पक्राउ गरेको तथा 2 जना नाबालिकलाई उद्धार गरेको सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिनुभएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: रसुवा बाढीका कारण मुलुकको सड़क पूर्वाधार क्षेत्रमा करिब 30 अर्ब रुपियाँ बराबरको क्षति पुगेको सड़क विभागले प्रारम्भिक अनुमान गरेको छ। क्षतिग्रस्त सड़क पुल अन्य संरचनालाई थप सुरक्षित आधुनिक प्रविधि सहित पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ। सड़क विभागका महानिर्देशक विजय जैशीले प्रारम्भिक अध्ययनमा सड़क पूर्वाधारमा करिब 30 अर्ब रुपियाँको क्षति भएको देखिएको बताउनु भयो। यसअघि विभागले करिब 20 अर्ब रुपियाँको क्षति अनुमान गरे पनि कृष्ण भीर र त्रिशुली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब 30 अर्ब रुपियाँ आउन सक्ने उहाँले बताउनुभयो। सड़कको सम्पूर्ण क्षति पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्न सक्ने उहाँले उल्लेख गर्नुभयो। राष्ट्रिय योजना आयोग अन्तर्गतको टोली सहित विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिरहेको छ। ती टोलीले करिब 1 साताभित्र थप विस्तृत प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको जयसीले उल्लेख गर्नुभयो। सन् 2026 अगस्त महिनामा विभिन्न मुलुकबाट 84,444 पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा गत वर्षको अगस्त महिनाको तुलनामा 3,000 कम पर्यटक आएका हुन्। सन् 2025 अगस्तमा 88,680 पर्यटकले नेपालको भ्रमण गरेका थिए। अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना नेपाल भ्रमणमा आएका छन्। यो कुल पर्यटक आगमनको 30.87% बराबर हो। भारतपछि चीनबाट 10,304 पर्यटकले नेपालको भ्रमण गरेका छन्। क्षेत्रगत रूपमा हेर्दा अगस्तमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट 41,422 जना नेपाल भ्रमणमा आएका छन् भने एसियाली मुलुकबाट 18,275 जना, युरोपबाट 10,875 जना, ओसिनिया क्षेत्रबाट 2,529 जना र अमेरिकी क्षेत्रबाट 7,473 पर्यटकले नेपालको भ्रमण गरेका छन्। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा ठूलो धन सम्पत्तिको क्षतिको दावी गरिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट प्रभावित बीमितहरूबाट कुल 583 बीमा दावी दर्ता भएका छन्। बीमितहरूले कुल 25,87,35,79,000 रुपियाँ बराबरको प्रारम्भिक तथा अनुमानित दावी भुक्तानीका लागि आवेदन दिएका छन्। प्राधिकरणमा 2083 भदौ 15 गतेसम्म सबैभन्दा बढी क्षति इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा तर्फ देखिएको छ। यस शीर्षक अन्तर्गत 20,50,77,90,000 रुपियाँको क्षति दावी गरिएको छ। अघिल्लो 6 कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारको कारोबार मंगलबार भने केही सुधार भएको छ। अघिल्लो दिनको तुलनामा यस दिन बजार परिसूचक नेप्से 9.24 अङ्कले बढेको छ। यो वृद्धि पछि नेप्से परिसूचक 2,522 अङ्कमा कायम भएको छ। परिसूचक बढे पनि बजारको कारोबार रकम भने यस दिन घटेको छ। सोमबार 3,64,00,000,000 कारोबार भएको बजारमा मंगलबार भने कारोबार रकम घटेर 2,98,00,000,000 रुपियाँको मात्र कारोबार भएको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: नेपालको भोटुकुसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकट प्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लिगले मंगलबार विज्ञप्ति जारी गर्दै बाढीका कारण प्रभावित परिवार तथा समुदाय प्रति एकीबद्धता जनाउँदै आगामी तेस्रो संस्करण स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो। भुटानमा आयोजना हुने काबा बीच भलिबलमा सहभागी हुने नेपाली महिला तथा पुरुष टोलीलाई मंगलबार एक कार्यक्रमका बीच विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा परिषदका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गर्नुभएको हो। प्रतियोगिता भदौ 17 21 गतेसम्म भुटानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालबाट महिला र पुरुषतर्फ दुई दुई गरी कुल 4 टोलीले सहभागिता जनाउनेछन्। महिला प्रतिस्पर्धातर्फ सुनिता राई, भावना डाङ्गी तथा कोपिला राणा, कमला पुनको जोडीले नेपालको प्रतिनिधित्व गर्नेछन्। त्यस्तै पुरुष प्रतिस्पर्धातर्फ झमन सिंह दर्जी, शरण कार्की तथा राजकुमार निरौला, महेन्द्र श्रेष्ठको जोडीले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोली भदौ 17 गते भुटान प्रस्थान गर्नेछ। हार्दिक फिटनेसको 29 वार्षिक उत्सवका अवसरमा आयोजित खुला पिकल बल प्रतियोगितामा सुवर्ण शाहले पुरुष एकल र डबल्स दुवैको उपाधि जितेका छन्। पुल्चोक स्थित हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको पुरुष एकल फाइनलमा सुवर्णले प्रवन खनाललाई 11-4, 11-1 सोझो सेटमा पराजित गर्दै उपाधि जिते। डबल्समा भने सुवर्णले समीर पोखरेलसँग मिलेर उपाधि जिते। सुवर्ण र समीरको जोडीले फाइनलमा लस्य विक्रम शाह र अनिस अधिकारीको जोडीलाई 11-5, 11-2 पराजित गर्दै च्याम्पियन बनेको हो। नेपालमा नयाँ खेलका रूपमा विस्तार भइरहेको फिकल बलको प्रतियोगितामा पुरुष एकलतर्फ 36 खेलाडी तथा डबल्समा 46 खेलाडीले सहभागिता जनाएका थिए।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.2 मिलीमिटर। काठमाडौँको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 20.7 डिग्री सेल्सियस, वर्षा 45.2 मिलीमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 22.7 डिग्री सेल्सियस, वर्षा 25.6 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 33.9 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने दलहरूबीच सहमति। उद्धार र राहतमा संघ प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुदन गुरुङको भनाई। भोटेकोशी बाढीका कारण हालसम्म 1067 जनाको मृत्यु भएको पुष्टि। रूसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
5: 24 घण्टा 18853 निकोबाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18853 518953।
6: मात्र 3300 रुपैयाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सिबाडीबाट क्षति पुगेका रसुवा नुवाकोट धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरुद्ध भएको सड़क खुलाउन कम्तीमा दुई हप्ता लाग्ने।
1: सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ, त्यही अनुसारको काम अगाडि बढेको अवस्था।
0: पूर्वाधार विकास मन्त्रालयद्वारा बाढी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान।
2: जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डीएनए प्रोफाइलिङ गरेर राखिएको छ।
0: सम्भावित विपदमा ध्यान दिएर चीन सरकारद्वारा नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाग्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुँदै
3: त्यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा गण्डकी प्रदेशको केही स्थान लुम्बिनी कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा पश्चिम प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भएको देखिन्छ भने आज।
0: र रुसले किएव लगायतका वरपरको क्षेत्रमा गरेको आक्रमणमा परि 12 जनाको मृत्यु।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका नेपाल र नेपालीले सम्भवतः यस शताब्दीकै सबैभन्दा ठूलो हृदय विदारक विपत्तिको सामना गर्नु पर्यो। यो अवस्थामा सरकार र प्रतिपक्ष नभनिकन राजनीतिबाट माथि उठेर समन्वयकारी भूमिका खेलेर खोज तथा उद्धार राहत र पुननिर्माणको काममा सबै नेपाली जुट्नु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भुटेको सिबाडी लगतै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भुटेको सिबाडी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, दनहुमा 38, नवलपरासी पूर्वमा 116, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव भेटिएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षाकर्मी परिचालन भएका छन्। भुटेकोशी बाढीबाट क्षति पुगेका रसुवा नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क सञ्चालनको काम तीव्र पारिएको छ। पहिलो चरणमा सड़क सफाई पुननिर्माण र यातायात सुचारू गर्ने कामलाई प्राथमिकता दिएको छ। नुवाकोटको गल्छी देवीघाट सड़क खण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेली ब्रिज राख्ने तयारी छ। त्रिशुली रसुवा सड़कका विभिन्न वैकल्पिक मार्गमा साना सवारी सञ्चालनमा आएका छन्। कोलोनी बुद्ध सिंहघाट तथा लव डाँडा सिरखानी खाली बेनी बेसी हुँदै कोलोनी जाने वैकल्पिक सड़क पनि सञ्चालनमा आएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्ण भीर पहिरोले अवरुद्ध सडक खुलाउन कम्तीमा दुई हप्ता लाग्ने भएको छ। भोटेको सीमा आएको बाढीका कारण त्रिशुली नदीमा पानीको बहाव बढेपछि कृष्ण भीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध छ। सडक विभागले अवरुद्ध सडक 10-15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरेको जनाएको छ। सडकको अनुगमनपछि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सडकको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परिकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरुद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरी काम अघि बढेको जानकारी दिनुभयो।
1: पृथ्वी राजमार्ग भएर जाने आवागमन गर्ने सम्पूर्ण सवारी साधनहरू पूर्ण रूपमा बन्द गरिएको अवस्था छ र यो राजमार्ग सुचारू गर्नको लागि चाहिँ अब हाम्रो प्राविधिक टिमले त्यो पहिरोको अध्ययन गरिराखेको अवस्था छ। स्थलगत अध्ययन पनि गरेका छ, ड्रोनबाट पनि अध्ययन गरिराखेको अवस्था छ। अध्ययन पश्चात प्राविधिक प्रतिवेदनको आधारमा यो बाटोलाई छिटो सुचारू गर्ने गरी अगाडि बढाउने हाम्रो लक्ष्य रहेको छ। त्यही अनुसारको काम अगाडि बढेको अवस्था छ र समय चाहिँ ठ्याक्कै यति नै लाग्छ भनेर भन्न सक्ने अवस्था छैन र अहिलेको यो पहिरोको प्रकृति हेर्दाखेरि अब अलि समय चाहिँ अलि लामै लाग्ने जस्तो देखिन्छ।
5: पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई 21 दिनभित्र सामान्य अवस्थामा फर्काउने लक्ष्यसहित प्रारम्भिक पुनस्थापना तथा आवश्यक व्यवस्थापनका लागि अघि बढाउन कार्यदल गठन गरेको छ। बाढीबाट क्षतिग्रस्त भौतिक संरचना तथा प्रभावित नागरिकको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न गठित कार्यदललाई सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्न अवशेष व्यवस्थापन, संचार तथा स्वास्थ्य सम्बन्धी कामको पहिचान र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको छ। कार्यदलले बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन गरी तत्काल गर्नुपर्ने र दीर्घकालीन पुनस्थापनाका योजना समेत तयार गर्नेछ। आवश्यक स्रोत तथा साधनको व्यवस्थापन सम्बन्धी सरकारी निकायबीच समन्वय र प्रगतिको प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिएको छ। विनाशकारी बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका सुरुङमा फँसेका तथा सम्पर्कविहीन कामदारको खोजी तथा उद्धारमा सम्बन्धित कम्पनीलाई पनि सहभागी गराउन थालिएको छ। यसअघि जलविद्युत आयोजनासँग सम्बन्धित कम्पनी तथा निजी क्षेत्रका प्रतिनिधिले आफ्नै प्राविधिक जनशक्ति उपकरण र क्षमता हुँदाहुँदै पनि उद्धारमा सहभागी हुन सरकारले अनुमति नदिएको गुनासो गर्दै आएका थिए। अब पनि सरकारसँगको समन्वयमा निजी क्षेत्रका प्राविधिक जनशक्ति र उपलब्ध प्रविधि प्रयोग गरी खोज तथा उद्धार कार्य अघि बढाउने सहमति भएको छ। कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्री परिषद बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनस्थापना र पुननिर्माणका लागि रहेको बताइएको छ। त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको शिक्षा क्षेत्र योजना 2083-2092 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारले आगामी 10 वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 स्थानमा पानी पनि भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: यति बेला चाहिँ विशेष गरी बागमती प्रदेशका पनि केही स्थानहरूमा, गण्डकी प्रदेशको केही स्थान, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशको 2 स्थानमा मध्यम वर्षाको देखिन्छ भने आज रातिको लागि कुरो गर्नु पर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भएका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भएका थोरै स्थानमा चाहिँ मेघर चटाइसे वर्षाउन देखिन्छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भएका केही स्थानमा साथै मधेस प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशको पढाई भएका चाहिँ थोरै स्थलहरूमा मध्यमसम्म क्वार्टरसम्म देखिएको छ। आज साथै कोशी बागमती र गण्डकीको जस्तो हिमाली र पहाडी भुवा लुम्बिनी जस्तो पहाडी भुवा स्थानमा चाहिँ भारी वर्षा पनि तथा देखिएको छ।
5: चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी अरूको जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत जाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी गराएको हो। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित भएको छ। विभागले आज सार्वजनिक सूचना निकालेर यो कार्यक्रम अहिलेलाई स्थगित गरिएको जानकारी दिएको हो। भोटे कोशी बाढीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्ला प्रभावित भएका र नागरिक हताहती भएसँगै विभागले चिट्ठा उपहार कार्यक्रमलाई रोकेको हो। विभागले आज भदौ 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोज 1 गते सञ्चालन गर्ने उल्लेख गरेको छ। साझा खबरमा अब विदेशका खबर। रूसले किएव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 जनाको मृत्यु हुनका साथै 21 जना घाइते भएको युक्रेनले जनाएको छ। मस्कोले पछिल्लो समयमा किएवमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्ष भन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। अब खेल खबर। भुटानमा आयोजना हुने काभा बीच भलिबल टुर भुटान 2026 नेपाली महिला र पुरुषको समान 2 गरी 4 जोडीले भाग लिने भएको छ। प्रतियोगितामा सेप्टेम्बर 4-6 तारिकसम्म हुनेछ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र महतोले आज विदाई गर्नुभयो। महिलातर्फ टिम एमा कमला पुन र कोपिला राणा तथा टिम बीमा भावना डाँगी र सुनिता राई रहेका छन्। यस्तै पुरुषतर्फ टिम एमा मन सिंह दर्जी र शरण कार्की तथा टिम बीमा महेन्द्र श्रेष्ठ र राजकुमार निरौला रहेका छन्।
0: सन्तोषी रावल दुःखलाई बिर्सेर आशाका साथमा विपत्तिबाट उठ्नुपर्ने
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बचेको छ र हामी जो बाँचेका छौँ र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने
0: जानकारीसँगै बाढी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन र रोग फैलन नदिने तरिका लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अंडा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क सिआइएन र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाले हृदय विदारक महाविपत्तिको सामना गर्नु पर्यो। अब यो शोक, दुःख र पीडाबाट माथि उठ्दै बाँकी जीवन बिताउनुको विकल्प छैन। बाँकी रहेकालाई खुवाउने र बचाउने काम गर्दै महाविपत्तिबाट माथि उठेर सुरक्षित जीवन बनाउने आधारहरू तयार गर्नुपर्ने प्रेरक भक्त रमन भट्टराई बताउनुहुन्छ।
6: अहिलेको लागि चाहिँ हामीले हातमा नभएको कुरालाई स्वीकार गर्दै हाम्रो हातमा जे जीवन बसेको छ र हामी जो बाँचेका छौँ र त्यसलाई चाहिँ हामीले अगाडि लिएर जानको लागि चाहिँ हामीले डरबाट बाहिर निस्किने अनि अलिकति अब हामी कतिजना त्यस्तो अवस्थामा छौँ र हामी सबैजना उहाँहरूको लागि सहयोगमा छौँ हामीहरू हाम्रो पनि नजिकका आफन्तहरू त्यसमा हुनुहुन्छ पर्नु पनि भएको छ र हामीहरू सबैजना हातोमालो गर्दैछौँ अर्थात् अप्ठ्यारो पर्दाखेरि हामीहरू सारा त्यहाँको स्थानीय निकाय अथवा हामीहरू बाहिर भएकाहरू आफन्त सबैजना विश्व एउटा अहिले नेपालमा र विशेष गरेर यो क्षेत्रमा नै संसारको सबैको ध्यान र सहयोग भएको हुनाले हामीले उहाँहरूको सहयोग लिन पनि हामी हातेमालो पनि गर्नुपर्ने हुन्छ र यो बेलामा विशेष गरेर अप्ठ्यारोमा परेका अब अप्ठ्यारोमा परिसकेर पनि फेरि अझ अप्ठ्यारोमा परेका व्यक्तिहरूसँग पनि हामीले सहकार्य सहयात्रा गर्नुपर्छ उहाँहरूलाई पनि हात दिनुपर्छ र यो बेलामा चाहिँ हामी भोलि ठिक हुन्छ भन्ने हिसाबले आजको वर्तमान समयमा हामीले ध्यान दिनुपर्छ जस्तो उदाहरणका लागि हामीले फर्केर हेर्दाखेरि त्यसैलाई सम्झिराख्दाखेरि त्यसले हामीलाई फेरि अझ हैरान गर्ने जस्तो हुन्छ भोलिको अब कस्तो होला भन्ने भयो भने झन् त्यसले पनि दुःख जस्तो थप्छ
0: हजुर यस्तो आपत्तिमा अब आफ्नो आफन्त गुमाउनु भएको छ आफूले जीवनभरि जोडेका सम्पत्तिहरू गुमाउनु भएको छ के खानु अब भन्ने छ खानु भएको छैन पानी समेत नपिउने होइन खानेकुराहरू नखाने त्यसरी चाहिँ जुन कष्ट भोगिरहनु भएको छ उहाँहरूलाई तपाईँको सुझाव मान्छेको जीवनको लागि पोषणको कुरा खानेकुराहरू मिलाउने कुराहरू
6: विशेष गरेर अहिले सबैभन्दा बढी ध्यान नै कोही व्यक्तिहरू भोको पो हुनुहुन्छ कि भनेर सबैजनाको ध्यान नै अहिले भोजनमा छ हामीहरू पनि त्यसमा लागिरहेका छौँ विभिन्न संस्थाहरू त्यहाँ पुगिराख्नु भएको छ पहिलो चाहिँ भोजनै होस् भनेर हो पहिला भोजन भइसकेपछि हाम्रो दोस्रोमा त फेरि के छ विशेष गरेर केटाकेटी बालबालिकाहरू साना उमेरका भाइ बहिनीहरू र विशेष गरेर सुत्केरी महिलाहरू उहाँहरू अलिक समस्यामा जस्तो पर्ने भए त्यसैमा पनि अलिकति ज्येष्ठ नागरिकहरू पनि हुनुहुन्छ हुन त अहिले सबै समस्यामै हुनुहुन्छ तर त्यसमध्ये पनि हामीले जो हामीले देख्यौँ कि कतिजना केही समयपछि पनि उहाँहरूलाई उद्धार गर्दाखेरि पनि उहाँहरू जे हिँड्न सक्ने अवस्थामा हुनुहुन्छ त्यो भनेको त्यो एउटा हौसला त्यो एउटा उदाहरणीय कुराहरू पनि हो त्यसको साथसाथमा हामीले आफूले आफूसँग चाहिँ म ठिक छु म ठिक हुन्छु र ठिक भएर मैले अरूलाई पनि ठिक गर्नुपर्छ पर्नेछ भन्ने भावनालाई निरन्तर रूपमा राख्नुपर्छ र
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ हराएका आफन्तको शव पहिचानका लागि डिएनए परीक्षण कसरी हुँदैछ
8: मृत शरीर मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यस्तो स्वास्थ्यमा हानि गर्ने वा
0: जानकारीसँगै बाढी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन रोग फैल नदिने तरिका लगायतका सामग्री बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ
10: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
9: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
10: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ
9: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
9: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सिआइएन
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलिजुली नेपाली नेपाल प्रहरीले रसुवाको बाढीमा पहिचान नभएका शवहरू डिएनए परीक्षण मार्फत यकिन गर्न प्रक्रियाहरू अगाडि बढाइरहेको छ हराएका आफन्तको शव पहिचानका लागि डिएनए परीक्षण कसरी गरिन्छ प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक डिआइजी अभिनारायण काफ्लेलाई एकैछिन सुनौं
2: आंशिक अङ्ग मात्रै फेला परेका खास गरी पहिचान नभएका शवहरू छन् त्यो शवहरूको आइडेन्टिफाइड हुन बहुत गाह्रो भयो यसको एउटा वैज्ञानिक परीक्षण जो डिएनए छ डिएनए बाट अब सब पहिचान गर्नुपर्ने आवश्यकता भयो। यसको लागि अब डिएनए कसरी दिन सकिन्छ, जस्तै अहिले सबै पहिचान नभएका शवहरूको डिएनए प्रोफाइलिङ गरेर राखिएको छ, त्यसको गरिएको भनेको घटनास्थल प्रकृति मुचुलका, लास प्रकृति मुचुलका, पोस्टमार्टम, त्यसै गरी सम्भव भएसम्म सबैको फिङ्गर प्रिन्ट, अब जो डिकम्पोज भएको अवस्था छ त्यो हुन नसकेको बाहेकको फिङ्गर प्रिन्ट भयो, त्यसै गरी डिएनए प्रोफाइलिङको लागि डिएनए स्याम्पलहरू सबै निकालेर राखेको अवस्था छ। अब यो हराइराख्नुभएका व्यक्तिहरूको सन्दर्भमा निजको आफन्तहरूले, हराइरहेको आफन्तहरूले नजिकको जो फर्स्ट डिग्री आफन्तहरू, नातेदारहरू, जस्तै बुवा आमा छोरा छोरी, उहाँहरू मध्ये एकजनाले नजिकैको प्रहरी कार्यालयमा गएर सम्पर्क गर्न सक्नुहुन्छ वा हाम्रो नेपाल प्रहरी अस्पताल छ, अस्पतालमा सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँ गएर दुई प्रति पासपोर्ट साइजको फोटो लिएर उहाँहरू जानुहुन्छ र ब्लड दिनुहुन्छ स्याम्पलको लागि, टेस्टको लागि, र त्यसबाट चाहिँ डिएनए प्रोफाइलिङ हुन्छ। र विदेशीको हकमा बाबु आमा छोरा र छोरी जो फर्स्ट डिग्री रिलेसन मध्ये कोही एकजनाको विदेशमा नै डिएनए प्रोफाइलिङ गरी त्यसको चाहिँ कम्पेरिजनको लागि डिएनए प्रोफाइलको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेल dnacodis@nepalpolice.gov.np मा पठाउन सकिने भनेर हामीले सूचना जारी गरेका छौँ। उहाँहरूले त्यो गर्नुभन्दा अगाडि एउटा डिबिआई फर्म पनि भर्नुपर्ने हुन्छ। डिबिआई भनेको डिजास्टर्स भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा मैले अघि भनेको इमेलमा पठाउन सक्नुहुन्छ। फेला परेको आंशिक अङ्ग सहितको जुन सबहरू छ त्यसबाट निकालिएको डिएनए प्रोफाइलिङ सफ्टवेयरमा राखिएको हुन्छ। हामीले यसलाई कम्बाइन्ड डिएनए इन्डेक्स सिस्टम सफ्टवेयर, कोडिस सफ्टवेयर छ, यो सफ्टवेयरमा राखिएको हुन्छ र यो सफ्टवेयरबाट यो अननाउन डेड बडीबाट निकालिएको यो डिएनए प्रोफाइलिङको रिपोर्ट र जो हराइरहेको व्यक्तिहरू मध्ये जसले जुन डिएनए प्रोफाइलिङ गरेर विदेशीको हकमा उहाँहरूले त्यहीँबाट पठाउन सक्नुभयो, यहाँको हकमा उहाँहरूले जुन स्याम्पल दिनुहुन्छ, ब्लड दिनुहुन्छ, त्यो आधारमा चाहिँ हामी यो डिएनए प्रोफाइलिङ र सबबाट निकालिएको डिएनए प्रोफाइलिङ जसको म्याच हुन्छ उहाँहरूलाई चाहिँ कानुन बमोजिम सम्बन्धित सब हस्तान्तरण गरिन्छ। जुन जुन सबहरू अहिले हामीले व्यवस्थापन गरिएको छौँ, भण्डारण गरेका छौँ, सुरक्षित रूपमा राखेका छौँ सबहरू, त्यो सबहरूको सबैको नम्बरिङ दिएको हुन्छ। त्यो नम्बरिङको आधारमा अनि कहाँनिर छ यो सब भनेर अनि सजिलै उहाँहरूलाई त्यो उपलब्ध गराउन सकिन्छ।
0: नुवाकोट र रसुवा जिल्लाको बाढी प्रभावित क्षेत्रमा मरेका पशु चौपाय व्यवस्थापन गर्न अझै समय लाग्ने देखिन्छ, तर बाढी प्रभावित क्षेत्रमा विशेष गरी शुद्ध खानेपानी पुर्याउन सकियो भने तत्कालै मरेका पशु चौपायबाट रोग नफैलने चिकित्सकहरूको भनाइ छ। एकैछिन सुनौ संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई।
8: मृत शरीर र मरेको पशु चपायाबाट डाइरेक्टली प्रत्यक्ष रूपमा चाहिँ त्यस्तो स्वास्थ्यमा हानि गर्ने वा त्यसले नै गर्दा पनि आउटब्रेक हुने त्यस्तो खालको विगतको अनुभवहरू केही पनि छैन, डकुमेन्टेड पनि छैन र त्यो हुँदैन। तर समस्या के छ भन्दाखेरि अब त्यसरी चाहिँ जम्मा हुँदै जानु, त्यो ठाउँमा दुर्गन्ध फैलिँदै जानु वा त्यसले गर्दाखेरि जुन एउटा प्रदूषित हुने जुन वातावरण छ हो त्यसले गर्दाखेरि चाहिँ खास गरी पनिजन्य जुन संक्रमणको समस्या छ त्यो देखिन सक्ने सम्भावना रहन्छ। संसदका सम्बन्धित निकायले खानेकुरा पानीहरू त पुर्याइराख्नु भएको होला, कहीँ कहीँबाट त्यो पाइराख्नु भएको होला, त्यो चाहिँ सफा र शुद्ध हुनु पर्यो, सबभन्दा मुख्य कुरा त्यो हो। त्यसले गर्दाखेरि तपाईँहरूले यदि अब सकेसम्म अब अवस्था परिस्थितिको सबै कुराहरू यहाँ त्यसलाई मध्यनजर त गर्नुपर्छ, तर मैले एउटा कसैले चाहिँ सहयोग गरेको त्यो अवस्थालाई परिस्थितिलाई मध्यनजर गर्दै मैले के भन्न चाहे टिस्टा खानेकुरा या पानी चाहिँ शुद्ध हुनु पर्यो नि, त्यो जो दिने सङ्घ संस्था वा सम्बन्धित निकाय छ उहाँहरूले चाहिँ त्यो दुःख हुनु पर्यो नि, त्यो खानेकुरा या पानी कमसेकम सेफ छ, त्यो उहाँले दियो भने त्यो त्यसबाट चाहिँ रोगहरू फैलिँदैन भन्ने खालको त्यो चाहिँ एक प्रकारले ग्यारेन्टी जस्तो भनौँ न, एक प्रकारले सुनिश्चित भन्छ। जसले गर्दाखेरि चाहिँ त्यहाँ जो विस्तृत हुन्छ बाढी प्रभावित क्षेत्रहरूमा उहाँहरूले चाहिँ पानीजन्य रोगको सम्भावना पाउँदैन।
0: तपाईँ रसुवा जिल्लामा राहत लिएर जाने तयारीमा हुनुहुन्छ भने तीनमध्ये एउटा निकायसँग समन्वय गर्नुहोस्। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालयमध्ये कुनै एउटा निकायसँग समन्वय गर्न भनिएको छ। रसुवा नुवाकु धादिङ जुनसुकै जिल्लामा जाँदाखेरि पनि यी तीनवटा निकायसँगको समन्वयमा जानुपर्दछ। जिल्ला प्रशासन कार्यालय रसुवाले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण भइरहेकाले राहत लिएर जिल्ला जाने सबैलाई समन्वय गर्न अनुरोध गरेको हो। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। यो कार्यदलले 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अगाडि बढाउनेछ। कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। बाढीबाट क्षति पुगेको रसुवा नुवाकोट धादिङका मुख्य सडक मर्मत तथा वैकल्पिक सडक सञ्चालनको काम तीव्र पारिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पैह्रोले अवरुद्ध सडक खुलाउन कम्तीमा 2 हप्ता लाग्ने सरकारले जनाएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा बाढी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढाउन कार्यदल गठन भएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी डाकिएको छ। सम्भावित विपदबाट ध्यान दिएर चीन सरकारले उत्तरी नाका तातोपानी पारीको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा भइरहेको छ र रुसले किएव लगायतका वरपरको क्षेत्रमा आक्रमण गर्दाखेरि 12 जनाको मृत्यु भएको छ। त्यसलाई युक्रेनले विरोध गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
11: इस समय सूचक का साथ में
12: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
13: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 440, 4394 580 र 98 550 26 440।
14: It's 8 o'clock. अहिले 8 बजेको छ।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भोटेको सिलबाडीबाट 16 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान। सड़क खानेपानी पुल लगायतका संरचनाको क्षति मूल्याङ्कन। रसुवा र नुवाकोट अति प्रभावित।
0: सर्वदलीय बैठकमा विपक्षी दलका शीर्ष नेता अनुपस्थित। भोलि प्रतिनिधि सभाको बैठक बस्ने।
1: त्रिवेशी सेन अस्पतालमा रहेका 30 व्यवहारिष्य शव गोकर्णाको जंगलमा व्यवस्थापन। डीएनए पहिचान उपकरण सहित शव पहिचान गर्न चीनले विज्ञ टोली नेपाल पठाउने।
0: इरानमाथि अमेरिकी कारवाहीमा युको समर्थन प्रति तेहरान आक्रोशित। युले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क।
1: र एभरेस्ट महिला भलिबल लिग स्थगित। नेपालको एले अस्ट्रेलियामा 3 एकदिवसीय खेल्ने। इङ्ल्याण्डसँगको हारपछि पाकिस्तानको टेस्ट क्रिकेट टोलीका मुख्य प्रशिक्षक बर्खास्त।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण करिब 16 लाख मानिस प्रभावित भएका छन्। बाढीबाट भोटेकोसी त्रिशुली नदी कोरिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ गोर्खा र चितवनलाई मध्यम रूपमा प्रभावित जिल्लाको सूचीमा सूचीकृत गरेको छ। बाढी पहिरोमा परि हालसम्म 1066 जनाको मृत्यु भएको छ। प्रहरीको पछिल्लो विवरण अनुसार बाढीका कारण बेपत्ता भएका मध्ये हालसम्म 1066 जनाको शव भेटिएको छ, जसमा रसुवामा 43 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना रहेका छन्। गोर्खामा 66 जना, तनहुँमा 38 जना, नवलप्रासी पूर्वमा 216 जना, नवलप्रासी पश्चिममा 165 जना र भारतमा 9 जना गरी 1066 जनाको शव फेला परेको हो। फेला परेका शवहरू मध्ये 58 वटा शव आफन्तलाई जिम्मा लगाइएको छ, साथै 913 वटा शवको भने पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको छ। अझै 4606 जना भन्दा बढी सम्पर्कविहीन छन्। उद्धार खोजी राहत वितरण सब व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी परिचालन गरिएको छ। विभिन्न जिल्लामा रहेको होल्डिङ सेन्टरमा 3453 जनालाई राखिएको छ, जसमध्ये नुवाकोटमा 2466 जना, धादिङमा 260 जना, रसुवामा 398 जना र काठमाडौँमा 329 जनालाई राखिएको हो।
1: शहरी विकास तथा भवन निर्माण विभागले भोटेकोसी बाढीबाट देशका विभिन्न जिल्लामा 7570 वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक इन्जिनियर रविन्द्र बोहराले बाढी र पहिरोका कारण भएको भौतिक क्षति र सरकारको आगामी पुनर्स्थापना योजनाबारे जानकारी दिनुभएको हो। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। त्यस्तै 45 वटा सरकारी भवन, विद्यालय तथा सार्वजनिक संरचनामा आंशिक र पूर्ण क्षति पुगेको छ, जसको आर्थिक भार करिब 4.5 अर्ब रूपियाँ बराबर रहेको महानिर्देशक बोहराले बताउनुभयो। हाल बाढ़ी पहिरो प्रभावित 3450 जना व्यक्तिहरू, 18 वटा विद्यालय र विभिन्न सामुदायिक भवनहरूमा आश्रित छन्। स्थायी बसोबासका लागि विभागले नुवाकोटको विदुर क्षेत्रलाई उपयुक्त स्थानका रूपमा प्रारम्भिक अध्ययन शुरू गरेको उहाँले स्पष्ट पार्नुभयो।
3: सेटलमेन्ट गर्ने स्थान छैन, हामी सम्भवतः विदुर भ्यालीलाई चाहिँ एउटा प्रारम्भिक एउटा सेटलमेन्टको लागि उपयुक्त स्थानको रूपमा हामीले प्रारम्भिक रूपमा छनौट गरेका छौँ।
1: हाल विभागका चारवटा प्राविधिक टोली धादिङ, नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा खटिएका छन्। ती टोलीको विस्तृत प्रतिवेदन आएपछि ट्रान्जिसनल सेन्टर र स्थायी बस्ती विकासको कामलाई थप गति दिने उहाँले बताउनुभयो।
0: स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक अशोक कुमार शाहले भोटेको सिबाडीका कारण कुल क्षतिग्रस्त पुल मध्ये 33 पूर्ण रूपमा बगेका छन् भने 20 सामान्य मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन्। बेलकोट गढीको देवघाटमा 180 लामो तुइन आजदेखि सञ्चालनमा ल्याइएको छ। भेत्रावती र रसुवाका दुई स्थानमा गरी थप 3 स्थानमा भोलिदेखि तुइन जडानको कार्य प्रारम्भ हुने महानिर्देशक शाहले बताउनुभयो।
4: हिजोदेखि सञ्चालनमा आएको छ, एउटा राखिसक्यौँ, के अरे विदुर 1 त्रिशुलीमा इन्द्रायणी चोर भन्छ त्यहाँ 255 को एउटा चाहिँ तुइन राख्यौँ भने आज सञ्चालनमा आउँछ। अर्को देवीघाट बेलकोट गढीमा 180 को तुइन राख्ने र त्यसबाट तरितर हुन्छ भने अर्को चाहिँ हामीले बेत्रावतीमा तुइनै राखिदिने र रसुवामा 2 ठाउँमा त्यो पनि राख्ने कुरो छ र भोलि त्यो कार्य प्रारम्भ हुन्छ।
0: सामान्य क्षति भएका 20 पुल मध्ये गल्छीभन्दा माथिल्लो क्षेत्रका 9 पुलको मर्मत कार्य भोलिदेखि नै सुरु हुनेछ। मर्मतका लागि आवश्यक गेट पाटाहरू बजारबाट खरिद गर्ने जति सक्दो चाँडो काम सम्पन्न गर्ने विभागको लक्ष्य छ।
1: भोटेको सीमा बाढीका कारण देशको र नैतिक सडक

0: ବାକି ତ 56 କିଲୋମିଟର ମଧ୍ୟ 40 କିଲୋମିଟର ଯାଏଁ ପୂର୍ଣ୍ଣ ରୂପେ ଧ୍ୱସ୍ତ ଭାବୁଛି।
1: महानिर्देशक धैसिका अनुसार 82 किलोमीटर लामो गल्छी बेत्रावती रसुवागढ़ी सड़क खण्ड को विदुरदेखि रसुवागढ़ी सम्म को 56 किलोमीटर मध्य 40 किलोमीटर सड़क पूर्ण रूप में ध्वस्त भएको छ। यस्तै पृथ्वी राजमार्ग को कृष्णभीर र परेवा भीर में सड़क को ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात संपर्क विच्छेद भएको छ। गल्छी बैरेनी जरे क्षेत्र पोखरी क्षेत्र में दुईदेखि तीन मीटर सम्म लेदो जमेर सड़क अवरूद्ध भएकोमा पन्छाएर यातायात सुचारू भएको छ। तहादिङ बेसी जोड्ने फुर्के खोला को पुल भाँचिएपछि मालटार गजुरीटार र केउरिनी घाट हुँदै वैकल्पिक मार्ग मार्फत सम्पर्क स्थापित गरिएको छ। त्यसैगरी काठमाडौँबाट धुन्चे जानका लागि टोखा छहरी बिदुर बोगटीटार हुँदै 110 किलोमिटरको वैकल्पिक सड़क प्रयोगमा ल्याइएको छ। कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशुली पारीबाट नयाँ ट्र्याक खोल्ने भन्ने विषयमा नेपाल जियो टेक्निकल सोसाइटी का विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जयसीले बताउनुभयो।
2: भोटे कोशी बाढी का कारण बाढी प्रभावित विभिन्न जिल्लामा खानेपानी र सरसफाई का संरचनामा पनि ठूलो क्षति पुगेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग का अनुसार बाढी प्रभावित 4 जिल्लामा मात्रै करिब 64 करोड़ रुपियाँ बराबर को भौतिक संरचना र 29 करोड़ रुपियाँ बराबर को सरसफाई संरचना गरी 93 करोड़ को क्षति भएको प्रारम्भिक अनुमान छ। विभागका महानिर्देशक कमल राज श्रेष्ठले नुवाकोट रसुवा धादिङ र गोर्खा जिल्लाका खानेपानी आयोजनामा सबैभन्दा धेरै क्षति भएको बताउनुभयो।
3: बाढी पश्चात धादिङमा 65 वटा त्यस्तो इनार इन्टेक क्षति भएको छ भने 111 वटा रिजर्भ ट्याङ्कहरू क्षति भएको छ। रसुवामा 14 वटा इन्टेक क्षति भएको छ र 10 वटा रिजर्भर क्षति भएको छ। नुवाकोटमा 11 वटा इन्टेक र 7 वटा रिजर्भर क्षति भएको छ र गोर्खामा 4 वटा इन्टेक र 24 वटा रिजर्भर क्षति भएको अवस्था छ। यसको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार करिब 64 करोड जति मूल्याङ्कन हामीले स्ट्रक्चरहरूको क्षतिको मूल्याङ्कन गरेका छौँ भने त्यो एरियामा जति घरहरू क्षति भए त्यो घरको चाहिँ सरसफाइको संरचना हेर्दाखेरि करिब करिब विशेष गरी चर्पीको हिसाब गर्दा 29 करोड जतिको क्षति भएको प्रारम्भिक अनुमान छ।
2: नुवाकोटको विदुर बट्टार क्षेत्रमा करिब 25-30 हजार नागरिकको बसोबास रहेको र सो क्षेत्रमा जाने आगन्तुकको चापका कारण खानेपानी व्यवस्थापन चुनौतीपूर्ण बनेको महानिर्देशक श्रेष्ठले सुनाउनुभयो। भेत्रावतीबाट आउने 80 लिटर प्रति सेकेन्ड क्षमताको मुख्य पाइपलाइन सड़कसँगै बगेपछि उक्त क्षेत्रमा पनि खानेपानीको हाहाकार भएको छ। हाल विभागले वैकल्पिक उपाय अपनाउँदै स्थानीय मुहानलाई ग्यारभिटी र साना पम्पिङ सिस्टम मार्फत सञ्चालनमा ल्याएको छ। खोला किनारमा रहेको 23 लिटर प्रति सेकेन्ड क्षमताको सम्बेललाई 100 केभीए जेनेरेटर मार्फत दैनिक 10-12 घण्टा सञ्चालन गरी 10 लाख लिटर भन्दा बढी पानी आपूर्ति भइरहेको विभागले जनाएको छ। साथै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलबाट 4 वटा ट्याङ्कर पठाई अस्थायी सेल्टर र ठुला बस्तीमा पानी वितरण भइरहेको छ। रसुवाका दुर्गम बस्तीहरूमा सड़क पहुँच विच्छेद भएकाले नेपाली सेनाको हेलिकप्टर मार्फत साना साइजका पाइपहरू ढुवानी गरिएको छ। बाढी प्रभावित क्षेत्रमा पानी जन्ने रोग फैलन नदिन विभागले ब्लिचिङ पाउडर एक्वा ट्याप र क्लोरिन झोल वितरण गर्नुका साथै पानीको गुणस्तर परीक्षणका लागि वाटर एम्बुलेन्स समेत परिचालन गरेको छ। महानिर्देशक श्रेष्ठका अनुसार क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि करिब 1.5 वर्षको समय लाग्ने देखिएको छ। नेपाल परिवेशमा पत्रकार सम्मेलनमा गृहमन्त्रीले के भने लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन।

0: ढुक्क होइन, ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: हिमताल फुटेर भुटेको सीमा आकस्मिक बाढ़ी आएको एक साता पूरा भएको छ। बाढ़ी आएको भोलिपल्ट बसेको सर्वदलीय बैठकले विपदको बेलामा सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालेको थियो। प्रधानमन्त्रीले बोलाउनु भएको सर्वदलीय बैठक सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेले आह्वान गरेको भन्दै विपक्षीले आलोचना गरेका थिए। त्यसको एक साता बितिसक्दा फेरि आज पनि लामिछानेले नै सर्वदलीय बैठक बोलाए पनि विपक्षी दलका प्रमुख नेताहरू सहभागी भएनन्। विपदमा राजनीति नगर्ने बताएका शीर्ष नेताहरूले प्रधानमन्त्रीले बोलाउनु पर्ने बैठक सत्तारूढ़ दलका नेताले बोलाएको भन्दै बहिष्कार गरेपछि जनस्तरमा त्यसको आलोचना भइरहेको छ। थाहा संचार नेटवर्कको कार्यक्रम आवाजमा गुनासो राख्दै सुन्दरी जलका हरिबोल बुढाथोकीले पुराना दलका शीर्ष नेतालाई राजनीति अवकाश लिन सुझाव दिनुभएको छ।
5: सर्वदलीय बैठकमा शीर्ष नेताहरू जानु भएन, यसको अर्थ उहाँहरू राजनीतिबाट पनि सन्यास लिन नसक्ने हो। यसै गरी दोस्रो तहका नेतालाई मौका दिएर उहाँहरू चाहिँ अभिभावकको भूमिकामा बस्नुपर्छ। प्रचण्ड ज्यू, शेरबहादुर ज्यू र ओली ज्यू।
4: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले आज विपदका बेला सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो।
6: र हामी आजको बैठकबाट निर्णय के गर्यौं भने सबै तहमा संयन्त्र बनाउने, त्यहाँको सरकार त्यो तहका सरकारहरूसँग समन्वय गरेर राहतका कामहरू, उद्धारका कामहरू, अब बिस्तारै पुनर्स्थापना कामहरू सुरु हुन्छ, त्यसमा हामी सँगसँगै काम गर्ने भन्ने हाम्रो प्रतिबद्धता भयो र हामीले त्यो निर्णय पनि गरेका छौं।
4: निर्णय अनुसार संयन्त्रहरू बागमती प्रदेश, बाढ़ी प्रभावित सबै जिल्ला तथा स्थानीय पालिकाहरूमा पनि गठन गरिनेछ।
3: नेपाली कंग्रेसले सुनुङमा फँसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ र प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ। आज चाहिँ दरबारमा बसेको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट केन्द्रीय सदस्य देवराज चालिसेले सुरुङभित्र फँसेका दक्ष जनशक्तिको उद्धारमा अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञताको उपयोग गर्नुपर्नेमा आफूहरूको जोड़ रहेको बताउनुभयो। सामाजिक सञ्जाल र सड़कमा पनि सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना भइरहेको छ। जताततै विरोध भएपछि गृहमन्त्री सुदन गुरुङले सुरुङमा फँसेकाहरूको उद्धारमा राज्यले हर सम्भव प्रयास गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले सरकारले उद्धार गर्नुको साटो सुरुङमा फँसेकाहरू पानी खाएर बसिरहेको गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको छ।
7: सफल भएका छौँ, तर हाम्रो एउटा नयाँ एउटा विचार चाहिँ फेरि के आएको छ भन्दाखेरि माथिको ठाउँबाट हेडबाट पनि तपाईँको माथि जुन चाहिँ यो हाम्रो पावर हाउसको टुप्पा छ त्यो ठाउँबाट पनि खनेर बरु त्यसलाई फ्ल्याग बनाएर त्यहाँ ड्रिल गरेर एटलिस्ट कुनै होल बनाउन सकेर हामीले त्यहाँबाट राशनहरू केही ड्रप गर्न सक्यौँ भने, एयरहरू सप्लाई गर्न सक्यौँ भने पनि।
4: विपक्षीको दबावपछि प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। सभामुखको डोल प्रसाद अड्यालले भोलि दिउँसो एक बजे बस्ने गरी बोलाउनु भएको हो। भोलिको बैठकमा सभामुख अड्यालले भुटेको सिबाडीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बाढ़ी आएकै दिन बसेको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो। आज बसेको राष्ट्रिय सभाको बैठकले भुटेकोसीको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव मार्फत सरकारले घाइतेहरूको निशुल्क उपचार गर्न, सम्पर्कविहीनको खोजी कार्यलाई तीव्रता दिन र पीड़ितलाई पारदर्शी रूपमा राहत वितरण गर्न आग्रह गरिएको छ। सभाले भोटेकोसी बाढ़ीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ। आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बाढ़ी प्रभावितको उद्धार राहत र पुनर्स्थापनाका लागि राष्ट्रिय एकताका साथ अघि बढ़न अपील गर्नुभयो। साथै राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो 15 दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत गरेका छन्। आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकले पनि सांसदहरूको 15 दिनको तलब बाढ़ी प्रभावितका लागि दिने निर्णय गरेको छ।
3: भोटेकोसी बाढ़ी प्रभावित क्षेत्र काठमाडौँ क्षेत्रबाट काठमाडौँ ल्याएर त्रिवेणी शिक्षण अस्पतालमा राखिएका तर पहिचान हुन नसकेका 30 शवलाई काठमाडौँको गोकर्ण जंगलमा अस्थायी तरिकाले व्यवस्थापन गरिएको छ। गोकर्णेश्वर नगरपालिका 7 स्थित दक्षिण ढोका जंगलमा शव अस्थायी रूपमा गाडिएको छ। बाढी प्रभावित क्षेत्र रसुवा नुवाकोट धादिङबाट ल्याइएका 114 शव मध्ये पहिचान नखुलेका 30 शवलाई जंगलमा अस्थायी रूपमा गाडिएको नगरपालिका नगर प्रहरी उपशाखाका नगर प्रहरी हरिराम केसीले बताउनुभयो। शव जमिन मुनि सुरक्षित रूपमा राख्न ठाउँ हेर्न हिजो प्रधानमन्त्री बालेन्द्र शाह र राजसपाका सभापति रवि लामिछाने समेत त्यहाँ पुग्नु भएको थियो। उहाँहरूले ठाउँको निरुकुल गरेपछि उक्त शवलाई त्यहाँ जमिन मुनि गाडिएको छ। शव गाड्नु अघि पहिचान नखुलेका शव र टुक्रा टाक्रीको डीएनए नमुना संकलन फिंगर प्रिन्ट र 5 थान फोटो लिइएको छ। त्रिवी शिक्षण अस्पतालमा 114 शव राखिएको थियो। ती मध्ये शनाखत भएको 12 शव परिवारले बुझेर दाह संस्कार गरेका छन्। शनाखत भएको एकजनाको शव बुझाउने प्रक्रियामा छ।
4: रसुवा बाढीमा ज्यान गुमाएर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले पनि सघाउने भएको छ। चीनले डीएनए पहिचान विज्ञहरू नेपाल पठाउने तयारी गरेको हो। चीनीय विदेश मन्त्रालयका प्रवक्ता गुओ जिया कुनले नियमित प्रेस ब्रिफिङका क्रममा आज उक्त जानकारी दिनुभएको हो। विज्ञसँगै चीनले डीएनए परीक्षण उपकरणहरू ड्रोन जल शुद्धिकरण उपकरण समेत पठाउन लागेको उहाँले बताउनुभयो। बाढीपछि फेला परेका शवको पहिचान गर्न नेपालमा सकस परिरहेको छ। धेरै दिन नदीमा डुबेका ती शवहरू पहिचान गर्न सकिने अवस्थामा छैनन्। त्यसका लागि डीएनए परीक्षण एकमात्र विकल्प बनिरहेको बेला चीनले विज्ञ सहितको टोली र उपकरण सहयोग गर्ने भएको हो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: for DTH Seva Dish Home.
1: Dish Home, Khushi Go Connection.
2: You Ho, Tha Sanchar Network, Ratapai Sunday Hunuhuncha, Nepal Paribesh, Samayako Awaz, Samayako Awaz.
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। भटेकुसी बाढ़ी प्रभावितको राहत तथा उद्धारका लागि स्वदेशी तथा विदेशी सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले आज मात्र 51 लाख रूपियाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको छ। इन्सुरेन्स संचालक समितिका पदाधिकारीहरूले अर्थमन्त्री सोरिम वाग्लेलाई मन्त्रालयमा 16 रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। संचालक समितिका अध्यक्ष अस्मिता सुमार्गी, सम्झना अर्याल सहित सदस्यहरू वीरेन्द्र जङ पाण्डे, शमशेर पराजुली र प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले संयुक्त रूपमा चेक हस्तान्तरण गर्नुभएको हो। इन्सुरेन्सकी अध्यक्ष सुमार्गीले विपत्तिको समयमा पीड़ितको साथमा उभिनु आफूहरूको दायित्व मात्र नभई मानवीय कर्तव्य पनि भएको बताउनु भएको छ। आजै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानमा आबद्ध ऊर्जा उद्यमीहरूले पनि 13 करोड़ रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। इपानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहन कुमार डाङ्गीले सिंहदरबार स्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रम बीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई 16 रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। ऊर्जा उद्यमीहरूले आफ्नो तर्फबाट पनि 16 रकम हस्तान्तरण गरेका थिए।
3: अख्तियारले पर्यटन विकास कार्यालय गौर रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काप्रे सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैर कानूनी लाभ र हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता सुरेश नेउपानीका अनुसार परोहा नगरपालिका 9 स्थित राधाकृष्ण मन्दिरको थप मर्मत कार्यमा मापदण्ड विपरीत न्यून गुणस्तरको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 81-82 मन्दिर निर्माण गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो। अख्तियारले काफ्रे सहित इन्जिनियर सुदीप प्रकाश तिमिरसेना र नीतिश कुमार पटेल, अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्णको अधुरो निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष खहेरु शाह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले उनीहरू विरूद्ध 6,80,592 रुपियाँ बिगो कायम गर्दै कैद र बिगु जरिमाना समेत माग दाबी गरेको छ।
4: पछिल्ला 6 कारोबार दिनपछि नेप्से परिसूचक आज सामान्य अङ्क बढेर बन्द भएको छ। आज परिसूचक 9.24 अङ्क बढेर 2522 बिन्दुमा कायम भएको हो। नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो 3,64,86,00,000 रूपियाँको सेयर खरिद बिक्री भएको बजारमा आज 2,90,69,00,000 रूपियाँको सेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूह मध्ये 12 उपसमूहको परिसूचक बढेको छ भने 1 उपसमूहको परिसूचक घटेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरान विरूद्ध अमेरिकाले जारी गरेको आर्थिक कार्यवाहीमा युरोपियन युनियन युको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाहीले युरोपले अब रणनीतिक स्वायत्तता दावी गर्न नसक्ने बताउनु भएको छ। संयुक्त राज्य अमेरिकामा आयोजित G20 अर्थमन्त्रीहरू र सेन्ट्रल ब्याङ्कका गभर्नरहरूको बैठकमा जारी गरेको यु वक्तव्यको जवाबमा सामाजिक सञ्जाल एक्स मार्फत बागाईको यस्तो टिप्पणी आएको हो। युरोपियन युनियनले इरानले आफ्ना गतिविधिहरू रोकी र विश्वासका साथ शान्ति वार्तामा संलग्नता सुनिश्चित गर्नुपर्ने अमेरिकी दबावलाई स्वागत गरेको छ। यसरी वाशिङटनको एकपक्षीय आदेश कार्यान्वयन गर्दा युरोपले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने बाघाएको तर्क छ। युरोपियन युनियनले हुर्मुजको जलमार्गमा क्षेत्रीय स्थिरता र आगमन स्वतन्त्रताको सुनिश्चितता गर्न इरानसँग कूटनीतिक प्रयास जारी राख्न आह्वान गर्दै थप उपायहरूका लागि अमेरिका र अन्य साझेदारसँग तेहरानमा दबाव कायम राख्न तयार भएको जनाएको छ। गत अगस्त 19 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारोबार गर्ने देशले आर्थिक दबाव सामना गर्नुपर्ने चेतावनी दिँदै इरान लगायतसँग कारोबार गर्ने देश विरूद्ध आर्थिक कारवाहीको घोषणा गर्नुभएको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। नेपालको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लीगले आज विज्ञप्ति जारी गर्दै बाढ़ीका कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो। यसअघि तेस्रो संस्करणको लीग आउँदो असोज 15 24 गतेसम्म दशरथ रंगशाला कवर्ड हलमा आयोजना गर्ने निर्णय भएको थियो।
3: टप एन टी ट्वेन्टी सिरिज पछि नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा थप 3 एक दिवसीय खेल खेल्दैछ। नेपालले पहिलो खेल भोलि तस्मानियासँग खेल्दैछ, दोस्रो खेल शुक्रबार दक्षिण अस्ट्रेलियासँग खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। अन्तिम खेल भने न्यूजील्याण्डको ए टोलीसँग हुनेछ, यो खेल आइतबार हुनेछ। यसअघि नेपालले टप एन्ड सिरिजमा 6-2 खेलमा जित निकालेको थियो।
4: इङ्ल्याण्ड विरूद्धको टेस्ट सिरिजमा लगातार हार बेहोरेपछि पाकिस्तानी क्रिकेट टोलीमा ठूलो फेरबदल गरिएको छ। लर्ड्समा भएको दोस्रो टेस्टमा 194 रनको लज्जास्पद हारसँगै पाकिस्तानले सिरिज गुमाइसकेको छ। पाकिस्तान क्रिकेट बोर्डले तेस्रो टेस्ट शुरू हुनु अघि नै मुख्य प्रशिक्षक सरफराज अहमदलाई पदबाट हटाएको छ र टोलीका 7 खेलाड़ीलाई घर फर्काउने निर्णय गरेको छ। अहिले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी न्यूजील्याण्डका माइक हेसनलाई दिएको छ। उनले यसअघि पाकिस्तानको एक दिवसीय र टी20 टोली हेर्दै आएका थिए। त्यस्तै बलिङ प्रशिक्षक उमर गुलको ठाउँमा अस्ट्रेलियाका एसले नोफकेलाई ल्याइएको छ।
3: र भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टुरमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघ एनबीएले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राखेपा सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गरेका हुन्। भदौ 19-21 गतेसम्म आयोजना हुने काबा बीच भलिबल टुरमा नेपालबाट 2 पुरुष र 2 महिला टोलीले सहभागिता जनाउने अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए। पुरुषतर्फ महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा जमन सिंह दर्जी र शरण कार्कीको जोडी तथा महिलातर्फ कमला पुनल कोपिला राणा तथा सुमनिता राई र भावना डाङ्गीको जोडीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भोटेको सिपाडीबाट 16 लाख मानिस प्रभावित भएको प्रारम्भिक अनुमान, सड़क खानेपानी पुल लगायतका संरचनाको क्षति मूल्याङ्कन, रसुवा र नुवाकोट अति प्रभावित,
3: सर्वदलीय बैठकमा विपक्षी दलका शीर्ष नेता अनुपस्थित, भोलि प्रतिनिधि सभाको बैठक बस्ने,
4: त्रिवी शिक्षण अस्पतालमा रहेका 30 व्यवारिसे शव गोकर्णाको जंगलमा व्यवस्थापन, डीएनए पहिचान उपकरण सहित शव पहिचान गर्न चीनले विज्ञ टोली नेपाल पठाउने,
3: इरानमाथि अमेरिकी कारवाहीमा युको समर्थन प्रति तेहरान आक्रोशित, युले आगामी दिनमा रणनैतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क,
4: र एभरेस्ट महिला भलिबल लीग स्थगित, नेपालको एले अस्ट्रेलियामा 3-1 खेल्ने, इङ्ल्याण्डसँगको हारपछि पाकिस्तानको टेस्ट क्रिकेट टोलीका मुख्य प्रशिक्षक बर्खास्त।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: Kiss FM 93.2 MHz.
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार. होइन भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिन पनि चित्त बुझाउनु त होला नि.
3: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. ल हिँड जाऊ त्यतैतिर.
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63.
5: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर. केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने.
6: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ.
5: कहाँ गएर के सिप सिकौ भन त अब.
6: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने.
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
5: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ. साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ. गरी खाने शिक्षा हामी सबैको इच्छा.
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर.
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर.
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर.
7: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी. फोन 056-50-10-60.
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार. होइन भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिन पनि चित्त बुझाउनु त होला नि.
3: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. ल हिँड जाऊ त्यतैतिर.
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63. न पक्ष न विपक्ष, सधैं निष्पक्ष.
9: स्वदेश FM 93.2 MHz.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी तथा राहत वितरणलाई लिएर भइरहेको आलोचना बीच गृहमन्त्री सुदन गुरुङ भन्छन्,
1: राज्य कुनै जिम्मेवारीमा पिछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
0: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डिएनए नमुना लिन थालिएको एक अधिकारीको भनाइ।
2: पहिचानका लागि डिएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको दैलेख अस्पतालमा त्यो कामहरू सुरु भएको छ।
0: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौतीबारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नागेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरुङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छौँ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य संयन्त्र सबै ठाउँमा परिचालन भइरहेको छ।
3: नेपालका गृहमन्त्री सुदन गुरुङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रुसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रुसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना 19 शतमा आए यता लडाकुहरू विरुद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले, गोभियारेमा मारिने मध्ये फार्क लडाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कारवाही क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चिनिया अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढी छ। यो वर्षको पहिलो 7 चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढीमा ज्यान गुमाएका 1000 भन्दा धेरैको शव फेला परेको र 4,500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरुङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
1: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन, भएभरको संयन्त्र हामीले परिचालन गरेको थियौँ, गरेको छौँ, अझै पनि गर्दैछौँ।
0: राहत वितरण अपुग्रहको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरुङले सुरुका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
1: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छु, कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला। राज्य समेत सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा, र यो तीन दिन चार दिन जति चाहिँ हामीले आशा बोकेर भने हामी रेस्क्यू एफर्टमा हामी सुरक्षा कर्मीले बेसी परिचालन गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
0: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ, अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमुना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपाल प्रहरीको अस्पतालमा त्यो कामहरू सुरु भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सम्मिलन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरू पहुँचमा विदेशमै त्यही डीएनए परीक्षण गरेर त्यसको म्याचिङ गर्ने गरी कामहरू अगाडि बढेको छ।
0: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसैमध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने,
4: सबभन्दा ठुलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भर दिया छ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिया छ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर फोरिसक्यौँ, 5 चट्टान फोर्दैछौँ। तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउन्डर देखियो भने त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सनमा हामीले क्राउन फोरेर 24 मिटर माथिपट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौँ पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेस क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौँ। टनलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौँ, तर मुख ओपन गरेर भएन, त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बौलरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्न मिलेन। त्यस कारणले हामीले सिधा टनलको फेसको अगाडिपट्टिको भागमा लेदो र गेग्रेनलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौँ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न सुरु गर्छौँ। सुरुङभित्र चाहिँ मुखमा लेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौँ। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउन्डर भित्र गएको छैन, लेदो र सानसानो गेग्रेन मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फेसै ब्लक छ त्यो लेदोले।
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो सुरुङ हो त्यहाँ?
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौँ। अहिलेसम्मको त्यहाँको सिचुएसन टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउनभन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
0: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेउपाने सञ्जय ढकालसँग कुरा गर्दै। बाढीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
6: सरसर्ती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेसनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्योमध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन। अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि आलुचाहरू आउन सक्छ, किनभने टावर के पनि भएको छैन। त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ।
5: सुरुङहरूमा धेरै फसेका होलान् भनेर जुन अहिले भनिराखिया छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन, त्यो सुरुङमा कस्तो अवस्था तपाईँले जाँदाखेरि के देख्नुभयो, खासमा चाहिँ कति मान्छे त्यहाँ फसेका हुन सक्लान्, के अनुमान गर्न सकिन्छ?
6: सुरुङभित्र ठुलो पारसको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्ड, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो, सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, एक्सेस सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन, सुरुङभित्रको पारस भित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ, त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ। धेरै प्रयास भइरहेछ, त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन।
5: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
6: भागेर जाने होइन, बस्ने नै पावर हाउस हो, त्यहाँ चार तला बिल्डिङ हुन्छ टनेलभित्र होइन, मसिन फ्लोर भन्दा माथि चार तलासम्मको बिल्डिङ माथि टपमा गएर बस्न सक्छ, यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू होइन भने बाँच्न सक्ने सम्भावना रहन्छ।
5: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियाँ र कोरियन पनि आएको भन्ने बुझिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
6: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्यु टिममा आएको भए ऊ गर्नु सक्छ, अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू रेस्क्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकस अलि दिन नसक्दाखेरि अलि ढिलो भएको हो, छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्नेतिर लाग्नुभयो।
5: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो,
6: यो त ठुलो डिजास्टर हो, यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन, यसबाट हामीले ठुलो पार सिक्नुपर्छ, यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउस भित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला होइन, डोक्स कसरी डिजाइन गर्ने होइन, त्यस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउस भित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ, पावर हाउस भित्र किन मान्छे बस्ने, बाहिरबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी त जानु पर्यो होइन, हाम्रो छ तर अब जनरली मान्छेहरू बस्न खोज्छन्, त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यस्तो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावर
5: पुनर्निर्माण गर्न त वर्षौँ लाग्छ होला होइन,
6: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन, एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्टहरू एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो मिनिमम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ, त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने भन्छ नभए
0: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइभ पेज सञ्चालन गरिरहेका छौँ। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्युब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम प्रसंग, रसुवा बाढीले गर्दा तराईका जिल्लाहरूलाई काठमाडौँसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरुद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढेको पाइन्छ। केही दिन अघि निकै सर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर।
7: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 उद्योग मध्ये 18 उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र कार्यमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन। वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भन्ने हामीले निर्देशन पनि दिइसकेका छौँ।
0: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी भोलि बेलुकी 9:15 आउनेछौँ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: स्वदेश FM 93.2 MHz।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। भोटेकोशी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने दलहरूबीच सहमति। उद्धार र राहतमा संघ प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुधन गुरुङको भनाई। भोटेकोशी बाढीका कारण हालसम्म 1066 जनाको मृत्यु भएको पुष्टि। रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 जनाको मृत्यु। र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित। समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म 1066 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 43 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना, गोर्खामा 66 जना, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 165, भारतमा 9 जना गरी 1066 जनाको शव फेला परेको हो। फेला परेकाको शवहरूमध्ये 1056 को लास जाँच मुचुल्का सम्पन्न भएको छ भने 58 वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान नभएको 913 वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार खोजी राहत वितरण शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बोलाएको सर्वदलीय बैठकमा भोटेकोशी बाढी प्रभावितको खोज उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने सहमति भएको छ। सिंहदरबारमा आज बसेको प्रमुख राजनैतिक दलका दोस्रो तहका नेताहरूको बैठकले सबै दल एकजुट भएर विपदको प्रति कार्यमा लाग्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा विपदपछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत राजनीतिक संयन्त्र बनाएर राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने सहमति भएको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
1: केन्द्रमा रासोपाका सभापति रवि लामिछानेज्यूको चाहिँ इनिसिएसनमा अग्रसारतामा जुन केन्द्रीय रूपमा चाहिँ राजनैतिक तवरमा उच्च स्तरीय राजनैतिक संरचना संयन्त्र चाहिँ अहिले हामीले यो बनेको छ, यो लुज नेटवर्कको रूपमा चाहिँ अहिले रहेको छ। यही खालको संयन्त्र चाहिँ यही खालको सर्वदलीय बैठकहरू, संयन्त्र भन्दा पनि सर्वदलीय बैठकहरू, छलफलहरू चाहिँ अब बागमती प्रदेशमा पनि र त्यस्तै गरेर चाहिँ बाढी प्रभावित सबै जिल्लामा र बाढी प्रभावित सबै स्थानीय पालिकाहरूमा चाहिँ यो सर्वदलीय बैठकहरू संयन्त्रहरू बनाएर चाहिँ बाढीको सामना गर्ने कुराहरूमा अगाडि बढ्नको लागि यही बैठकमा सहमति भएको कुराहरू पनि म तपाईँहरूलाई जानकारी गराउँछु।
0: बैठकमा विपदपछिको खोजी उद्धार र राहत वितरणमा सरकारका काम कारबाहीबारे छलफल भएको र यसलाई थप प्रभावकारी बनाउन राजनीतिक दलहरूले आफ्नो दलका तर्फबाट सुझावहरू दिएको नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले बताउनुभयो। राष्ट्रिय संकटका बेला नागरिकको जीवधनको रक्षाका लागि सबै एकजुट भएर लाग्नुपर्ने सुझाव बैठकमा आफूहरूले दिएको काङ्ग्रेस नेता चालिसेले बताउनुभयो।
2: नेपाली कङ्ग्रेस स्पष्ट छ, पार्टी पनि सरकारकै अङ्ग हो, यसमा पक्ष विपक्ष हुँदैन। राष्ट्रिय सङ्कटमा सबै एक पक्ष हुन्छ, त्यो पनि जनताको पक्षमा, राहत र उद्धारको पक्षमा सबै हामी एकजुट छौँ। हाम्रो धारणा क्लियर छ, यसमा हामी सरकारको साथमा छौँ। सरकारलाई समर्थन गर्नु भनेको अर्थ यो होइन कि सरकारको कमजोरीलाई मौन समर्थन गर्नु पनि होइन। ल्याप्सेसहरू हुन्छ, हाम्रो म्यानेजरियल स्किलका अभावले, नीतिगत त्रुटिका कारणले कहिलेकाहीँ अप्ठ्याराहरू देखिन्छन्, अप्ठ्याराहरू हुन्छन्। ती अप्ठ्याराहरूलाई हामीले उजागर रहने कि समाधान सुझावको रूपमा, सकारात्मक सुझावको रूपमा, सहयोगीको रूपमा हामीले सुझाव दिने हो र सुझाव दिने क्रममा हामीले सुझाव पनि दिँदै आएका छौँ।
0: नेकपा एमालेका प्रवक्ता प्रदीप गेवालीले नेपालको संविधानले विपद व्यवस्थापनलाई तीनै तहका सरकारको अधिकार क्षेत्रभित्र राखेको हुनाले प्रदेश र स्थानीय सरकारसँगको बलियो समन्वय आवश्यक रहेको बताउनुभयो। राजनीतिक दलहरू भनेको राष्ट्रिय सामर्थ्यका महत्वपूर्ण हिस्सा भएकाले संकटको बेला प्रधानमन्त्रीले नै अग्रसरता लिएर दलहरूसँग कुरा गर्दा प्रभावकारी हुने सुझाव आफूहरूले बैठकमा दिएको नेता गेवालीले बताउनुभयो।
3: रासोपाले गर्यो राम्रो भयो, तर यो काम सरकारले गर्नुपर्थ्यो भनेर मैले सुरुमै आफ्नो अब्जर्भेसन राखिसकेपछि मलाई यसमा थप भरिरहनु परेन, सरकारले अग्रसरता लिन जरुरी छ। अर्को कुरा हामीले भन्यौँ खास गरेर कनेक्टिभिटी जोड्ने कुरा, जस्तो त्रिशुलीको वारिपारि कनेक्टिभिटी छैन, अहिले पक्की पुल बनाउनु टाइम लाग्छ, इभन डेली ब्रिज बनाउनु पनि टाइम लाग्छ भने ट्विनहरू बनाएर पनि सामानहरू ओहोरदोहोर गराउनुको निम्ति सहयोग गर्न सकिन्छ, त्यो त दुई तिन दिन चार दिनमै स्थापित गर्न सकिन्छ। बाटोहरू रसुवासम्म ढुन्सेसम्म जन तर पुगेको छ, त्यहाँभन्दा अगाडि पुगेको छैन। यो कनेक्टिभिटीमा सरकारले एकदम फोकस गरोस्।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले संघ प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय हुन नसक्दा प्रभावितसम्म राहत पुग्न नसकेको हुनाले यसमा ध्यान दिन सुझाव दिएको बताउनुभयो।
4: राहतको कुराहरू वितरण कुरा अहिले चाहिँ न्यायचित हुने आवश्यक ठाउँमा पुग्नुपर्ने यसमा सरकारको ध्यान जाओस् भनेका छौँ। साथसाथै अब पुनस्थापना सुरु हो, विद्यालयहरू बन्द छन्, अब बिस्तारै सुरु गर्नु पर्ला। घर परिवार दसौँ हजार घर परिवार विस्थापित भएर बसेको छ, होल्डिङ सेन्टरमा त कति दिन बस्छ र बिस्तारै अब त्यस्ता ठाउँहरू छानेर अब पुनस्थापना सुरु गर्नु पर्ला। पुनस्थापना पुनर्निर्माणसम्म जान हामी मिलेर काम गर्ने, यो देशको चाहिँ समस्या हो, यो पार्टी विशेष सरकार विशेषको होइन।
0: यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले विश्व तापमान वृद्धिका कारण नेपालले अकल्पनीय क्षति बेहोर्नु परेको हुनाले यसको उचित क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउनुपर्ने बताउनुभयो। संयुक्त राष्ट्रसङ्घ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपालले नेतृत्वदायी भूमिकाका साथ विकसित राष्ट्रहरूले गरेको अधिक कार्बन उत्सर्जनका कारण नेपाल जस्ता अल्प विकसित राष्ट्रहरूले क्षति बेहोर्नु परेको मुद्दा उठाउन आफूहरूले सुझाव दिएको नेता शाहीले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन भन्नुभएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान भएकाले प्रतिकारिय पनि विश्वव्यापी जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको उल्लेख गर्नुभएको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका सात स्थानीय तहले 1 करोड भन्दा बढी सहयोग गरेका छन्। जिल्ला स्थित राजनीतिक दल संघ संस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका हुन्। कर्णाली प्रदेश सरकारले प्रधानमन्त्री दैवीप प्रकोप उद्धार कोषमा 2 करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कर्णाली प्रदेश मन्त्री परिषद बैठकले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत उद्धार पुनस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण एवं विपद व्यवस्थापनका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेसँग नेपालका लागि चीनका राजदूत माओ मिङले आज भेटवार्ता गर्नुभएको छ। सभापति लामी छानेको बुढानल कण्ठ स्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। सो भेटमा राजदूत मिङले भोटेकोशी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गर्नुभएको छ। सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकारका गतिविधिलाई तीव्रता दिएको छ। स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सहसचिव हेमन्त चन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य संकटकाल तथा विपद व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा संक्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रतिकारको नेतृत्व गरिरहेका छन्। उहाँका अनुसार संक्रामक रोगको निगरानी र नियन्त्रणलाई प्रभावकारी बनाउन निगरानी प्रमुखको नेतृत्वमा फिल्ड इपिडेमियोलोजी ट्रेनिङ प्रोग्रामबाट प्रशिक्षित 2 जना जनशक्ति सहितको 2 विशेष टोली रसुवा र नुवाकोटमा खटाइएको छ।

0: व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले संघ प्रदेश र स्थानीय तहको आपसी समन्वयमा उद्धार र राहतको काम भइरहेको जानकारी दिनुभयो। गृहमन्त्री गुरुङले भारत र चीनलाई पनि उद्धारका लागि आग्रह गरिएको र विदेशी विज्ञहरूले नेपाली सेनाको नेतृत्वमा जलविद्युत आयोजनाहरूमा हराइरहेकाहरूको खोजी भइरहेको उल्लेख गर्नुभयो। उहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष साना ठूला प्राकृतिक प्रकोपका घटना बेहोर्नु परेको बताउनुभयो। परराष्ट्र मन्त्रालयले भोटेकोसी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको छ। बाढीबारे जानकारी दिन मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा संकलन गरिएका शव पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डीएनए प्रोफाइल पठाउन आग्रह गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइची बीच आज टेलिफोन वार्ता भएको छ। जापानी प्रधानमन्त्री ताकाइचीले आज दिउँसो भएको टेलिफोन वार्तामा भोटेकोसी हिमबाढीले निम्त्याएको विपदपछिको अवस्थामा जापान सरकारका तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभयो। जापानको विदेश मन्त्रालयका अनुसार जापानी प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको भीषण बाढीमा परेर ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्नुभएको थियो। शोक्रममा जापानका प्रधानमन्त्री ताकाइचीले प्रधानमन्त्री शाह समक्ष बाढीका क्रममा सम्पर्कविहीन भएका 5 जापानी नागरिकको तत्काल खोजी तथा उद्धारका लागि आग्रह गर्नुभयो। राष्ट्रिय सभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविद्या गौतमले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो। सभाको अर्को बैठक यही भदौ 23 गते दिउँसो 1:15 बस्नेछ। रसुवा बाढीपछि हराइरहेका जुम्लाका नागरिक मध्ये हालसम्म 28 सम्पर्कमा आएका छन्। सबैभन्दा बढी पातारासी गाउँपालिकाबाट रोजगारीका लागि रसुवा पुगेका 76 मध्ये हालसम्म 23 मात्र सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष पूर्ण सिंह बोहराले जानकारी दिनुभयो। राष्ट्रमा दिगो शान्ति समृद्धि तथा लोककल्याणको कामनासहित आज श्री पशुपतिनाथ मन्दिरमा विशेष महारुद्री सहितको क्षमा पूजा गरिएको छ। पशुपति क्षेत्र विकासको सञ्चालक परिषदको अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशले मूल मन्दिर परिसरमा देशमा शान्तिको संकल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभएको हो। नेपाल टेलिकमले भोटेकोसी बाढीबाट प्रभावित थप 3 साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ। आज धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थप्रेक तथा पुसनटार साइट पुनः सञ्चालनमा आएका हुन्। अन्तर्राष्ट्रिय समाचार। रुसले किव लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालिस्टिक मिसाइल आक्रमणमा परि कम्तीमा 12 मृत्यु हुनुका साथै 21 घाइते भएका छन्। मस्कोले पछिल्लो समय किबमा आक्रमणलाई तीव्र बनाएको छ। आक्रमणको 4.5 वर्षभन्दा लामो समयपछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो अधिकतम मागहरू छोडेको छैन। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणलाई आतंकको संज्ञा दिँदै युक्रेनको हवाई रक्षालाई थप शक्तिशाली बनाउनका लागि आवश्यक सहयोग बढाउन सहयोगीहरूलाई आह्वान गर्नुभएको छ। अब आर्थिक समाचार।
1: रसुवा बाढीका कारण मुलुकको सड़क पूर्वाधार क्षेत्रमा करिब 30 अर्ब रुपियाँ बराबरको क्षति पुगेको सड़क विभागले प्रारम्भिक अनुमान गरेको छ। क्षतिग्रस्त सड़क पुल अन्य संरचनालाई थप सुरक्षित आधुनिक प्रविधि सहित पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ। सड़क विभागका महानिर्देशक विजय जयसीले प्रारम्भिक अध्ययनमा सड़क पूर्वाधारमा करिब 30 अर्ब रुपियाँको क्षति भएको देखिएको बताउनुभयो। यसअघि विभागले करिब 20 अर्ब रुपियाँको क्षति अनुमान गरे पनि कृष्ण भीर र त्रिशुली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब 30 अर्ब रुपियाँ आउन सक्ने उहाँले बताउनुभयो। सड़कको सम्पूर्ण क्षति पुनर्निर्माण गर्न करिब 50 अर्ब रुपियाँ लगानी आवश्यक पर्न सक्ने उहाँले उल्लेख गर्नुभयो। राष्ट्रिय योजना आयोग अन्तर्गतको टोली सहित विभागको प्राविधिक टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिरहेको छ। ती टोलीले करिब 1 साताभित्र थप विस्तृत प्रतिवेदन तयार गर्ने अपेक्षा गरिएको जयसीले उल्लेख गर्नुभयो। सन् 2026 अगस्त महिनामा विभिन्न मुलुकबाट 84,444 पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा गत वर्षको अगस्त महिनाको तुलना

0: 3000 कम पर्यटक आएका हुन्। सन् 2025 को अगस्तमा 88,680 पर्यटकले नेपालको भ्रमण गरेका थिए। अगस्तमा
1: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
2: नेपालको भोटुकेसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिग ईडब्ल्यूभीएलको तेस्रो संस्करण स्थगित गरिएको छ। एभरेस्ट महिला भलिबल लिगले मंगलबार विज्ञप्ति जारी गर्दै बाढीका कारण प्रभावित परिवार तथा समुदायप्रति एकीबद्धता जनाउँदै आगामी तेस्रो संस्करण स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएको हो। भुटानमा आयोजना हुने काबा बीच भलिबलमा सहभागी हुने नेपाली महिला तथा पुरुष टोलीलाई मंगलबार एक कार्यक्रमका बीच विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा परिषदका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीलाई विदाई गर्नुभएको हो। प्रतियोगिता भदौ 17 21 गतेसम्म भुटानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालबाट महिला र पुरुषतर्फ दुई दुई गरी कुल 4 टोलीले सहभागिता जनाउनेछन्।
1: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेशको थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार र राहतलाई व्यवस्थित बनाउन बागमती प्रदेश र प्रभावित सबै स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्ने दलहरूबीच सहमति। उद्धार र राहतमा संघ प्रदेश र स्थानीय तहले आपसी समन्वयमा काम गरिरहेको गृहमन्त्री सुधन गुरुङको भनाई। भोटेकोशी बाढीका कारण हालसम्म 1066 जनाको मृत्यु भएको पुष्टि। रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 12 मृत्यु र विनाशकारी बाढीका कारण उत्पन्न मानवीय संकटप्रति दुःख व्यक्त गर्दै एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर
0: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056 50 10 60
3: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
6: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
5: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
3: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: Swadesh FM, Tirana Pithuplo, 2 MHz. Khabar, tapai ko samudai ko, ani tapai ko sarokar ko.
1: Khabar, tapai ko adhikar, ani tapai ko aparihariyata.
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। पहाड़ीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। र स्वगो भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी दुई भैरवपुर स्थित भैरवपुर हातेमालो टोल विकास संस्थाले 18,205 रुपियाँ सहयोग गरेको छ। टोल विकास संस्थाका सदस्यहरूले सामूहिक रूपमा उक्त रकम संकलन गरी बैंक मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरेका हुन्। आफ्ना लागि गरिने खर्च घटाएर विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम जुटाइएको संस्थाका सचिव नवीन बाबु पराजुलीले जानकारी दिनुभयो। संस्थाले विपदका बेला सबैले आफ्नो क्षमता र सामर्थ्य अनुसार सहयोग गर्नुपर्नेमा जोड दिएको छ। र सहबाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 6,36 करोड भन्दा बढी रकम जम्मा भइसकेको छ भने स्वदेश र विदेशबाट सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ। विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडीसात बाब्यो डाँडा स्थित बाब्यो डाँडा आमा समूहले पनि 25,000 रुपियाँ सहयोग गरेको छ। समूहले तीजको दरखानी कार्यक्रमका लागि छुट्याइएको खर्चमा कटौती गरी उक्त रकम बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरेको हो। आफ्नो लागि गरिने खर्च घटाएर विपदमा परेका नागरिकहरूलाई सहयोग गर्ने उद्देश्यले समूहका सदस्यहरूले रकम जुटाएका हुन्। यसैबीच रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पाणी पाँच ठुकुरबारी चितौन स्थित चिसापानी महिला समूहले 15,555 रुपियाँ सहयोग गरेको छ। समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक मार्फत दाखिला गरेका हुन्। सहयोग संकलन कार्यक्रमको अध्यक्षता चिसापानी महिला समूहकी अध्यक्ष सारा विश्वकर्माले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी बगडा उपशाखाका सभापति राममन्दु पोखरेलको उपस्थिति रहेको थियो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम प्रदान गरेको हो। माडीको बसन्तपुर स्थित सोमेश्वर मध्यवर्ती सामुदायिक वनोपभोक्ता समूहको आयोजनामा एक दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। माडी क्याम्पसको सभाहालमा सम्पन्न सो कार्यक्रममा एन्जल फाउन्डेसनका तर्फबाट सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत विधि आकस्मिक अवस्थामा अप्नाउनुपर्ने सावधानी तथा गुप्त रोग सम्बन्धी जानकारी र बस्ने उपायबारे जानकारी गराइएको थियो। सोमेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रनाथ आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन उपभोक्ता समूहका पदाधिकारी सदस्य तथा स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो। र स्वागत भुटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी तीन बसन्तपुर स्थित सृजनशील महिला समूहले रु 10,111 सहयोग गरेको छ। समूहले बाढी पीडित नागरिकका लागि सहयोग स्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। समूहका सदस्यहरूले सामूहिक रूपमा रकम संकलन गरी बैंक मार्फत कोषमा रकम दाखिला गरेका हुन्। रसुवाबाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको 9 विषय मलेको सडक खण्डमा 3 ठाउँमा सडक भाँसिएको छ। मुगलिनबाट 23 किलोमिटर काठमाडौँतर्फ पर्ने कृष्ण भिरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ। नागढुङ्गा मुगलिन सडक आयोजना पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार कृष्ण भिरमा झण्डै 200 मिटर सडक भाँसिएको छ। सडकको भित्तोको डाँडा समेत चिरिएको छ। मलेकोबाट 3 किलोमिटर मुगलिनतर्फ पर्ने शीतल बजारमा पनि सडक 50 मिटर हाराहारी भाँसिएको छ। मलेको पुलबाट 1 किलोमिटर काठमाडौँतर्फ परेवा भिरमा पनि 100 मिटर सडकको छेउ भाँसिएको हो। डिभिजन वन कार्यालय चितौनले भुटेकोशी र त्रिशुली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ। कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ संकलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो। कार्यालयका प्रमुख एवं वरिष्ठ डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यका अनुसार रसो बाढीका कारण पहाडी क्षेत्रका सगला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालकाम ढलेका तथा बगेका काठ दाउरा नारायणी नदी किनारमा ठूलो मात्रामा थुप्रिएका छन्। राजमार्ग अन्तर्गतको कृष्णवीर पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन अझै कम्तीमा 15 दिन लाग्ने भएको छ। भुटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशुली नदीमा पानीको बहाव बढेपछि कृष्णवीर क्षेत्रमा सडकको तल्लो भाग कटान भई राजमार्ग अवरुद्ध भएको हो। सडक विभागले अवरुद्ध सडक 15 दिनभित्रमा सञ्चालन ल्याउने गरी तयारी गरेको जनाएको छ। विभागले प्राविधिक तथा भौगर्भिक विज्ञ सहितको टोली कृष्णवीरमा परिचालन गरी तत्काल सडक सञ्चालनमा ल्याउने तयारी थालेको हो। र
सोलबाडीमा पनि पश्चिमी नवलप्रासीको नारायणी नदी क्षेत्रमा हालसम्म 170 शव फेला परेका छन्। तीमध्ये 68 शवको व्यवस्थापन, 4 शवको शनाखत र 98 शव अस्पतालमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला सदरमुकाममा रहेको पृथ्वी चन्द्र अस्पतालमा डिएनए नमुना संकलन गरेर 68 शव सुरक्षित तरिकाले जमिन मुनि व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभयो। भारतको कुशीनगर जिल्ला स्थित खड्डा गण्डक नदीमा पनि शव फेला परेका छन्। उक्त क्षेत्रमा 4 शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाकामा भारतीय पक्षले हस्तान्तरण गरेपछि अस्पतालमा राखिएको छ। यो सँगै भारतमा फेला परेका शवको संख्या 9 पुगेको छ। र सोमायको विनाशकारी बाढी पहिरोबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ भरतपुर दुई क्षेत्रपुर स्थित फोर्ब्स कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको छ। फर ह्युमानिटी फर रसुवा भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय नागरिकहरूको सहजनक सहभागिता रहेको थियो। कार्यक्रममा 50 रक्तदाताले रक्तदान गरेका छन्। रसोबाढीका कारण ज्यान गुमाउनेको संख्या 1,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढीमा परिनिधन भएका 1,003 जनाको शव फेला परेको हो। विभिन्न जिल्लाबाट प्राप्त तथ्याङ्क अनुसार बाढीका कारण हालसम्म चितवनमा 321, नवलप्रासी पूर्वमा 216, नवलप्रासी पश्चिममा 170, नुवाकोटमा 95, गोर्खामा 65, धादिङमा 57, रसुवामा 41 र तनहुँमा 38 जनाको शव फेला परेको हो। यसमा विभिन्न मानव अङ्गहरू समेत समावेश छन्। विपदमा परि हालसम्म 279 जना घाइते भएका छन्। घाइते मध्ये 168 जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने नेपाली सेना मार्फत 2,740 जनाको स्वास्थ्य उपचार गरिएको छ। बाढीका कारण हालसम्म 3,916 जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमनका 3, क्वारेन्टाइन कार्यालयका 3, लाङटाङ राष्ट्रिय निकुञ्जका 3 कर्मचारी रहेका छन्। प्राधिकरणका अनुसार रसोबाट करिब 865, नुवाकोटबाट 1,558 र विभिन्न जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेहरूमा 583 विदेशी नागरिक र विदेशी पर्यटकसँगै गएका 164 नेपाली नागरिक समेत रहेका छन्। शहरी विकास तथा भवन निर्माण विभागले हालैको बाढी र पहिरोका कारण रसुवा, नौकोट र धादिङ जिल्लामा ठूलो भौतिक क्षति भएको जनाएको छ। सडक विभागमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रविन्द्र भोराले बाढीका कारण निजी आवास र सार्वजनिक संरचनामा अर्बको क्षति भएको जानकारी दिनुभएको हो। महानिर्देशक भोराका अनुसार रसुवा, नौकोट र धादिङमा गरी करिब 7,577 निजी घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यसबाट निजी आवास क्षेत्रमा मात्रै करिब 12 अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। यस्तै सरकारी भवन, विद्यालय र अन्य सार्वजनिक संरचना गरी 45 संरचनामा क्षति पुग्दा थप 4.5 अर्ब रुपियाँको नोक्सानी भएको समेत उहाँले जनाउनुभयो। यसैबीच बाढीकै कारण देशको सडक पूर्वाधारमा करिब 30 अर्ब रुपियाँ बराबरको प्रारम्भिक क्षति भएको छ। मंगलबार विभागमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले रसुवा र पृथ्वी राजमार्गमा भएको क्षतिको प्रकृति अकल्पनीय रहेको बताउनुभयो। साथै उहाँले पुननिर्माणमा 50 अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको पनि बताउनुभयो। भदौ 10 गते रसुवाको भुटेको सीमा आएको बाढीले जन्धनको ठूलो क्षति पुर्याएको छ। यसको उद्धार खोजी तथा राहतका लागि हाल अन्तर्राष्ट्रिय सहयोग पनि प्राप्त भइरहेको छ। विभिन्न मित्र राष्ट्रहरूले नेपाललाई भौतिक रूपमै सहयोग गरिरहेका छन्। विभिन्न देशका एनजिओ तथा एनजिओका प्रतिनिधिहरू पनि कार्यक्षेत्रमा खटिएका छन्। यसरी खटिएका मध्ये कतिपयले आवश्यक अनुमति लिएका छन् भने कतिपय अनुमति बिनै फिल्डमा पुगेका छन्, जसको प्रभावकारी निगरानी हुन सकिरहेको छैन। बाढी आएको 2 दिनसम्म सरकारले उद्धारमा वैदेशिक सहायता नलिने भने पनि पछि सरकार आफ्नो कदमबाट पछि हट्न बाध्य भयो। सरकार एक्लैले गर्न नसक्ने र नेपाली जनशक्ति पर्याप्त नभएका र प्रविधिमा कमजोर भएपछि अन्य देशहरूको समेत साथ चाहिने भन्दै सरकारले विरोध हुन थालेको थियो र पछि सरकार केही हदसम्म लचक भएर यो निर्णयमा पुगेको हो। र सनौकोट र धादिङ भुटेको स्थित त्रिशुली नदीमा आएको विनाशकारी बाढी पछिको उद्धार, राहत र पुनर्स्थापनामा समन्वयकारी भूमिका खेल्न 31 नागरिक अधिकार कर्मीहरूले सरकारलाई आह्वान गरेका छन्। लाङटाङ हिमालको उत्तरी पाखामा हिमताल फुटेर भदौ 10 गते आएको बाढीले सयको ज्यान लिएको र हजारौं बेपत्ता भएको भन्दै उनीहरूले यस महाविपदमा सरकारको ध्यान आकर्षण गराएका हुन्।
र नेकपा एमालेले भुटेको सिबाडी प्रभावित क्षेत्रका जनतालाई उपलब्ध गराएको राहत सरकारी कोषमा जम्मा गर्ने भएको छ। सोमबार एमाले बाढी प्रभावित क्षेत्रका पीड़ितहरूलाई 1,20,00,000 राहत सहयोग गर्ने घोषणा गरेको थियो, तर पार्टीले घोषणा गरेको राहत सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला नगरी राहत कोष केन्द्र र आवश्यकता अनुसार स्थानीय पालिकालाई उपलब्ध गराइने महासचिव शंकर पोखरेलले बताउनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: ड्राइभर होसिया यात्री डाक्टर होसिया रोगी राजा होसिया जोगी सबैतिर छन् मायाको भोगी
1: ए नहुनाले सम्बन्ध एक नासा भने

खाजा खानी पैसा ल्याउ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

0: प्रपक्ष नपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तँलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

नपक्ष नविपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: विपक्ष
1: सधैं निष्पक्ष
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: मोक्ष शास्त्र अर्थात श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: अब महाभारतको शुभारम्भ हुन्छ भगवान श्रीकृष्णसँग युद्धमा सहयोग माग्नको लागि दुर्योधन महाराज परमात्मा श्रीकृष्णको महलमा पुगेर श्रीरामपट्टिको कुर्सीमा विराजमान हुनुभएको छ अनि यता पाण्डव पक्षबाट अर्जुन पनि त्यही सभा त्यही हलमा प्रवेश गर्नुभयो प्रवेश गरिसकेपछि अर्जुन गोडामुनि बस्नुभएको थियो भगवान् श्रीकृष्णको निन्द्रा समापन भएर आँखा खुलेपछि गोडामुनितिर बसिराखेका अर्जुनलाई देख्नुभयो अनि प्रश्न गर्नुभयो अर्जुनलाई प्रश्न गरिसकेपछि अनि अर्जुनले भन्नुभयो युद्ध हुने निश्चय भइसक्यो त्यसकारण हे प्रभु हाम्रो पक्षमा हजुरले सहयोग गरिदिनु पर्यो भनेर यसरी आफ्नो विचार राख्नुभयो अर्जुनले परमात्मा श्रीकृष्णले अर्जुनलाई हेरेर भन्नुभयो हुन्छ म तिम्रो पक्षमा पक्षधर भएर मैले काम गर्ने छु भनेर वचनबद्ध हुनुभयो वचनबद्ध भइसकेपछि फेरि यसो कोल्टे फर्कनु भएको थियो श्रीपट्टि दुर्योधन महाराजलाई देख्नुभयो ओहो महाराज हजुर कति कामले पाल्नुभयो भनेर त्यसरी परमात्मा श्रीकृष्णले दुर्योधन महाराजलाई हेरेर प्रश्न गर्नुभयो

0: दुर्योधन महाराज पनि भन्नुहुन्छ सहयोगलाई आएको युद्धमा हजुरले हाम्रो पक्षमा सहयोग गरिदिनु पर्यो भनिकन यसरी महाराजले पनि कुरो राख्नुभयो। राखिसकेपछि अनि परमात्मा श्री कृष्ण भन्नुहुन्छ अब म उतापट्टि पाँच पाण्डवहरूतर्फ वचनबद्ध भएँ, म हजुरलाई धेरै धेरै युद्धार्थीहरू सैनिकहरू युद्ध कुशल सैनिकहरू छन्, म तपाईँलाई यो सैनिकहरू पठाउँछु भन्दा बहुत खुसी हुनुभयो। हजुर हामीलाई सैनिक भए हुन्छ, हजुर एउटा नभए पनि सैनिक पायौँ भने हामीलाई अहो भाग्य छ प्रभु भनिकन उनी पनि विदा भए। विदा भइसकेपछि युद्धको दिन किटानी भयो, शङ्खध्वनि भयो, बाजा बजे, अनि युद्धको जुन शुभारम्भमा हुनुपर्ने अनि बाजा बजिसकेपछि परमात्मा श्री कृष्णले अर्जुनलाई रथमा राखेर रा। त्यो युद्धस्थल धर्मक्षेत्र अथवा कुरुक्षेत्रमा पुर्याउनु भयो। कुरुक्षेत्रमा पुर्याइसकेपछि परमात्मासँग अर्जुन भन्नुहुन्छ हे भगवान्, मैले युद्ध गर्ने कोसिस त हो, त्यो युद्ध क्षेत्रमा मलाई लगिदिनुहोस्, म युद्धार्थीहरूसित म अनि जानकारी लिन्छु भनिकन आफ्नो आशय यसरी व्यक्त गरेपछि भगवान् श्री कृष्णले त्यो रथलाई लिएर सेनाहरू उभयहरू मध्ये रथम थापाने चुता भनिसकेपछि दुइटै सेनाको बिचमा भगवान् श्री कृष्णले अर्जुनको रथ लिएर अडाइदिनु भएको छ। परमात्मा भन्नुहुन्छ लौ हेर, तिमीसित युद्ध गर्नको लागि युद्धार्थी बनेर हे जति उपस्थित भएका छन् यी सबैलाई हेर, दुवै पक्षका सैनिकहरू युद्धार्थीहरूलाई हेर भनिकन यसरी परमात्मा श्री कृष्णले भन्नुभयो। समुभाचरी सिकेश प्रहसन्निव भारत सेनाहरूमध्ये विहिदन्त मिलम्बछ। दुवै पक्षमा गएर यस्तो किसिमको वचन बोलिसकेपछि अनि बहुतै दुखित भएर ती युद्धार्थीहरूलाई हेर्नुभयो। सबै आफन्तहरू देखिए त्यहाँ, ती आफन्तहरूलाई देख्दाखेरिमा अर्जुन चाहिँ बहुतै ग्लानी हुनुभयो। न चैवाहम जातु नासम न तम नेमे जनाधिपा न चैव न भविष्यम सर्वे परम। यसरी परमात्मा श्री कृष्णले यहाँ अर्जुनको रथ अडाइसकेपछि अर्जुन ज्यादै दुखित भएर म युद्ध गर्दिन हे प्रभु, म युद्ध गर्दिन, म यो युद्धले युद्धमा मारिएका मान्छेको रगतले मुछिएको यो रगतले रातो रगतले मुछिएको यो चाहिँ नि राज्य मेरो लागिमा काम छैन, म यस्ता आदरणीय व्यक्तिहरू जोहरू हजुरबाबा हुनुहुन्छ, जो आचार्यहरू हुनुहुन्छ, जो गुरुजनहरू हुनुहुन्छ, उनीहरूलाई मारेर मैले राज्य गर्नु छैन हे भगवान्, म राज्य गर्दिनँ, म युद्ध गर्दिनँ, मलाई यो राज्य चाहिएन। गुरु नहत्वाई महानुभावान श्रेयो भुङथुम भैक्षमा पियलो के भन्नुहुन्छ, यस्ता आदरणीय व्यक्तिहरूलाई मारेर राज्य गर्नुभन्दा म भिक्षाजीवी भएर जीवन बिताउँछु प्रभु, मलाई युद्धमा प्रेरणा नगरी बस्छुस् भनिकन आफ्नो हातमा भएको धनु गण्डीव धनु जो थियो उसलाई भैमा राखेर परमात्माप्रति फर्केर बहुत दुखित हुँदै हुँदै श्री कृष्ण परमात्मासँग अर्जुनले बिन्ती गर्न लाग्नु भएको छ। यसरी बिन्ती गर्ने क्रममा परमात्मासँग अर्जुन ज्यादै दुखित भएर बोल्नुहुन्छ। समवास ऋषिकेश यसरी दुखित भएको देखेर समवास ऋषिकेश प्रसन्न भारत सेनाहरू रोएर मध्ये विहिदन्द विदन्द छ। यसो अवस्थामा त्यो धर्मक्षेत्र नाम गरेको कुरुक्षेत्रमा भगवान् श्रीकृष्णले अर्जुनको विषाद तथा अर्जुनले आफ्नो कर्तव्यबाट विचलन हुन लागिराखेको कुरा यस्तो अवस्था देखेर भगवान् श्रीकृष्ण अर्जुनप्रति भन्न लाग्नु भएको छ। यहाँबाट गीता शुभारम्भ हुन्छ। अब भगवान्ले अर्जुनलाई के भन्नुहुन्छ त्यही कुराको प्रसङ्ग सुरु भएको छ। भगवान् भन्नुहुन्छ अस्वच्छ नन्य सोचस्त्वाम प्रज्ञा बादाम च भाषसे गता सुन गता सुस्त नानु सोचन्दी पण्डिता। अर्जुन तिमी क्षत्रिय हौ, क्षत्रिय भएर आफ्नो वर्णाश्रम उचित कर्म त्याग्नुहुन्न। यदि तिमीले कर्म त्याग्यौ भने तिम्रो नैराश्य देखेर तिम्रा विपक्षीहरूले अर्जुन डरले भाग्यो हाम्रो मायाले होइन भन्नुहुन्छ। साथ गर्ने आउने कुराहरूमा घमण्ड गरेर म यस्तो गर्छु भनेर भन्ने यस्तो चाहिँ नि कर्म वीर पुरुषले गर्दैनन्। तिमी एउटा वीर पुरुष हौ, तिमीमा यस्तो नैराश्य छ कातरपन सुहाउँदैन अर्जुन भनिकन यसरी परमात्मा श्रीकृष्ण हाँसेर अर्जुनतिर फर्केर भन्न लाग्नुभएको छ। देहिनोस्मिन्यथा देहे कौमारं यौवनं जरा तथा देशान्तर देहान्तर प्राप्ति धीरस्तस्य नमोहति। यस्ता जसरी शरीरधारीहरू आत्मा निरन्तर बाल्यावस्था युवावस्था अनि वृद्धावस्थाहरूमा यो जीवन परिवर्तन हुँदा कोही पनि विकारी हुँदैनन्। यो प्रकृतिको नियम हो, तिमी यस्तो कुरा बुझ। त्यसै गरी यो आत्मा एउटा शरीरको मृत्युपछि अर्को शरीर धारणा गर्छ, तिमीले चिन्ता गर्नु पर्दैन। तिमीले मारेर यो शरीर मात्रै मर्छ, आत्मा मर्दैन। यस कारणले हेर अर्जुन, तिमी चाहिँ परिवर्तनशील यो संसारलाई देखेर तिमी धीर हौ। धीर पुरुषहरू यस्तो लाछीपन लिएर बाँचेको सुहाउँदैन। त्यसो भएको हुँदा तिमी मरेर अनि आत्मा मर्छ भन्ने यस्तो किसिमको भ्रम चाहिँ नसोचिकन आत्मा मर्दैन, आत्मा मुक्त भएर जान्छ भन्ने कुराको प्रसङ्ग सुनाउनु भयो परमात्माले। सत्यम परम धीमहि मोक्ष शास्त्र। आजलाई यहीँनिर विश्राम गर्छु। हरि ओम।
1: नाइन्टी थ्री पॉइंट टू स्वदेश एफएम।

0: सरकारसँग आश मार्दै नागरिक, सरकारसँग अहिलेसम्म पनि छैन मानवीय क्षतिको तथ्याङ्क, सनाकत भइसकेको सब पनि पाएनन् परिवारले, बाढीको इपिसेन्टरमै उद्धार। विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको विपदमा दलहरू साथसाथ शीर्षकको शुभ समाचार।
1: भोटेकुसी तथा त्रिशुली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण सिर्जित राष्ट्रिय संकटको सामना गर्न प्रमुख राजनीतिक दलहरू दलीय पूर्वाग्रह भन्दा माथि उठेर एक ठाउँमा उभिएका छन्। नागरिकको जीवन रक्षा, तत्काल उद्धार, न्यायोचित राहत वितरण र दिगो पुनर्निर्माणलाई राष्ट्रिय प्राथमिकता दिँदै दलहरूले प्रदेशदेखि पालिका तहसम्मै सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेका छन्। मंगलबार सिंहदरबार स्थित राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको संसदीय दलको कार्यालयमा बसेको प्रमुख दलको दोस्रो तहका नेताहरूको बैठकले विपद व्यवस्थापनलाई थप चुस्त, प्रभावकारी र जनउत्तरदायी बनाउन राज्यका मौजूदा संरचनालाई सघाउने गरी सर्वदलीय संयन्त्र बनाउने सहमति जुटाएको हो। बैठकपछि रासोपा प्रवक्ता जगदीश खरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ, यस संयन्त्रले स्थानीय सरकार र प्रशासनसँग प्रत्यक्ष समन्वय गरी खोज, उद्धार तथा राहत पुनर्स्थापनाका हरेक चरणमा सहजीकरण गर्नेछ। बैठकले उद्धार तथा राहत कार्यलाई पूर्ण रूपमा गैर राजनीतिकरण गर्ने प्रतिबद्धता दोहोर्याएको छ। राहत वितरणमा आर्थिक संकलनका लागि अनिवार्य एकद्वार प्रणाली लागू गर्ने, राहत सामग्रीको दुरूपयोग र कालोबजारी विरूद्ध शून्य सहनशीलता अपनाउने र सामाजिक सञ्जालमा तथ्यपरक तथा संवेदनशील सूचना मात्र प्रवाह गर्ने निर्णय भएको छ। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका नेता प्रदीप गेवालीले स्थानीय तह र

0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राज्यसँग आश मार्दै नागरिक कुशको शव बनाएर धमाधम अन्त्येष्टि शीर्षकमा नागरिक दैनिकमा खबर छ। भदौ 10 गते बिहान 6:30 बजे धादिङ सदरमुकाम धादिङ बेसी र आसपासका 14 दम्पती सहित 31 जना बा पास ख 1250 नम्बरको बसको बसमा रसुवाको गोसाईकुण्डको यात्रामा निस्किए। आफन्त र गाउँठाउका साथीभाइसँगै एकसाथ यात्रामा निस्केका उनीहरू बेत्रावती पुग्दासम्म परिवारसँग सम्पर्कमै थिए। त्यति बेलै भोटेकोसीमा आएको भीषण बाढ़ीले माथिल्लो क्षेत्रबाट विनाश मचाउँदै बेत्रावतीसम्म क्षति पुर्याएको भनेर यात्रामा रहेकाहरूले नै परिवारका सदस्यलाई जानकारी गराएका थिए। तर उनीहरूले यति ठूलो बाढ़ी आएको भनेर आकलन गर्नै सकेनन्। त्यसको केही मिनटमै उनीहरूलाई यात्राकै क्रममा बाढ़ीले छोप्यो। बाढ़ीमा परि एउटै बसमा यात्रा गरिरहेका 31 जना सहित दादिङका 113 जना सम्पर्कविहीन छन्। यात्रामा रहेका परिवारका सदस्य सम्पर्क बाहिर पुगेपछि आफन्त र छिमेकी खोजीमा जुटेर जीवितै भेटिने आशामा बेत्रावतीसम्म पुगे। बाढीको ताण्डव पछिको भयावह दृश्य देख्दा उनीहरूले यात्रुहरूसँगको सास पाउने आश मारेका थिए। तर पनि उनीहरूले राज्यका निकायलाई आफन्त खोजिदिन हार गुहार गरिरहे। सयौं नागरिक बेपत्ता भएकाले उनीहरूको गुहार फिक्का बन्यो। हराएका आफन्तको जीवन पाउने आशा गुमाउँदै गएका बेला प्रहरीले सार्वजनिक गरेका शवको फोटोकै पंक्तिमा गायत्री लम्साल पनि देखिन्, जो त्यही बसका यात्री मध्ये एक हुन्। भदौ 13 गते यात्रीको शव पहिचानपछि बाँकी यात्रुको जीवनको आश पनि परिवारका सदस्यहरूले गुमाए। परिवारका सदस्य गुमाएको पीड़ाबीच सोमबार गायत्रीको शव आफन्तले बुझे भने सँगै यात्रामा निस्केका पति शिवहरी लम्सालको पनि कुशको प्रतिमा बनाएर दादिङ बेसीमा गायत्रीको अन्तिम संस्कार गरियो। शिवहरीको सास होइन लास पाउने आश पनि परिवारका सदस्यले मारे। शिवहरी र गायत्री दम्पती मात्र होइन गोसाईकुण्ड यात्रामा एकैसाथ रहेका तुलसी तिमल सिन्हा र ईश्वरी तिमल सिन्हाको पनि हिन्दू परम्परा अनुसार कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गरिएको छ। बुवा आमा बाढीमा परेको सूचना पाएपछि अस्ट्रेलियामा रहेका तिमल सिन्हा दम्पतिका छोरा न्युटन र छोरी एलिजा स्वदेश फर्किएका छन्। केही महिनापछि बाबुआमालाई अस्ट्रेलिया लैजाने योजनामा उनीहरू रहेका थिए। तिमल सिन्हा दम्पतिका आफन्त बासु तिमल सिन्हाले आफन्तको खोजीमा आफूहरूले सक्दो प्रयास गरेको बताए, तर राज्यका तर्फबाट खोजी र उद्धारमा पर्याप्त सहयोग नपाएको गुनासो गरे। अब सास होइन राज्यले लास खोजिदिने आशा पनि बाँकी नभएकाले आफ्नै परम्परा अनुसारको कर्म सुरु गरेका हौं। उनले भने धेरै जीवन जोगाउन सक्ने अवस्थाबाट राज्य चुकेको गुनासो उनले गरे। हामी जस्ता सयौं परिवार अहिले आफन्तको प्रतीक्षामा छन्, तर राज्यले आफ्नो उपस्थिति र दायित्व पूरा गरेन। उनले भने भोटेकोसीको बाढ़ीमा हराएका र प्रभावित परिवारले राज्य विहीनताको अवस्था महसुस गरेको जनाउँदै उनले थपे, हामीले त लासको पनि आस मार्यौं, तर लास खोज्न पनि राज्यका निकायले आवश्यक तत्परता देखाएन। तिमल सिन्हा दम्पतीसँगै गोसाईकुण्ड यात्रामा निस्केका मध्यप्रकाश लम्सालले बिहान करिब 9:45 बजे घरमा फोन गरेका थिए। बाढ़ीले गाड़ी बगाएको जानकारी गराउँदै उनले आफूहरू एउटा घरको छतमा रहेको बताएका थिए। त्यसपछि लम्साल सहित यात्रामा रहेका कुनै पनि सदस्यसँग परिवारका सदस्यहरूको सम्पर्क हुन सकेको छैन। यसरी नागरिकहरूले राज्यसँग आश मार्दै गएका छन् भने कुशको शव बनाएर धमाधम अन्त्येष्टि गर्ने प्रक्रिया समेत अगाडि बढेको छ।
1: बाढीबाट 16 लाख प्रभावित विद्यार्थी 69,000 शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सरकारले भुटेकोसी बाढीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढीबाट मंगलबार साँझसम्मको तथ्याङ्क अनुसार 1050 को मृत्यु पुष्टि भइसकेको छ। चितवनमा 321, नवलपरासी पूर्वमा 216, पश्चिम नवलपरासीमा 170, नुवाकोटमा 142, गोर्खामा 65, धादिङमा 57, तनहुँमा 38 र रसुवामा 41 शव फेला परेका छन्। देशका 62 जिल्लाबाट 3,916 जना बेपत्ता भएको विवरण प्राप्त भएका छन्। बेपत्ता मध्ये 62% स्वदेशी पर्यटक तथा नेपाली सहितको समूह, 17% सरकारी निकायका कर्मचारी र 15% विदेशी नागरिक छन्। हालसम्म 11,814 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। यसमध्ये 253 जना विदेशी छन्। हवाई मार्गबाट 3,702 को उद्धार गरिएको छ। उद्धारमा नेपाली सेनाका 8,896, नेपाल प्रहरीका 7,912 र सशस्त्र प्रहरी बलका 4,203 गरी कुल 21,011 सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ।
0: रसुवाको भोटेको सीमा बाढ़ी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका बेला सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क नभएको जनाएको हो। बाढ़ीसँगै हराएका सयौं परिवार आफ्ना मान्छे फर्किने आशामा रहेको बेला एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको विवरण नभएको लाचार जवाफ दिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा आफू खटिएको भन्दै सामाजिक सञ्जालमा चर्चा कमाएका गृहमन्त्री सुदन गुरुङले मंगलबार पत्रकार सम्मेलनमा रसुवा, नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भए र कति मानवीय क्षति भयो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नभएको बताए। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1,050 शव संकलन भएको र 3,927 जना बेपत्ता भएको उनले बताएका छन्। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै उनले भने करिब 5,000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा सञ्चालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्र यो संख्या अनुमान गरेको पनि जनाइएको छ। भदौ 10 गते करिब 8:30 बजे बाढ़ी आएपछिको समयमा 4,700 मोबाइल नेटवर्क सञ्चालनमा रहेको प्राधिकरणको दावी छ। त्यसका आधारमा करिब 5,000 मानवीय क्षतिको आकलन गरिएको जनाउँदै प्राधिकरणले स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समिति लगायत निकायबाट त्यस क्षेत्रको जनसंख्याको विवरण संकलन भइरहेको जनाएको छ। त्यसपछि मात्र यकिन संख्या भन्न सकिने प्राधिकरणको दावी छ। मोबाइल नेटवर्कका आधारमा मानवीय क्षतिको अनुमान गरिरहेको सरकारसँग जलविद्युत आयोजनाहरूमा कति कामदार र कर्मचारी फसेका छन् भन्ने विवरण पनि छैन। बाढ़ीबाट जलविद्युत आयोजनाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। त्यसका सुरुङहरूमा धेरै कामदार तथा कर्मचारी फसिरहेको जनाउँदै आफन्तहरूले सरकारले उद्धार र खोजीलाई प्रभावकारी नबनाएको गुनासो गर्दै आएका छन्। गत वर्षकै बाढ़ीले जलविद्युत आयोजनाहरूलाई प्रभाव पारेको थियो। यस वर्ष पनि बाढ़ी गए लगत्तै आयोजना निर्माण गरिरहेका कम्पनीहरूसँग तत्काल समन्वय गरेको भए भित्र कति छन् भन्ने एकिन तथ्याङ्क आउने तथा उनीहरूले बनाएको डिजाइन लिएर उद्धारमा सहज हुने परिवार र आयोजनाकै अधिकृतहरूको दावी छ। परिवारका सदस्यहरूले सरकारले सुरुङमा फसेकाहरूको उद्धारका लागि विदेशी टोली आउन लाग्दा पनि सहयोग नगरेको आरोप लगाउँदै आएका छन्। तर गृहमन्त्रीले भने त्यसलाई अस्वीकार गरेका छन्। बाढ़ीको दोस्रो दिनमै चिनिया र भारतीय उद्धार टोली आएको र उनीहरूका लागि पनि भौगोलिक विकटता र बाढ़ीसँगै आएको लेदो सहितको दलदलका कारण काम गर्न कठिन भएको गृहमन्त्रीको दावी छ। जबकि माथिल्लो त्रिशुली एकमा चिनिया र दक्षिण कोरियनका नागरिक थिए, चिनिया उद्धार टोली सक्रिय हुनै समय लाग्यो भने कोरियन टोलीले काम गर्न पाएकै छैन। बाढ़ी प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी रूपमा राहत वितरण गर्न नसकेको आरोप पनि लागेको छ। नुवाकोटमा राहत थुप्रे पनि पीड़ित भएको ठाउँसम्म पुर्याउन नसकेको गुनासो छ। प्राधिकरणले भने 37 ट्रक खाद्यान्न पठाएको दावी गरेको छ भने सड़क सञ्जाल नभएको ठाउँमा भने पठाउन कठिन भएको स्वीकारेको छ।
1: शनाखत भइसकेको बाबुआमाको शव परिवारले पाएन। शीर्षकमा मध्याह दैनिक खबर लेख्छ, भोटेकोशीको उर्लदो बाढ़ीले नुवाकोट बेत्रावतीका तान्जिङ सिरिङ घलेका 75 वर्षीय बुबा पाल्जे घले र 65 वर्षीय आमा डोल्मा तामाङ घलेलाई बगायो। ज्यान जोगाउन घरबाट भाग्ने क्रममा उनीहरू बाढ़ीमा परेका थिए। बाढ़ीले बगाएको करिब 30 मिटर पर तान्जिङले आफ्नै आँखाले बाबु आमाको शव देखे। परिवारले अन्तिम संस्कारका लागि शव उठाउन खोज्यो तर प्रहरीले मुचुल्का उठाउन बाँकी रहेको भन्दै शव लैजान दिएन। बुबा आमाको शव तन्नाले छोपेर तान्जिङ घर फर्किए। अर्को दिन प्रहरी घटनास्थल पुग्यो। त्यसबेला उनले बाबु आमासँगै दाई पनि बेपत्ता भएको जानकारी गराए। उनका दाई अहिलेसम्मै सम्पर्कविहीन। शुक्रबार बुबा आमाको शव शिक्षण अस्पताल ल्याइएको खबर पाइएपछि तान्जिङ दिदी भिनाजु सहित काठमाडौँ आए। नदीमा सँगै देखिएका शव अस्पतालको शव गृहमा भेटिएनन्। उनले शव गृहमा खोजे, पोस्टमार्टममा सोधे, प्रहरीसँग बाबु आमाको शव देखाइदिन आग्रह गरे तर अस्पतालमा देखाइएका कुनै पनि शव उनका बुबा आमाका थिएनन्। 3 दिनसम्म अस्पताल र जिल्ला प्रशासन कार्यालय धाएपछि उनले अन्तत प्रहरीबाट शवको व्यवस्थापन भइसकेको जवाफ पाए।
0: चीनको तिब्बतबाट शुरू भएर नेपालको पहाड़ी क्षेत्रमा बितण्डा मच्चाएको बाढ़ीमा परेर मृत्यु भएकाको शव भारतसम्म भारत समेत पुगेको पाइएको छ। रसुवाको भोटेको सीमा आएको भीषण बाढीमा परिमृत्यु भएकाको शव नारायणी नदीमा बग्दै भारतसम्म पुगेपछि नेपाल र भारतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा खोजी तीव्र पारेका छन्। भारतीय क्षेत्रमा फेला परेका शव नेपाल ल्याउने क्रम पनि शुरू भएको छ। पछिल्ला तीन दिनमा भारतका विभिन्न स्थानमा फेला परेका 9 शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेका छन्। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भदौ 14 गते 4, 15 गते 1 र 16 गते 4 गरी 9 शव महेशपुर भन्सार नाकाबाट नेपाल ल्याइएको छ। भारतीय सुरक्षा निकायले फेला पारेका शव इलाका प्रहरी कार्यालय र महेशपुर मार्फत नेपाल ल्याएर पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ। शव गण्डक बाद क्षेत्रबाट करिब 100 किलोमिटर टाढासम्म पुगेका छन्। मंगलबार भारतीय सुरक्षा निकायले नेपाललाई बुझाएका 4 शव उत्तर प्रदेशको कुशीनगरमा फेला परेका थिए। यसअघि फेला परेका अन्य शव भने महाराजगंज जिल्लाका नदी किनारमा भेटिएका थिए। पश्चिम नवलपरासीमा मात्रै मंगलबारसम्म 180 शव फेला परिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
1: भोटेकोसी विपदपछि नेपालद्वारा 20 मिलियन डलर दावी शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। सरकारले रसुवा भोटेकोसी विपदपछि विश्व तापमान वृद्धिको असर देखिएको निष्कर्षसहित नोक्सानी र क्षतिपूर्तिको कोषमा सहायता माग गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय र अर्थ मन्त्रालयले कोषमा दावी पठाएका हुन्। मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार दुवै मन्त्रालयको सहकार्यमा भोटेकोसी विपदपछि 20 मिलियन डलर सहायता माग गरिएको छ। हामीले छलफलपछि प्लस एण्ड ड्यामेज कोषमा 20 मिलियन माग गरेर पत्राचार गरेका छौं। उनले भने मन्त्रालयले सिधै सहायता दावी गरेको पहिलो पटक हो। विगतमा नेपालले ट्याक्स वेस्ट परियोजनाहरूमा प्रस्ताव पेश गरेर स्वीकृतिपछि अनुकूलन लगायतका काम गर्दै आएको थियो।
0: बाढीले सबैभन्दा ठूलो क्षति पुर्याएको रसुवामै उद्धार र राहत वितरणमा ढिलाइ भएको छ। भोटेकोसी नदीमा विनाशकारी बाढी आएको साता पुग्ने लाग्दा समेत इपिसेन्टर